0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
0: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601138।
13: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्य फार्मेसीमा।
14: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
8: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
8: बिना टाका प्रभावकारी उपचार,
14: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
8: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
14: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
8: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
15: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
16: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
17: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: अन्य सेवाहरू,
8: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
8: उपचार हुने रोगहरू
20: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
21: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
22: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
21: ए ठिक।
22: ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
1: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोर हैदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
23: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
23: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
5: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
23: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
5: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
24: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
5: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 0825606052।
25: भर्ना सम्बन्धी सूचना:
26: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
25: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
27: सम्पर्क फोन नम्बर 0825613133, मोबाइल नम्बर 9847802983 र 9765526286।
28: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
29: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
28: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
29: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
28: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
29: ल ल काका, गइहाले म।
30: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
31: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 6 गते बुधबार, सन 2026 जुलाई 22 तारीक असार शुक्ल पक्षको अष्टमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो, विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव।
0: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित, अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
1: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च, पहाड़ र शहरी क्षेत्रमा समस्या बढ़दो, क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
3: कुनै पनि समुदायले बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सही सूचना प्राप्त गरेर सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ।
0: प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन, अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष 1 खर्ब डलर भन्दा बढ़ीको आर्थिक क्षति।
1: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: कानूनको स्नातक तह BA LLB मा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ ल मा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
5: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर हटाएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत घोषणा गर्नुभएको खबर। संविधानमै मौलिक हक अन्तर्गत राखिएको शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको 3% समता शुल्क अर्थात करको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत हटाएको हिजो घोषणा गर्नुभएको छ। तर सरकारले आर्थिक ऐनमै किटान गरेर संसदबाटै पारित भई कार्यान्वयनमा आइसकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैमा स्वत हट्दैन। मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यस्तो कर खारेज हुन्छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क साउन 1 गतेदेखि कार्यान्वयनमा आएको थियो। निजी शिक्षण र स्वास्थ्य संस्थामा अध्ययन र उपचार गर्दा लाग्ने खर्चको 3% समता शुल्क उठाउन शुरू भइसकेको थियो। अर्थमन्त्रीसँग परामर्श गरेर नै यस्तो कर हटाएको प्रधानमन्त्री शाह बताउनु भएको छ। यसैबीच विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता गर्नुपर्ने आवाज उठिरहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। इन्धनमा परनिर्भरता हटाउन र वार्षिक झण्डै 3 खर्ब बाहिरिनबाट रोक्न देशभित्रै विद्युत उत्पादन बढ़ाउनु पर्ने र आम उपभोक्तालाई गाड़ीदेखि भान्सासम्म विद्युत प्रयोगमा आकर्षित गर्नुपर्ने विज्ञहरू सुझाइरहन्छन्। तर सरकारले उल्टै मासिक 50 युनिटमाथि विद्युत उपभोग गर्दा 5% भ्याट लगाएको छ। सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। तर सरकारले शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने कदम लिए पनि विद्युत भ्याट भने अहिलेसम्म यथावत राखेको छ।
6: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000-10,00,000 रूपियाँसम्मको चिट्ठा कार्यक्रम ल्याएको छ, जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रूपियाँ जित्नेछन् भने महिनामा 2 जनाले जनै 10,00,000 रूपियाँ उपहार पाउनेछन्। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 मार्फत यो कार्यक्रम ल्याएको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको कार्यक्रमलाई अहिले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको हो। यो कार्यक्रम आन्तरिक राजस्व विभागले संचालन गर्नेछ। नेपालभित्र आफैले प्रयोग गर्नका लागि एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछ भने व्यवस्था कार्यविधिमा उल्लेख छ। डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वत प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिद बापत एउटा उपहार टिकट प्राप्त हुनेछ। डिजिटल भुक्तानी बाहेक नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एप मार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।
5: डिजिटल नेपालको अवधारणा अघि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले

0: पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। रासोपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटलाइजेशन र सरकारी निकायमा सूचना प्रविधि प्रणालीको प्रयोग वृद्धि पनि छ। तर सरकारी कार्यालयहरूमा आवेदन, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता धेरै सेवा अनलाइनबाट भनिए पनि मालपोत, यातायात व्यवस्था, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग पालिकाहरूमा अनलाइन प्रणाली अवरूद्ध भइरहेको भएकोले सेवागराई समस्यामा पर्ने गरेका छन्। विद्युतीय सुशासन तथा सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराई सरकारी अनलाइन प्रणालीमा देखिएको समस्याको मुख्य जड़ प्रणालीको डिजाइनमै रहेको बताउनुहुन्छ। प्रयोगकर्ताको चाप बढ़दा नेटवर्कले धान्न नसक्ने आर्किटेक्चर बनाइएको छ। योजना र व्यवस्थापनमा दक्षताको कमी हुनु अर्को समस्या हो, उहाँले भन्नुभएको छ। घोषणा अनलाइन तर सेवा अफलाइन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा फेरि किता काठ रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काठको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किता काठ रोकिएको हो। अहिलेसम्म 390 पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। ती पालिकाले कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन खानी तथा खनिज व्यवसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए यता वर्गीकरण नगरेका पालिकामा जग्गा किता काट गरेर हुने खरिद बिक्री बन्द भएको छ। तर पूरै किताको खरिद बिक्री, अंश बण्डा, अंश भरपाई, अदालतको आदेश, लगत कट्टा लगायत काम नरोकिने मन्त्रालयका प्रवक्ता गणेश भट्टले बताउनु भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किता काट ठप्प थियो। त्यति बेला 253 पालिकाले मात्रै पूर्ण वर्गीकरण गरेका थिए। यसअघि भदौ 2081 पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा 620 पालिकामा किता काट लगायत जग्गा प्रशासन सम्बन्धी काम ठप्प बनेको थियो। 133 पालिकाले मात्रै पूर्ण जग्गा वर्गीकरण गरेका थिए। 390 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण। 363 रोकियो किता काट शीर्षकको खबर कान्तिपुरमा छ।
0: काया कैरनमा बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति र न्यूनीकरणका उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/un2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाई किन संयुक्त राष्ट्र संघको ट्रेनीशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: NBL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: It's a goal! Himsa goal! Harek World Cup se yo World Cup ni garo celebrate! Mili sabai generation! Himsa TV kharid garna paunhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV! Uhi celebration! Harek generation!
8: Himsa for a complete home.
7: Better appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Better ko bani lagisakeko cha. Better appliances, Better ko bani lagcha.
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चौतर्फी विरोधपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो, विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव, वस्तु तथा सेवा खरिदमा बिल लिए 1 लाखदेखि 10 लाख उपहार, घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित, अहिलेसम्म 390 पालिकाले मात्र गरे जग्गाको वर्गीकरण लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ। गैराती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा गण्डकीको तनहुँ र कोशीको संखुवासभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधनतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: नेपालमा आउने मनसून जन्य विपदका कारणहरूमध्ये बाढ़ी तथा डुबान पनि प्रमुख हुन्। गृह मन्त्रालयको विपद पोर्टल अनुसार बितेका 10 वर्षमा बाढ़ीका कारण 615 जनाले ज्यान गुमाएका छन्, 251 जना हराइरहेका छन्। 10 वर्ष पशु चौपाय, भौतिक संरचना लगायतमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको नोक्सानी भएको छ। हरेक मनसूनमा दोहोरिने यो समस्या पछिल्ला वर्षहरूमा बढ़िरहेको छ। बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति कम गर्न स्थानीय समुदायले के गर्न सक्छन् त? थप जानकारी सहित सुनौ साथी भोजेन्द्र बस्नेतको यो सामग्री।
9: बाढ़ी तथा डुबान नेपालमा वर्षेनी दोहोरिने समस्या हो। अघिल्लो दशकसम्म तराई मधेसमा बढ़ी हुने यो समस्या अहिले पहाड़तिर पनि फैलिएको छ भने शहरी क्षेत्रमा पनि यसको जोखिम निकै बढ़ेको छ। जोखिम बढ़नु र फैलनुमा जलवायु परिवर्तनले पनि केही भूमिका खेलेको छ भने मुख्यतया हामीले बनाएका सड़क लगायतका संरचना बस्ती विस्तार तथा प्राकृतिक स्रोतको जथाभावी प्रयोगले यो समस्या बढ़िरहेको छ। यसको व्यवस्थापन तथा क्षति घटाउन सरकारले त काम गर्नुपर्छ नै, साथै समुदाय स्तरमा गरिने ससाना कामले पनि निकै राहत मिल्न सक्छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली यसका लागि सबैभन्दा पहिले स्थानीय समुदायले सुरक्षित ठाउँको पहिचान गर्नुपर्ने बताउनुहुन्छ।
10: कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सूचना प्राप्त गर्नासाथ त्यहाँनिर आफूलाई स्थानान्तरित गर्नु पर्यो। बाढ़ी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढ़ी अथवा डुबानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ।
9: विशेष परिस्थिति बाहेक आफ्नो ठाउँमा बाढ़ीको जोखिम छ कि छैन भन्ने कुरा त्यहाँ बस्ने मानिसलाई थाहा हुन्छ। यस्तै कुन ठाउँ सुरक्षित छ भन्ने कुरा पनि परम्परागत ज्ञानबाट थाहा पाउन सकिन्छ।
10: त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढ़ी उहाँले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढ़ी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो, त्यो अनुभव हुन्छ। हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौं, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि तयार भएर रहनु पर्यो।
9: सुरक्षित ठाउँको पहिचान पछिको अर्को मुख्य कुरा हो सही सूचना। अहिले बाढ़ी पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान धेरै जसो मिल्छ। महाशाखाबाट पछिल्लो समयमा समयमै स्पष्ट र बुझिने गरी सूचना प्रभाव हुन थालेका छन्। सरकारी संयन्त्र सहित सामाजिक सञ्जाल, संचार माध्यम लगायतका माध्यमबाट सूचना प्रभाव हुने गरेको छ। यस्ता माध्यममा पहुँच नहुनेले निशुल्क टेलिफोन नम्बर 1155 फोन गरेर पनि 24 घण्टा जानकारी लिन सक्छन्। अहिले समुदायमा कोही न कोहीसँग फोन हुन्छ। एकले पाएको सूचना अर्कोलाई पनि दिनुपर्छ। यस्तै सूचना पाएपछि सुरक्षित ठाउँमा जाँदा पनि सुरक्षित बाटो प्रयोग गर्नुपर्छ। शहरी क्षेत्र तथा तराई लगायत समथर ठाउँमा आउने कतिपय बाढ़ी तथा डुबानमा यदि आफ्नो घर बलियो छ भने माथिल्ला तलामा बसेर पनि सुरक्षित हुन सकिन्छ। यस्तो बेलामा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने बाढ़ीविद विनोद पराजुली बताउनुहुन्छ।
10: स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ। उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै पूर्वानुमान गर्ने, पूर्व सूचना दिने, उद्धार गर्ने र विपदमा काम गर्ने विभिन्न संघ संस्था र संघ संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ। उहाँहरूले हो, उहाँहरू समुदायको एक किसिमले नेता हो। भनेको कुनै पनि विपदको बेला सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ। उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
9: बाढ़ीका घटना बढ़नुमा कारण पहिचान गरेर व्यवस्थापन गर्नु, विपदका बेला उद्धार, राहत, पुनर्स्थापना लगायत काममा तीनवटै तहका सरकारले तत्कालै र प्रभावकारी काम गर्नुपर्छ। तर समुदाय स्तरमा गरिने तयारी र प्रयासले जनधनको क्षति घटाउन वा रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले समुदाय पनि जागरूक हुनु उत्तिकै आवश्यक छ।
0: नेपालमा बाढ़ीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपायबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
12: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दा।
14: सम्पर्क मोबाइल नम्बर 9822964264।
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
16: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
18: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
19: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू
19: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्यूरो सर्जरी,
19: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
19: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
1: 7,002 नेपालीले रोजगारी पाउनेछन्। पछिल्लो समय दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढ़ाउँदै लगेपछि मासिक औसत करिब 1,000 नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन्। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरियाली रोजगारदाताको आकर्षण बढ़ेसँगै जानेको ख्या पनि बढ़ेको छ। सन् 2026 तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोरियाले माग बढ़ाउँदै लगेको छ। विगतमा कोरियाले माग संख्या नबढ़ाएको जनाउँदै विभिन्न प्रकारका विरोध तथा धरना कार्यक्रम भइरहँदा कोरियाले 81 नयाँ माग खुलाएको हो। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। आवेदन अनलाइन मार्फत 27 जुलाईदेखि 2 अगस्तसम्म दिन सकिने जनाइएको कारोबारमा खबर छ।
0: अब विदेशको खबर। दक्षिण पूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र संगठित सञ्जालको प्रयोग गर्दै एसिया बाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीको प्रतिवेदन अनुसार अनलाइन ठगीबाट मात्रै सन् 2025 विश्वभर झण्डे 88 अर्ब 30 करोड़देखि 1,14,10 करोड़ अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान छ। प्रतिवेदनले दक्षिण पूर्वी एसियामा केन्द्रित राष्ट्रिय अपराध सञ्जाल, लागू औषध, मानव बेचबिखन तथा वन्यजन्तु तस्करी जस्ता गतिविधिमा संलग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ। अपराधीले कृत्रिम बुद्धिमत्ता अर्थात एआई, क्रिप्टो करेन्सी, इन्डिक्रिप्ट संचार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी, रकम शुद्धिकरण र पीड़ितको पहिचान लुकाउने गरिरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले संगठित अपराध नियन्त्रणका लागि देशहरूबीच सूचना आदान प्रदान, वित्तीय निगरानी, डिजिटल प्लेटफर्ममाथि नियन्त्रण र सीमापार सहकार्य आवश्यक रहेको सुझाव पनि दिएको छ।
1: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेटायो। नामिबियाको जीतमा जान फ्राई लिंकले अभिजित 77 रन बनाए भने माइकल भान लिंगेनले 51 रन बनाए। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह ऐडीले 30 रन जोड़े। नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। यो नतिजापछि लीग टू अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 औं र नामिबिया 6 औं स्थानमा छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ।
0: अब एउटा खबर संक्षेपमा, सरकारले धान रोप्ने बेला मल दिन नसकेपछि भारतको सीमावर्ती सीतामढ़ीबाट किनेर ल्याउँदै गर्दा तीन हप्ता अघि भारतीय सशस्त्र प्रहरी बल एसएसबीद्वारा पक्राउ परेका सर्लाही बलरा पाँचका किसान दाजुभाइ 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह कूटनैतिक पहल गर्दा समेत छुट्न सकिरहेका छैनन्। परराष्ट्र मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले हिजो विशेष पहल गरेकाले धरौटीमा छुट्ने अपेक्षा गरिए पनि अदालती प्रक्रिया बाँकी रहेकोले अझै एक दुई दिन ढिला हुने खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
1: टुप्पाबाट पलाएको मान्छेको बढ्ता तुजुक।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: चौतर्फी विरोधपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो। विद्युतमा लगाएको 5% ब्याज पनि फिर्ता लिन दबाव।
0: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित। अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
1: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च। पहाड़ र शहरी क्षेत्रमा पनि समस्या बढ़दो। क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
0: को सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन। अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष $1 खर्ब भन्दा बढ़ीको आर्थिक क्षति।
1: र विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
0: र अन्त्यमा आजको कार्टुन गजब छबा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन विभिन्न शीर्षकमा कर लगाउने र हटाउने विषयसँग सम्बन्धित छ। सरकारको नेतृत्व गरिरहेको रासोपामा दुई धार देखिन्छ। यहाँ सिंहदरबारबाट निस्कँदै गरेको जस्तै देखिने दुईजनाले यही सरकारबारे कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछन् कुन चाहिँ सरकारको कुरा गर्नुभा, कर लगाउने चाहिँ कि कर हटाउने चाहिँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
15: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
20: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
22: गोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
26: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
27: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
26: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
27: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
2: बिरामी जाँच हुने मिति यही श्राव 9 गते शनिबार
3: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
26: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082562023 98478817 98475645
5: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार, पत्र पत्रिकाको संघालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डाङ्गी र सहकर्मी भावना देवा भूषालसँगै अमर क्षितिजको यहाँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसैगरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशको आन्तरिक आय आधामै सीमित, अधिकांश राजस्व स्रोतमा लक्ष्य अधुरै।
0: शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हट्यो, नागरिकको स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नागरिक समाजको आग्रह।
1: र आज बीपी स्मृति दिवस, नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै दंगी शरणमा थारू सभ्यता जोगाउने ऐतिहासिक शुरूआत।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र रात्रिपुष्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं नयाँ युगबोध राष्ट्रिय दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 आफ्नै निर्धारण गरेको राजस्व लक्ष्यको आधा पनि पूरा गर्न सकेको छैन। प्रदेश सरकारले 4,88,04,65,000 रूपियाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखे पनि वर्षभरिमा जम्मा 2,39,22,73,102 रूपियाँ 17 पैसा मात्रै संकलन गर्न सफल भयो। यो लक्ष्यको 49.02% मात्रै हो। प्रदेश लेखा नियन्त्रण कार्यालय लुम्बिनी प्रदेशका अनुसार प्रदेश सरकारले निर्धारण गरेको लक्ष्य भन्दा 2,48,81,91,897 रूपियाँ 83 पैसा कम राजस्व संकलन गरेको छ। प्रदेशले आन्तरिक राजस्व मात्र होइन स्थानीय तहले संकलन गर्ने बाँडफाँडको राजस्व, संघबाट प्राप्त हुने रोयल्टी र संघीय अनुदान समेत लक्ष्य अनुसार उठ्न नसकेको हो। आर्थिक वर्षको शुरूआतदेखि नै राजस्व संकलन अपेक्षा भन्दा कम हुँदै आएको थियो। वर्षको अन्त्यसम्म पनि न्यायिक दण्ड, जरिवाना तथा जफत बाहेक कुनै पनि प्रमुख राजस्व शीर्षकले लक्ष्य भेटाउन सकेन। बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ता जोड्दा पनि प्रदेश सरकारले आन्तरिक राजस्वको लक्ष्य पूरा गर्न सकेन। राजस्व संकलनको कमजोर अवस्थाले प्रदेश सरकारको आफ्नै आमदानी क्षमता अपेक्षा अनुसार विस्तार हुन नसकेको देखाएको छ। प्रदेश सरकारले धेरै राजस्व स्रोतमा महत्वाकांक्षी लक्ष्य राखे पनि त्यस अनुसार संकलन हुन नसक्दा विकास तथा वित्तीय व्यवस्थापन समेत दबाव पर्ने संकेत देखिएको छ। त्यस्तै सरकारी सम्पत्तिको बहालबाट 80 लाख रूपियाँ संकलन गर्ने लक्ष्य राखेकोमा वर्षभरिमा 18,07,483 रूपियाँ मात्रै उठ्यो। यो लक्ष्यको 22.59% हो। आजको युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष 2083-84 निशुल्क उद्योग दर्ता तथा नवीकरण गर्न शुरू गरिएको छ। साउन 1 गतेबाट निशुल्क दर्ता तथा नवीकरण गर्न शुरू गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदीले जानकारी दिनुभयो। प्रदेश सरकारले बजेटमा उल्लेख गरेर चालू आर्थिक वर्षको शुरूआतीसँगै निशुल्क रूपमा उद्योग दर्ता तथा नवीकरण गर्न शुरू भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो। उहाँका अनुसार सरकारले प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले उद्योग दर्ता तथा नवीकरण निशुल्क रूपमा गर्न थालेको हो। प्रदेश सरकारले ल्याएको उद्योग दर्ता तथा नवीकरण निशुल्क कार्यक्रम तत्कालका लागि राहत प्याकेज भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठले बताउनुभयो। लुम्बिनीमा उद्योग दर्ता नवीकरण निशुल्क, आजको गोरक्षे दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
2: नागरिकको स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नागरिक समाज दाङका प्रतिनिधिहरूले आग्रह गरेका छन्। प्रतिष्ठानमा नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रसँगको भेटमा नागरिक समाजका प्रतिनिधिहरूले त्यस्तो सुझाव दिएका हुन्। उपकुलपति प्राध्यापक डाक्टर मिश्रले नागरिक समाजका प्रतिनिधिहरूसँग मंगलबार कार्यकक्षमा प्रतिष्ठान प्रति नागरिकका अपेक्षाका सम्बन्धमा छलफल गर्नुभएको थियो। नागरिक समाजका प्रतिनिधिहरूले स्वास्थ्य उपचारका लागि प्रतिष्ठानमा पुगेका बिरामीहरूले पाएको स्वास्थ्यबारे जानकारी गराउँदै ज्येष्ठ नागरिक तथा विशेष अवस्थाका व्यक्तिलाई सहज व्यवस्था मिलाउन, लाइन व्यवस्थित गर्न, सेवालाई छरितो बनाउन, स्वास्थ्य कर्मीहरूको बिरामी प्रतिको रूखो व्यवहारमा बदलाव ल्याउन तत्काल पहल गर्नुपर्नेमा जोड़ दिएका छन्। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदान स्मरण गरी आज 44 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। 2071 साल भदौ 24 गते भारतको बनारसमा जन्मिनु भएका कोइराला 2015 सालको संसदीय निर्वाचन पछि 2016 साल जेठमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी 2015 सालको आम निर्वाचनमा पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र, समाजवादको स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो। आजको यही बीपी स्मृति दिवसका सन्दर्भमा कुराकानी गर्नका लागि शंकर तिवारी, नेपाली कांग्रेसले शुरू गरेको जरा अभियान सञ्चालन गरेको थियो, दाङका लागि केन्द्रीय प्रतिनिधि तथा एवं लेखक शंकर तिवारी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। शंकर सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ।
3: धेरै धन्यवाद।
1: बीपी स्मृति दिवस आज मनाइरहँदा, यो 44 स्मृति दिवस मनाइरहँदा बीपीलाई कसरी सम्झने?
3: बीपी कोइराला जन्मेको समय राणाकालीन समय थियो, त्यसलाई सामन्ती युगको समय भनेर भनिन्छ। त्यति बेला राजाहरूको, महाराजाहरूको मात्रै उहाँहरूको हुकुम, उहाँहरूले बोलेकै कानून हुन्थ्यो। बीपीले 20 शताब्दी, अब लोकतन्त्रको शताब्दी हो, यहाँ कोही जन्जात राजा हुँदैन। जन्जात राजा भए पनि त्यो राजा कानूनको कानून भनेको जो शासित हुने हो, शासितहरूको सम्मतिमा बनेको कानूनबाट मात्रै राजकाज चल्नुपर्छ भन्ने उहाँको मान्यता थियो। त्यही आधारमा उहाँले त्यसको लागि एउटा यन्त्र चाहिन्छ, एउटा हतियार चाहिन्छ, एउटा अस्त्र चाहिन्छ, साधन चाहिन्छ, नेपाली कांग्रेसको स्थापना गर्नुभयो। र त्यही पार्टीको आह्वानमा 2007 सालको जनक्रान्ति भयो, जनताहरूले साथ दिए र नेपालमा प्रजातन्त्रको स्थापना भयो। जुन प्रजातन्त्रलाई हामीले 46 सालमा बौद्धलीय प्रजातन्त्र भन्यौं, त्यसपछि हामीले 62 छुट्टीपछि एकचोटि हामी लोकतन्त्र र हामी
1: गणतन्त्रसम्म
3: आइपुग्यौं। बीपीले त्यसको लागि सबभन्दा धेरै सफर गर्नुभयो। बीपीले नेपालभित्र 2007 साल अगाडि 3 पटक जेल बस्नुभयो, 7 साल पछाडि 17 साल पछि जननिर्वाचित प्रधानमन्त्री भएर कालकोठोरीमा बिना कुनै मुद्दा उहाँले बस्नु पर्यो। यसरी बीपीले जुन संघर्ष गर्नुभयो, सम्झौताहीन संघर्ष, लोकतन्त्रको हकमा, कसैसँग मेरो कुनै कम्प्लाइज हुँदैन भनेर, त्यो आज हाम्रो लागि अहिले प्रत्येक युगमा आफ्नो किसिमको तानाशाही हुन्छ। पहिला बीपीको समयमा सैनिक तानाशाह, राजा सैनिक वर्दीको हातमा लिएर तानाशाही बन्थे, त्यसपछि अहिले 1990 यता चाहिँ यो निर्वाचित शासकहरू नै, जननिर्वाचित शासकहरू नै तानाशाह बन्दै गइरहेका छन्, र अहिले सोसियल मिडियाको युगमा, डिजिटल मिडियाको युगमा चाहिँ डिजिटल तानाशाही बढ्दो छ। यो सबै कुराको लागि लोकतन्त्रको फन्डामेन्टल भनेको अहिले जसरी हाम्रो, अहिले हामी जुन समयमा छौँ, अहिले सामूहिक सञ्जाल अत्यन्त धेरै प्रभावशाली छ, व्याप्त छ, यति बेला पनि जनतालाई क्रस गरेर विधिलाई, परम्परालाई र संस्थाहरूलाई र संस्था बनाउनुपर्छ भन्ने कुरा पनि बीपी कोइरालाको जोड थियो। राष्ट्रियता, लोकतन्त्र र समाजवादको त्रिखुट्टी उदानमा मात्रै देश विकास सम्भव छ, र हाम्रो विकासको अन्तिम लाभान्वित हुने व्यक्ति भनेको सबभन्दा विपन्न, सबभन्दा गरिब व्यक्ति हो। जुन विकासले सबभन्दा गरिब र विपन्न व्यक्तिलाई छुँदैन, सुकुम्बासीलाई छुँदैन, त्यो विकास होइन भने बीपीको मान्यता थियो। उहाँका यिनै कालजयी मान्यताहरू कारण उहाँ आज पर्यन्त हाम्रामा जीवित हुनुहुन्छ।
1: अब राष्ट्र बनाउनु पर्छ एउटा भन्ने बीपीका अनुयायीहरू, चेलाहरू र उहाँले स्थापना गरेको पार्टीलाई अहिलेको परिवेशमा हेर्दाखेरि के बीपीले अगाडि सारेका ती विचारहरू, ती समाजवादको नीति, यी जम्मै कुराहरू के अनुसरण भएको छ?
3: शासनमा जाँदाखेरि जस्तो बीपीले आफ्नो जीवनको आखिरी समयमा के भन्नुभएको थियो भन्दाखेरि 5 वटा कुरा भन्नुभएको थियो। घाँस, बाँस, कपास कुरामा जोड दिनुभएको थियो उहाँले, र सफा स्वच्छ पिउने पानी दियो भने आम नागरिकहरूको आधा भन्दा ज्यादा रोग निर्मूल हुन्छ भन्ने उहाँको कथन थियो। त्यो अनुसार नेपाली काँग्रेस पार्टीले 48 सालमा सत्तामा जाने बित्तिकै आम नागरिकहरूको घर घरमा स्वच्छ पानी पुर्याउनु पर्छ जुन अभियान शुरू गर्यो, आज करिब 95% नेपाली नागरिकहरूको घर घरमा स्वच्छ पिउने पानी पुगेको छ सरकारी पहलमा। र अर्को घाँस बाँस कपास बाहेक उहाँले ध्यान दिएको अर्को कुरा के भन्दाखेरि स्वास्थ्य पनि ठिक हुनुपर्छ, र त्यो स्वास्थ्यको लागि आफ्नो बीपी कोइरालाले स्वास्थ्य र शिक्षा बीपी कोइराले त 15 सालमा जहाँ जहाँ निर्वाचनका बुथ थिए त्यहाँ त्यहाँ विद्यालय खोल्नु भएको थियो, र त्यसै गरी 48 सालमा गिरिजा प्रसाद कोइरालाको सरकारले जहाँ पोलिङ बुथ थियो त्यहाँ चाहिँ एउटा प्राइमेरी स्वास्थ्य चौकी चाहिन्छ भनेर प्राइमेरी स्वास्थ्य चौकी खोलिएको थियो जहाँ एचएहरू बस्थे होइन। त्यसरी नेपाली काङ्ग्रेसले आज शिक्षामा चाहिँ आज स्वास्थ्यमा नेपालीको पहुँच कति छ, हाम्रो साक्षरता कति बढेको छ, त्यो बीपीकै पदचापलाई फलो गरेर काङ्ग्रेसले लागू गरेको भएर भएको हो। आजको समयको युगानुकूल जति अपेक्षा थियो त्यो नभएको हो, तर जुन किसिमको विकास गति छ त्यसमा जुन दरारहरू पछि माओवादीले सिर्जना गरे, अरूले सिर्जना गरे, र सार्वजनिक संस्थाहरूको सम्वर्धन गरेर जसरी काम गर्नुपर्ने हो त्यसमा चाहिँ बीपीका चेलाहरू, बीपीका अनुयायीहरू, बीपीका उत्तराधिकारीहरू लागे कुरालाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।
1: राष्ट्र बनाउनु पर्छ भनेर अगाडि सारेका बीपीका अनुयायीहरू आफू मात्रै बन्न लागे, गरीबलाई हेर्नुपर्छ भनेर भन्ने बीपीको विचार बोक्ने अनुयायीहरू धनीहरूलाई मात्रै हेर्न थाले भन्ने नेपाली काङ्ग्रेसलाई एउटा आरोप छ, के भन्नुहुन्छ?
3: तपाईँको यो कुरा एकाङ्गी र अल्प बुझाइ हुन जान्छ है। हामीले बहुआयामी शैली हेर्नुपर्छ। नेपालमा आज जति सड़क बाटाघाटा जति विश्वविद्यालयहरू खुले कसको नीति यो, किनकि अहिले सरकारले कुनै बेला व्यवसाय गर्थ्यो, उद्योग तर्फ चलाउँथ्यो, अहिले चाहिँ त्यो समय होइन भने लहर आयो। बीपीको समय र आजको समयमा प्रविधिले ठूलो बदलाव ल्याएको छ, त्यो प्रविधिलाई आत्मसात गर्ने कुरामा बीपी सहमत हुनुहुन्थ्यो, त्यो कुरामा गान्धी पनि सहमत हुन्थे, मार्क्स पनि सहमत हुन्थे, र आजको प्रविधिलाई बाहेक गरेर हामीले अगाडि बढ्न सक्दैनौँ, र प्रविधिले ल्याएको बदलावसँग अगाडि जानुपर्छ। हामी त्यसरी हेर्नुपर्छ, बीपीलाई बीपीको समयमा होइन, बीपीले उहाँको समयमा दिएका कालजय विचार र कार्यक्रम के हुन् ती आजको समयमा कसरी लागू गर्ने भन्ने चिन्तन हुनुपर्छ। त्यो हो काङ्ग्रेस बीपीको, हामीले बीपीमाथि बहस गर्दा छलफल गर्दा बिर्सन नहुने कुरा के भन्दाखेरि बीपीले सत्तामा जाँदा सिद्धान्तमाथि कहिले सम्झौता गर्नु भएन, र बीचको अहिलेका काङ्ग्रेसका सभापति गगन थापाले हिजो मात्रै र अघिल्लो हप्तादेखि भन्नुहुन्थ्यो हामीले 1972 सालसम्म हामीले तालो समय गुजारेका रहेछौँ, हामीले सत्ता सत्ता सत्ता भनेर हामीले गल्ती गरेका रहेछौँ, अब हामी त्यसमा अल्झिँदैनौँ। जसरी बीपी कोइरालाले एउटा सानो कागजमा आई एम रेडी टु वर्क विथ योर मेजेस्टी भनेर लेखेको भए, महाराज म तपाईँसँग काम गर्न तयार छु राजा भनेर भनेको भए बीपीलाई आज पनि प्रधानमन्त्री हुने अवसर थियो। गगन थापाले चाहिँ भन्दाखेरि एउटा लोकतन्त्र चल्नको लागि प्रतिपक्षीय दलले कम्तीमा 5 वर्ष सत्ता बाहिर बस्ने धैर्य राख्नुपर्छ, किचलो गर्नु हुँदैन। काङ्ग्रेस अहिलेको काङ्ग्रेस पराजित भएको छ, दोस्रो दल बनेको छ, र त्यो दोस्रो दल बनेको काङ्ग्रेस अरू प्रतिपक्षी बनेको काङ्ग्रेसले भनेको छ कि हामीले सरकारका राम्रा काममा चाहिँ सहयोग गर्छौँ, खराब कामको विरोध गर्छौँ। त्यो ट्याक्सको शिक्षामा लगाएको ट्याक्सको, स्वास्थ्यमा लगाएको ट्याक्सको काङ्ग्रेस पनि विरोध गरेको थियो, सरकार फिर्ता भएको छ, त्यो फिर्ता विधि पुर्याएर गरेको छैन, संसदबाट होला, र फेरि यो बिजुलीमा लगाएको ट्याक्स पनि फिर्ता गर्न कङ्ग्रेस सरकारले आह्वान गर्नुभएको छ, त्यसमा पनि सरकार आउला भन्ने हामीले।
1: अन्तिममा सत्ता बाहिर हुँदाखेरि नेपाली काङ्ग्रेस होस् वा अन्य कुनै पार्टी होस् जातिविधि जनताका चाहिँ माग बोक्ने र जनताका पक्षमा भएको जस्तो गर्ने र सत्तामा पुगे पछाडि त्यो जम्मै बिर्सने, काङ्ग्रेस पार्टी सभापतिले पनि 10 वर्ष चाहिँ हामीले सत्ताकै वरिपरि मात्रै रह्यौं भन्नुभयो। अन्तिममा बीपीको यो 44 स्मृति दिवस मनाउँदै गर्दाखेरि नेपाली काङ्ग्रेसमा आस्था राख्नेहरूले, नेपाली काङ्ग्रेसको झण्डामुनि रहनेहरूले र बिर्सनै नहुने कुराहरू के हुन्?
3: मूलत 21 शताब्दी लोकतन्त्रको युग हो। लोकतन्त्रको समयमा दलहरूलाई बाहेक गर्न सकिँदैन, र दलहरूले काम गर्ने एउटा फ्रेम हुन्छ, संवैधानिक फ्रेम। र विडम्बनाका साथ भन्नुपर्छ कि अहिले जुन शक्ति नेपालको संसदको प्रथम दल छ, त्यो शक्ति संविधान बनाउँदा संसदमा थिएन होइन। त्यही भएर बीपीको सबैभन्दा ठूलो कुरा, संविधान जसले दिए पनि, राजाले दिए पनि, जनताले लेखे पनि, त्यो संविधान लेख्ने मानिसहरू, संविधान दिने मानिसहरू संविधानका प्रति जिम्मेवार हुनुपर्छ, उत्तरदायी हुनुपर्छ। संवैधानिक नैतिकता भनेको त्यही भनेर भन्नुहुन्थ्यो। आज संविधान के हो भन्ने नबुझेकाहरू, संविधानको धारा र पानीको धाराको अन्तर नबुझ्नेहरू सत्तामा छन्, उनीहरूलाई निरन्तर खबरदारी गर्नुपर्छ। बीपीले जहिले पनि कंग्रेस प्रश्नबाट, यो राणा शासन ठिक छैन भन्ने प्रश्नबाट जन्मिएको पार्टी हो, आज त्यसका बीपीका उत्तराधिकार बनेर आएका गगन थापाले दास र लाखहरूको पार्टी होइन भनेर भन्नुभएको छ। लोकतन्त्र सतत खबरदारीको व्यवस्था हो, चौबिसै घण्टा सातै दिन हामीले खबरदारी गर्नुपर्छ, सत्तामा रहनेलाई प्रश्न गर्नुपर्छ र बीपीले सिकाएको पनि त्यही नै हो र लोकतन्त्र यो लामो लडाई हो, निरन्तरको लडाई हो, त्यो कुरा उहाँले सिकाएर जानुभयो र यसमा चाहिँ सिद्धान्तमा सम्झौता गर्नु हुँदैन भनेर उहाँले सिकाएर जानुभयो, त्यो कुरालाई हामीले बिर्सनु हुँदैन।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो शंकर तिवारी, नेपाली कांग्रेसले शुरू गरेको जरा अभियानको लागि दाङका केन्द्रीय प्रतिनिधि एवं लेखक। आज नेपाली कांग्रेस आबद्ध विभिन्न पात्र संगठनहरू तथा पार्टीले बीपी स्मृति दिवस मनाउँदैछ, त्यसका बारेमा कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोडाईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
15: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082563218।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
21: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
22: इन्डोस्कोपी सेवा,
21: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
23: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082560734 र 082560138।
25: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082563509 र मोबाइल 98453065।
2: अब बाँकी समाचार। गढवा उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरेको छ। उक्त अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा 54 जनाले रक्तदान गरेका छन्। कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवा दाङका 12 जना, सुरक्षा कर्मी लगायत व्यवसायी र स्थानीय नागरिकले रक्तदान गरेका थिए। गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश सदस्य एवं गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई संघले स्थापना दिवसको मुख्य सामाजिक उत्तरदायित्व दायित्वमूलक गतिविधिका रूपमा आयोजना गरेको बताइएको थियो। नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा व्यावसायी सुरक्षाकर्मी विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। गढवामा ठूलो संख्यामा रक्तदान गरिएको यो पहिलो पटक हो। आजको राप्तीपोष दैनिकमा यो खबर छ।
0: संजीवनी टिचिङ हस्पिटल दाङले पश्चिम नेपालमै दुर्लभ मानिने जटिल न्यूरो सर्जरी सफलतापूर्वक सम्पन्न गर्दै स्वास्थ्य सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। दाङको दंगीशरण गाउँपालिका तीनका निर्मला थापाकी तीन वर्षीय छोरी संगीता थापाको हाइड्रोसेफलस सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। त्यहाँ उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ। हाइड्रोसेफलस मस्तिष्कमा हुने एक प्रकारको समस्या हो। संजीवनी अस्पतालमा जटिल न्यूरो शल्यक्रिया सफल। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौ।
2: दुई दशक भन्दा लामो समयदेखि संरक्षण र विकासको पर्खाईमा रहेको दाङको तुलसीपुर उपमहानगरपालिका एघार सुकौरा स्थित ऐतिहासिक दंगीशरण दरबार पुननिर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको छ। लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको पर्यटन डिभिजन कार्यालय कोहलपुरले दरबार संरक्षण जीर्णोद्धार तथा निर्माणका लागि 4,90,00,000 रूपियाँको बोलपत्र आह्वान गरेसँगै यस क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षणप्रति नयाँ आशा जागेको हो। लामो समयदेखि अल्पत्र अवस्थामा रहेको दरबारको संरक्षणका लागि प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढ़ाएपछि थारू समुदाय इतिहासवादविद र इतिहासविद तथा सांस्कृतिक अभियन्ताले स्वागत गरेका छन्। उनीहरूले यसलाई एउटा भवन निर्माणको काम मात्र नभई थारू सभ्यता दाङको इतिहास र राष्ट्रिय पुरातात्विक सम्पदाको संरक्षणसँग जोड़िएको महत्वपूर्ण शुरूआतको रूपमा लिएका छन्। आजको युगबोध राष्ट्रिय दैनिकमा सन्तोष दहितले खबर लेख्नु भएको छ।
0: राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको नाममा रहेको अतिक्रमी जग्गा ककसले कति अतिक्रमण गरेका छन् भन्ने विवरण अमिनले तयार पारी बुझाएका छन्। तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकको वडा नम्बर 5 को तर्फबाट अमिन विक्रम गौतमले अतिक्रमित जग्गाका बारेमा विस्तृत प्रतिवेदन तयार गरी असार 30 गते अस्पताल प्रशासनलाई बुझाइसकेको बताउनुभयो। गणतन्त्र दैनिकमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा मौनताको बिझाउने दृश्य दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। संघर्ष के हो, किन र के का लागि? श्रीधर अधिकारीको विचार छापिएको छ भने कर नीतिको अस्थिरता सुशासनमाथि प्रश्न शीर्षकमा नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय छापेको छ। त्यसै गरेर आजको साता भेटमा आगामी चुनावमा अध्यक्षको क्याण्डिडेट मै हो, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठसँगको यो अन्तर्वार्ता पनि युगबोध दैनिकले छापेको छ।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा गोरक्ष राष्ट्रिय दैनिकले मध्यस्थता अन्तर्गत आफू भित्रको सत्य जानौ शीर्षकमा नारायण प्रसाद श्रेष्ठको विचारलाई छापेको छ। अरूलाई सेवा गर्न पाउँदा शीर्षकमा मेरो खुशी स्तम्भमा झगुप्रसाद गौतमसँगको यो मेरो खुशी स्तम्भ छापेको छ। बीपी र दाङ शीर्षकमा डाक्टर सुदीप गौतमको विचारलाई छापेको छ भने नेतृत्व चयन भन्दा नीति हाम्रो प्राथमिकता हो, अध्यक्ष भण्डारीको सातावार्तालाई छापेको छ।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा विदेशीको हातमा देशको लगाम सुरेश कुमार पाण्डेको विचार छापेको छ भने वृक्षारोपणको महत्व शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा नेपालमा मानव अधिकारको अवस्था शीर्षकमा अर्जुन सिंह केसीको विचारलाई छापेको छ। जलन दुर्घटनाको उपचार शीर्षकमा डाक्टर शिवराज दवाडीको विचारलाई छापेको छ भने सकारात्मक दृष्टिकोण शीर्षकमा सम्पादकीय छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी तथा कार्यक्रम शुरू दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।
1: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 7 बजेको छ।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण गरेको छ।
22: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
26: सम्पर्क फोन नम्बर 0825367775।
4: सम्पर्क नम्बर 98478-26873।
27: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
28: सहयोग गर्नु, स्वास्थ्य बिमा विस्तार गर्नु र यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीको भनाइ छ। उहाँले नागरिक तहमा देखिएको समताकार प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न आफूहरूको प्रतिबद्धता अटल र स्पष्ट रहेको बताउनुभयो। कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैँ तयार रहेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले विपन्न र गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% शैया र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक हुनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित छलफलमा उहाँले तयारी पोशाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल टेक्सटाइल एण्ड क्लोथिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न समेत निर्देशन दिनुभयो। तयारी पोशाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोशाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गर्नुभयो। उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले

प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की र आयुक्तहरूमा प्रस्तावित डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको संसदीय सुनवाई साउन 12 र 13 गते गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई अगाडि समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध परेको उजुरीमा छलफल गरी सुनवाई गर्ने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा उजुरी परेको र आयुक्तहरूमा प्रस्तावित सुब्बा र वाग्ले विरूद्ध कुनै पनि उजुरी नपरेको समिति सभापति श्रेष्ठले बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित व्यक्तिहरूलाई कार्ययोजना प्रस्तुतिकरणका क्रममा नतिजामा आधारित कार्ययोजना ल्याउन समेत आग्रह गरेको छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्त गर्ने सिफारिश गरेको थियो। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोका कारण देशभर 7 प्रमुख राजमार्ग पूर्ण रूपमा तथा 12 राजमार्ग आंशिक रूपमा प्रभावित भएको छ। सड़क विभागले अवरूद्ध भएका सड़क मध्ये 51 सड़क मरमतपछि पुनः संचालनमा आइसकेका छन् भने बाँकी सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ। विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरूद्ध सड़क खुलाउन सम्बन्धित स्थानमा डोजर परिचालन गरी मरमत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो। उहाँले यात्रुहरूलाई यसअघि सम्बन्धित निकायबाट सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह समेत गर्नुभयो। सड़क विभागले मनसून अवधिभर जोखिमयुक्त सड़कमा निरन्तर निगरानी गरिरहेको र अवरूद्ध सड़क यथाशीघ्र संचालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भई आज बिहान भूकम्प गएको छ। बिहान 4:40 बजे 4.2 म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्वत 1971 साल भदौ 24 गते जन्मनुभएका बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। नेपाली कंग्रेसका संस्थापक नेता कोइरालाले राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भारतको स्वतन्त्रता आन्दोलनमा पनि स्वर्गीय कोइरालाले सक्रिय सहभागिता जनाउनु भएको थियो। विक्रम सम्वत 2015 सालको आम निर्वाचनमा नेपाली कंग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनु भएको छ। जनकपुरधाम विमानस्थलमा हिजो साँझ संचारकर्मीसँग कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेसँग सहकारीको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको उल्लेख गर्नुभयो। तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउनुहुँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कंग्रेससँग पनि छलफल भइरहेको बताउनु भएको छ। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्नुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढ़ाइने उल्लेख गर्नुभयो। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई आज पार्टीका संयोजक दाहाल सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता नारायण काजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुरा सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुरा सहकारीका 35 जना तपाई हाम्रो सहकारीका 90 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। काठमाडौँको किर्तिपुर नगरपालिका एक ट्याङ्ला फाँटमा हिजो एउटा कारमा अकस्मात आग लागि भएपछि त्यसमा रहेका एकजनाको मृत्यु भएको छ। आग लागि भएको कारबाट प्रहरीले एकजना पुरूषको शव निकालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँले पूर्ण रूपमा ज्वलेको

0: अवस्थामा रहेको शव काठमाण्डु महानगरपालिका वडा नम्बर 26 का 76 वर्षीय सुरेश चन्द श्रेष्ठको रहेको पहिचान भएको काठमाण्डु प्रहरीका उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। नेपाल कानून आयोगले कानून तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हिजो दिग्दर्शन सार्वजनिक गर्नुभएको हो। उहाँले दिग्दर्शन कानून तर्जुमा गर्दा कानूनको भाषा संरचना विषयवस्तु समेटिएकाले कानूनको सरोकार राख्ने सबैलाई उपयोगी भएको बताउनुभयो। साथै संघ प्रदेश तथा स्थानीय तहमा निर्माण हुने कानूनको गुणस्तर अभिवृद्धि गर्न समेत दिग्दर्शनको प्रकाशन उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाँले कानून आयोगबाट परिमार्जन सहित तयार पारिएको महत्वपूर्ण समय सान्दर्भिक कार्य भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले पठाउनु भएको समवेदना सन्देशमा स्वर्गीय पाण्डेको साधना मुख्यतः स्वतन्त्रता अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताउनु भएको छ। राष्ट्रपति पौडेलको समवेदना सन्देश उहाँका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले स्वर्गीय डाक्टर पाण्डेको निवास विशाल नगर पुगी हस्तान्तरण गर्नुभएको थियो। क्यान्सरबाट पीड़ित पाण्डेको यही साउन 1 गते निधन भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनकी निर्देशक हुआ याङले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि खाद्य प्रणाली विकास तथा दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष संजय पटेललाई प्रहरीले पक्राउ गरेको छ। गाउँपालिकामा कार्यरत एकजना कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट गरेको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। घटनामा संलग्न अन्य आरोपितहरूको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ। तनहुँको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा हिजो बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बागलुङ जिल्लाका सबै स्थानीय तहले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन्। उत्पादन वृद्धि, रोजगारी सृजना, आय आर्जन वृद्धि तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रमलाई अगाडि बढ़ाउने नीति लिएका हुन्। बागलुङबाट संवाददाता कोपिला कौडेलको यो रिपोर्ट।
1: बागलुङलाई कृषि उत्पादनको पकेट जिल्लाको रूपमा लिइन्छ, तर पछिल्लो समय बढ़दो विदेश पलायनका कारण जमीन बाँझै राख्ने प्रचलन बढ़दै गएपछि यहाँका 10 वटा स्थानीय तहले कृषि तथा पशुपालन क्षेत्रलाई मध्यनजर गरी नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाएका छन्। जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा,
2: युवाहरूलाई विभिन्न खालका कार्यक्रमहरू बनाएर युवा मैत्री, कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौ भने घुम्ती कोषका मार्फत उहाँहरूलाई बढ़ीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौ।
1: दूध, मासु, अण्डा र हरियो साग सब्जीमा आत्मनिर्भर बन्न सके मात्र पनि आयातित वस्तु रोकिने बताउनुहुन्छ बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ।
3: दूधमा, मासुमा, अण्डामा र हरियो साग सब्जी, यो 4 वटा चीजहरू यही खपत हुने वातावरण बनाउन सकियो र उत्पादनलाई वृद्धि गर्न सकियो भने बागलुङ वास्तवमै आत्मनिर्भर बन्न सक्छ।
1: कृषि कर्ममा लाग्ने किसानहरूको आवश्यकतालाई मध्यनजर गरी पालिकामा कृषि संकलन केन्द्र स्थापना गरेको बताउनुहुन्छ काटेखोला गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष ज्ञाननाथ कण्डेल।
4: नितान्तै कृषि पेसा गर्ने, उर्वर जमिनमा काम गर्ने त्यस्ता किसानहरूलाई समय समयमा तालिम, औजारहरूको आदि इत्यादि व्यवस्थापन, तर उहाँले उत्पादन गरेका चीजहरूलाई बिक्री वितरण गर्नका लागि पनि काटेखोला गाउँपालिकाले एउटा संकलन केन्द्रको निर्माण गरेको छ।
1: बागलुङ कृषिको पकेट जिल्ला रहेकोले व्यावसायिक कृषि गर्न चाहनेलाई विभिन्न अनुदानका कार्यक्रम मार्फत समेट्ने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुनको भनाइ छ।
5: प्याकेज अफ प्र्याक्टिसको रूपमा उहाँलाई प्याकेजकै रूपमा अनुदानमा सहयोग गर्ने, फलफुल विकास आयोजना अन्तर्गतका विभिन्न किसिमका फलफूलहरूलाई हामीले अनुदानका कार्यक्रमहरू मार्फत समेटेका तीन रोपनी भन्दा चाहिँ बढी क्षेत्रफलमा खेती गर्न चाहनुहुन्छ उहाँहरूलाई बेनादेखि लिएर त्यसको पिल्लर स्ट्रक्चरदेखि लिएर मलहरूदेखि विषादीहरू
1: बढ्दो बसाई सराई तथा वैदेशिक रोजगारका कारण खेतीपाती गर्नेहरूको संख्या न्यून हुँदै गएको अवस्थामा व्यावसायिक कृषि कर्म गर्न चाहनेका लागि राज्यले अनुदान सहित विभिन्न प्रकारका प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। कोपिला कण्डेल रेडियो नेपाल बागलुङ।
0: नवलपुरको उपसेकोट गाउँपालिका पाँच रामसेमा जमीन भासिएपछि सात परिवारका 32 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हिजो साँझ रूपकला प्राथमिक विद्यालयको प्रांगण र आसपासको जमीन भासिएपछि जोखिममा परेका सात परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। सात परिवारको घर वरपरको जमीन भासिएको सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटिएको र स्थानीयलाई सम्झाई बुझाई गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। पोखराको लेखनाथ क्षेत्रमा रहेको बेगनाथ ताल प्राकृतिक सौन्दर्यका लागि मात्र नभई दुर्लभ तथा विभिन्न प्रजातिका चरा चुरुङ्गीको सुरक्षित वासस्थानका रूपमा पनि परिचित छ। ताल वरिपरिका जंगल सिमसार र हरिया पहाड़ले यस क्षेत्रलाई नेपालकै आकर्षक चरा अवलोकन गन्तव्य बनाएको बताउँछन् कास्कीबाट संवाददाता गौरव त्रिपाठी।
6: हिमालको काखमा फैलिएको बेगनास ताल वरिपरि हरियाली जंगल अनि बिहानको शान्त वातावरणमा गुञ्जने चरा चुरुङ्गीका मधुर आवाज प्रकृति र जैविक विविधताको अनुपम संगम बनेको बेगनास तालले स्वदेशी तथा विदेशी पर्यटकलाई वर्षौंदेखि आकर्षित गर्दै आएको छ। ताल वरिपरिका घना जंगल सिमसार क्षेत्र र हरिया डाँडा काँडाले चरा चुरुङ्गीका लागि सुरक्षित वासस्थान निर्माण गरेका छन्। सूर्योदय सँगै चराहरूको चिरविराहटले गुञ्जने यो क्षेत्र नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यही सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका र पोखरा पंक्षी समाजले बेगनासताल पचबैया क्षेत्रमा प्राकृतिक पदयात्रा तथा चरा अवलोकन कार्यक्रम आयोजना गरेका छन्। अभिलेख अनुसार यस क्षेत्रमा हालसम्म 156 प्रजातिका चराहरू भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष यशकान्त शर्मा बताउनुहुन्छ।
7: पोखराको पनि लेखनाथ क्षेत्र गिद्धहरू मांसाहारी चरा लगायत अन्य चराहरूको पनि अत्यन्तै महत्वपूर्ण वासस्थान भएको र त्यो कुरो यहाँका पर्यटन व्यवसायी प्रकृति प्रेमीहरू सबैलाई बुझाउनु पर्ने।
6: बेगनासताल सँगै पचबैया क्षेत्र जैविक विविधता को दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ। यहाँ स्थानीयदेखि बसाईसराई गरेर आउने विभिन्न प्रजातिका चराहरू वर्षभरि देख्न सकिन्छ। प्रकृतिसँग नजिकै पदयात्रा गर्ने चराको आवाज सुनेर उनीहरूको जीवनशैली निहाल्ने अनुभवले पर्यटकलाई फरक अनुभूति दिलाउने गरेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुले बताउनुहुन्छ।
8: जैविक विविधता सरीसृप चरा चुरुङ्गीको त वासस्थानको हबै हो। बेगनासताल र अनि हाम्रो लेखनाथका सात ताल जहाँ मानव बस्ती बाँक्नु छैन त्यो ठाउँमा पशु पन्छीहरूले वासस्थान बनाएको हुन्छ। यो ठाउँलाई प्रोटेक्सन गर्दै पर्यटनहरू आकर्षक गर्ने खालको गतिविधि गर्न सक्यो भने धेरै राम्रो हुन्छ।
6: विगत 12 वर्षदेखि पचबैयामा बसोबास गर्दै आएका विदेशी नागरिक मुरी मेसनका लागि यो क्षेत्र दोस्रो घर जस्तै बनेको छ। उहाँका अनुसार यहाँको शान्त वातावरण प्राकृतिक सौन्दर्य र चरा चुरुङ्गीको विविधताले हरेक दिन नयाँ ऊर्जा र अनुभूति प्रदान गर्छ। उचित संरक्षण र प्रचार प्रसार गर्न सके बेगनासताल अन्तर्राष्ट्रिय चरा पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ।
9: नेपाल has over 800 species of birds and many of them come through different times of the year, and because of there's a forest along one side of the hill here, all the different birds come here, and if you bring a pair of binoculars and a notepad, you can probably calculate maybe registered 50-60 different birds a day.
6: Prakritik sampatta ko samrakshan ra digo pratin parvardhanma sabai pakshle dhyan dina sake Bignastal keval sundar tal ka rupma matra simit rahne chaina yo Nepal kai chara avlokan gantavya ka rupma sthapit hun sakne prachur sambhavana bokeko kshetra ho. Gaurav Tripathi, Radio Nepal.
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो। सन् 2022 को शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरी शुरू भएको दुई देश बीचको युद्ध हाल पनि जारी छ। प्रशान्त महासागरमा रूससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनिया नौसेनाका एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक लाइभ फायर अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ। जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार जापानी नौसेनाले लुयाङ 3 श्रेणीको चिनिया गाइडेड मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनिया युद्धपोत र एक रूसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो।
10: नमस्ते, म रामकृष्ण ढकाल, तपाईँ सुन्दै हुनुहुन्छ आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज। के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: किराले खाएको दाँत निकाल्ने,
12: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
11: खाली ठाउँमा दाँत राख्ने,
12: दाँतको जरीदेखि उपचार गर्ने,
11: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
12: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
13: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
14: आया, मम्मी मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सप्रेस सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-595-222।
15: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
21: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
20: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
22: शुद्ध महका लागि कहाँ जाने त?
23: ल, घोराई सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
22: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
24: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
25: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
24: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
27: खुसीको खबर।
0: अब हाम्रै दाङको घोराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 08-5947-847 082-590-847 भर्ना सम्बन्धी सूचना
1: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
27: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-5563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
27: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
27: उपलब्ध। शल्यक्रियाहरू
3: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
27: बालबालिकाको न्युरो सर्जरी,
3: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
27: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
3: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
27: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5191 र मोबाइल नम्बर 97-090-65-255।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
27: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
27: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
27: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
27: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
27: कान सुन्न नसक्नेहरूका लागि सर्वान शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
27: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
27: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5861-196 र मोबाइल नम्बर 98-478-26-001।
9: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी, एमडी, डीएम, दाङको कालिका मेडिकलमा।
27: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
27: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
6: मुटुका बिरामीहरूका लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
27: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
6: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
10: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
6: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082-560-652।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता, म सदीक्षा
13: अनि म शारदा।
12: आदरणीय श्रोता, हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरू माझ आइसकेका छौ। आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ। यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्य पश्चिमबाट प्रसारण हुने गर्दछ। साथै इन्टरनेटबाट पनि www.radioMP.org लगइन गरी संसारभरि सुन्न सकिन्छ। कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो। सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ। हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने, रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने, गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने, साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनावाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ। श्रोता, तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम समता, जहाँ हामी महिलाका अनुभव, संघर्ष र विकासका बाटाहरूको कथा बोल्ने गर्छौ। आजको श्रृंखला विशेष छ, किनकि आज हामीले श्रोतामाझ भेट गराउने महिला साधारण होइनन्। उनी त्यो वनफूल जस्तै हुन् जो हुम्ला जुम्लाका चिराहरू, सुक्खा ढुङ्गाहरू र कठोर हावामा पनि फुल्न छोड्दैनन्। सामान्य स्थितिमा फुल्ने फूलहरू धेरै हुन्छन्, तर प्रतिकूलतामा पनि जीवन फैलाउने फूल त्यस्ता विरलै हुन्छन्। त्यही विरलै सुगन्ध बोकेर आज हामीसँग उपस्थित हुनुहुनेछ लुना चौलागाई, 60 वर्षीय महिला। उनको जीवनको यात्रा कठोर, पीडादायी र चुनौतीपूर्ण रहे पनि उनी कहिल्यै रोकिएनन्। हुम्लामा जन्मिएर 13 वर्षको कलिलो उमेरमै जुम्ला भित्रिएकी लुना घर परिवार, सामाजिक नियम र घरेलु हिंसाका थुप्रै चोटसँग बाँच्न बाध्य पारिन्। तर जे जे भोगिन्, परिवारबाट व्यवस्था, छोराछोरीसँग भावनात्मक दूरी, समाजबाट अपहेलना, यी सबैको बावजुद पनि लुनाले हार मानिनन्। उनी कहिल्यै आफूलाई दया चाहिने महिला भनेर प्रस्तुत भइनन्। बरु उनी हरेक चोटबाट उभिएर अब म के गर्न सक्छु भनेर फेरि फेरि अगाडि बढिरहिन्। यसकारण उनी खासै पढे लेखेका महिला भन्दा फराकिलो सोच भएकी सबैभन्दा महत्वपूर्ण समझदार महिला बनिन्। लुनाको बल केवल व्यक्तिगत संघर्ष मात्र छैन, उनी राजनीतिक रूपमा पनि सचेत छिन्। उनको देशप्रतिको माया, समाज रूपान्तरण प्रतिको चाहना अत्यन्तै गहिरो छ। कागजमा मात्र होइन, जीवनका कार्यानुभवका माध्यमबाट उनी भन्छिन्, देश बदल्न शिक्षाको कागज चाहिँदैन, विचार फराकिलो चाहिन्छ। यी कुरा हुम्ला जुम्लाको कठोर भगाईबाट सिकेकी हुन्, जहाँ महिलाहरू अझै पनि काम, पीड़ा, बोझ र मौनतामा बाँधिएका छन्। लुनाले आफैले भोगेको मात्र होइन, अन्य महिलाले भोगिरहेका पीड़ा, मौनता र बन्धनलाई शब्दमा बाँधेर 3 पुस्तक लेखिसकेकी छन्। बुहारी, आमै र कर्णालीका महिलाहरूको कथालाई उजागर गर्ने कृति यी पुस्तकहरू केवल कहानी होइनन्, कर्णालीको गहिरो यथार्थ बोकेका छन्। हुम्ला जुम्लाका महिलाका चोटहरू झल्काएका छन् र गर्वको विषय यी पुस्तकहरू बेलायतमा पनि अनुवाद भएर प्रकाशित भइसकेका छन्। त्यहाँका पुस्तकालय र स्टोरहरूमा पनि उपलब्ध छन्। उनले बेलायतसम्मको यात्रा गर्ने मौका पनि पाइन्, जसले उनको आवाजलाई देश विदेशमा फैलाइदियो। आज लुना नेपालगंजमा बस्छिन्। उमेरले 60 वर्ष पुगे पनि उनीभित्रको ऊर्जा, सोच र देशभक्तिपन अझै बढी प्रगाढ हुँदैछ। एक्लोपन छ, भावनात्मक दूरी छ, सम्बन्धहरूको सुक्खा चट्टानै चट्टानको नदी छ, तर हिम्मतमा कमी छैन। उनी अझै पनि समाज सुधार्न चाहन्छन्, ग्रामीण महिलालाई सचेत बनाउन चाहन्छन्, उनीहरूका लागि आफूले केही गर्न चाहन्छन्। यसै कारण लुनाको कथा सुन्दा उनी कमजोर होइनन्, उनी मजबुत, दृढ र स्पष्ट उद्देश्य भएकी महिला देखिन्छन्। अब हामी लुनालाई सुन्नेछौ। उनी आफ्नै शब्दमा सुनाउँछिन् हुम्लामा जन्मिएको बालापन, जुम्लामा बिताएका कठिन वर्षहरू, परिवारसँगको टाढापन, सम्बन्धहरूमा आएको चिसोपन र आफ्नो संघर्षले सिकाएका जीवनका बिन्दुहरू। साथै उनी सुनाउनेछिन् आजका महिलाहरू कसरी अगाडि बढ्न सक्छन्, कर्णालीका महिलाले किन अझै आवाज खोजिरहेका छन्, किन महिलाको सोच आत्मविश्वास सबैभन्दा ठूलो शिक्षा हो। अबको कार्यक्रमको मुख्य भाग रुना चौला सहकर्मी शारदा शर्माले गर्नुभएको कुराकानी।
13: रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम समतामा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
14: हजुर, धन्यवाद।
13: हजुर, यहाँको परिचय दिनु न हाम्रो श्रोता माझमा एउटा।
14: मेरो चाहिँ नाम हो रुना चौला, माइती हुम्ला, घर जुम्ला। अहिले म साडी
13: कसरी राजनीतिमा मिनु भयो त, के उद्देश्य थियो?
14: मलाई जसरी हुन्छ हाम्रो नेपाल हाम्रो समाज केही सुधार्ने मेरो उहिलेदेखि विचार, अहिले मात्रै होइन, आफ्नो समस्यालाई भुलेर पनि म अर्को समस्या सल्भ गर्न हिँड्ने मान्छे। म जस्तै एउटा मेरो उदाहरण, म बेलायत जाँदाखेरि मेरो साथीले लुना त बेलायतमा काम गर्छ है भने क्या, मैले डोना मेरो देश बाजा छ तेरो देशमा के गरौँ भने क्या, हामी अनि त्यस्तो मलाई त्यो देश प्रति यति माया छ, अनि एउटा परिवार सक्षम एउटा व्यक्ति सक्षम हुँदा पनि देशलाई सहयोग
13: होइन,
14: चिया भनेको डिग्रीका डिग्री हासिल गरेर प्रमाणपत्रका प्रमाणपत्र थुपारेर शिक्षित हुँदैन मान्छे। शिक्षित हुनु भनेको उसको बोल्ने हिँड्ने गर्ने व्यवहार शिक्षित छ कि छैन,
13: होइन,
14: त्यसमा प्रमाणपत्रलाई त जब खाना सजिलो हुन्छ होइन, अब जहाँ कहीँ चाहिँ केही काम माग्दाखेरि पहिला सर्टिफिकेट हेर्छ, तर शिक्षामा हिँड्ने तरिका बोल्ने तरिका गर्ने तरिकामा शिक्षित हो कि होइन। त्यही भए हुनाले मैले अनि यो समाजलाई म राइट छ त सक्षम छन् कि हुन्छन् कि हुँदैनन् आफ्नो ठाउँमा रह्यो होइन, तर पहिला आफू राइट हुनु पर्यो यसो हो भनेर। त्यही भएर मलाई चाहिँ त्यसरी हाम्रा नेता, म चाहिँ पोलिटिक्समा त छौँ तर आफ्नो पार्टी अर्का पार्टी सबै पार्टीका पार्टी गर्ने सिस्टम नेताहरूले गर्ने व्यवहार दियो।
13: तपाईँको समयमा त्यो उमेरमा त्यो जुम्लाको ठाउँमा महिलाहरूले पढ्ने वातावरण थियो त्यति बेला?
14: म त हुम्लामा जन्मेको, हुम्लाको पनि एकदम गाउँमा जन्मेको, त्यो बेला पढ्ने वातावरण त थिएन।
13: तपाईँ कुन चाहिँ?
14: म जेठ थियो, तीन छोरा गऱ्यौँ, एक भाइ चाहिँ मर्यो, अनि दुई भाइ दुई बहिनी छौँ, तिन भाइ दुई बहिनी छौँ, अहिले सभा अहिले मरेको छुइँ मात्रै, म चाहिँ ठकुरी हो, साई ठकुरी हो हुम्ला,
13: हजुर,
14: अनि जुम्ला चाहिँ बाहुनसँग बिहारे हो, तेह्र वर्षमा बिहा भएको हो। त्यो बेलामा जाउँ न, तेह्र वर्षमा बिहा क्या हो, श्रीमान क्या हो, मलाई केही थाहा थिएन,
13: थाहै थिएन,
14: थाहै थिएन। म त त्यहाँ स्टुडेन्ट थिएँ, स्टुडेन्ट पनि थिइनँ भनौँ न, गाई चलाउने पाठा चलाउने थिएँ भाइ
13: होइन,
14: अनि मेरो श्रीमान चाहिँ
13: पढाउनुहुन्थ्यो,
14: त्यो हाम्रो एउटा मावि, पहिलो हुम्लामा पहिलो एउटा मावि, मावि हिमज्योति मावि भन्ने थियो, अहिले चाहिँ अर्कै छ नाम,
13: हजुर,
14: त्यही अनि हेड टिचर थियो। किन कसरी अब लेखेको कुरा टर्दैन भन्छन् त्यसरी भए हो कि मलाई थाहा छैन होइन, बुवा आमाले गाउँलेहरूले सबै मिलेर गरिदिए। म आएन, म दुई वर्ष त आउँदै त्यही स्कुलमै बसेँ, स्कुलमै पढ्न सुरु भइसकेपछि त अनि पढ्न सुरु गरेँ मैले, स्कुल जाने भागेर आउने केटाहरू त्यही ताल थियो, अनि अब टिचरले हामीलाई ठग्ने, हामीले टिचरलाई ठग्ने, अलिअलि त जान त जान्थे होइन। अब खास भनौँ भने केही वर्ष अगाडिसम्म जो टिचरहरू पनि लेडिज टिचरहरू, म जेन्ट्सहरूलाई थाहा छैन, सँगै मेरो लेडिजसँग हुन्थ्यो होइन, टिचर हुन्थेन, आफैलाई आफ्नो नाम लेख्नु राम्रो हुँदैन, सुध्रिया छ अहिले त, सुध्रिया छ
13: भएको पालामा त्यस्तो थियो।
14: दस पन्ध्र बिस वर्ष अगाडि चाहिँ जुम्लामा हुम्ला त म धेरै बस्दै बसिनँ भने पनि हुन्छ, तेह्र वर्षमा बिहा गरेँ, अनि त्यसपछि चौध पन्ध्र हुँदासम्म हुम्ला बसेँ, हुम्ला त्यसपछि म काठमाडौँ आएँ, काठमाडौँ चाहिँ त्यहीँ अब पढेँ अलिअलि, दस क्लाससम्म त्यहाँ पढ्यौँ, त्यसपछि गएर एसएलसी दिँदा त हामीले गएको, एसएलसी दिँदा हामीले गयौँ, बच्चा जन्मियो हेर्नु मेरो त्यतिसम्म भयो छोरी, बच्चा त मेरो पाँच छ, छोरी एक छोरा त अब अहिले पनि केटाइटी पारा छ, त्योवटा पनि केटाइटी पारा। म जुम्लामा जाँदाखेरि अधिराज्यभरि थाहा छैन, जुम्ले अलिकता ओभर बाटा हुनुपर्ने, उसले अलि ओभर एक्टिभ हुनुपर्ने हुन्छन् भन्दा नेपालमा भन्दा रहेछन्, मलाई पनि त्यस्तै त्यस्तै लाग्यो, थियो कि थिएन मलाई त्यस्तो लाग्यो है, त्यसपछि जुम्लीमा जस्तो सहयोग हुने अरू छैन, मैले बच्चा धेरै जुन पर्छ सोचेँ कि, जन्माएको अहिले मेरा सबभन्दा ठुला शत्रु मेरो छोराछोरी
13: किन होला
14: किन हो थाहा छैन भाइ मेरो सब परिवार म घराइसी अघि चाहिँ किन तपाईँ सामाजिक कार्यमा किन तपाईँ साहित्यिक कार्यमा अघि बढ्नु भएन भन्नुभयो नि मेरा शत्रु मेरो परिवार छ खालि वर्कर बनाउन चाहन्छन् खालि घरमा भाँडा माझेर तिनको चाहिँ उसमा अनि इसारामा उठ्ने बस्ने गरेको भए के गर्थे मलाई थाहा छैन अब छोरीहरू जेठी छोरी मेरो उपस्थित छ मन्त्रालयमा छ सोध्या पनि छैन काठमाडौँ लगनखेलमा घर छ अनि अर्की चाहिँ बिर हस्पिटलमा छ बिहान नर्स हो 18-15 वर्ष भइहाल्यो
13: बिर हस्पिटलमा हुनुहुन्छ
14: त्यसपछि अर्की टिचर छ ब्रेनकन्ट्रोल त्यहाँ मास्टर गरेकी हो त्यहाँ त्यही भ्यागरेसन तिनको आफ्नो ठाउँमा छ छोरी कान्छी छोरी पनि बिहान नर्स हो
13: हजुर
14: त्यसै छोराछोरीलाई अब उनको मेरो धर्म लाग्छ अब गरिनन् यिनको त केही पनि छैन भने पैसामा क्यालकुलेसन गरिआउनु पैसा आवश्यकता पुरा त गर्छ तर कोही कोही भन्छन् तिम्रो त पैसा गएर पढ्यो तिमीले त यस्तो अवसर पायो र पढ्नलाई पनि खुबी पनि चाहिन्छ होइन अनि पढाउन हाल्दैमा पैसा खर्च गर्दैमा सबैका एकदम पर्फेक्ट पढेर निस्किया हुँदैन त्यसको पढ्ने भावना र खुबी पनि हुनुपर्दो रहेछ हेर्नु होइन पढे अनि गऱ्यौँ अब मलाई चाहिँ मेरो बेला गाई चराउँथे यहाँ घर चराउँथे यहाँ होइन म खेतबारीमा जानी नजानी जान्थे यहाँ
13: पौरा आफ्नो शक्ति हुने बेला गाई चराउनु
14: उनीहरूले त्यही गाई चराउने देख्छन् अहिले सब छोराछोरी त देखाएको छ नि यति जान तिमीले त मेरो लागि देखेकै थिएनन् होइन त्यो बेलामा गाई चलाउँथे क्या चलाउँथ्यो तर ठुलाले भनिदिएपछि थाहा होला तिमीलाई नत्र थाहा छैन या छोराछोरी होला या समाजमा होला या व्यक्तिगत होला म समय कि म चाहिँ मेरो लाइफ कस्तो छ भने म कुकुरसँग मेरो कम्पेयर गर्छु कि दौडी जाने कि सुति जाने भने जस्तै अनि फर्स्ट चाहिँ कुकुरलाई कहिले हुँदा पनि हुन्न अरे काम पनि हुँदैन अरे क्या मलाई त्यस्तै भने जस्तै म चाहिँ के सोचेर रेस्ट गर्छु कि केही न केही सृजनशील कुरा सोचिरहन्छु गर्न चाहन्छु होइन त्यही भए हुनाले होला चाबी त घाम हाल्नुपर्ने अर्को किन आँट गरेर आयो भने के पोलिटिक्स गर्न खोजियो भने के चाहिँ साहित्यकार बन्न खोजियो भने के समाजमा सेवाहरूलाई भनिथान दियो भने भनेर त्यो घरकोले तान्दिने हेर्नु बाहिरको समाजले मलाई अति डाइरेक्ट कसैले भन्दैन डाइरेक्ट कसैले भन्दैन भित्र अरूले बाहिर देशमा पोलिटिक्स गरे आउँछन् मेरो चाहिँ घर किनभने
13: अप्ठ्यारो छ महिलाको लागि राजनीति गर्न एकदम गाह्रो छ
14: त्यही भएर हेर्नु मलाई लेखन लेख्ने इच्छा कहाँबाट परिभाव भन्छन् आफूमाथि त अब अत्याचार भयो अब कसैसँग बोल्ने त मैले मान्छे पनि थिएन म बोल्ने बानी पनि खाने कुनामा गएर केही न केही लेख्थ्यो कि क्या क्या लेख्थ्यो थिएँ मलाई थाहा छैन आउनु वेदना मात्रै लेख्थ्यो अब तिनीहरू चाहिँ मेरो श्रीमान इङ्ग्लिस टिचर अनि पहिला यो माओवादी संकट काल हुनु अगाडि प्रत्येक देशले अलिक भोलिन्टियर पठाउँथे नेपालमा त्यसै दुर्गम ठाउँमा हरेक क्षेत्रमा कहाँ चाहिँ सहयोग गर्न सकिन्छ भनेर ती भोलिन्टियरहरू आएको धेरै अनि कोही हस्पिटलतिर कोही स्कुलतिर कोही चाहिँ क्याम्पसतिर ती भोलिन्टियर गर्थे त्यसरी अनि इङ्ग्लिसको भाषा नजाने चाहिँ त्यो श्रीमानको कन्ट्याक्टमा आउँथे त्यसरी तिनीहरू अब चिनाजानी जोसँग भए पनि जोसँग अलि नजिक राम्रो व्यवहार देखे उसको नजिक हुन्छन् अनि उनीहरू नजिकको साथी थिए अब सबैसँग हेलो थियो अनि म कुनामा लेख्थेँ एलुना के लेखिरहेको थिएँ एलुना के लेखिरहे भने सोधिरहन्थ्यो क्या उसले अनि उनीहरूलाई अब अरू देशमा त साहित्यकार भनेपछि लेख्ने यस्तो यस्तो गर्नेमा धेरै भ्यालु हुन्छ हाम्रो नेपालमा भ्यालु छैन होइन तिनीहरूले लेख्ने भने त्यो सानो मान्छे होइनस् खेलु न त्यो लेख भनेको सानो मान्छे होइन त्यो लेख भन्थ्यो के लेख भन्दै किन ठुलो कुरा होला भन्ने हामीलाई पनि आफ्नो भ्यालु आफै नजान्ने कि अनि के लेख्थ्यो भने मलाई थाहा छैन के लेख्थ्यो म त्यो लेख्यो भने पछि लेखेर मेरो फर्स्टमा तिनवटा किताब प्रकाशन त्यसले गर्दा बेलायत पनि त्यसैले घुमा हो एनजिओ खोल भनेर ऊ गर्ने पनि त्यही हो त्यसपछि तिनटै किताब मेरो इङ्ग्लिसमै ट्रान्सलेट भएको छ बेलायतसँग एउटा स्कुलमा राख्ने हुन्थ्यो मेरो अनि एक दुईवटा बोर्डिङ
13: तपाईँले तिनवटा के विधामा लेख्नु भएको छ त्यो किताब
14: अब एउटा पहिलोको के अरे बुहारी हो त्यो पनि अब त्यो ओभरअल सबैको लाइफमा सानो छोटो अब उपन्यास लामो कथा भन्ने पनि हुन्छ ल्याएको छैन मैले अनि सबैको लाइफ कसरी चलिरहेछ भन्ने बारेमा छ
13: जुम्लाका महिलाको अवस्था झल्किन्छ त्यसमा
14: एकदमै बिल्कुल त्यही झल्काइरहेको छौँ बढी त्यही झल्काइरहेको छौँ त्यसपछिको आमै ल्याएको छौँ
13: आमा
14: छ आमा छ त्यो पनि सानो ठुलो कथा हो त्यसपछि अनि मैले कर्णाली लोककथा कलेक्सन
15: कर्णाली लोककथाको संकलन एउटा कलेक्सन लोककथाहरू संकलन गर्नुभएको छ चारवटा भइसक्यो नि त
14: नयाँ तिनटै हो
15: तिनटा भयो
14: प्रकाशन भयो तिनटै हो उसले गर्ने थियो अनि सबै मेरो चाहिँ एउटा भगवान भएर आइदिया थियो किन्गिरेस्टन तर चाहिँ हाटे भयो त्यसै आफ्नै ठाउँमा गरेछ अनि अर्को फ्रान्सोको आएको थियो अनि फ्रान्सोकोले पनि लेख बनेर डायरी ल्याइदिन्थ्यो क्या म कुनै कुरा सिरियस नलिनले पनि पछाडि परे त्यो थरथरीका डायरी ल्याउने कोही तलबाट सुरु गर्ने कोही माथिबाट सुरु गर्ने कसै त्यही डायरी त्यसै फाल्दिने क्या रिसाएर अहिले दुई वर्ष तीन वर्ष भइसक्यो कहाँ गयो रिसाएर आएको छैन
15: श्रीमानले लेख भन्नुहुन्न
14: श्रीमानबाट त म लुकाएर लेख्थेँ त्यो लेख्न सुरु गर्थेँ पर श्रीमान आएर म त्यो काटिनु नि खोज्थेँ त्यो गाली गर्नै पर्दैन त्यो नै बुझाउँछन् क्या सबै कुरा त्यो हुन्थ्यो म अब सानैमा बिहा गरेँ हेर्नु अब मलाई चाहिँ एउटा म शान्त स्वभावको मान्छे एउटा लेखकहरू शान्त स्वभावका हुन्छन् त्यसमा म ठुलो स्वर जो आमाले गरे पनि जोसुकोले गरे पनि मलाई मन ठुलो स्वर चम्केर धम्केर हिँड्ने बोल्ने गरे पनि म त्यसै हतोत्साहित भइहाल्दो रहेछु क्या अब त्यहाँ साहित्य उसमा जान्छौ भने क्या लिएको छौ त तिमीले कविता भन भन्दा भन जिद्दी गरेर मैले चाहिँ भने के अनलाइनबाट उसले अर्कै पाइट टिपिन्छ मैले एउटा रचयता नारी सृष्टिको रचयता हो भन्ने शब्द छ क्या त्यही मात्रै त्यो दसवटा दिएको हुन्छ रचयता यसरी लिएर तिमीलाई तलमाथि केही याद आउनु त्यो विधमा रचयता मात्रै याद भइरहेछ माथिबाट मैला कहानी बुझ न पहिला होइन सुरु शब्दको भन्दा पनि भन्न खोजेको क्या त्यो बुझन तिमी तलमा रचयता अस्ति पनि तिमीले त्यो भन्ने कुरा त्यस्तै क्या अब पहिला अब को बारेमा विश्वभरिको महिलाहरूको
15: कुरा उठ्नुपर्छ
14: कुरा चाहिँ उठाउन चाहन्छु म होइन जुम्लाको महिला पछाडि हुनको कारण स्वयं पुरुष दोषी लाग्दैन कि महिला स्वयं दोषी छ
15: महिला आफै
14: दोषी छन् अनि पुरुषलाई त म सम्मान गर्छु उनले अब कोही कोही त्यस्तै होला नि त पनि कोही कोही नार्सिसिस्ट स्वभाव भएका हुन्छन् तिमीले खालि मेरै वरिपरि घुमोस् मेरै सेवा गरोस् मेरो आई भनोस् अनि गरौँ भन्ने कोही हुन्छ नत्र पुरुष पहिलो प्राथमिकता महिला नि मिल्छ हामी त्यति गर्दैनौँ हेर्नु म्याडम तपाईँ पहिला खानुहोस् म्याडम तपाईँ पहिला जानुहोस् म्याडम तपाईँ पहिला गर्नुहोस् भन्छन् नि हरेक ठाउँमा पुरुषले त्यो जसको घरमा बिहा गरी जान्छौँ हामी त्यसको बाउको घर हुन्छ श्रीमानको बाउको घर हुन्छ श्रीमानले आफ्नो बाउको इज्जत ठान्दैन आफ्नो बाउको सन्तानको बारेमा सोच्दैन हामीले अन्त घर बिग्री जाने हो छोराछोरी बिग्री जाने हो बारीमा के आइजाने हो वरिपट्टि के भइजाने होइन जब छोड्दैनौ त अनि प्रगति पनि हुँदैन त होइन
15: लुना म्याम तपाईँ कस्तो सशक्त एउटा सचेत महिला त्यसमा पनि तपाईँलाई त्यति समस्या पर्छ भयो त्यहाँ जुम्लाको विकट ठाउँमा बसेका जुम्लाका दिदी बहिनीको अवस्था कस्तो छ
14: दिदी बहिनीहरू जुम्लाको अब कर्म सचेत भएको देखेको छु मैले पहिला भन्दा अनि मैले त ती महिलाहरूलाई एउटा जब घर झगडामा बढी पिसिएकी देखेको छु मैले होइन दिनभरि काम पनि महिलाले गर्नुपर्ने बेलुका त श्रीमान रक्सिकाएर आएर पनि फेरि महिलालाई कुट्छन् होइन त्यस्तो एउटा कहीँबाट सपोर्ट सहयोग भएको भए सिजन कुन्न आयो भने डुङ्ने ठाउँ पनि छैन क्या तिमीलाई
15: घरेलु हिंसा चाहिँ आउँदैछ
14: एकदमै घरेलु हिंसा सबभन्दा ठुलो छ अनि पढाइ लेखाइ हलाउनु फलाउनु भन्दा पनि त्यो घरेलु हिंसाले गर्दाखेरि महिला एकदमै हतोत्साहित भएका छन् अनि काम गरेर पनि खान नपाएको सब कुरा आफ्नो भएर पनि बिहान आएर पनि तेरबाउ गरौँ जा बेलुका आएर पनि तेरबाउको गरौँ निक्ल भन्ने सहनु परेको छ क्या एउटा तिमी महिला सशक्त कसरी हुने भनेर एउटा चाहिँ झगडा परेको बेला फ्री भएको टाइममा त्यो तिमीलाई अलि अवेरनेस दिने ठाउँ खोल्न पाएको राख्नु पाएर हुन्थ्यो भन्ने पहिल्यै सोच छ मेरो तर आफै चाहिँ काएर आफै पीडित भइरहेको छौँ हेर्नु आफै अनि काएर के गरौँ भने जस्तो भएको छ भने त्यो गर्नु सकिया छैन भगवान्ले पनि ढिला छ त्वाडमा पुर्याउला भन्छ अरे होला सायद होइन सङ्घर्ष त म गर्छु म किनभने समस्या त दुःख सुख समस्या त मान्छे लाइफको पाटो हो हुन्छन् जान्छन् समस्यासँग जब हतोत्साहित हुन्छौँ त्यो त मानवै होइन नि होइन जति समस्या आयो म त त्यति म त एकदम जाँड आउँछ क्या मलाई त समस्यासँग लड्न र के भन्छन् भने यसो गरेपछि डाउन ओर्ली उसो गरेपछि डाउन ओर्ली सोध्दा त्यो मलाई प्रगति गराइरहेको हुन्छ उनले बुझ्या हुँदैन होला मैले बुझ्या हुन्छु क्या पछाडि एउटा त्यो आगोलाई ठोस्दै गर्ने नभए त बल्दैन नि ठोस्दै गर्ने त चाहिन्छ त्यो भएर हात त म खान्छु
15: तपाईँको प्रगतिमा जो समाजले जति तगारो ल्याइदिन्छ त्यति तपाईँको प्रगति हुन्छ होइन.
14: समाज चाहिँ मेरो सपोर्टमा छ है फेरि.
15: समाज सपोर्टमा
14: समाज
15: परिवारले तगारो ल्याइरहेछ.
14: परिवारले मलाई मेरो भ्यालु बुझेनन् अनि मेरो इच्छा आकाङ्क्षालाई चाहिँ एकदमै कहिले बुझेनन् अनि तर अब समाज मेरो सपोर्टमा मलाई त्यो चाहिँ एनालाइसिसमा जो अध्ययन मैले गरेका छु त्यो भनेपछि म्याडमहरू हाम्रो मेरो साथीहरू छन् म्याडम छन् सर छन् उहाँहरू भन्नुहुन्छ अहिले तपाईँ केही नभन्नुहोस् म्याडम तपाईँ पनि तपाईँ परिवार तपाईँ आफन्त विश्वास हेर्नेवाला छैन कर्मश उनीहरू आफै बुझोस् या समाजले भनोस् भन्छन् क्या त्यही भावनाहरूमा बसेका छौँ. अनि अब नाति एक छोराबाट जेठी छोरीबाट पनि एक नाति छ त्यो 12 वर्षको छ अनि अर्को साइन छोरीबाट नातिनी छ छोराबाट एक नाति छ अनि तर छोरो पनि एकदमै पीडितमा छ हेर्नु
15: के कारणले पीडित हुनुभएको परिवारबाट पीडित
14: हुनुहुन्छ परिवारबाटै छोरो घरको इम्पोर्टेन्ट मान्छे भनेको अब कि छोरो छ कि मासु हेर्नु अनि त्यो सबभन्दा घरका दुश्मन भनेका किशोरन ठाने छन् कि मन तिनीहरू के खाने हो त्यही जानुहोस् भाइ होइन जसले ठाने छन् त्यही जानुहोस् तर म कस्तो छु भने त्यो एक ठाउँमा अझै पनि बस्ने मान्छे छैन म जुम्ला समय सेवा भयो नेपाल जा निमा समय सेवा काठमाडौँ समय सेवा सुर्खेत हिँड्ने मान्छे हो कि म एक ठाउँमा त्यो समस्या अझै बस्दिनँ त्यो बाबु चाहिँ त्यहीँ बसिरहेको छ अनि त्यही भएर उनीहरूले अब कहिले काहीँ के सोच्छ अस्ति मेरो माइलो छोरीले भने क्या अर्को बारेमा किन सोचिन्छ हजुर आफ्नो बारेमा सोच्दैन हजुर मरिगए पनि त्यो दुःखै पाउने हो त्यो बाहिर नजाने बेसी
15: छोराछोरीको बारेमा किन चिन्ता नलागोस् लाग्छ
14: चिन्ता त लाग्छ अहिले पनि त्यहाँ म्याडमले भने अनि छोरा जन्मदिन हो त्यही स्कुलमा पढाउने म्याडमलाई भोलि जुन जन्मदिन लगे ह्याप्पी बर्थडे राम्ररी भने आएर सम्झाइदिए है भनेर तपाईँ फुनरी भन्नुहुन्न म्याडम के मन भएर सराउनुहुन्छ न बोल्दिनँ भए तिमीहरू आजकल त बाहिर समाजले पहिला के भन्थे यहाँ अवसर नपाएकी म्याडम अवसर नपाएकी म्याडम भन्थे के भनेर अवसर नपाएकी भन्दा हो नि त बात छ तपाईँ सोच्नु
15: अवसर नपाएको भनेर तपाईँलाई उदाहरण दिन्थे है अनि तपाईँ जस्ता महिलाहरूले पनि अवसर पाउनु भएको छैन त्यहाँ जुम्लामा
14: अरे त बाहिर समाजले मेरो खुबी के आज हो म के बन्न सक्ने मान्छे हो मलाई चिनिसकेका रहेछन् म स्वयंले मलाई चिने रहेनछु अनि त्यो जब चिने तब अब अहिले न्यु लाइफ न्यु रो अनि
15: नयाँ जिन्दगी सुरु
14: गर्छौँ अब म कतिसम्म गर्न सक्छु अब चाहिँ मेरो रवि भगवान्को भर्न छ
15: लेख्न सुरु गर्नु हो अहिले
14: सोचिरहेछौ अनि अब आर्थिक कुरा पनि छैन त्यो पनि मैले जुटाउनै पर्ने कसरी जुटाउने हो अनि लेख्न पनि पहिला बिचमा मैले 25-26 वर्ष मेरो ग्याप भयो लेख्न छोडेँ
15: लेख्नमा
14: पात चाहिँ फिरलको पात ल्याउने हो त्यहाँ सल्लाहको पात
15: मात्रै ल्याएर गाई गोरुलाई
14: त्यो ल्याउनु जान्छन् तिरल भन्छन् अनि दाउरा भन्छन् त्यो बोक्ने खेतबारीमा काम गर्ने उनीहरू त एक ठाउँ बसेर खान पनि पाउँदैन अब भात चाहिँ बसेर खान्छन् होला होइन त्यो रोटी त हिँड्दै खाने हुन् तिनीहरू जहाँ सक्यो
15: काम गर्दै हिँड्दै
14: खाँदै हेर्ने हुन् त्यो भावनाले त्यो तरिका तिनको एकदम हृष्टपुष्ट बनाएको छ बोलियो बनाएको छ तिनीहरू एकदम आर्मी जस्तो
15: पुरुषहरूले खेतबारीमा काम गर्थेन के गर्ने त पुरुषले
14: पुरुष त कस्तो छ नि कामकार रहेछन् भने पनि बिहान खाएर कपाल यस्तो यस्तो गर्दै बजार अनि बिहान कामकार रहेछन् भने पनि खाना खान खाएर यस्तो यस्तो अनि बजारै जाने बलका चाहिँ अरू बेला 300 पैसै हुँदैन हेर्नु झक्सी खाने गर्छ पैसा गाउँबाट जुट्छ त्यो तास खेल्ने गर्दा दिन्छ पैसा गाउँबाट जुटाउँछ नभ त्यो खाएर आएर बलका सिमेन्टसँग झगडा गर्ने
15: अनि म त्यो खेतबारीमा काम गर्ने पनि होइन ग्वाला जाने गाई गोरु चराउने पनि होइन पुरुषको कामै होइन त्यहाँ सबै महिलाले धाने छन्
14: सब महिलाले
15: बाल बच्चालाई हुर्काउनेदेखि लिएर घर परिवार सम्हाल्ने सबै महिलाले किन अहिलेसम्म त्यस्तो वातावरण छ त पुरुषहरूले के गर्ने भन्ने कुरा पनि छैन त्यहाँका पुरुषहरूलाई शिक्षा पनि हुँदैन स्कुल जाने पढाइ लेखाइ जागिर
14: मैले अशिक्षित त अशिक्षित भए शिक्षित नै क्रिया देखाएको छन् पुरुष जति चाहिँ पढे लेखेका छन् उति पाल त मैले जुम्लाको देखेँ दुई चारजना चाहिँ त्यो नाम लिन नलिउँ यसमा सबभन्दा पहिलो पढे लेखेका र धेरै पढे लेखेका मान्छे अर्धपाल मैले देखाएको छु म त अहिले धेरैलाई उदाहरण दिन्छु यहाँ जुम्लाका मान्छे पढाउनु डेन्जरस छ यी पढेका जस्तै एकदमै खतरा मान्छे भएर उल्टोपट्टि हामी त्यस्तो पढाइ लेखाइ गरिदिएको भए त्यो नलेज हामी कति ठाउँमा युज गर्थ्यौँ
15: होइन, महिलालाई किन पढ्न अवसर दिइरहेको
14: छ पढ्छन्, अब चाहिँ छ, अब चाहिँ बुझेछन् महिलाहरूले, अहिले चाहिँ महिलाहरू त छन् गरिरहेछन्, अनि पुरुष चाहिँ पढेका हुन्न नपढेका हुन्न, अब काहीँ न काहीँ अफिस जाने अनि त्यहाँ सानोमा काहीँ झुन्डिने, त्यो नगयो भने पनि त्यो दिनभरि एउटा ओल्ला होटेल पल्ने होटेल गरेर अनि कोही तास खेल्ने, कोही तास हेरिबस्ने, कोही रक्सी पिउने, कोही चाहिँ रक्सीको सर्ने लाग्ने गरेर चाहिँ टाइम बिताइदिएका छौँ। अनि तर मैले धेरै जसो भन्नुहोस् भन्दाखेरि मैले त अवेरनेस ट्रेनिङ राखेको भने क्या
15: के भन्नु पऱ्यो
14: अवेरनेस सम्बन्धी
15: अवेरनेस
14: जनचेतना सम्बन्धी राख्यो भने
15: जुम्लामा जनचेतना सम्बन्धी तालिम राखे हुन्छ भन्ने लाग्छ मलाई,
14: लाग्यो
15: महिलालाई राख्ने कि पुरुषहरूलाई
14: सबै जनताहरूलाई राख्नु,
15: महिला पुरुष सबैलाई सँगै राखेर एउटा जनचेतनाका सम्बन्धी तालिम दिने लाग्यो।
14: अब यी राजनीति कर्मीहरू के सोच्छ रहेछन् के बाटा घाटा पुल व्यस्त बनाएर अलिक काम गरेर देखाउने अरू खल्तीमाहरूले नै इन्को योजना आउँदो रहेछ, म साथै सचेतै बनाउने मैले चाहेको,
15: तपाईँको इच्छा चाहिँ जनतालाई सचेत गराउनु पर्छ पहिले सुरुमा, त्यो हो विकास भनेको नि।
14: अनि त्यहाँबाट अब काम गर्छन् त्यसले काम गर्छन् एउटा टाइम टेबल रुटिनले कसरी गरे कसरी फाइदा हुने हो भन्ने त्यो ट्रेनिङ चाहिएको छ तिनीहरू महिलाहरूमा। अनि जो मैले एनजिओमा काम गर्दाखेरि देखेको त्यो गाई भैँसी बाख्रा चलाउने मान्छे हुन्छ, बच्चा छोडो आउँछ हेर्ने, बच्चा हेर्ने मान्छे हुँदैन, बच्चालाई छोडेर जा हुन्छन्, त्यही भएर धेरै अपाङ्ग हुन्छन् त्यहाँको बच्चा, त्यो बिचरा यहीँ बस्नु है बाबु काहीँ नजानु है भनेर छोडेर जाने
15: घरमा, त्यस्तो एक्लै बच्चा
14: छोडेर जाने गाउँमा, अनि झिङ्गा भन्किएका सिकन छोडिरहेका अर्को गरेर आएका घर होला नभए म केही सिक होला होइन, म पर्फेक्ट छैन भने पनि त सिक्नै पर्यो,
15: मैले समाजको लागि के गर्ने देशको लागि के गर्ने भन्ने कुरा कहिले सोचिनँ, मेरो आफ्नो लागि मात्रै सोच,
14: आफ्नो लागि पनि सोचिनन् तिमीले, आफ्नै लागि पनि सोचिनन्, किन सोचिनन्, मैले दुःख त गरेका छौँ, म चकटक्क सफा होइन, अनि एउटा रेस्ट गर्ने टाइम रेस्ट, खानुपर्ने टाइम खानु, अनि जानुपर्ने ठाउँ जानु, त्यस्तो म किन हुनु सकेको छैन, यो मेरो दौडादौड भागा भाग र यो चाहिँ नुहाउनु पनि सकेको छैन, धुनु पनि सकेको छैन, बस्नु पनि पाएको छैन, त्यो किन भएको छ पनि सोच्नु पर्यो।
15: अनि त्यो जुम्लाका महिलाहरू छाउपरि प्रस्ताव भन्ने छ कि छैन, त्यहाँ कस्तो
14: छ? छ अझै, कति लगभग 70% त हट्यो जस्तो लाग्छ,
15: 70% हट्यो, 30% चाहिँ छाउपरि प्रस्ताव अझै पनि छ, त्यसलाई हटाउनलाई अझै निर्मूल पार्नलाई केही पहल गरेको छैन राज्यले?
14: अनि एनजिओ केही पहल गरेको छ त खालि एनजिओहरूले गरेको छ, राज्यले त मैले केही गरेको देखाएको छ, राज्यले त मैले केही गरेर देखाएको छैन,
15: तपाईँहरूले के गर्नुभएको छ त?
14: हामीले हामीले चाहिँ भन्दा पनि अहिले देशको अब अलिकता काम गर्ने जो पार्टीहरू थिए काङ्ग्रेस माओवादी र एमाले हुन्छन्, म त ती तिनटै पार्टीमा छैन हेर्नु होइन, बिपीले भन्थ्यो अरे क्या आफ्ना पार्टीका हुन् या अर्का पार्टीका हुन्, राइट भनेकोलाई राइट र रङ भनेको रङ बोल्न सका त्यो नै अनि सच्चा नेता हो भन्थ्यो अरे क्या, त्यसै म त अब त्यही ठाने ठान नठाने नठाने भाइ सच्चै नेता हुने हो, आफ्नो पार्टीका हुन् त अर्का पार्टीका हुन्, राइटलाई राइट रङका रङलाई भन्ने हो, म त जाने चाहिँ अगाडि नै छन्, धेरै जसो शिक्षित नै छन्, बेरोजगार कि चाहिँ बिना काम कि भने त म यो भाइ पर सब काम कि छन् फेरि होइन, खालि लाइफ स्टाइल राइट तरिकाले चलाउनु जाने छैन, पहिला हामीले अब जसरी जीवन बितायौँ र हाम्रो आमाले जसरी जीवन बिताउँदा हामी पछाडि धकेलिएका छौँ त्यसलाई चाहिँ चेन्ज गर्नुपर्छ भन्ने लाग्छ, अनि आफ्नो लागि अलिकता अग्रसर आफै हुनुपर्छ, अब त्यसले भन्दा जानु पर्ला, बाले भनिया जाने हो, श्रीमानले भनिया जाने हो, नत्र त हामी लाज हुन्छ सोध्न थालिन भने हुँदैन, त्यसको लागि अलिकता चेन्ज हुनुपर्छ।
15: जुम्लाका दिदी बहिनीहरूको आवाज अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद,
14: धन्यवाद मेरोलाई पनि यसरी बोल्ने चाहिँ मौका दिनुभयो, हामी दिदी बहिनीहरू जुम्लाको सबै बोल्ने चाहिँ अवसर पाएँ, म धेरै हजुरसँग भेट भयो, यसरी बोल्न पाएँ धेरै आभार।
12: श्रोता, कसैलाई जीवनले जति लछार पछार बनाइदिए पनि हिम्मत दृढता सोच र विश्वास सजिलै हराउँदैन, लुना जस्ता महिलाले देखाएका छन् कि एक महिला एक्लै भएर पनि असाधारण योगदान दिन सक्छिन्, उनले भोगेका पीडाहरू उनले लेखेका पुस्तकहरू उनले जनाएका विचारहरू ती सबै लगनशील महिलाको पहिचान मात्र होइन समाज रूपान्तरणको सूत्र पनि हो, आज समता यही प्रेरणा दिएर जान्छ, महिला जहाँ कुनै जन्मिए पनि परिस्थितिले होइन उनको सोचले उनको मूल्य निर्धारण गर्छ। लुनालाई हार्दिक सम्मान, उनको योगदानलाई आभार र श्रोताको साथलाई धेरै धेरै धन्यवाद। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट सहयोग गर्ने शालिक रामलाई धन्यवाद। तपाईँहरू हामीलाई रेडियो मध्यपश्चिमको फेसबुक पेज मार्फत र रेडियो मध्यपश्चिम केही ठेगानामा पनि पत्राचार गर्न सक्नुहुनेछ। कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 MHz सहीद उमेश मार्ग घोराईदाङ। हवस् त, आजको तपाईँ हाम्रो साथलाई यही बिट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता म सदीक्षा
16: अनि म शारदा
12: बिदा हुन्छौ। नमस्कार।
17: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। खोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयले 738 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र वर्षायामको पानी संकलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले 43 कृत्रिम जलाशय निर्माण गरेको छ। जलाशयबाट विस्तार गरिएको सिंचाई सुविधाले खेतीयोग्य जमीनमा उत्पादन बढ़ाउन महत्वपूर्ण योगदान पुगेको घोराई उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले बताउनुभयो। उहाँले कृषि क्षेत्रसँगै जल संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन प्रवर्धनमा पनि जलाशय उपयोगी बन्दै गएको बताउनुभयो। कृषि उत्पादन वृद्धि र जलस्रोतको अधिकतम उपयोगका लागि कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएका छौं। नगर प्रमुख चौधरीले भन्नुभयो, यसबाट अहिले 738 हेक्टर जमीनमा सिंचाई पुगेको छ। घोराईमा अधिकांश जलाशय सीम भएको जमीनमा ठूलो पोखरी निर्माण गरेर तथा साना खोल्साहरूमा बाँध बाँधेर बनाइएका छन्। वर्षायाममा संकलित पानी हिउँदसम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरिएको उहाँले बताउनुभयो। उपमहानगरपालिकाको अनुसार घोराईका 19 ओडा मध्ये 14 ओडामा कृत्रिम जलाशय निर्माण भएका छन्। ओडा नम्बर 3, 7, 9, 14, 15 र 19 बाहेक अन्य सबै ओडामा जलाशय बनाइएका छन्। सबैभन्दा बढ़ी 8 जलाशय ओडा नम्बर 17 निर्माण गरिएका छन्। यस ओडामा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा र कमलपोखरी जलाशय सञ्चालनमा रहेका छन्। त्यसपछि ओडा नम्बर 18 6 जलाशय निर्माण गरिएका छन्। ओडा नम्बर 1 6 घोराही 1 र 2 को सिमानामा रहेको चेपेस जलाशय विशेष चर्चित रहेको छ। करिब 7.5 बिघा क्षेत्रफलमा फैलिएको यो जलाशय अहिले सिंचाईसँगै स्थानीय आकर्षकको केन्द्र समेत बनेको छ। यसै गरी ओडा नम्बर 2 1, ओडा नम्बर 4 6, ओडा नम्बर 5 1, ओडा नम्बर 8 1, ओडा नम्बर 10 1, ओडा नम्बर 12 3, ओडा नम्बर 13 2 र ओडा नम्बर 16 2 जलाशय निर्माण गरिएका छन्। दाङ घोराई उपमहानगरपालिका 8 मुक्त कमलरी महिलाले विगत 3 वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन्। यस वर्ष पनि उनीहरूले सामूहिक रूपमा धान रोपाई सम्पन्न गरेका छन्। मुक्त कमलरी महिलाले जनचेतना महिला कृषक समूह गठन गरी 3 वर्षदेखि सामूहिक खेती गर्दै आएको समूहकी अध्यक्ष एवं मुक्त कमलहरी देवकुमारी चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष 3 बिघा 60 कट्ठा क्षेत्रफलमा धान रोपाई गरिएको हो। अध्यक्ष चौधरीले मुक्त कमलहरी महिलाको आय आर्जन वृद्धि गर्ने उद्देश्यले सामूहिक खेती शुरू गरिएको बताउनुभयो। उहाँका अनुसार घोराही 8 कटुकी सेवार गाउँमा लीजमा जग्गा लिएर धान खेती गर्दै आएको हो। हामीले समूह बनाएर सामूहिक रूपमा धान खेती गर्दै आएका छौं। उहाँले भन्नुभयो, धान भित्राएपछि त्यही जग्गामा आलु, प्याज र लसुन खेती गर्छौं। सामूहिक खेतीले आय आर्जन बढ़ाउनका साथै आत्मनिर्भर बन्न पनि सहयोग पुगेको छ। उहाँका अनुसार सामूहिक खेतीले मुक्त कमलरी महिलाबीच सहकार्य, आत्मविश्वास र आर्थिक सशक्तिकरण बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको छ। धान खेतीसँगै समूहले तरकारी खेती पनि गर्दै आएको छ। यसैबीच मंगलबार घोराई उपमहानगरपालिकाकी उप प्रमुख हुमा कुमारी डीसीको अगुवाईमा 33 जनाका सहभागितामा सामूहिक रूपमा रोपाई सम्पन्न गरिएको छ। सामूहिक श्रम र सहकार्यबाट गरिएको रूपाईले मुक्त कमलहरी महिला बीचको

पचास बढ़ेको हो। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। दैनिक 45 लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको उहाँले बताउनुभयो। जेठको अन्तिममा 1 क्यारेट 30 वटा अण्डाको रू 550 मा बिक्री भएकोमा झरेर 450 मा आइपुगेको थियो। मूल्य बढ़े पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन्। अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताउनुभयो। मानसिक स्वास्थ्य समस्या बढ़दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ। कार्यालयले मंगलबार सरकारवाला र पत्रकारसँग अन्तर्क्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ़दै गएकाले यसको रोकथामका लागि सबै सहकार्य आवश्यक रहेको जनाएको हो। कार्यालय प्रमुख करूणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिन समाज र परिवारमा गम्भीर असर पर्ने बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य समस्या र आत्महत्या घटना न्यूनीकरणका लागि सबैले समयमै सचेत हुनुपर्नेमा जोड़ दिनुभएको छ। सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरीले सकारात्मक सोच, आत्मसम्मान र जीवनका चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो। उहाँले मानसिक समस्या देखिएका व्यक्तिलाई सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथाम सम्बन्धी राष्ट्रिय हटलाइन 1166 प्रयोग गर्न आग्रह गर्नुभयो। साथै स्थानीय तह र विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न उहाँले जानकारी दिनुभएको छ। हिमाली जिल्ला हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आर्थिक वर्ष 2082-83 ढुवानी अनुदान अन्तर्गत 10 करोड़ रूपियाँ भन्दा बढ़ीको खाद्यान्न बिक्री गरेको छ। शाखा कार्यालय 2 डिपो र 10 बिक्री केन्द्र मार्फत 14,000 क्विन्टल भन्दा बढ़ी खाद्यान्न बिक्री गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णपुन मगरका अनुसार गत आर्थिक वर्षमा 10,84,19,299 रूपियाँ बराबरको 14,204.179 क्विन्टल खाद्यान्न बिक्री भएको छ। उहाँका अनुसार उक्त आर्थिक वर्षमा शाखा कार्यालय 2 डिपो र 10 बिक्री केन्द्रका लागि 22,673.17 क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरिएको थियो। खाद्यान्न सुर्खेत नेपालगंज, राजापुर, धनगढ़ी र थापाथलीबाट ढुवानी गरी हुम्ला पुर्याइएको हो। हाल शाखा कार्यालय डिपो तथा बिक्री केन्द्रमा गरी 8,468.99 क्विन्टल खाद्यान्न मौजदात रहेको पनि प्रमुख पुन मगरले जानकारी दिनुभएको छ। र आज लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ। गए राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा गण्डकीको तनहुँ र कोशीको शंखसभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा

0: आउन दाँत कलर को फिलिंग, किरा लागे को दाँत को आर्थिटी, दाँत तथा गिजा को अपरेशन, दाँत फुकाल्ने, बांगो टिंगो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
2: फोन नम्बर 082-563-479,
1: मोबाइल नम्बर 98-494-67-487।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै शिकारियों शिकारी
2: पूरे डायलेक्ट मलाई चाहियो
3: VFX सिनेमाज कुराही दस नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
11: हाम्रा सेवाहरू
10: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
11: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
12: नमस्ते म रामकृष्ण तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4
13: पूर्वानुमानमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग भए जस्तै यो चेतावनी प्रणालीमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग चाहिँ कतिको भइरहेको छ
14: अहिले पछिल्लो समय केही वर्ष मात्रै भयो हामीले स्मार्ट साइरन भन्छौं समुदाय स्तरमा साइरनहरू जडान शुरू गरिएको छ र त्यसको मुख्यत जिम्मेवारी स्थानीय सरकार र कतिपय अवस्थामा समन्वयको किसिमबाट विपद प्राधिकरणले पनि गरिरहेको छ र कतिपय साइरनहरू हामी आफूसँग पनि सम्बन्धित छन् अब हामीले त्यस्ता साइरनहरू चाहिँ मुख्यत प्रमुख नदीनालाहरूमा प्रमुख बाढ़ी जोखिमयुक्त समुदायहरूमा हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ी र त्यसबाट जोखिमयुक्त समुदायहरूमा स्थापना शुरू गरेका छौं र त्यो धेरै ठाउँमा त्यस्तो साइरनहरू जडान गरिएको छैन तर ती त्यस्ता साइरनहरू हुन् जुन साइरनलाई हामी रिमोटली ट्रिगर गर्न सक्छौं अथवा बजाउन सक्छौं जस्तै भेरी नदीको चाहिँ चेपाङ भन्ने सुर्खेतको एउटा बस्तीमा साइरन जडान गरिएको छ त्यो साइरन मैले यहाँ बसेर बजाउन सक्छु यदि बाढ़ी आउँदैछ भेरीमा भने त्यो साइरन सुर्खेतको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी अथवा तोकिएको व्यक्तिले त्यसलाई बजाउन सक्नुहुन्छ अथवा स्थानीय सरकारमा रहेको विपद सम्पर्क व्यक्तिले अथवा सोही समुदायले त्यस्तो किसिमको स्वचालित किसिमको एउटा प्रविधि पनि पछिल्लो समय आएको छ र सँगै अब अन्य स्वचालितको कुरा गर्दाखेरि चाहिँ हाम्रो एसएमएसको आधारमा पनि कतिपय अवस्थामा साइरनहरू ट्रिगर हुन सक्छन् तर अब त्यसमा केही जोखिम पनि छ कहिलेकाहीँ त्यो बजेन भने के गर्ने भनेर हामी त्यसको वैकल्पिक रूपमा अघि पनि मैले भने एसएमएस जस्तो प्रणव सेवा जुन हात हातमा अहिले सबैको मोबाइल छ र मोबाइलमा एसएमएस पठायो भने कम्तीमा हेर्नुहुन्छ र त्यो अनुसार चाहिँ व्यवहार गर्नुहुन्छ भने त्यसै पनि काम गरेको
13: अहिले तपाईँले भन्नुभएको थियो महाकाली नदीको चाहिँ सीमापारको समस्या भएकोले गर्दा केही तथ्याङ्कहरू आफूले लिन नसकिरहेको कुरा गर्नुभएको त्यही सँगसँगै हाम्रा धेरै नदीहरू तिब्बतबाट अथवा चीनतर्फबाट आउने भएकोले त्यताबाट आउने बाढ़ीको पनि कुरा छ समग्रलाई हेर्दा सीमापार नदीहरूबाट आउने बाढ़ीको जानकारी पाउन चाहिँ छिमेकी देशहरूसँग समन्वय अथवा प्रविधि आदान प्रदान कस्तो भइरहेको छ विभागले गर्छ अथवा मन्त्रालय तपाईँहरूले चाहिँ कसरी त्यसको जानकारीहरू प्राप्त गरिरहनु भएको छ
14: यसको लागि चाहिँ भारत सरकारसँग हाम्रो विगत लामो समयदेखिको समन्वय छ र केही दुई देशीय सम्झौताहरू पनि छन् तथ्याङ्क आदान प्रदानको त्यसमा परराष्ट्र मन्त्रालय मार्फत हाम्रो तालुक मन्त्रालय हुँदै हामीले सिधा त्यहाँको भारतको सम्बन्धित निकायसँग सिधा सम्पर्क अहिले कायम छ पछिल्लो भारतसँगको बैठक चाहिँ हाम्रो गत दुई महिना अगाडि मात्रै काठमाडौँमा सम्पन्न भएको थियो र त्यसमा पनि हामीले महाकाली नदी जस्तो जलाधार जो भारतमा पनि पर्छ ती जलाधारको तथ्याङ्कहरू हामीलाई भारतले उपलब्ध गराउने र नेपालका जति पनि जलाधार ती सबै भारततर्फ बहन्छन् ती जलाधारका तथ्याङ्क हामीले पनि भारतलाई दिने गरी एउटा चाहिँ सहमति र एग्रीमेन्ट एउटा भएको छ सम्झौता भएको छ त्यसलाई हामीले कार्यान्वयन गर्न अहिले कोशिश गरिरहेका छौँ र प्रारम्भिक रूपमा हामीले हाम्रा तथ्याङ्कहरू स्वचालित रूपमा भारतको विभागमा पठाउने जुन तथ्याङ्क हामी हाम्रा स्वचालित उपकरण मार्फत प्राप्त गर्छौँ ती तथ्याङ्क हामीले सिधा भारतलाई उपलब्ध गराउने भारतले पनि महाकाली बेसिन सँगै अन्य हाम्रो दक्षिणी क्षेत्रमा भएका प्रमुख नदीका तल्लो क्षेत्रका भारततर्फका केन्द्रहरूको तथ्याङ्क पनि साझेदारी गर्ने त्यसमा 12 भारतका केन्द्र र हाम्रो 100 बढी चाहिँ नेपालको केन्द्रहरू चाहिँ परेका छन् त्यो संयुक्त एउटा चाहिँ साझेदारीमा त्यो काममा चाहिँ भारतसँग भइरहेको छ भने चीनतर्फ चाहिँ हाम्रो औपचारिक समन्वय चाहिँ अहिलेसम्म थिएन तर एक महिना अगाडि मात्रै चीन सरकारको एउटा प्रतिनिधिमण्डलसँग नेपालको जल तथा मौसम ऊर्जा जलस्रोत सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय सहितको एउटा बैठक सम्पन्न भयो त्यसले चाहिँ के ढोका खोलेको छ भने अब हामी आगामी दिनमा भारतसँगको जस्तै समन्वय र सहकार्य गर्न अगाडि बढेका छौं तथापि अनौपचारिक रूपमा सम्बन्धित जिल्लाहरूमा जुन तिब्बत चीन सरकारको तिब्बत क्षेत्रका सम्बन्धित जिल्लाहरू र नेपालको सम्बन्धित जिल्लाको बीचमा चाहिँ मासिक रूपमा जुन बैठकहरू हुन्छ त्यसमा पनि विषयहरू उठे र अहिले चाहिँ कम्तीमा चीनतर्फबाट त्यस्तो जोखिमयुक्त सूचनाहरू केही हदसम्म भने पनि आउने गरेका छन् त्यसमा कुनै त्यो बायोलेटरल एग्रीमेन्ट अथवा भनौँ द्विपक्षीय सम्झौता बमोजिम नभएर त्यो चाहिँ एउटा मानवीयताको नाताले चाहिँ ती सूचनाहरू पठाइरहेको छन् त्यो पनि हामीलाई उपयुक्त नै प्रभावकारी नै सिद्ध भएको छ तथापि हामी आगामी दिनमा चाहिँ चीनसँग पनि एउटा दुई देशीय सम्झौता मार्फत अगाडि बढ्न कोसिस गरिरहेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ
13: नेपालको भूगोल अथवा नेपालका समग्र विपदको अवस्थालाई हेर्दाखेरि हामीले सीमापार सूचनाहरू सहज रूपमा प्राप्त गर्नु कतिको आवश्यक छ हाम्रो विपद व्यवस्थापनको दृष्टिले?
14: एकदमै आवश्यक छ। हाम्रा दुई छिमेकी देशहरू अत्यन्तै विकासको तीव्र विकासको चरणमा छन् र उहाँहरूसँग हामीसँग भन्दा उच्च प्रविधि होइन क्षमता सेटेलाइट उपग्रहदेखि अनेकन प्रविधिहरू छन् र त्यो प्रविधि मार्फतको सूचना हामीलाई एकदमै आवश्यक पर्ने नै भयो। तथापि हामी आफ्नै देशभित्र सिर्जना अथवा उत्पन्न हुने खोला नालाहरूको त सेन्सरहरू मार्फत हामीले पनि विकसित देशहरू जसरी नै काम गरिरहेको अवस्था हो अहिले। तथापि जति पनि सीमा पार नदीहरू छन् त्यसमा चाहिँ सीमाभन्दा बाहिरको चाहिँ जुन विपद हुन्छ त्यसको प्रभावको लागि हामीलाई तीनै देशहरूको सूचनाको खाँचो छ। त्यस कारणले उहाँहरूसँगको जुन समन्वय सहकार्य छ र विश्वास हाम्रो के हो भने आगामी दिनहरूमा अब केही महिना अथवा वर्ष चाहिँ लाग्न सक्छ तर चीनसँग पनि हाम्रो त्यो औपचारिक समन्वय कायम हुन्छ र हामी विपद व्यवस्थापनमा चाहे त्यो हिमताल विस्फोटजन्य विपद होस् अथवा अन्य पहिरोबाट उत्पन्न हुन सक्ने बाढी अथवा नदी थुनिएर उत्पन्न हुन सक्ने बाढी अथवा भारी वर्षाको कारणले उत्पन्न हुन सक्ने समग्र बाढीहरूमा चाहिँ त्यो समन्वय एकदमै खाँचो छ र हामी त्यसतर्फ अगाडि बढ्यौं।
13: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम पूर्वानुमान पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
15: हेलो पिंकी,
16: बोल दिन।
15: एलईडी टीवी किन नजाने?
16: जान्न।
15: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
16: जान्न।
15: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
16: जान्न।
15: किन?
16: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
15: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि?
16: पाइने भएर त जान लाग्यो नि।
15: हो र कहाँ?
16: भन्दिन के?
15: सत्य भन्दिनौ?
16: आई लभ यू पिंकुली भनेको
15: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने एउटै नाम
16: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
15: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
17: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
16: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
15: फोन नम्बर
16: 082562452
15: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
15: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान। फोन नम्बर 082562510। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेशकार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
13: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम पूर्वानुमान पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बाढ़ीको जोखिम बारेको सूचना तथा संचार प्रभावको बारेमा चर्चा गरौं। पछिल्लो समय सर्वसाधारणसँग बाढ़ीको जोखिमसँग सम्बन्धित सूचना पुर्याउन कतिको सहज भइरहेको छ त?
14: शुरूआतमा गएर हेर्ने भने करिब करिब 1.5 दशक अगाडि हामीले हाम्रो सूचना जारी गरेर वेबसाइटमा राख्ने काम मात्रै गर्थ्यौं। अब वेबसाइटमा राखे पछाडि तत्कालीन समयमा आम संचार माध्यमले त्यसलाई हेर्ने बुझ्ने र आफ्नो संचार माध्यम मार्फत प्रवाह गर्ने काम मात्रै एकमात्रै उपाय हामीले पूर्व अनुमान र पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि प्रयोग भइरहेको थियो। केही हदसम्म त्यसले त काम त गर्यो, आजका दिनमा पनि त्यसले काम गरिरहेकै छ। तर कस्तो हुँदो रहेछ भने अति जोखिममा रहेको अति विपन्न समुदाय हुँदो रहेछ, संकट आसन्न समुदाय चाहिँ यो विभिन्न संचारको पहुँचबाट चाहिँ बाहिर हुँदो रहेछ। हामीले क्षति त्यति घटाउन सकेको महसुस भएन। त्यस पछाडि हामी बिस्तारै कसरी त्यो प्रकोपमा पर्न सक्ने विपदमा पर्न सक्ने व्यक्तिलाई सिधै विपद हुन अगाडि सूचना पुर्याउन सक्छौ ताकि उसले त्यो सूचनालाई हेरोस् बुझोस् पढ़ोस् र उसले आफूलाई सुरक्षित गर्न सकोस्। आफूलाई मात्रै होइन आफ्नो परिवार आफ्नो समाज रहेका जोखिमयुक्त बस्ती घरहरूलाई चाहिँ सुरक्षित गर्न सकोस् र आफ्नो वस्तुभावदेखि लिएर हिँड्न मिल्ने सम्पत्ति पैसा सरसामान पनि जोगाउन सकोस् त्यसतर्फ हाम्रो चाहिँ नै चासो रहेर हामी जल तथा मौसम विज्ञान विभागले त्यसतर्फ सूचनालाई प्रभावकारी बनाउन कामहरू शुरू गर्यौं र त्यसमा शुरूआती चरणमा सन् 2016 हामीले एकैसाथ दुई तीनवटा अन्य विकल्पहरू चाहिँ प्रवेश गरायौं। त्यसमा पहिलो चाहिँ हामीले सामाजिक सञ्जालको प्रयोगकर्ता नेपालमा हत्तै बढ़ेको अवस्थामा फेसबुक ट्विटर जस्ता तत्कालीन समयमा ती सामाजिक सञ्जालहरूमा हाम्रो पेजहरू स्थापना गर्ने र त्यसमार्फत सूचना प्रवाह गर्ने आम नागरिक सरकारवाला सबैले त्यसलाई फलो गर्नुहुन्छ। हामीले छिनछिनको सूचना त्यहाँ दिन सक्छौ र त्यो सूचना चाहिँ एकतर्फ सामाजिक सञ्जालमै पढ्नुहुन्छ शेयर हुन्छ होइन त्यो जनस्तरसम्म पुग्छ, अर्को चाहिँ सामाजिक सञ्जाल मार्फत आम संचार जगतले पनि पाउनुहुन्छ र त्यसलाई प्रवाह गर्नुहुन्छ। चाहे एफएम रेडियो होस् चाहे रेडियो होस् चाहे टेलिभिजन होस् अनलाइन पत्र पत्रिका हुन् जुन रियल टाइममा चाहिँ सूचना प्राप्त त्यसमा हामीले काम गर्यौं 2016। सँगै हामीले 1155 नम्बरको टोल फ्री सेवा सञ्चालन शुरू गर्यौं। नेपाल टेलिकम र एनसेलसँग समन्वय सम्झौता नै गरेर हामीले चाहिँ 1155 नम्बरको हटलाइन सेवा शुरू गर्यौं जहाँ दूरदराजका जो कोहीले पनि सम्पर्क गरेर निशुल्क रूपमा सूचना लिन सक्नुहुन्छ जुन आजका दिनसम्म पनि प्रभावकारी देखिन्छ। तेस्रो पनि हामीले सोही वर्ष शुरू गर्यौं, भलै त्यसको कार्यान्वयन चाहिँ हामीले 2017 सन् 2017 करिब 9 वर्ष अगाडिदेखि गरेका थियौं, त्यो भनेको एसएमएस प्रणाली। अब मान्छेले सूचना लिन पनि कतिपयलाई असहज होला अप्ठ्यारो होला अथवा लिनुपर्छ भन्ने जानकारी नहोला अथवा लिनु जोखिमको बारेमा कुनै आकलन नै नभए पछाडि सूचना लिने नलिने पनि त्यसमा चाहिँ भएन। त्यसकारणले त्यसलाई माथ गर्नको लागि चाहिँ हामीले के गर्यौं त भन्दाखेरि एसएमएस चाहिँ पठाउने देशभरि बाढ़ीग्रस्त क्षेत्रहरू हामीले अध्ययन गर्यौं। बाढ़ी गएका क्षति भएका क्षेत्रहरू हामीले समुदायहरू बस्तीहरू पालिकाहरू अथवा नदी जलाधारहरू पहिचान गर्यौं र ती नदीहरू क्षेत्र त अहिले 273 त्यस्ता क्षेत्रहरू छन् जहाँ हामी अहिले कति करिब करिब सेमी अटोमेटिक भन्छौँ है अर्धस्वचालित किसिमबाट एसएमएस पठाउँछौँ। भनेको हामीसँग एसएमएस अलरेडी रेडी छ, त्यहाँ बाढ़ीको जोखिम देखिने बित्तिकै हामी त्यसलाई हाम्रो सफ्टवेयर सिस्टम मार्फत एनटिसीएनसीएलको एक्सिस मार्फत चाहिँ हामी सिधा एसएमएस पठाउँछौँ र त्यो झनै प्रभावकारी भयो। चौथो र पाँचौं भनेको चाहिँ हामीले आम सरकारवाला मुख्यत विपदमा पूर्व तयारीको लागि पूर्व सूचना प्रवाह गर्ने सही किसिमबाट अनि उद्धार समेत गर्नुपर्ने अवस्था हुन्छ। त्यस कारण सुरक्षा निकायदेखि समग्र जिल्लाको प्रमुख जिल्लाधिकारी पालिकाका मेयर अथवा अध्यक्ष उपमेयर उपाध्यक्ष वडाध्यक्षहरू होइन विपदका सम्पर्क व्यक्तिहरू समुदायका लिएर सबैको हामीले चाहिँ इमेलहरू प्राप्त गरेका छौं र हामी आम सबै विपदसँग सम्बन्धित मन्त्रालयहरू सबैलाई चाहिँ इमेल मार्फत पनि सूचना पठाउँछौं। र अर्को भनेको चाहिँ हामीले गत वर्षदेखि हामीले के गर्न शुरू गर्यौं भन्दाखेरि यो एउटा दैनिक प्रेस ब्रिफिङ चाहिँ राख्न जरूरी छ। दिनको 11 बजेदेखि 12 बजेसम्म हामी आजका दिनहरूसम्म पनि दैनिक प्रेस ब्रिफिङ गर्छौं। त्यसलाई अहिले फेसबुक लाइभ पनि गरेका छौं मौसम पूर्वानुमानको लागि र बाढ़ीको पनि विषम परिस्थितिमा हामी त्यो गर्छौं। भनेपछि यी विभिन्न माध्यमहरू चाहिँ अहिले हामीले प्रयोग गरिरहेका छौं र भविष्यमा अझै हामी आईभीआर र सेल ब्रोडकास्ट जस्तो अझ प्रभावकारी प्रविधि प्रयोग गर्ने गरी तयारीमा छ।
13: तपाईँले चर्चा गर्नुभएकै सबैमध्ये यो एसएमएस पछिल्लो समयमा कतिपय अवस्थामा मेरो मोबाइलमा नै आएको छ र मैले चासो दिएर हेरेको छु, त्यसपछि प्रभावकारिता पछिल्लो समयमा कतिको पाउनु भएको छ र कतिसम्म एसएमएसहरू पठाइएका छन् यहाँबाट कुनै क्षेत्र प्रभावित हुँदैछ भन्दाखेरि?
14: यस वर्षको त भर्खर हामी मनसुनको आधा आधीमा पनि पुग्दैछौं। गत वर्षको मनसुनमा हामीले 2 करोड़ भन्दा बढी 2 करोड़ 21 लाख जति एसएमएस सम्प्रेषण गरेका थियौं भने यो पछिल्लो 5 वर्ष 7 वर्ष जुन एसएमएस प्रणाली शुरू गर्यो त्यो चाहिँ एसएमएसको संख्या विस्तारै बढ्दै पनि गएको छ। हामी हाम्रो क्षमता पनि बढ्दै गएको छ, हामी नयाँ नयाँ जलाधारहरूमा पनि हाम्रो पूर्व सूचना विस्तार गर्दै गएका छौँ र एसएमएस पठाउन सक्ने गरी हाम्रो प्रविधि तयार छ। त्यस हिसाबले एसएमएसको दर चाहिँ विगतको तुलनामा विस्तारै बढ्दै गएको छ। भलै त्यो चाहिँ कुन वर्ष कति ठूला विपद कति धेरै विपद हुन्छन् त्यसमा भर पर्ने भयो। अब प्रभावकारिताको कुरा गर्दाखेरि अवश्य पनि धेरै नै प्रभावकारी भयो। शुरूआती चरणमा मान्छेहरूलाई एसएमएस जाँदाखेरि अलि अन्यल पनि भयो तर अहिले विस्तारै बानी पर्न थालेको छ। यही 11:55 आउने एसएमएस जल तथा मौसमी सूचना हुन्छ र त्यो मुख्यत बाढ़ीको सूचना हुन्छ भनेर र अहिले धेरैले त्यो एसएमएसलाई त्यो नम्बरबाट जाने एसएमएसलाई ध्यानपूर्वक हेर्ने गरेको र त्यो अनुसार व्यवहार गर्ने गरेको आफूलाई सुरक्षित गर्ने गरेको हामीले पाएकै छौं। तर पनि सीमितता के छ भने एसएमएसको एसएमएस चाहिँ इनबक्समा गएर बस्छ, व्यक्ति राति सुतिरहेको छ, 81 राति कुनै खोलामा हामीले जोखिम देख्यौँ, एसएमएस पठायौँ, तर त्यो एसएमएस चाहिँ उसले बिहान उठेर मात्रै हेर्ने भयो। त्यसमा त्यो चाहिँ देख्यौँ। त्यो 2 वर्ष अगाडि पनि हामीले नक्कुमा जुन बाढी गयो, भगण्डरै भयो, मान्छेको मृत्यु पनि भयो, शहरी क्षेत्रमा काठमाडौँभित्रै यत्रो क्षति हुँदै गर्दाखेरि हामीले एउटा अध्ययन गर्यौँ, यो एसएमएस जाँदा जाँदै पनि किन मान्छेहरूले चाहिँ यसलाई रेस्पोन्स गरेनन् त भनेर। र हामीले के पायौँ भने बाढीभन्दा पछाडि मात्रै उहाँहरूले एसएमएस हेर्नुभयो, किनभने उहाँ राति सुतिरहेको बेला 2 बजे राति एसएमएस पठाइएको थियो। र त्यस्ता सीमितताहरू चाहिँ छन् अझै पनि, मान्छेहरूले चाहिँ कतिपय एसएमएसहरू विभिन्न माध्यमबाट गइराख्ने र त्यो एसएमएसलाई ध्यानपूर्वक नहेर्ने गरेको चाहिँ देखिन्छ। अब त्यसैलाई चाहिँ हामीले चाहिँ ध्यान दिएर हामी चाहिँ अब सेल ब्रोडकास्ट भनेको चाहिँ त्यो एसएमएस जस्तो खुजुक्क चाहिँ इनबक्समा गएर बस्दैन, खोलेर हेर्नु पर्दैन। सेल ब्रोडकास्ट भनेको चाहिँ स्क्रिनमा आउँछ, त्यो भाइब्रेट गर्छ, रिङ गर्छ, र त्यो नहेर्दासम्म त्यो व्यक्तिलाई सुख छैन कि त्यसलाई बन्द गरौँ। त्यस कारण त्यो प्रविधिमा चाहिँ हामी चाल्दै
13: त्यो प्रविधिको भारतमा के सफल भयो भनेर चर्चा सुनेको थिएँ मैले पनि, भनेको आवाज नै आउने, भाइब्रेट सुन्ने, त्यसपछि प्रतिक्रिया नजनाउने, जेलसम्म कराइरहने, त्यसले चाहिँ मध्यरात्रि नै उठाउँछ भनेर। त्यो हामीले कहिलेदेखि सुरु गर्न सक्लौँ अथवा त्यसको कस्तो छ तयारी चाहिँ?
14: हामीले करिब सेल ब्रोडकास्टमा जाने भनेर 1 वर्ष अगाडिदेखि तयारी सुरु गरेको हो। यो सेल ब्रोडकास्ट चाहिँ सजिलो प्रविधि, एसएमएस अथवा कल पठाउने जस्तो सजिलो प्रविधि चाहिँ होइन, त्यो भनेको नेपालमा अहिलेसम्म नभएको प्रविधि हो। त्यो सेल ब्रोडकास्ट सिस्टम मार्फत त्यो किसिमको फ्ल्यास एसएमएसहरू पठाउनको लागि चाहिँ हामीले हाम्रो पूर्वाधारलाई नै, हाम्रो टेलिकमको जुन पूर्वाधार छ त्यो पूर्वाधारलाई नै अपग्रेड गर्नुपर्ने भयो। त्यसको लागि झन्डै 50 करोड़ जति बजेट चाहिँ शुरूआती अवस्थामा लाग्ने पनि देखिन्छ। त्यो सन्दर्भमा हिजो मात्रै विपद प्राधिकरणमा सम्बन्धी सबै सरकारहरूलाई, सूचना संचार मन्त्रालय, नेपाल टेलिकम एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण होइन, र सम्बन्धित अन्य मन्त्रालय हाम्रो विभागसहितको छलफल भयो, र त्यसमा हामी अब छिटै नै चाहिँ बजेटहरू नेपाल सरकार मार्फत विनियोजन गर्ने, त्यसलाई खरिद गर्ने, जडान गर्ने, र कम्तीमा पनि आगामी मनसुन, यस मनसुनमा त्यो भ्यानी भएन, आगामी मनसुन अगाडि त्यसलाई चाहिँ त्यसको स्थापना सकेर त्यसलाई चाहिँ लागू गर्ने गरी अगाडि बढेको
13: हो। यो समय फोन वा इन्टरनेटको पहुँच नभएका अति विकट क्षेत्रहरूमा चाहिँ यो चेतावनी पुर्याउनको लागि अन्य विकल्पहरू चाहिँ के प्रयोग भएका छन् अहिले?
14: अब समुदाय स्तरमा हामीले विभिन्न पालिकाहरूले पनि, विभिन्न क्षेत्रमा काम गर्ने सरकार होला, ती गैर सरकारी संघ संस्था, रेडक्रस अथवा कतिपय अवस्थामा संयुक्त राष्ट्र चाहिँ संघ संस्था, अन्य आयोजना एडिबी, वर्ल्ड ब्याङ्क जस्ता जति पनि दात्री निकायहरू छन् हाम्रा, उनीहरू मार्फतको आयोजना, नेपाल सरकारकै पनि, हामी आफ्नै पनि आयोजनाहरू मार्फत हामीले समुदायलाई हाते माइक साइरन होइन, त्यस्तै गरेर चाहिँ स्मार्ट साइरन पनि त्यो चाहिँ अहिले दिँदै गएका छौँ। किनभने कतिपय बस्तीहरू अझै पनि इन्टरनेट र मोबाइल नेटवर्कको पहुँचमा छैनन्। पहिलाभन्दा त अब धेरै नै सुधार भइसक्यो, पहिला त दूरदराजमा फोनै लाग्थेन, अब अहिले चाहिँ व्यापक विस्तार भइराखेको छ। अब एनटिसी एनसेलको डेटा अनुसार करिब करिब 90% जनतामा हामी पुगिसक्यौँ भूगोलमा भन्नुहुन्छ, तर पनि विपदको अवस्थामा, एडवर्स वेदर कन्डिसन भन्छौँ, खराब मौसमी अवस्थामा ती टेलिकमका टावरहरूले काम नगर्ने, त्यहाँ चाहिँ एकातर्फ बिजुली विच्छेद हुने, त्यहाँ भएको सोलर सिस्टम अथवा जेनेरेटरले केही घण्टा मात्रै थ्याक्ने, र हामीले पठाइरहेको विपदको सूचना चाहिँ उहाँहरूले बिजुली नै नभइसके पछाडि उहाँहरूले चाहिँ मोबाइलहरू चार्ज गर्न नसक्ने, हेर्न नसक्ने, पाउन नसक्ने, रेडियोहरू होइन बजाउन नसक्ने, विभिन्न सीमितताहरू चाहिँ देखिए। त्यस कारण ती क्षेत्रहरूमा चाहिँ यी साइरनहरू भयो भने हामी कम्तीमा पनि एउटा कुनै न कुनै माध्यमबाट त्यहाँको विपदको सम्पर्क व्यक्तिमा, त्यो पालिकाको सम्पर्क व्यक्तिलाई सूचना पठाउन सक्यौँ भने त्यहाँ मार्फत चाहिँ सूचना चाहिँ ती समुदाय, दूर दराजका ती समुदाय जो संकटमा जोखिममा छन् उनीहरूलाई पुग्न सक्छ, र त्यो साइरन मार्फत सुरक्षित हुन सकिन्छ भनेर हामीले त्यो चाहिँ विकल्पमा काम गरिरहेको छौँ। भने अब कम्तीमा रेडियोको पहुँच चाहिँ दूर दराजसम्म भएको कारणले अहिले एफएम रेडियोहरू अथवा नेपाल रेडियो, रेडियो नेपाल भनौँ, यी पहुँच भएको कारणले हामी रेडियो नेपाल र एफएमहरूसँग स्थानीय स्तरमा पनि समन्वयलाई चाहिँ प्रभावकारी बनाउँदै छौँ।
13: हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजीसँग कुराकानी गरिरहेका छौँ। चाहिँ हामी बाढीबाट बस्ने उपाय र आम नागरिकको भूमिकाका बारेमा चर्चा गरौं। बाढीको चेतावनी दिइन्छ त त्यो पाउन सात वा बाढी आइहालेमा आम मानिसले तत्काल गर्नुपर्ने र गर्न नहुने कुराहरू चाहिँ के हुन्?
14: अब पहिलो कुरो, सूचना प्राप्त गर्नको लागि अघि विभिन्न माध्यमहरूको मैले चर्चा गरिहालेँ, त्यसमा कुनै न कुनै माध्यमबाट सूचना लिनु पर्यो। यदि कुनै पनि अन्य माध्यम छैन भने यहाँहरूसँग कुनै पनि समुदायमा कुनै न कुनै मोबाइलतिर आउँछ मार्फत 11:55 चौबिसै घण्टा सूचना लिन सकिन्छ, त्यहाँ मार्फत सूचना लियौं। अब सूचना पाइसके पछाडि जोगिनको लागि के गर्ने भन्ने कुरा चाहिँ अब हामी दुईटा कुरा गर्छौं। यसमा हामीले प्रमुख नदीहरूको हकमा जोखिमको नक्साङ्कन गरेका छौं, डुबान भइराख्ने क्षेत्रहरू पहिचान गरेका छौं, त्यसलाई क्याटेगोराइज पनि गरेका छौं, जस्तै अति उच्च जोखिम, मध्यम जोखिम, न्यून जोखिम र जोखिम नभएका क्षेत्र भनेर। अब जहाँ न्यून जोखिम अथवा जोखिम नभएको क्षेत्र हो त्यो आफ्नो नजिकको त्यो पहिचान गरिराख्नु पर्यो। कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको जोखिम कम भएको, बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र त्यहाँनिर हामी चाहिँ सूचना प्राप्त गर्नासाथ आफूलाई स्थानान्तरित गर्नु पर्यो। त्यो छोटो समयको लागि बाढ़ी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढ़ी अथवा डुबानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ। त्यो चाहिँ सूचनामा आधारित भएर पहिलो त्यो चाहिँ पहिचान गर्नु पर्यो। जहाँसम्म हामीले अब सबैतिर बाढ़ीको जोखिम नक्साङ्कन गरी यो सुरक्षित स्थान हो त भनेका छैनौं, तर त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढ़ी उहाँले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढ़ी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो, त्यो अनुभव हुन्छ। त्यस्तो अनुभवलाई पनि हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौं, इन्डिजिनियस नलेज भन्छौं, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि चाहिँ तयार भएर रहनु पर्यो। दोस्रो अब तेस्रो हामीले करिब मलाई लाग्छ 5-6 वर्ष अगाडि एकचोटि हामीले पश्चिम राप्तीमा एउटा सूचना पठायौं। मैले सुनेको यसको ठ्याक्कै पुष्टि चाहिँ छैन, त्यहाँको समुदाय मार्फत सुनेको, त्यहाँ दुईजना मान्छेको मृत्यु भएको थियो। त त्यो के कारणले त भन्दाखेरि उहाँहरू सुरक्षित स्थानमा जानको लागि बाटो जुन प्रयोग गर्नुभयो त्यो चाहिँ होचो भूभाग थियो। त्यो होचो भूभागबाट जाँदै गर्दा 81 बाढ़ी आएर उहाँहरू त्यहाँ फस्नुभयो, बित्नुभयो भनेर। भनेको हामी सुरक्षित स्थानमा जाने बाटो पनि पहिचान गर्नुपर्छ, त्यो अग्लो भूभाग हुँदै त्यो बाटोमा जानुपर्छ, त्यसमा कहिलेकाहीँ उल्टो थप जोखिममा परिँदो रहेछ भन्ने त्यो किसिमको ज्ञान पनि ख्याल गर्नुपर्दछ स्थानीय समुदायले। र अब जहाँसम्म हाम्रो क्षमताको कुरा गर्छौं, कतिपय स्थानीय समुदायहरू क्षमतावान छन्, उनीहरूसँग पछिल्लो समय विभिन्न संघ संस्थाहरू, स्थानीय सरकारको सहयोग मार्फत चाहिँ त्यहाँ लाइफ ज्याकेटहरू, त्यहाँ चाहिँ डुङ्गाहरू होइन आपतकालमा उद्धार गर्नको लागि त्यहाँ चाहिँ विपद व्यवस्थापनका तालिमहरू, फर्स्ट एडका तालिमहरू विभिन्न दिएको छ। उनीहरू क्षमतावान छन्, उनीहरूले आफूलाई कसरी सुरक्षित गर्छन् थाहा हुन्छ। त्यो समुदाय जो डुबानको जोखिममा छ भनी जान्दा जान्दै पनि त्यहाँ चाहिँ क्षमताको कारणले क्षति भएको पाउँदैनौँ हामी। तर कतिपय कम जोखिममा भएको समुदायहरूमा क्षति भइरहेको छ भनेको त्यहाँ क्षमता कम छ। त्यस कारणले हामी क्षमता कम भएको समुदायहरूमा अब काम गर्नुपर्नेछ र उहाँहरूले चाहिँ

0: त्यन्तै प्रभावकारी पाएका भन्छौं। त्यस कारण म आम स्वयंसेवकहरू जुन देशव्यापी रूपमा दशौं हजारको संख्यामा हुनुहुन्छ भनेर पछिल्लो डेटा पनि आएको छ, उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
1: हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजीसँग कुराकानी गरेछौँ। अब हामी पालिकाको भूमिका र गर्न सकिने भविष्यको बाटो बारेमा चर्चा गरौं। पूर्व चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन र सम्भावित क्षति घटाउन पालिका वा स्थानीय सरकारहरू जो चाहिँ अहिले आम नागरिकको दैलोको सरकार भनेर हामी चिन्छौं, उहाँहरूको भूमिका कस्तो हुनुपर्छ?
0: उहाँहरूको धेरै ठूलो भूमिका छ। नेपालको संविधानले पालिकालाई स्थानीय सरकारलाई विपद व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ आफ्नो पालिकाभित्र। त्यसमा उहाँहरूले विपद व्यवस्थापन गर्नको लागि विपद व्यवस्थापन समिति पनि विपद प्राधिकरण के अरे विपद ऐन र नियमावलीले तोकेको छ र सँगै एलईओसी भन्छौँ हामी स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना र व्यवस्थापन पनि स्थानीय सरकारको भूमिका जिम्मेवारीमा पर्छ। त्यसकारणले त्यो विपद व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समिति जुन त्यहाँको पालिकाको प्रमुखको नेतृत्वमा रहन्छ र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र जो त्यहाँको चाहिँ नै विपद सम्पर्क व्यक्ति अन्तर्गत रहेर सञ्चालित हुन्छ, ती दुईटालाई अत्यन्तै प्रभावकारी बनाउनु पर्यो।

0: भूमिका हो। अहिले पहाड़ी क्षेत्रमा, छुरेका क्षेत्रमा अथवा हिमाली क्षेत्रमा हामीले विकासको नाममा अलि अव्यवस्थित विकास गर्यौं। हामीले पहिरोग्रस्त क्षेत्रहरूबाट बाटोहरू निर्माण गर्यौं, नदीमा डुबान हुने बाढ़ी गइराख्ने क्षेत्रहरूमा बाटोघाटो बजारहरू निर्माण गर्यौं, विकास गर्यौं। यी समग्र कामहरू चाहिँ गलत छन्, यसमा हामीले पुनर्विचार गर्नुपर्छ। त्यसको शुरूआत स्थानीय सरकार मार्फत हुनुपर्छ। आफूले गरिरहेको विकास चाहिँ कति दिगो हो, त्यसले थप जोखिम निम्त्याइरहेको छ कि छैन, त्यसको बिल्कुल त्यसको मूल्याङ्कन गर्न हामी चुकेका छौं। त्यो चाहिँ क्रूर रूपमा त्यसको मूल्याङ्कन गरेर आगामी दिनमा विकासलाई जनताको अपेक्षासँग जोड्न त परिहाल्यो, जनताको सरकारको विषय हुँदै हो, तर त्यसलाई दिगो विकासको रूपमा लानको लागि बाढ़ी मैत्री, पहिरो मैत्री विकासको अवधारणामा जानु चाहिँ आजको अपरिहार्यता भएको छ, जसमा स्थानीय सरकारको प्रमुख भूमिका छ।
1: त्यस्तै विभाग, जिल्ला विपद व्यवस्थापन समिति र पालिकाहरू बीच यो त्रिपक्षीय रूपमा चाहिँ पूर्व सूचना आदान प्रदान र कार्यान्वयन कसरी समन्वय भइरहेको छ र यो कतिको आवश्यक छ यो कम्तीमा मनसुन अवधिभार?
0: यो एकदमै आवश्यक छ र यो भइरहेको पनि छ धेरै पालिकाहरूमा। अहिले पछिल्लो समय त झनै यो बढेर गएको छ। नेपाल आफ्नै भूगोलको दृष्टिकोणले जुन मनसुनी वर्षा होइन मौसमी कारणले सधैँ जोखिममा हो, यो जोखिम भोलि कम हुने पनि होइन, उल्टो जलवायु परिवर्तन जस्ता कारणले बढ्दै जाने हो। त्यस कारणले हामीले यो जोखिमसँग जुझ्नलाई अरू धेरै उपायहरू अवलम्बन गर्न सक्छौं। तीमध्ये एउटा समन्वय, प्रभावकारी समन्वय एउटा पहिलो चाहिँ प्राथमिकतामा पर्नुपर्ने विषय हो। हामीले समन्वय र सहकार्य गरेनौं भने हामीले सूचना लिन पनि सक्दैनौं, हामीले सही समयमा सूचना लिन सकेनौं भने सही समयमा त्यसको प्रतिकार पनि गर्न सक्दैनौं र हामीले विपदलाई झेल्नै पर्ने हुन्छ। त्यस कारणले विपदलाई विपद हुन नदिन अथवा प्रकोपलाई विपद हुन नदिन, प्रकोपमै सीमित गर्नको लागि चाहिँ हामीले हाम्रो सहकार्यलाई, चाहे त्यो सूचना आदान प्रदानको सहकार्य होस्, चाहे त्यो ड्युरिङ डिजास्टर भन्छौं विपद भइराख्दा गर्नुपर्ने सहकार्य होस्, चाहे विपद पछाडि गर्ने चाहिँ पुनस्थापनाका सन्दर्भमा, समग्र सन्दर्भमा हाम्रो सहकार्य एकदमै खाँचो छ। जुन यहाँले भन्नुभयो स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, अहिले प्रदेश पनि छ, प्रदेशमा पनि प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र छ र हुँदै केन्द्रसम्मको यो समन्वय चेन जुन इस्टाब्लिस छ त्यसको उपयोग गरौं, प्रयोग गरौं र सबैले आफ्नो ठाउँबाट त्यो भूमिका निर्वाह गर्छ।
1: पहिला पनि जोड्नु भएको कुरा, विकास निर्माणका कारण पनि समस्या आएका छन्, त्यसैले पालिकाहरूले गर्नुपर्छ, त्यसलाई विकास निर्माण गर्दा ध्यान दिनुपर्छ भन्ने कुरा, बस्ती विकास, नदी दोहन, यसले बाढ़ीको जोखिम बढ़ाएको त हामीले बारम्बार चर्चा गरिरहेका छौं। पछिल्लो समयमा बाढ़ीको जोखिम बढ़नुमा यी कारणहरू कतिको थपिँदै गएका छन् र यसलाई नियन्त्रण गर्न संघदेखि तलसम्मका सरकारहरूले के गर्नुपर्छ?
0: यो एकदम महत्वपूर्ण प्रश्न हो। अब हाम्रै कारणले विपदहरू हामी भन्न चाहिँ अहिले बढ्दै गएको भइराखेको हरेक क्षतिलाई जलवायु परिवर्तनसँग जोड्छौं, तर सबै अवस्थामा जलवायु परिवर्तन मात्रै त्यसको कारक चाहिँ होइन। हामी आफै खोलाको छेउछाउ विकासहरू गर्दै गयौं, रोडहरू बनाउँदै गयौं, हाम्रा बस्तीहरू खोलाको छेउछाउमा विकासहरू गर्दै गयौं र हामीले पहाड़ी क्षेत्रहरूमा गर्ने मुख्यतः बाटो जस्तो विकासहरू चाहिँ नै हामीले ट्र्याक मात्रै पुर्याउनको लागि जुन गर्यौं त्यो गलत छ, मैले अघि पनि चर्चा गरिसकेँ। त्यस कारणले त्यो गर्नु भएन, त्यसको लागि स्थानीय सरकारले, प्रदेश सरकारले, केन्द्र सरकारले, सबैले यससँग सम्बन्धित सबैले चाहिँ यसो एडभोकेसी पनि गर्नु पर्यो र कि यसो गर्नु हुँदैन, नेपाल जस्तो देशमा यो भनेको गर्नु भनेको चाहिँ थप जोखिम निम्त्याउने हो भन्ने। त्यस कारण नदी दोहनको कुरा पनि अघि जोड्नु भयो, नदी दोहन पनि गर्नु भएन, किनभने नदी दोहनले गर्दाखेरि त्यहाँ चाहिँ डेब्रिज घेग्रानहरूको चाहिँ नि जुन फ्लो छ त्यसलाई चाहिँ परिवर्तन गर्छ र कतिपय अवस्थामा कटानको समस्या, नदी कटानको समस्या पनि निम्तन्छ होइन। विगतमा रोशी खोलामा थुप्रै ठाउँमा चाहिँ नदी कटानको कारणलेहरू घरमा बाढी पसेको होइन कि कटानले गर्दाखेरि घरहरू चाहिँ नदीमा खसे। त्यस कारणले हामीले नदीको क्षेत्रमा रिभर ट्रेनिङ भन्छौँ हामी, त्यस्ता उपायहरूलाई पनि अवलम्बन गर्नुपर्छ, चाहे त्यो वृक्षारोपणहरू मार्फत होस्, चाहे त्यो बायो इन्जिनियरिङ भन्छौँ विभिन्न चाहिँ बोट बिरुवाहरूको प्रयोग मार्फत हो जसले इरोजनलाई अथवा भूक्षयलाई रोक्न सक्छ। त्यस कारण त्यस्ता अवलम्बनहरू हामी समग्रतामा यसलाई जलाधार व्यवस्थापनको आँखाले पनि हेर्छौं। जलाधारको माथिल्लो क्षेत्रमा पहिरोहरू रोकथाम गर्न, माथिल्लो क्षेत्रमा बहिरहेको माटो लेदोलाई त्यही क्षेत्रमा रोक्न सकियो भनेदेखि तल्लो क्षेत्रमा विपदहरू कम हुन्छ। त्यसमा स्थानीय सरकारहरूले चेकड्यामहरू बनाउने, वृक्षारोपणहरू गर्ने खाली जमिनमा, त्यस्तै गरेर पहिरो नियन्त्रणका विभिन्न उपायहरू अवलम्बन गर्ने, विकास निर्माण गर्दाखेरि पहिरो क्षेत्रहरूलाई प्रिजर्भ गर्ने, संरक्षण गरिकन चाहिँ विकास निर्माण गर्ने, त्यस पछाडि तल्लो क्षेत्रमा चाहिँ तटबन्धहरूको निर्माण होइन, नयाँ बस्ती र समुदायहरूको विस्तार र विकासलाई रोक्ने होइन, जोखिमयुक्त क्षेत्रमा, यी सबै कुराहरूमा चाहिँ हामीले काम गर्न जरूरी छ र यसो गर्न सक्यौं भने हामी आगामी दिनमा यो विपद जोखिमलाई चाहिँ र क्षतिलाई चाहिँ उल्लेख घटाउँछ।
1: विगतमा ठूला बाढ़ीहरूबाट हामीले पाएका मुख्य

0: त्यहीहरू के हुन् र त्यो सिकाइ अनुसारको सुधार हामीले के गरिरहेका छौँ?
1: अब हामीले विगतबाट पाएको सिकाइ भनेको चाहिँ मुख्यत ठूला नदीहरूमा ठूलो बाढीहरू जान सक्छ र त्यसले चाहिँ ठूलो विपदको रूप धारण गर्न सक्छ। हामी पछिल्लो समय साना विपद र साना बाढीहरूले क्षति बढ़ी गरेको देखिरहेका छौँ, तर लामो समयको अन्तरालमा कुनै न कुनै वखत अत्यन्तै ठूला नदीहरूमा अत्यन्त ठूला विपदका घटनाहरू पनि घट्न सक्छ। त्यसमा त्यसको तयारी पनि हामीले छोड्न हुँदैन। त्यसकारणले हाम्रो पहिलो सिकाइ भनेको चाहिँ पूर्व सूचना प्रणालीको विस्तार र संरचनागत उपाय भन्छौँ हामी। नदी तटबन्ध मार्फत अथवा चाहिँ समुदायहरूमा चाहिँ सेल्टरहरू निर्माण गरेर सुरक्षित त्यस्तो किसिमको कामहरूलाई चाहिँ हामीले अब बढावा दिनु पर्यो। त्यस कारण हामी दुईटा भन्छौँ, एउटा नन स्ट्रक्चरल अथवा चाहिँ गैर संरचनागत उपाय, अर्को संरचनागत उपाय अथवा स्ट्रक्चरल। यो दुईटा इन्जिनियरिङ र गैर इन्जिनियरिङ दुईटैलाई चाहिँ हामीले समानान्तर किसिमबाट लिएर जानु जरुरी छ। हामी पूर्व सूचना दिएर मात्रै पनि कुनै घरलाई जोगाउन सक्दैनौँ र फेरि संरचना निर्माण गरेर मात्रै पनि त्यो डुबान हुने कुरालाई चाहिँ अब अति ठूलो विपदको लागि चाहिँ रोक्न सक्दैनौँ। त्यसकारण दुईटालाई चाहिँ समानान्तर किसिमबाट विकास गरेर लिएर जानुपर्छ भन्ने एउटा महत्वपूर्ण सिकाइमा अहिले हामी काम गरेका छौँ र त्यसमा हाम्रो विभाग, सिंचाई विभाग र अन्य विकास निर्माणका अड्डाहरूको बीचमा हामीले चाहिँ विपद प्राधिकरण मार्फत नियमित समन्वय वार्ता छलफल गर्दै हाम्रा विभिन्न डिजाइन कोडदेखि लिएर गएर सुधार पनि गर्दै गएका छौँ र हामीले हाम्रो पूर्व सूचना प्रणालीलाई सोही अनुरूप विकास विस्तार गर्दै रहेका छौँ। एउटा
2: नमस्ते, म रामकृष्ण काल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू:
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक, हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082592079, मोबाइल नम्बर 98478010030 र 98259555।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अद्गुरी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू,
1: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
3: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
5: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछु।
6: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए, ठिकै छ, म जानेको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सडक विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
3: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
9: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
10: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
10: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
2: बिरामी जाँच निमित्त यही श्राव 9 गते शनिबार
11: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825562023, 98478817 र 98478635643।
13: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस नेपाली कांग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन्। उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण रहेको छ। 1971 साल भदौ 24 गते भारतमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनैतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइराला सहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुम्नीमा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबुआमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सिर्जनाका रूपमा स्थापित रहेका छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष 2083-84 निशुल्क उद्योग दर्ता तथा नवीकरण गर्न शुरू गरिएको छ। साउन 1 गतेबाट निशुल्क दर्ता तथा नवीकरण गर्न शुरू गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदीले जानकारी दिनुभएको छ। प्रदेश सरकारले बजेटमा उल्लेख गरेर चालू आर्थिक वर्षको शुरूआतसँगै निशुल्क रूपमा उद्योग दर्ता तथा नवीकरण गर्न शुरू भएको सूचना अधिकारी सुवेदीले बताउनु भयो। सुविधिका अनुसार सरकारले प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले उद्योग दर्ता तथा नवीकरण निशुल्क रूपमा गर्न थालेको हो। प्रदेश सरकारले ल्याएको उद्योग दर्ता तथा नवीकरण निशुल्क कार्यक्रम तत्कालका लागि राहत प्याकेज भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठले बताउनुभयो। सरकारले राहत प्याकेज भन्दा समस्याको दीर्घकालीन समाधान गर्न ऐन नियम ल्याउनुपर्छ। वरिष्ठ उपाध्याय श्रेष्ठले भन्नुभयो, केही समयको छूटले मात्र लगानीकर्ताको आकर्षण बढ़न नसक्ने श्रेष्ठले बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै निशुल्क उद्योग दर्ता तथा नवीकरण गरिने घोषणा गर्नुभएको थियो। घोराई उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयले 738 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र वर्षायामको पानी संकलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले 43 वटा कृत्रिम जलाशय निर्माण गरेको छ। जलाशयबाट विस्तार गरिएको सिंचाई सुविधाले खेतीयोग्य जमीनमा उत्पादन बढ़ाउन महत्वपूर्ण योगदान पुगेको घोराई उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले बताउनुभयो। उहाँले कृषि क्षेत्रसँगै जल संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन प्रबन्धनमा पनि जलाशय उपयोगी बन्दै गएको बताउनु भएको हो। कृषि उत्पादन वृद्धि र जलस्रोतको अधिकतम उपयोगका लागि कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएका छन्। नगर प्रमुख चौधरीले भन्नुभयो, यसबाट अहिले 738 हेक्टर जमीनमा सिंचाई पुगेको छ। घोराईमा अधिकांश जलाशय सीम भएको जमीनमा ठूलो पोखरी निर्माण गरेर तथा साना खोल्साहरूमा बाँध बाँधेर बनाएका छन्। वर्षायामा संकलित पानी हिउँदसम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरिएको उहाँले बताउनुभयो। उपमहानगरपालिकाको अनुसार घोराईका 19 वडा मध्ये 14 वटा ओडामा कृत्रिम जलाशय निर्माण भएका छन्। ओडा नम्बर 3, 7, 9, 14, 15 र 19 बाहेक अन्य सबै ओडामा जलाशय बनाइएका छन्। र दाङघोराई उपमहानगरपालिका 8 का मुक्त कमलहरी महिलाले विगत 3 वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन्। यस वर्ष पनि उनीहरूले सामूहिक रूपमा धान रोपाई सम्पन्न गरेका छन्। मुक्त कमलहरी महिलाले जनचेतना महिला

0: सामूहिक खेतीले मुक्त कमलहरी महिलाबीच सहकार्य आत्मविश्वास र आर्थिक सशक्तिकरण बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको छ। धान खेतीसँगै समूहले तरकारी खेती पनि गर्दै आएको छ। यसैबीच मंगलबार घोराई उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी ऋषिको अगुवाईमा 33 जनाको सहभागितामा सामूहिक रूपमा धान रोपाई सम्पन्न गरिएको छ। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चालेर
9: के गर्ने बाबु,
10: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
11: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
12: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
13: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
15: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
16: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
1: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
17: सम्पर्क मोबाइल 98-477-977
18: र 98-578-30-689।
19: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
19: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
19: हुलासले बनाउँदैछ परिवार एक साथ।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
6: उपचार हुने रोगहरू:
2: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तान

0: एवं पुरुष को यौन इच्छा में कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसंतानपन
1: हड्डी खिएको नसा चापिएको यूरिक एसिड हाथ खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
0: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
1: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिन का साथ ही लामो समय काठमाडौं तथा देश का विभिन्न अस्पताल में काम गरिसक्नुभएका आयुर्वेद फिजिशियन डाक्टर सुनील लम्साल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694।
3: भर्ना सम्बन्धी सूचना
4: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 97625226286।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
8: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: नमस्कार, यो बहसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीवराम भण्डारी आज यहाँहरू सामान्य उपस्थित हुनुहुन्छ। आशिष गजुरेल, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित, सिन्धुली दुईबाट निर्वाचित सांसद हुनुहुन्छ। संसदको पूर्वाधार विकास समितिको सभापति पनि, त्यही सांसद भएको नाताले उहाँ संसदको पूर्वाधार विकास समितिको सभापति हुनुभएको। उहाँ शिक्षाको हिसाबले इन्जिनियर, ट्रान्सपोर्टेसन इन्जिनियर हुनुहुन्छ। आज म उहाँसँग नेपाल पछि पर्नुको मूल कारण भनिन्छ पूर्वाधारको अभाव, अर्थात् खराब छ अवस्था। त्यसकारण त्यो पूर्वाधार जबसम्म तयार हुँदैन, लगानी कसैले गर्दैन, स्वदेशको वा विदेशको भन्ने धारणा रहन्छ। र ट्रान्सपोर्टेसनको विषय उपर पनि प्रश्नहरू छन्। आज म उहाँसँग विकाससँग सम्बन्धित विषयलाई, किनभने उहाँ सत्तारूढ दलको निर्वाचित सांसद पनि र सरकारवाला समितिको सभापति, अर्थात् संसदको पूर्वाधार विकास समितिको सभापति भएको नाताले पनि यही वरिपरि केन्द्रित रहेर संवाद गर्ने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
1: सर, स्वागत छ है त्यो कार्यक्रममा।
0: धन्यवाद। अब म कहाँबाट प्रवेश गरेँ भने, हाम्रो जो पूर्वाधारहरूको कुरा गर्छौँ, एउटा देशलाई समृद्धिको यात्रामा लग्ने भनेको के कस्ता निर्माणहरू भएका, पूर्वाधारहरू के कस्ता छन्, त्यसलाई आधार बनाएर यसको सम्भावना वा यो समाप्ति भन्ने एउटा आधारहरू मानिस बताउँछ। हामी कहाँ जुन ढङ्गको पूर्वाधारहरू निर्माण भए, त्यो तपाईँको नजरमा नि यो कस्तो छ, कस्तो देखिया छ?
2: यस्तो छ, अब बनेका पूर्वाधार चाहिँ अब ठिक भए भएनन् भन्दाखेरि पनि पूर्वाधारहरू बनेका छन्, तर त्यसले चाहिँ सही मानेमा हाम्रो आर्थिक विकासमा र यो सामाजिक विकास होस् यसमा चाहिँ कम टेवा पुर्यायो। त्यो कसरी भन्दाखेरि, हाम्रो परियोजना चाहिँ योजनाबद्ध रूपले चाहिँ निर्माण भएन।
0: केले चाहिँ प्रभाव पार्यो? अब यो चाहिँ परियोजना केलाई, के चिजले त्यस्ता परियोजनाहरू बन्न थाले, हाम्रो प्रभाव के कारणले पर्यो?
2: हाम्रो देशमा चाहिँ एउटा अचम्मको कुरो चाहिँ के छ भन्दा, हाम्रो पूर्वाधार र चुनाव चाहिँ एकदमै धेरै लिङ्क भए,
0: होइन,
2: एकदमै धेरै लिङ्क भए,
0: भनेपछि भोट आकर्षित गर्ने हिसाबले
2: यो पूर्वाधार भने,
0: त्यो बदमासी त राजनीतिक वृत्तबाट भएको छ कि प्रशासनिक भएको,
2: होइन, यो त राजनीतिक वृत्तबाट भएको चाहिँ यो समस्या हो,
0: होइन।
2: यो कतै नभएको देशमा मलाई लाग्छ हामी जस्तै जस्तै चाहिँ आर्थिक हिसाबले कमजोर राष्ट्रहरूमा हुन्छ होला। हाम्रो चाहिँ हरेक विकास, हरेक पूर्वाधारको चाहिँ सोच परिकल्पना चाहिँ राजनीतिसँग लिङ्क भयो, त्यो नै हाम्रो चाहिँ गलत भयो, होइन। तर आजको दिनमा चाहिँ अब हामीले के थाहा पायौँ भन्दाखेरि, त्यो जनताले खोजेको त्यो होइन रहेछ। मैले कुन जिल्लामा कति बजेट लगेँ भन्ने हिसाबले चाहिँ भोट नआएको रहेछ। हिजोको दिनमा पनि विकल्प नभएर नै त्यहाँ भोट खनिएको रहेछ। विकल्प हुने बित्तिकै त जनता परिवर्तन हुने रहेछ। त्यही भएर म के भन्छु भन्दाखेरि, हामीले एउटा निर्वाचित भएर आइसकेपछि एउटा जिल्लालाई प्रतिनिधित्व त गर्छौँ, तर त्यो जिल्लामा आज 3 किलोमिटर बाटो, 5 किलोमिटर बाटो, यो परियोजना त्यो परियोजना भनेर हामी फेरि रोइ कराई हिँड्ने र त्यसैमा हामी लाग्यौँ भने त फेरि देशमा खोजेको परिवर्तन हुँदैन। त्यही भएर हामीले के भन्नु पर्यो, जस्तै अहिले हामीले के भनेको छौँ भन्दा, हाम्रो आर्थिक विकासको लक्ष्य भनेको आर्थिक वृद्धि 7% भनेको छौँ,
0: होइन, सम्भव छ
2: 7% भनेका छौँ। अब 7% चाहिँ आर्थिक वृद्धि हासिल गर्नको लागि हामीले कुन कुन परियोजनामा लगानी गर्नुपर्छ, कुन कुन सेवा क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने कुरा त हामीले अध्ययन गर्नु पर्यो। अनि कुन वर्षमा, आज यो 83-84 कुन कुन परियोजना बनाउने, कुन चाहिँ एकदमै अर्जेन्ट छ, कसले चाहिँ हाम्रो आर्थिक विकासलाई चाहिँ मुख्य टेवा पुर्याउँछ, ती पहिचान गर्ने। अनि ती पहिचान गरेको मध्ये हाम्रो स्रोत कति छ, जस्तो हामीले यसपालि पुँजीगत खर्च भनेर कुल बजेटको 20.30% चाहिँ हामीले कायम गर्यौँ, त्यो भनेको 4 खर्ब भन्दा अलिकति बेसी हुन्छ, 4 खर्ब 31-33 अर्बको हाराहारीमा हुन्छ भने
0: त्यतिकै ऋण पनि तिर्नुपर्छ।
2: त्यो त्यो पुँजीगत खर्च जुन बजेट छ विनियोजित, त्यसले कुन परियोजना चाहिँ यो वर्ष बनाउने भन्ने निर्कोल गर्नुपर्छ र त्यो परियोजनालाई चाहिँ हामीले अगाडि बढायौँ भनेदेखि त्यसले प्रतिफल दिन्छ। होइन भने हामीले चाहिँ भोलि ए मैले चाहिँ जनताको भोट पाएर जितेको छु, आज मैले फलान ठाउँमा पिच गरिनँ, फलान ठाउँमा ढल बनाइनँ भनेर फेरि यो 4 खर्ब बजेट चाहिँ हामीले त्यसरी चाहिँ फेरि खन्याउन थाल्यौँ भनेदेखि हामीले खोजेको विकास चाहिँ हुँदैन। त्यही भएर हिजोको गल्तीलाई अहिले चाहिँ हामी एकदमै सुधार गर्ने बिन्दुमा चाहिँ हामी छौँ।
0: बहुत तपाईँले ठिक ठिक दिशा निर्देश गर्ने कोसिस गर्नुभयो। जस्तो पुँजीगत खर्च 4 खर्ब प्लस अलिकति बढी छुट्याइएको छ, होइन त यो जो खर्च छ जस्तो परियोजना प्राथमिकता, तपाईँ एउटा पूर्वाधार विकास समितिको सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित तपाईँ सिन्धुली दुईको सांसद भएको नाताले जस्तो हाम्रो आर्थिक वृद्धिको लक्ष्य 7% भनिएको छ तर प्रक्षेपण अन्तर्राष्ट्रिय क्रेडिबल संस्थाहरूले नेपालको अवस्था धेरै कमजोर छ भन्ने देखाउँछ, अर्थात् यो असम्भव छ भन्छ सरकारले त भन्छ तर यो असम्भव छ भन्छ क्रेडिबल अन्तर्राष्ट्र जस्तो आइएमएफहरू वर्ल्ड ब्याङ्कहरूले यो ढङ्गले भनेका छैन, उनीहरूको प्रक्षेपण योभन्दा कमजोर नेपालको हुनेछ आर्थिक वृद्धि दर भनेर भन्छ। अब तपाईँको नजरमा नि लगानीको क्षेत्र कुन हुनुपर्छ, त्यस्तो हुँदा देशको उन्नति हुन्छ र नेपाली जनलाई यथेष्ट अवसर प्राप्त हुन्छ, जुन विगतमा गल्ती कमी कमजोरी भयो, राजनीतिक लाभका लागि परियोजनाको छनौट भयो, लगानी त्यहाँ जबरजस्ती राखियो, टावरहरू बन्न थाले विभिन्न ठाउँमा, तर अब चाहिँ प्राथमिकता कुनमा हुनुपर्छ तपाईँहरूले केही गाइड गर्नुभयो होला नि त संसदीय समितिको तपाईँ सभापति एउटा समितिको, त्यसमा पनि पूर्वाधार विकास समितिको, तपाईँहरू भनेको जनप्रतिनिधि त सरकारलाई तपाईँहरूको निर्देशन बाध्यकारी हो कि अथवा तपाईँहरू के होमवर्क गरिरहनु भएको छ सुनौ त।
2: अब यसमा हाम्रो अर्थमन्त्रीज्यूले नि यो बारम्बार भन्नुहुन्छ र हामीले भन्ने गरेको पनि के हो त भन्दा उत्पादन क्षेत्रमा बढी लगानी हुन पर्यो,
0: कृषि
2: उद्योग पर्यटन होइन हाम्रो ऊर्जा होइन ऊर्जामा हाम्रो चाहिँ ऊर्जा यो उत्पादनमा लगानी हुनु पर्यो। त्यो उत्पादनमा लगानी भएपछि हाम्रो जिडिपीमा पनि त्यसको राम्रो चाहिँ कन्ट्रिब्युसन हुन्छ होइन, त्यसपछि त्यहाँबाट रोजगारी पनि सृजना हुन्छ। हाम्रो उत्पादन भएपछि हामीले चाहिँ निर्यात पनि गर्न सक्छौँ अथवा हामीले गर्ने आयातमा कमी पनि ल्याउन सक्छौँ। भनेपछि हामी त राज्यले चाहिँ बढीभन्दा बढी स्रोत कमाउने स्थितिमा चाहिँ देशलाई पुर्याउनु पर्छ र आज देशभरिको चाहिँ एउटा युवाले रोजगारी पाउनुपर्छ, युवा चाहिँ विदेश जाने चाहिँ वैदेशिक रोजगारीको लागि जानुपर्ने यो समस्याको चाहिँ हामी समाधान गरेर आउँछौँ भने त्यसलाई त के चाहिन्छ भन्दा त उत्पादन चाहियो नि त। आज उत्पादन नभएर न त हाम्रो चाहिँ रोजगारी पनि नभएको, हामी आर्थिक रूपले पनि कमजोरी हौँ होइन, जति धेरै उत्पादन हुन्छ त्यति धेरै ट्रान्जेक्सन हुन्छ, राज्यलाई ट्याक्स पनि त्यति नै आउँछ होइन। हामी यहीँ बनाउन सक्यो भने अहिले पनि मैले भने निर्यात गऱ्यो भने पनि हाम्रो चाहिँ देशकै इन्कम हुने हो होइन, आयातलाई कम गर्दाखेरि पनि देशलाई नै फाइदा हुने हो भने
0: निर्यात के गर्ने यहाँबाट?
2: अब निर्यात जस्तो अहिले हामीले विद्युत निर्यात गरिराखेका छौँ,
0: आयात गर्नु गर्छौँ, आयात पनि गर्छौँ, तपाईँले हेर्दा छ होला।
2: अब जस्तै अब चाहिँ हामी
0: हामी दिन्छौँ मात्रै होइन नि त, बिजुली त किनिरहेछौँ,
2: किनि पनि राखेको छौँ तर एउटा समयसम्म त्यो गर्ने हो। अब हामी चाँडै एउटा बिन्दुमा पुग्दैछौँ, हामीलाई चाहिँ आयात गर्नु पर्दैन, हामी निर्यातै गर्छौँ, त्यो पोइन्टमा चाहिँ अब हामी पुगिसकेको।
0: भारत त त्यो फाइदा हुन्छ, भारतले कतिमा खरिद गर्छ कुन तहमा? हामी 10,000 मेगावाट आउने 10 वर्षभित्रमा भारतलाई निर्यात गर्ने भनेर हामीले कमिटमेन्ट जनाएको छ अथवा हस्ताक्षर भएको छ। तर जो हामी जुन बिजुलीको हामी निर्यात गर्छौँ, हाम्रो जुन तहमा लगानी भइरहेछ 1 मेगावाट बराबर जति लगानी हुन्छ, त्यो निर्यात गरेर लाभमा जान सक्छौँ हामी?
2: होइन, त्यो हामीले उत्पादन भएपछि हामी निर्यात गरेपछि त्यसबाट देशलाई फाइदा भइहाल्छ होइन। अब अहिले तपाईँले हामीले कुन रेटमा आयात गर्छौँ र कुन रेटमा निर्यात गर्छौँ भनेर त्यो कम्पेरिजन किन गरिराखेको छौँ भन्दाखेरि हामीले चाहिँ आयात गर्नु परेको छ होइन, त्यही भएर अब आयात गर्दाखेरि त अर्काको रेट लिने हो होइन भोलि आयातै गर्न नसके त हामी निर्यात गर्नु परेपछि त हाम्रो चाहिँ हात माथि पनि हुन्छ. त्यही भएर विशेष गरेर यो अहिले रेटमा तपाईँको चाहिँ पर युनिट चाहिँ एक सेन्ट दुई सेन्टको चाहिँ कुरा गर्नु भन्दाखेरि पनि हामीले चाहिँ उत्पादन गरेर निर्यात गर्ने चाहिँ स्थितिमा चाहिँ हामीले पुग्नुपर्छ होइन. त्यही भएर हामीले पाँच वर्षमा चाहिँ हामी कमसे कम पनि 15,000 मेगावाट चाहिँ ग्रिडमा जोड्छौँ भनेका छौँ.
3: हाम्रो उत्पादन हुन त तपाईँ यो विषयको इन्जिनियर होइन, तथापि हामी सालाखाला उत्पादन गर्न सक्छौँ. कुनै समय भनियो 80-83,000 मेगावाट, तर पछिल्लो समयमा भन्छन् हामीले टोटलमा उत्पादन गर्न सक्ने भनेको 40,000 मेगावाट. भारत अहिले 2,50,000 मेगावाट उपभोग गरिरहेछ भन्छ. 22,00,000 लगभग मेगावाट चीनले उपभोग गर्छ. पानीको अप्सनको रूपमा उनीहरू अर्को ढङ्गले सस्तोमा बिजुलीहरू उत्पादन गर्न थालिसकेका छन्. अब यो हाम्रो हामीले बेच्ने भनेको त तीन पैसा हो भारतलाई. उसलाई आवश्यकता नभए नि केही मतलब नदिए पनि फरक नपर्ने अवस्था छ. हामी यसबाट लाभमा जान सक्छौँ होला. र
2: मैले चाहिँ कसरी लिन्छु भन्दा ऊर्जा भनेको इनर्जी भनेको जहिले पनि महत्त्वपूर्ण विषय हुन्छ त्यो विकासको लागि होइन.
3: यही खपत गर्दा कि बेचेर खानु?
2: यहाँ खपत गर्दा सबभन्दा बेस्ट त यहाँ खपत गर्दा हो नि.
3: यहाँ खपत गर्नलाई त हुनु परेन, उपभोग हुनु परेन, कहाँ खपत गर्ने?
2: त्यही भएर अहिले तपाईँले हेर्नुहुन्छ भने मैले संसदमा पनि धेरैपल्ट यो विषय बोलेको छु होइन. हाम्रो चाहिँ उद्योगहरू चल्नु पर्यो होइन, रुग्ण उद्योगहरू र अहिले समस्याग्रस्त उद्योगहरू चाहिँ चल्नु पर्यो. हामी अध्ययन गर्छौँ, बन्द भएका उद्योग अध्ययन गर्छु भनेर आज हामीले 10 वर्ष बिताइसक्यौँ. कति अध्ययन गर्ने? अब चाहिँ एउटा मोडल अगाडि बढाएर निजी क्षेत्रसँग सहकार्य गरेर हाम्रो उद्योगहरूलाई चाहिँ सुचारु गर्नु पर्यो. तब मात्र हाम्रो चाहिँ ऊर्जा त्यहाँ खपत हुन्छ, त्यहाँबाट चाहिँ उत्पादन हुन्छ, त्यसले चाहिँ अझ बृहत रूपमा हाम्रो आर्थिक विकासलाई टेवा पुर्याउँछ. उद्योग कस्तो खालको उद्योग प्राथमिकतामा हुनुपर्छ तपाईँको नजरमा? अब नेपालमा जे जे चाहिँ तपाईँको उपलब्ध कच्चा पदार्थ हुन्छ
3: आन्तरिक
2: तीमा चाहिँ बढी फाइदा हुन्छ. किन भन्दाखेरि म आफै पनि मैले फेरि म आफू डिफ्रेन्ट सेक्टरमा चाहिँ काम गरेको छु क्या. जस्तै मैले चाहिँ युनिलिभर नेपालमा पनि काम गरेँ, प्राइभेट कम्पनी जसले साबुन स्याम्पू बनाउँछ होइन. अनि यहाँ काम गरिरहँदाखेरि चाहिँ जस्तो हामीले कति प्रोडक्टहरू इन्डियाबाट लिएर आएर बेच्छौँ युनिलिभरको, कति हामीले हेटौँडामा बनाउँछौँ होइन. तर म त्यहाँ काम गरिरहँदाखेरि मैले चाहिँ उत्पादन लागत हेर्थेँ पर युनिट कस्ट, हिन्दुस्तान युनिलिभर र युनिलिभर नेपाल. युनिलिभर नेपालको पर युनिट प्रोडक्सन कस्ट हिन्दुस्तान युनिलिभरको भन्दा त धेरै माथि छ क्या. तैपनि युनिलिभरले यही बनाउँथ्यो, उसले त त्यो ट्रेडिङ गर्ने भए त उसलाई अझ बेसी नाफा हुन्थ्यो. तर गर्दैन थियो किनभने उसको ग्लोबली प्रेजेन्स देखाउन प्रोडक्सन गर्नको लागि. भनेपछि किनभने सबै र मेटेरियल कि भारतबाट आउने हो कि मलेसिया सिङ्गापुरदेखि लिएर अनेक देशबाट अस्ट्रेलिया समेतबाट
3: उत्पादन महँगो पर्छ.
2: हाम्रो त एउटा पपुलेसन पनि छैन अनि त्यसले गर्दाखेरि
3: दक्ष जनशक्तिको नि अभाव छ.
2: दक्ष जनशक्ति चाहिँ ल्याउन सकिहालिन्छ होइन, अभाव पनि छ. अब किन भयो भन्दाखेरि हामीले त उद्योग नभएपछि यहाँ त त्यो काम गर्ने दक्ष जनशक्ति त पैदा हुने भएन नि त होइन. त्यो बाबर चाहिँ हामीसँग के छ? जस्तै हामीसँग चाहिँ ढुङ्गा होला, हामीसँग माटो होला, हामीसँग चाहिँ जलस्रोत होला होइन. हामीसँग चाहिँ अब अहिले चाहिँ तपाईँको युरेनियम खानी छ भनेको छौँ, हामीले चाहिँ विभिन्न फलाम खानी छ भनेका छौँ, आइडेन्टिफाई पनि भएको छ. भनेपछि जे जेका खानी छन् ती रिलेटेड उद्योगहरूमा चाहिँ हामीले जोड दिनुपर्छ. त्यो भयो भने हाम्रो उत्पादन लागत कम हुन्छ अनि हामी वैदेशिक विदेशमा उत्पादन भएको प्रोडक्टसँग पनि हामीले चाहिँ प्रतिस्पर्धा गर्न सक्छौँ. हामी त्यसरी चाहिँ सोच बनाउँछ.
3: नेपालमै उपलब्ध हुने कच्चा पदार्थहरू त्यसमा केन्द्रित रहेका उद्योगहरू हामीले सञ्चालन गर्नुपर्छ. त्यस्तो हुँदा आर्जन बढ्छ र विदेशमा निर्यात गर्न पनि सकिने अवस्थामा हामी मतलब सस्तोमा उत्पादन हुन सक्छ भन्ने तपाईँको धारणा?
2: एकदम पहिलो हाम्रो प्रायोरिटी चाहिँ त्यो हुनुपर्छ. हामीसँग के कच्चा पदार्थ उपलब्ध छ? जस्तै धोवादी फलाम उद्योग भनेर खुलेको छ, हामीसँग फलाम छ भने त अब त्यसलाई निकाल्नु पर्यो, त्यसलाई चाहिँ युजेबल फर्ममा आउने गरेर प्रशोधन गर्नु पर्यो र त्यसलाई चाहिँ फाइनल प्रोडक्ट बनाउनु पर्यो, त्यतातिर लाग्नु पर्यो. हामीसँग जलस्रोतको एकदमै धेरै स्रोत छ भनेपछि त्यहाँ पनि हामीले चाहिँ केही गर्न सक्छौँ कि प्याकेजिङ गरेर हामीले चाहिँ हिमालको पानी बाहिरतिर लान सक्छौँ कि अन्त नयाँ कन्सेप्ट त होइन किनभने सुन्न त हामीले धेरै सुनेको तर हामीले चाहिँ अप्लाई गर्न नसकेको कुरा हो जस्तै कृषि उत्पादनको यति उर्वर भूमि छ कृषि सम्बन्धी हामीले चाहिँ उत्पादन गर्ने त्यसको प्याकेजिङ गर्ने त्यसलाई अरू प्रोडक्टहरूमा बनाउने त्यसपछि चाहिँ हामीले निर्यात गर्ने अथवा हाम्रो चाहिँ आयातलाई कम गर्ने यी कुराहरूमा चाहिँ बढी हामीले फोकस गर्नुपर्छ।
0: जस्तो तपाईँले कृषिको कुरा गरिरहँदा कुनै समय थियो नेपालले भलै त्यस बेला कठिन अवस्था थियो संसारमै नेपालले यो विभिन्न धान चामलहरू निर्यात गर्थ्यो भन्ने सुनियो। धान चामल निर्यात कम्पनी नै खुलेको थियो र हुँदाहुँदा हामीले दक्षिण कोरियालाई त्यहाँ हाहाकार हुँदा नेपालले सहयोग गरेको कुरा चर्चामा छ, मतलब त्यस बेलाका सञ्चार माध्यमहरूकै पनि पढ्न सकिन्छ। त अहिले हाम्रो जुन खाद्यान्नको जुन उत्पादन छ र जति हामी फलफुल लगायत सब्जीहरू अनेकौँ चिजहरू जति आयात गर्छौँ त्यो हेर्दाखेरि हाम्रो भयावह अवस्था छ र हाम्रा जमिनहरू बाँझो हुन थालेका छन् र कृषकहरू के भन्छन् भने साना किसानहरू हामी अब उत्पादन गरेर खान सक्ने वा पोसाउँदैन यसो भन्छन्। अब भारतमा जो कृषक छ उसलाई सब्सिडी दिन्छ सरकारले, भयानक ठुलो उत्पादन मतलब धेरै ठुलो क्षेत्र पनि छ, अब यहाँ जमिन पनि टुक्रा टुक्रा भइसक्यो, न कृषकहरू त्यसमा आकर्षित छन्। कृषक भन्ना साथ एकदम ख्याउँते मर्न लागेको चालु खुइलेर एकदम सुहा भएर काङ्ग्राङ्ग परेको अनुहार देखाउँछ, मतलब यो दृश्य हेर्दाखेरि हाम्रो देश कृषि प्रधान देश हो यसमा आश्रित छ भनेर गौरव गर्ने अवस्था केही छ त्यस्तो?
2: अब यस्तो छ, अब मलाई पनि लाग्छ आज म 45 वर्ष उमेर भयो, अब भनौँ 6-7 वर्ष उमेरदेखि त अब मेमोरी आउँछ नि, त्यतिखेर चाहिँ तपाईँ 6-7 वर्षको उमेरदेखि देख्दाखेरि चाहिँ अब म सिन्धुलीमा जन्मेको त्यहाँ भएको अधिकांश जग्गाहरू जुन अहिले कृषि हुँदैन यी सबैमा कृषि हुन्थ्यो, मकै फल्थ्यो, धान।
0: तपाईँ घरमा पनि कुनै किनेर केही चिज भेटिँदैन होला, नुन र सायद यसो मरमसला बाहेक कुनै चिज मट्टी तेल बाहेक अरू केही किन्नु हुन्थेन,
2: अझ धनिया पनि उमारिन्थ्यो,
0: कुनै चिज खरिद गरिन्थ्यो।
2: अब अहिले मैले ती जग्गाहरू गाउँमा जाँदाखेरि आधीभन्दा बढीमा त त्यो कृषि केही उब्जनी नै हुँदैन, हामी सदरमुकाममा बन्यो र जुन एउटा फाँट जुन चाहिँ बढी कृषि हुने अहिले चाहिँ के हो त भन्दा त्यहाँ प्लटिङ भएर चाहिँ अहिले बस्ती बस्न लागेका छन्। भनेपछि अहिले पनि मैले भने हाम्रो राजनीतिक तहको जुन एउटा दूरदर्शिता नहुँदाखेरि आजको हाम्रो समस्या हो, हामीले चाहिँ कृषि योग्य जमिन बस्तीको लागि हुने जमिन यी कुराहरू आइडेन्टिफाई गर्न सकेनौँ, वर्गीकरण गर्न सकेनौँ र वर्गीकरण गरे पनि लागू गर्न नसक्दाखेरिको आज कृषि योग्य जमिनहरूमा चाहिँ घर बनेका छन् होइन, नभए त हाम्रो हेर्नुहुन्छ भने अधिकांश हाम्रो ठाउँमा त भिरालो चाहिँ ठाउँ हुन्छ, फाँटहरू हुन्छ, भिरालो ठाउँमा चाहिँ तपाईँको बस्ती बस्नुपर्ने र फाँट चाहिँ कृषिलाई छोड्नुपर्ने, तर यहाँ त जता पनि घर बनेका छन्। अनि घर बनेपछि के हो त भन्दा फेरि नेताहरू भोट माग्न जाने अनि हरेक घरमा बिजुली चाहियो, पानी चाहियो, बाटो चाहियो, टेलिफोनको टावर चाहियो अनि भयो भरको पैसा त्यसरी हामीले
0: मतलब व्यवस्थित बसोबास भएन, अव्यवस्थित।
2: अब त्यसले गर्दाखेरि के हो त भन्दा हाम्रो कृषि पनि बिग्रियो, हाम्रो जति पनि हाम्रो लगानीयुक्त जति पनि हामीसँग बजेट छन् त्यो पनि बालुवामा पानी मिसाएको जस्तो भयो। अनि आज मलाई अचम्म के लाग्छ भन्दा सिन्धुली जिल्लामा तपाईँ जानुभयो भने अरू जिल्ला पनि त्यस्तै छन्, सिन्धुली जिल्लामा जानुभयो भने मदन भण्डारी राजमार्ग त्यहीँ छ, बिबी राजमार्ग त्यहीँ छ, पुष्पलाल त्यहीँ छ होइन, तर पनि त्यहाँको जनतालाई सिन्धुलीमा सडक पुगेन भन्नुहुन्छ, जुन जिल्लामा चाहिँ तिनवटा राजमार्ग छन् भनेपछि अनि हामीले चाहिँ 3 किलोमिटर 4 किलोमिटर बाटो यता पनि जोड्ने उता पनि जोड्ने के को लागि भन्दा त्यो जग्गाको भाव बढोस् प्लटिङ गर्नको लागि भन्दै योजनाबद्ध रूपमा काम गर्नु। र मैले यति बोलिरहँदाखेरि मलाई त्यहाँको चाहिँ सिन्धुलीको मान्छेले अथवा अन्त यसलाई भोट दिएर गल्ती गरेछु भन्ने पनि सोच्नु होला, तर हामी बुझेको मान्छेले त गलत हो भन्न सक्नु पऱ्यो नि, त्यही भएर त हामी राजनीतिमा आएको हो नि त होइन। त्यही भएर मैले के भन्छु भने हामीले सिन्धुलीमा अथवा झापामा अथवा मोरङमा यसपालि कति बजेट गयो भन्दाखेरि पनि जति पनि बजेट गएको छ त्यसको सदुपयोग हुन्छ कि हुँदैन, त्यसले रोजगारी सिर्जना गर्छ कि गर्दैन, त्यसले हाम्रो उत्पादनमा टेवा पुर्याउँछ कि पुर्याउँदैन, त्यसले हाम्रो जीवन स्तर बढाउँछ कि बढाउँदैन भन्ने कुरा चाहिँ मुख्य हुन्छ। यी कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ। र अहिले तपाईँको कृषिको कुरो गर्नुभयो, हाम्रो संसदमा सबभन्दा बढी कुन कुरामा चाहिँ आवाज उठ्छ भन्दा कृषिको कुरामा छ। त्यो जङ्गली जनावर जस्तै बाँदरको चाहिँ कुराले चाहिँ हाम्रो किसानलाई दिएको दुःख होस्, मल नपाएको कुरा होस्, सिँचाइको कुरा होस्, खेतीयोग्य जग्गा जमिन खोलाले कटान गर्ने कुरा होस्, अधिकांश समय त हामी कृषिकै विषयमा चाहिँ हामी छलफल गर्छौँ। पहिले पनि त्यही हुन्थ्यो, किनभने अब यो समय चाहिँ एउटा कृषकको सेन्टिमेन्ट पाउने समय पनि हो, किन त कृषकको विषयमा बोलिनस्, भोलि त अधिकांश भोटर त कृषक हुनुहुन्छ भने, त्यो सोचले हामीले बोलेको छौँ भने त्यो सरासर गलत हो। अब पनि हामीले अर्को वर्ष पनि कृषकलाई चाहिने मल दिन सकेनौँ, बाँदर व्यवस्थापन गर्न सकेनौँ भने हामी संसदमा के को लागि बोलेको रहेछौँ?
1: त तपाईँ पूर्वाधार विकास समितिको सभापति हुनुहुन्छ, तपाईँकै पार्टीको नेता स्वर्णिम वागले उनी अहिले पार्टीका अब उपसभापति पनि छन् र अर्थमन्त्री पनि छन्। उनले बजेट निर्माणको क्रममा र विनियोजन गर्ने क्रममा, पुँजीको विनियोजन गर्ने क्रममा पैसाको तपाईँहरूसँग सरसल्लाह गरे, जिल्लाका सांसदहरूसँग जनप्रतिनिधिहरूसँग, अनि कुन क्षेत्र प्राथमिकतामा पर्नुपर्छ भन्ने हिसाबले काहीँ गरेर त्यसरी बजेट विनियोजन भएको छ?
2: होइन, उहाँसँग पर्याप्त छलफल भएको र विशेष गरेर मैले चाहिँ के भनेको भन्दा रूपान्तरणकारी बजेट चाहिँ विनियोजन गर्नुहोस्, हामीले नयाँ ढङ्गले सोच्नुपर्छ, पहिलाको जस्तो परम्परागत सोच गरेर चाहिँ जति पनि हामी सांसदहरू छौँ, 275 सांसदहरू छौँ, उहाँहरूको भोलि भोट के हुने, उहाँको चाहिँ जनताले गाली गर्छन् कि गर्दैनन्, त्यो सोचले 2 करोड 5 करोड 10 करोड छुट्याएर हामीले बजेट राख्यौँ भने त्यसले चाहिँ कुनै प्रतिफल दिँदैन। त्यही भएर हाम्रो आर्थिक विकास लक्ष्य जुन 7% छ त्यसलाई एचिभ गर्न, त्यो प्राप्तिको लागि हामीले कहाँ कहाँ चाहिँ लगानी गर्नुपर्छ, सेवा क्षेत्र र पूर्वाधार क्षेत्र, त्यसमा बजेट राख्नुहोस् भने मैले त क्लियर कुरा थिएँ,
1: त्यस अनुसार राखिएको छ त।
2: अब यस्तो भयो, यसपालिको समस्या
1: रेड बुक हेर्नुभयो तपाईँले
2: किन्न हेर्नु? अब समस्या के भयो त भन्दा हामी योभन्दा अगाडि विगतकै सरकारहरूले चाहिँ
1: उस्तै
2: होइन होइन सरकारहरूले चाहिँ जुन परियोजना अगाडि बढाउनु भएको थियो त्यसलाई त कन्टिन्यू गर्नु पर्यो, त्यसलाई त फाल्नु मिलेन। भनेपछि यसपालि यसो हेर्दाखेरि चाहिँ अब अधिकांश होइन 60% भन्दा बढी त पुरानै जुन तपाईँको पुरानै परियोजनाहरू छ त्यसलाई कन्टिन्यू गर्दै राख्नु पर्यो भनेपछि यसपालि त नयाँ त्यस्तो धेरै चाहिँ राख्ने ठाउँ पनि भएन। त्यही भएर यसपालि हामीले के भनेको छ भने योपालि पुराना कामहरू सघाउने, सुशासनमा जोड दिने, अर्को वर्षदेखि विकासमा छलाङ भनेको कारण पनि त्यो हो क्या। र अर्को कुरा यसपालि हामीले के
1: भनेपछि यो साल तात्विक खासै त्यत्रो ठुलो काया पलटको कल्पना गरिएन,
2: होइन गरिएछ तर भिन्न तरिकाले गरिएको छ। त्यो के हो भन्दा
1: त्यो त रिजल्ट हेरौँला पछि,
2: वैकल्पिक वित्तीय कोष भनेर हामीले त्यसको कानुन पनि पास गरिसक्यौँ। यसपालि सोचाइमा फरक छ, त्यो हामीले बुझ्नुपर्छ। त्यो कसरी भन्दाखेरि अब राज्यको पुँजीगत खर्च 20%ले जुन 4 खर्ब 30 अर्ब जतिको हाराहारीमा हुन्छ, त्यसले त हाम्रो आर्थिक लक्ष्य लिएको छौँ त्यो परियोजनामा लगानी गर्न पुग्दैन। अर्को कुरा सांसदहरूको
1: अर्को साल पनि
2: सांसदहरूको माग पनि पुरा हुँदैन, त्यही भएर हामीले के भनेको छौँ भन्दाखेरि हामीले अब निजी क्षेत्रको लगानी परिचालित गर्नुपर्छ। निजी क्षेत्रको लगानी, निजी क्षेत्रको विज्ञता, निजी क्षेत्रको व्यवस्थापकीय क्षमतालाई पूर्वाधार विकास सेवा क्षेत्रमा लगानी गर्न हामीले उपयोग गर्नुपर्छ भन्ने त्यो हिसाबले हामीले चाहिँ यसपालि सोच ल्याएर त्यो अनुसारले हामीले
1: कानुनको वातावरण बनाएको छ त।
2: अब वातावरण भने एउटा कानुनी रूपमा अहिले हामीले वातावरण बनाइसकेका छौँ, अब जुन स्ट्रक्चरल र प्रक्रियागत जुन चाहिँ समस्याहरू छन् ती कुराहरूलाई पनि अहिले हामी धेरै सुधार गरिसकेका छौँ। जस्तो निजी क्षेत्रको लगानी भित्राउनको लागि हामीले लगानी बोर्डको स्थापना गर्यौँ, अब त्यो लगानी बोर्डले त हामीले देख्दाखेरि र जनताले महसुस गरेको त डेलिभरी गरेको देखिँदैन, खासै डेलिभरी गरेको देखिँदैन, होइन जति गर्नुपर्ने थियो त्यो गरेको देखिँदैन भने त्यहाँ के हो त भन्दा होइन नेतृत्वमा समस्या भयो होला, त्यसको कानुनीगत समस्या भयो होला, प्रक्रियागत समस्या भयो होला, होइन स्ट्रक्चरल समस्या भयो होला, संरचनागत समस्या भयो, अब हामी त्यसलाई सुधार गर्छौँ। र अब निजी क्षेत्रको लगानी ल्याउनको लागि हामी निजी क्षेत्रलाई कार्पेट बिछाउँछौँ, उहाँहरूको लागि चाहिँ हामीले वैकल्पिक वित्तीय कोष भनेर हामी कानून ल्याइसकेका छौँ भनेपछि अब यो हिसाबले चाहिँ हामीले परिवर्तन गर्ने सोच गरेका छौँ। र बाहिर देशहरूमा पनि देख्नुभयो भने आज भारतमा हेर्नु न त भाइ, सडकहरू के हो, निजी क्षेत्र आएर लगानी गर्नुहुन्छ, उहाँले टोल राख्नुहुन्छ होइन, 40 वर्ष 50 वर्ष कन्सेसन अग्रिमेन्टमा चाहिँ लिनुहुन्छ, सडक बनाउनुहुन्छ, टोल उठाउनुहुन्छ, त्यो सञ्चालन गर्नुहुन्छ, सुधार गर्नुहुन्छ, इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हेर्नुहोस्, अनि भारतका धेरै विमानस्थलहरू हेर्नुहोस्, निजी क्षेत्र मार्फत सार्वजनिक निजी साझेदारीमा सञ्चालन व्यवस्थापन भइरहेको छ, निर्माण भइरहेको छ होइन, विश्वमा चाहिँ 25% भन्दा बढी एयरपोर्ट चाहिँ आज निजी क्षेत्रबाट निर्माण भएर सञ्चालन व्यवस्थापन भएको उदाहरण छ। हाम्रै देशमा हेर्नुहुन्छ भने जलविद्युत आयोजनाहरू अधिकांश निजी क्षेत्रकै लगानीमा चाहिँ बनेका छन्। निजी क्षेत्रबाट जलस्रोत आयोजना हुन्छ भने अरू किन हुँदैन त भनेपछि हाम्रो त्यो सम्भावना छ। त्यही भएर हामीले सरकारी स्रोतबाटै हामीले खोजेको विकास हुन्छ भन्ने त्यो सोचबाट पनि हामी टाढा रहनुपर्छ। निजी क्षेत्रको लगानी विज्ञता र व्यवस्थापकीय क्षमतालाई प्रचुर रूपमा चाहिँ हामी पार्टनर भएर चाहिँ काम गर्ने सोचले हामी अगाडि बढ्यौँ।
1: अन्तर्राष्ट्रिय लगानीको कुरा गर्छौँ नि हामी, त्यो के
2: अब यस्तो छ, अब निजी लगानी भन्ने बित्तिकै एउटा फरेन डाइरेक्ट इन्भेस्टमेन्ट भयो होइन, वैदेशिक जुन लगानी भयो, र अर्को चाहिँ
1: उनीहरूलाई सहजीकरण कतिको उनीहरूलाई अनुकूल वातावरण बनाएको छ त,
2: अब अनुकूल वातावरण बनेको छ, भनिराखेको छ, अब धेरै
1: त्यस अनुसारको ऐन कानुन र वातावरण हुनु
2: हो, त्यही हुनु पर्यो। त्यो अब हाम्रो भर्खर 100 दिन यो सरकार बनेको पार भयो भनेपछि अब हामीले त्योतर्फ कानुनीगत प्रक्रियागत र संरचनागत सुधारहरू गरेका छौँ होइन। जस्तै अहिले तपाईँले देख्नुहुन्छ विभिन्न निकायहरूमा अहिले चाहिँ एकदमै प्रतिस्पर्धात्मक प्रणालीद्वारा हामीले चाहिँ प्रमुखहरू नियुक्ति पनि गरिराखेका छौँ, त्यो पनि एउटा सुधार हो भनेपछि हामी हर कोणबाट चाहिँ हामी सुधारको प्रयास गरेका छौँ। र हामी के क्लियर छौँ भन्दाखेरि यो निजी क्षेत्रको लगानी बिना हामीले खोजेको विकास हामी गर्न सक्दैनौँ।
1: निजी क्षेत्रलाई त्यो ढङ्गले सहजीकरण गरिदिनुपर्छ, अनुकूल वातावरण गराइदिनुपर्छ सरकारले।
2: हो, हामीले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्छ, उनीहरूलाई चाहिँ विश्वास गर्ने वातावरण बनाइदिनुपर्छ, उहाँहरूलाई सहज ढङ्गले चाहिँ व्यवसाय गर्ने परियोजना बनाउने त्यो वातावरण हामीले,
1: त्यस्तो नभएसम्म विकास असम्भव भन्ने तपाईँको तर्क,
2: त्यो भए त्यो गर्न सकेनौँ भने हाम्रो विकास कछुवाको तालमा हुन्छ।
1: तपाईँले अघि वित्तीय कोष स्थापनाको कुरा गर्नुभयो नि, वैकल्पिक वित्तीय कोष, जस्तो तपाईँलाई थाहा छ झन्नै 31 खर्बमा राज्य ऋणमा छ अहिले, अनि त्यसमध्ये हाम्रो राजस्व उठ्छ लगभग 11 खर्ब, 14 खर्ब डे टु डे वार्षिक खर्च छ, 4 खर्ब 33 अर्ब तपाईँले भने चाहिँ त्यो विकासका लागि बजेट छुट्याइएको छ, झन्नै त्यति नै त्योभन्दा 8-10 खर्ब कम त साँवर ब्याज ऋण तिर्नुपर्छ, अनि राजस्व उठ्छ 11 लगभग 11 पनि उठाउन हम्मेहम्मे परेको सुनिँदैछ, खर्च हुन्छ 14 खर्ब, मतलब त्यो तलब भत्ता सुविधा नेताजीहरूका दौड धुप यी सल्लाहकार यत्रा नियुक्त गर्ने भनेको छ, मन्त्रीलाई 5-5 जना सल्लाहकार भनेको छ, के जात्रा हो। अब यी सबै यसो हेर्दाखेरि यो कहाँबाट यो सम्भव छ, यो वित्तीय कोष के वैकल्पिक वित्तीय कोष भने कहाँबाट पुँजी ल्याएर गर्ने हो?
2: अब यस्तो छ, अहिले पनि मैले तपाईँलाई भने हाम्रो राजस्वमा किन तपाईँले चाहिँ जुन आँकडा देखाउनु भयो किन कम देखियो भन्दाखेरि उत्पादन कम भएर हो नि त, होइन, उत्पादन कम भएर हो होइन, किनभने राज्यमा जति बढी खर्च हुन्छ त्यति नै बढी चाहिँ राजस्व उठ्ने हो होइन। जस्तै तपाईँको अहिले भन्सारबाट जति धेरै सामान आउँछ राज्यलाई त्यति धेरै राजस्व हुने हो,
1: फाइदामा जान्छ
2: होइन,
1: जनता जति लुट्यो त्यति फाइदामा, होइन, त्यसै कर पनि बढी छ,
2: त्यसरी नभनौ, त्यो पनि एउटा चाहिँ आर्थिक विकासको एउटा सूचाङ्क हो होइन। र अर्को कुरो के हो भन्दा जस्तै देशभित्र पनि जति व्यापार हुन्छ, जति व्यवसाय हुन्छ, जति हामीले चाहिँ कन्जम्सन गर्छौँ त्यो भनेको त कर उठ्ने हो, राज्यकै राजस्व बढी हुने हो, त्यही भएर हामीले उत्पादन गर्नु पर्यो र त्यसलाई कन्जम्सन गर्नु पर्यो क्या। त्यो भयो भने राज्यको ढुकुटी बलियो हुने हो क्या। अब आज चाहिँ कस्तो खालको हामीले देश बनायौँ भन्दाखेरि कृषि प्रधान देश भनेका छौँ। सुक्खा बन्दरगाहमा जानुभयो भनेदेखि 600 ट्रक आयो भने झन्डै 200-250 ट्रक त खाद्यान्न मात्र हुन्छ। त्यस्तो देशमा चाहिँ हामी आज बसिराखेको छौँ भनेपछि अब यो कुरालाई त अन्त्य गर्नु पर्यो, कृषि आधुनिकीकरण गर्नु पर्यो होइन। जति पनि अहिले हामी फलफुल ल्याउँछौँ, तरकारी ल्याउँछौँ, धान ल्याउँछौँ, चामल ल्याउँछौँ, के ल्याउँछौँ, मकै ल्याउँछौँ होइन, भनेपछि यसलाई त हामीले यहाँ उत्पादन बढाएपछि त्यो बिस्तारै घटाउँदै जाने र एउटा बिन्दुमा पुग्ने, हामी चाहिँ निर्यात गर्नुपर्ने चाहिँ बिन्दुमा चाहिँ हामी पुग्नुपर्छ। आज किन नभएको भन्दा हामी चाहिँ अल्छी भएर हो, अल्छी भन्दा पनि राज्यले चाहिँ त्यो एउटा वातावरण नबनाएको। अब कृषकलाई पनि हामीले त खास माफी माग्नुपर्छ, किन भन्दा अब अहिले धान रोप्ने सिजन छ, हामी मल दिन सकेको छैन। मलाई यति धेरै चाहिँ सिन्धुलीको जिल्लाको चाहिँ नागरिकले फोन गर्नुहुन्छ, मलै पाइएन मान्यज्यू भन्नुहुन्छ। म यहाँ महाप्रबन्धकज्यूलाई फोन गर्छु, उहाँले पनि के भन्यो भन्दा हामीलाई जति चाहिने हो त्योभन्दा हामी 50% मात्र ल्याउँछौँ भने 50% अभावै हुन्छ भने चाहिँ यो स्थिति छ।
4: यो कसरी यो सम्भव छ, यसरी पनि देश चल्छ त
2: होइन?
3: हो, जो मानिसलाई आवश्यक छ, कृषकलाई राज्यले सब्सिडी यत्रो दिएको छ, कृषि मल युरिया मलहरू विभिन्न आवश्यक बाहिरबाट आयात गर्ने भनेको छ, पहिले नै टेन्डर हुन्छ,
4: अनि यो यसरी सम्भव छ त, राज्य चल्छ यसरी?
2: हो, मैले हामी त्यो सुधार गर्न आयो नि त। अब अर्को वर्ष पनि हामीले
4: सुधार त गर्न सकेका
2: देखिएन कि होइन? यसपालि त टेन्डर पहिल्यै भइसकेको, हामी आउनुभन्दा अगाडि नै टेन्डर भइसकेको विषय भयो होइन? त्यो पनि हामीले त अझ प्रभावकारी रूपमाले काम गरेर जति अर्डर भएको त्यति आयो, अरू जिकुजीमा किन्ने भनेर पनि हामीले निर्णय गरेर सकेको पहल भयो। थोरै भए पनि पहिलाको भन्दा सुधार भयो, किनभने 3 महिनामा त यो सुधार हुने विषय पनि। तर अर्को वर्ष पनि यो अभाव भयो भने बल्ल चाहिँ आम नागरिकले तपाईँहरूले हामीलाई प्रश्न उठाउने हो होइन? जो पोजिसनमा बस्छ उहाँले त आम नागरिकको मलको चाहिँ कति हो माग, त्यो अनुसारले त हामीले आपूर्ति दिनु पर्यो, कि हामीले बनाउनु पर्यो, कि चाहिँ एड गरेर भए पनि दिनु पर्यो होइन, भ्यू भिजन दिनु पर्यो, भनेपछि सिँचाइ हुनु पर्यो होइन। यी कुराहरू चाहिँ सुधार भएपछि हाम्रो कृषिमा पनि सुधार हुनुपर्छ र कृषिको जुन उत्पादन हुन्छ त्यसलाई फेरि उद्योगमा लगेर फेरि अर्को चाहिँ तपाईँको ढङ्गको चाहिँ प्रोडक्टहरू बनाउने होइन, भनेपछि यस्तो खालको सोच गरेपछि यसले रोजगारी पनि सिर्जना भयो, हाम्रो उत्पादन पनि बढ्यो भनेपछि बल्ल आर्थिक विकास हुन्छ। त्यही भएर अहिले हामीले जोड दिने भनेको चाहिँ उत्पादन हुने क्षेत्र, रिटर्न दिने क्षेत्रमा।
3: तपाईँले अघि भन्नुभयो नि कृषि, उद्योग, पर्यटन, ऊर्जा, यी क्षेत्रमा हाम्रो लगानी हुनु पर्यो। त्यो जो कृषकहरू छन् नि, अब यहाँ सरकारले सब्सिडी दिँदैन भनेको बेलामा मल पनि दिँदैन, बिउ पनि उपलब्ध छैन, अनि सिँचाइहरू त्यो ढङ्गले भएको छैन। हाम्रो त उबड खाबड पहाडको जिन्दगी छ, तराईमा पनि सिँचाइको अभाव छ। त यस्तो अवस्थामा छिमेकी देशमा त्यत्रो सब्सिडी दिन्छ, उनीहरू त्यत्रो ठुलो एकदम ठुलो परिणाममा उनीहरू उत्पादन गर्छन्, सारा अहिले त सोलुखुम्बु लेक लेकसम्म पनि इन्डियाका चामल खान्छन् नेपाली। त यो कसरी हामी गर्न सकौँला त?
2: अब हामीले अरूले गरेका राम्रो प्रयासहरू सिक्ने हो होइन, जुन भारतले गरेका राम्रा प्रयासहरू, जुन तपाईँले उदाहरण पनि दिनुभयो होइन, त्यहाँ पनि कृषकको मलको त समस्या त नहुने पनि हो
3: भनिन्छ।
2: हाम्रो जति
3: पञ्जाबको उत्पादनले समग्र भारतलाई खान पुग्छ होइन, त्यो त अभाव।
2: अब हामीले सिक्ने त्यहीबाट हो। अहिले पनि मैले भारतको उदाहरण दिएँ, एयरपोर्टदेखि लिएर सडकसम्म चाहिँ निजी क्षेत्रको लगानीमा बनिराखेको छ, त्यो अहिलेसम्म हामीले किन सिक्न सकेनौँ? नागढुङ्गा टनेल हामी निजी क्षेत्रको लगानीमा बनाउन सक्थ्यौँ होला, भारत भए त्यो बनाउँथ्यो, चिन भए त्यो बनाउँथ्यो भने। अब यी परिवर्तनहरू जुन हामीले अन्य देशमा सफल छन् हामीले गर्न नसकेका हौँ, हामी नयाँबाट चाहिँ जनताको अपेक्षा पनि त्यो, हामीले बुझेका पनि छौँ होइन, हामीले बुझेका पनि त छौँ त।
3: सर एउटा कुरा बताउनुहोस् त, तपाईँ पूर्वाधारको अलिकति राम्रो ज्ञान राख्नुहुन्छ, तपाईँको जिल्ला सिन्धुली त्यहाँ एउटा बिपी राजमार्ग भन्छ, तोत सानो दुईटा ठूलो गाड़ी आयो भने चिर्दैन। त्यसै गरी अर्को पुष्पलालको नाममा छ, फेरि अर्को राजमार्ग, अर्को मदन मण्डारीको नाममा छ, अर्को कसको नाममा छ, गणेश मानको नाममा छ। यी जो मरेका जो नेताहरूका नाममा जति पनि जन्मे, कोही के मार्ग भन्छ, कोही के लोकमार्ग भन्छ, लोकमार्ग नभनौ, कोही के अर्कै मार्ग भन्छ, राजमार्ग भन्नु नभएर लोकमार्ग, अर्को के खानी मार्ग, अर्को के पद मार्ग, यो के गरे, यो ठट्टा गरिरह्यो देशमा।
2: होइन, नाममा त केही पनि समस्या
3: होइन, जो बाटो जो बनिरहेछ नि, त्यो नेताको नाम एउटा अस्पताल छ, एउटा अस्पतालमा दसजना मरेका नेताको चाहिँ लगेर ट्याक ट्याक, यो के टिचिङ अस्पताल हेर्नु, कतिजना नेताको नाममा छ, मतलब यो जसरी बनेको छ नि। अनि यो सडकहरू जुन तहको छ त्यो हेर्दाखेरि तपाईँलाई कस्तो लाग्छ भन्न खोजेको, जस्तो मानिलिनु बिपी राजमार्ग सबभन्दा परेशानी नेपाली यही बाटोमा हिँड्दा छ।
2: अब हेर्नुहोस्, अब सडक भनेको पूर्वाधारको पनि पूर्वाधार हो, एयरपोर्ट बनाउनु पनि सडकबाटै ढुवानी गर्नुपर्छ, जलविद्युत आयोजना बनाउनु पनि, भनेपछि सडक महत्त्वपूर्ण विषय हो, तर हामीले हरेक सडकलाई चाहिँ उत्पादनसँग जोड्नु पर्यो क्या, उद्योगसँग जोड्नु पर्यो, के अरे यो जलस्रोत उत्पादनसँग जोड्नु पर्यो, होइन कृषि उत्पादनसँग जोड्नु पर्यो, होइन जे पनि सडकले उत्पादनसँग जोड्यो भने मात्र त्यसले चाहिँ बढी सार्थकता पाउँछ। होइन,
3: जुन ढङ्गले बनेको छ, जुन जुन ठाउँमा बनेको छ, के त्यो ठिक ढङ्गले बनेको,
2: सडक बनेको
3: मार्गहरू,
2: सडक बनेको त गलत छैन,
3: मतलब त्यो लोकेसन ठिक छ।
2: अब यस्तो हुन्छ, अब कतिपय लोकेसन ठिक छैन, कतिपय ठिक छैन, अब अहिले पनि मैले भने तपाईँ
3: दुरुपयोग
2: आफ्नो इन्ट्रेस्ट, तपाईँ मदन भण्डारी राजमार्गमा हिँड्नु भयो भने पनि त्यसको जियोमेट्री पनि मिलेको छैन, सम्म ठाउँमा चाहिँ सडक बनेको छ तर नागबेली जस्तो घुमेको छ, त्यो जरुरत थिएन नि त भने चाहिँ हामी त्यति सोचमा पनि छैन। र तपाईँले अहिले भनिहाल्नु, अब हामी चाहिँ त्यो हाम्रो नेताहरूको नाममा चाहिँ अब यस्ता राजमार्गहरू बन्दैन होला, किन म भन्छु भन्दा अहिलेको सरकार त उद्घाटन र शिलान्यासमा गाडी कहीँ पनि देख्नुहुन्न नि, भनेपछि सुधार त देखिन्छ नि,
3: एउटा ठिक लाइन होइन,
2: सुधार हो नि त। पहिले के हुन्थ्यो,
3: अबका राजमार्ग नेताका नाममा बन्दैन,
2: बनाउनु हुँदैन
3: हुँदैन
2: हुँदैन,
3: अनि अस्पतालको त्यो कोठै पछि नेताको पहिलो पुराना अस्पताल जस्तो शिक्षण अस्पताल तपाईँ हेर्नु, धेरैवटा नेताका नाममा त्यो नामाकरण भएको छ, के गरे त्यो,
2: अब त्यो ती पनि अब बिस्तारै सुधार हुन्छ। अहिले हामी एयरपोर्ट गयौँ भने हामी भिआइपी कक्ष प्रयोग गर्दैनौँ, गर्छौँ
3: नर्मल
2: गर्दैनौँ नि, हामी त तपाईँहरू हामी एउटै हो, सबै सँगै जाने हो नि त, भनेपछि यी कुरा
3: मतलब सुधारको
2: सुधारको तपाईँले मलाई भेट्नुहुन्छ, हाम्रो लुवाई खाए के परिवर्तन भएको छ, केही पनि भएको छैन, भनेपछि हामी चाहिँ साक्षी भन्यो भने एउटा सोचले नै, अब हाम्रो सोच नै किन आज राजनीतिमा आएको छौँ भन्दाखेरि, हाम्रो जुन पिँढीले एउटा दुःख पाए, हुन त भन्दा नि त यो पोजिसन नपुगिस् त कार्यकारी निर्देशक भइस्, इन्जिनियर भइस्, जर्मनीमा पढिस् भन्दा होइन, त्यो आफ्नो ठाउँमा छ, तर अरू आम नागरिकले जस्तो पीडा भोग्नुहुन्छ मलाई पनि त त्यही पीडा त फिल हुन्छ नि त, त्यही भएर म राजनीतिमा आऊ नि त होइन, भनेपछि यही कुरा परिवर्तन गर्न सकेनौँ, यही कुरा सुधार गर्न सकेनौँ भने चाहिँ के हुन्छ त भन्दा, हामी त धेरै दुःखी हुन्छौँ नि त, जस्तो तपाईँले अघि मलाई अन्तर्वार्ता दिने क्रममै भन्नुभयो, मैले के भने भन्दा मलाई विकासको बारे सोध्नु, जनतालाई अहिले चाहिएको भन्ने
3: राजनीति धेरै इच्छा, मतलब राजनीतिक कुरा भन्दा पनि विकास
2: विकासको कुरा, तर एउटा कुरा के क्लियर हो भन्दाखेरि, तपाईँ राजनीतिक कुरो गर्नुभयो, सामान्य प्रधानमन्त्री बालन शाहको कुरो गर्नुभयो मसँग भने, हाम्रो चाहिँ सभापतिज्यू रवि लामिछानेज्यूको कुरा गर्नुभयो भने धेरै भ्युज जान्छ, तर यो विकासको कुरा फेरि जनताले पनि सुन्दैन, भनेपछि हाम्रो त ट्रेन्ड पनि त्यतातिर चाहिँ बिग्रियो, तर हामी छोड्दैनौँ विकासको कुरा गर्न, अहिलेसम्म हेर्नुहोस् यति भयो कहिले, र अर्को कुरा हेर्नुहोस्, बिपी राजमार्ग मेरो यसपालि सिन्धुलीको लागि मेरो प्राथमिकता के थियो भन्दा, सुनकोशी मरिन डाइभर्सन जुन परियोजना बहुद्देश्य परियोजना थियो त्यो ठेक्का तोडिएको थियो, त्यस्तो राम्रो परियोजना जसले 1,22,000 हेक्टर जमिन तराईको 5 जिल्लामा सिँचाइ गर्छ, 31 MW बिजुली उत्पादन गर्छ, भोलि त्यहाँबाट खानेपानी चाहिँ ल्याउन सकिन्छ, 13 किलोमिटरको टनल बनाएको छ, त्यस्तो प्रोजेक्ट चाहिँ रुङ्ग भएर बस्छ, कति चित्त दुखाएको थियो, त्यो प्रोजेक्ट बन्नुपर्छ भनेर लाग्यो लाग्यो गरेर आज टेन्डरमा अगाडि हामीले बढाएको छौँ, त्यसको लागि बजेट खन्याएको छौँ। बिपी राजमार्ग भन्नुभयो, जहिले पनि समस्या जहिले पनि, आज म कतिचोटि बिपी राजमार्ग चाहिँ अवलोकन गर्न जान्छु, हुन त मेरो घर जाने बाटो पनि भरो, तर बन्नुपर्छ भन्ने हो। त्यस्तै
3: बजेट छुट्या छ त भन्नु त
2: बजेट छुट्या पर्याप्त भयो भनेपछि हाम्रो फोकस चाहिँ के हो त भन्दा मेन जसले चाहिँ रूपान्तरण गर्न सक्छ जुन ठुला आयोजनाहरू हुन् होइन भोलि सुनकोशी मरिन डाइभर्सन प्रोजेक्टबाट 31 मेगावाट बिजुली बन्दा त्यो त उत्पादन हो त्यसले त सरकारको राजस्व चाहिँ वृद्धि गर्ने कुरा हो नि त हो हाम्रो फोकस त त्यहाँ हुनु पर्यो अब त्यहाँ फोकस गर्दाखेरि मैले कति गाउँमा 3 किलोमिटर बाटो 1 किलोमिटर बाटो छुट्याएँ होला होइन छुट्याएँ होला नि त त्यसमा सिन्धुलीको आम नागरिकले मलाई गलत ठान्नुहुन्छ भनेदेखि त्यो मैले सहन सक्नु पर्यो तँलाई मैले किन भोट दिइस् तैँले 3 किलोमिटर बाटो बनाएछ भन्दाखेरि अब हामीले बुझाउन सक्नु पर्यो हेर्नुहोस् मेरो फोकस कहाँ थियो बिपी राजमार्ग ल गाडी अड्क्यो भने मलाई भन्नुहोस् गाडी रोक्यो भने मलाई भन्नुहोस् सुनकोशी मरिन डाइभर्सन बन्न सुरु भएन भने मलाई भन्नुहोस् यसले चाहिँ नेपाल बनाउने हो तपाईँको पतिको सन्तानले चाहिँ जागिर पाउने हाम्रो देशलाई चाहिँ आर्थिक उन्नति गराउने प्रोजेक्ट त यिनीहरू हो नि त होइन भोलि चाहिँ भेरी बबाईको चाहिँ 1 वर्षमा सकिन्छ यो कुन चाहिँ
3: यो जो तपाईँ
2: बिपी राजमार्ग बिपी राजमार्ग अब अस्ति पनि म गएको थिएँ कमसेकम 30% काम भएको छन् अब 1 वर्ष बाँकी छ अब सकेन भने 2-4 महिना म्याथ थप होला तर कन्टिन्युस मैले फलोअप गरेर उहाँहरूसँग चाहिँ कुरा गरेर समयमा सक्नुपर्छ भनेको छु
3: हस् तपाईँसँग म अरू केही विषय कुरा गर्न चाहन्थेँ समयले यतिसम्म मात्रै साथियो कार्यक्रममा आइदिनु भयो धन्यवाद छ
2: आज होला एउटा कम्प्लिट रूपमा विकासको कुरा गर्न पाइयो र अब विकास बुझेको विकास सम्बन्धी चाहिँ कुरा गर्ने मान्छेलाई चाहिँ विकासमै फोकस गरौँ क्या यो भ्युजको लागि चाहिँ
3: राजनीति
2: राजनीति बुझेको राजनीति गर्न मन लाग्नेलाई चाहिँ राजनीति पुरो गरौँ त्यो भयो भने एउटा अन्तर्वार्ताले र श्रोताले पनि दर्शकले
3: उहाँ हुनुहुन्थ्यो आशिष गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सिन्धुली दुई तथा पूर्वाधार विकास समितिका सभापति समसामयिक विषय केन्द्रित गरेको संवाद म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस् नमस्कार
5: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
6: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
7: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
5: अन्य सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
5: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
9: भर्ना खुलियो
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगञ्जमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
10: हाम्रा विशेषताहरू
11: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरू द्वारा पठन पाठन गराइने
11: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
14: सम्पर्क फोन 081536086
11: र मोबाइल नम्बर 98480096 98580036086 र 98481720273।
15: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578034910।
15: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
17: मध्यपश्चिम ट्रान च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुजालको नमस्कार। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्यारेट 30 वटामा 50 रूपियाँको भाव बढ़ेको छ। अब ठूलो अण्डा प्रति क्यारेट 400बाट बढ़ेर 500 रूपियाँ पुगेको छ। त्यस्तै मध्यम अण्डा 420बाट 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। जेठको अन्तिममा एक क्यारेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्यारेट अण्डाको लागत मूल्य नै 573 रूपियाँ 60 पैसा पर्न आउने संघको दामी रहेको छ। यस अनुसार प्रतिगोटा 19 रूपियाँ 12 पैसा पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो रहेको छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। हिमाली जिल्ला हुम्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आर्थिक वर्ष 2083मा ढुवानी अनुदान अन्तर्गत 10 करोड़ रूपियाँ भन्दा बढ़ीको खाद्यान्न बिक्री गरेको छ। शाखा कार्यालय 2 डिपो र 10 बिक्री केन्द्र मार्फत 14,000 क्विन्टल भन्दा बढ़ी खाद्यान्न बिक्री गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णपुन मगरका अनुसार गत आर्थिक वर्षमा 10,84,19,279 रूपियाँ बराबरको 14,204.179 क्विन्टल खाद्यान्न बिक्री भएको छ। उहाँका अनुसार उक्त आर्थिक वर्षमा शाखा कार्यालय 2 डिपो र 10 बिक्री केन्द्रका लागि 22,673.17 क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरिएको थियो। खाद्यान्न सुर्खेत नेपालगंज राजापुर धनगढ़ी र थापाथलीबाट ढुवानी गरी हुम्ला पुर्याइएको हो। हाल शाखा कार्यालय डिपो तथा बिक्री केन्द्रमा गरी 8,468.99 क्विन्टल खाद्यान्न मौजात रहेको पनि प्रमुख पुनमगरले जानकारी दिनुभयो। आज लुम्बिनी कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान पनि गरिएको छ। गए राती कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा गण्डकीको तनहु र कोशीको शंख सभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। र आज बीपी कोइरालाको 45 औं स्मृति दिवस नेपाली कांग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन्। उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण रहेको छ। 1971 साल भदौ 24 गते भारतमा जन्मिनु भएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनैतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइराला सहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ
पर्नु भएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बिपिका, सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सृजनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरुको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
1: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: बायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायनेट अब सब कनेक्टेड
1: दांगमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
3: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
3: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
2: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 9844967487

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी खुसीको खबर खुसीको खबर खुसीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
5: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू
5: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
4: बालबालिकाको न्यूरो सर्जरी
5: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
4: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
5: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
6: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण

0: को शेखदासग्राही विष्णुकै सेवाको लाभ लिनुहोस्।
1: डाक्टर आर के झा द्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
0: आदि समस्या भएका बिरामीको चेकजाँच तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825562023, 98478 1617 र 98478635443।

आइसकेको छु। फरक बार फरक तपाईहरुले इन्द्रणीको श्रृंखलामा आउँछौं। त्यही अन्तर्गत आजको बिहानीको समय बुधबारको बसाई हो र तपाईसँग सँगै रहेर सुमधुर गीत संगीतका बानकीहरू हामी सुनाउँछौं। साथमा नेपाली गीत संगीतका बारेमा अथवा लोकदोहोरी क्षेत्रमा भएका विभिन्न गतिविधिहरूका सन्दर्भहरू पनि इन्द्रणी मार्फत उठान गर्दै हामी अगाडि बढ्छौं। मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्मका प्यारा प्यारा साथीहरू, मलाई विश्वास छ रेडियो नजिक रहने साथीहरू रेडियो नजिक रहेर इन्द्रणी सुनिरहनु भएको छ। अनि कति साथीहरू हामीलाई डिजिटल माध्यम फेसबुक लाइभमा हेर्दै हुनुहुन्छ होला, टिकटक लाइभमा हेर्दै हुनुहुन्छ होला, नेपाली पात्र हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ होला, तपाईँ जहाँ बसेर पनि यो बसाईलाई अझै सुमधुर बनाउनको लागि जुन भूमिका खेल्नु भएको छ यसका लागि म सबै मनहरूलाई नमन व्यक्त गर्न चाहन्छु। र टेक्निकल सपोर्टमा काठमाडौँबाट ईसा धमला हुनुहुन्छ। अनि देशैभरका रेडियोमा रहेर यो आवाजलाई दूरदराज पुर्याउनु पर्छ भन्न लागिरहनुभएका तमाम साथीहरूलाई पनि म नमन व्यक्त गर्न चाहन्छु। र आज जति साथीहरू आफ्नो जन्मदिन मनाइरहनु भएको छ, जन्मदिन मनाइरहनु हुने साथीहरूलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। कुनै कामहरूको थालनी गर्दै हुनुहुन्छ, एकदम कार्य सफलताको शुभकामना पनि छ, यात्रा गर्दै हुनुहुन्छ, शुभयात्राको कामना पनि गर्न चाहन्छु यहाँहरू सबैजनालाई। सँगै आज राष्ट्रिय लोकसंचार कर्मी नेपाल मधेस प्रदेशको उपाध्यक्ष सुशीला पोखरेल चौलागाईको पनि जन्मदिन परेको छ, बिहान भर्खर फेसबुकमा देख्न पाइयो। एकदम म हाम्रो उपाध्यक्षजीलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु राष्ट्रिय लोकसंचारकै नेपालको तर्फबाट पनि। अब यो शुभकामनासँगै आज हाम्रो वरिष्ठ निर्देशक कृष्ण फिल्म्सका हुनुहुन्छ हाम्रो उज्जवल दाई, उज्जवल दाईलाई पनि हामी जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छौ। र हिजो हाम्रो संसारकै नेपालका उपाध्यक्ष हरिदुलाल जो अहिले प्रवास जापानमा हुनुहुन्छ, हरिदुलालको पनि हिजो जन्मदिन परेको थियो। हिजो जन्मदिन मनाउने हाम्रो उपाध्यक्षज्यूलाई पनि धेरै धेरै शुभकामना छ। अब मैले यी शुभकामना अब सबै साथीहरू हाम्रा श्रोता साथीहरूको पनि जन्मदिन पर्छ होइन, अनि हाम्रा साथीहरूको जन्मदिनलाई थाहा पाएसम्म म इन्द्रणी मार्फत शुभकामना दिँदै अगाडि बढ्छु र यसरी नै हाम्रो यात्रा चाहिँ अगाडि बढेको छ। कार्यक्रममा असाध्यै सुमधुर भाका यहाँले सुनिरहनु भएको छ, सारिका घिमिरेले गाउनु भएको गीत पनि सुन्नुभयो, त्योभन्दा अगाडिको गीत पनि सुन्नुभयो होइन, यसरी नै गीतहरू हामी प्रस्तुत गरिरहेका छौं। र मेरा प्यारा प्यारा साथीहरूलाई तपाईँसँग केही कमेन्टहरू छन् भने कमेन्ट बक्समा कमेन्ट छोड्नु होला, ती कमेन्टहरूको सम्बोधन हुन्छ भन्दै अब यतिखेर हामी एकैछिन कमलीकान्त भेटवाल र विष्णुमाझीले गाउनुभएको एउटा गीतलाई प्रस्तुत गर्ने जमर्को गर्छौं, त्यसपछि अन्य भाका सुनाउन आउँछौं। प्यारा साथीहरू सुन्दै रहनुहोला।

देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा साँच्चै रमाइलो भइरहेछ कि छैन मलाई साथीहरूले भन्नु पर्यो। हुन त लोक संगीतको यो कार्यक्रम इन्द्रणी र पछिल्लो समय रेडियोमा थोरै मात्र कार्यक्रमहरू आउन थालेका छन्, त्यसमध्ये पनि तपाईँले उत्कृष्ट कार्यक्रमको रूपमा यो कार्यक्रमलाई राखिदिनु भएको छ। यसका लागि मेरा प्यारा प्यारा साथीहरूलाई म नमन व्यक्त गर्न चाहन्छु। भर्खरै मैले कमलीकान्त भेटवाल र विष्णु माझीको आवाजमा रहेको गीतलाई सुनाइसके र आज यस्तै सुमधुर गीतहरू सुनाउँदै केही कमेन्टहरू हामीसँग रहन्छन्, ती कमेन्टहरू पनि वाचन गर्छु। हाम्रो साथीहरू धेरै हुनुहुन्छ, होम वाग्ले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, अनि हाम्रो मन्जु भूषालले पनि मनपर्ने कार्यक्रम हो इन्द्रणी भनेर लेख्नुभएको छ, रिदमजीले पनि सुन्दैछु मलेसियाबाट भन्नुभएको छ, अनि हाम्रो विकास शर्माले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, नमस्कार ब्रदर भन्नुभएको छ, शान्ता भण्डारीले सुन्दै र हेर्दै गर्दा, नारायण अथवा नयन बहादुर बोहराले पनि बाजुराबाट लाइभ कार्यक्रम सुन्दैछु भन्नुभएको छ, अनि हाम्रो सिर्जु कलेक्सन सिर्जु अधिकारी हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। सँगै यतिखेर अनुमान छेत्रीले पनि सबैलाई नमस्कार भन्नुभएको छ, विजय लिम्बू अफिसियलबाट पनि हामीलाई शंखुवासभाबाट हेर्दै र अब बज्ने गीत सबैको लागि भन्नुभएको छ, अनि अर्को साथी नमस्कार गुड मर्निङ घर मेरो पश्चिम भन्नुभएको छ, नेपाल हाल म कुवेतबाट हेर्दैछु भनेर लेख्नु भएको छ, उहाँको नाम चाहिँ यम टू के गौतम, यो चाहिँ टिकटकको नाम रहेको छ। धन थापाले पनि हेर्दै हुनुहुन्छ, प्रेम बिन्दासले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ होइन। सँगै यतिखेर अर्को साथी म जापानबाट कार्यक्रमलाई हेर्दैछु राम्रो लाग्छ भन्नुभएको छ, तर जापानिज अक्षरमा नाम रहेछ मैले बुझिन है, नाम लेख्नुहोस् है साथी, यहाँलाई पनि सम्झना छ। सँगै संगीता भुजेलले पनि हेर्दै हुनुहुन्छ, इन्द्र राजाले हेर्दै हुनुहुन्छ, विजयले सबैलाई सम्झना, दमन्ता खत्रीले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ, भोलेनाथ यो नामबाट पनि हेर्दै हुनुहुन्छ, डायमन्डजीले पनि गुड मर्निङ भन्नुभएको छ, कृष्णजीले हामीलाई हेर्दै हुनुहुन्छ, अनि अस्मीले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ। सँगै अर्को साथी उहाँ चाहिँ विकासजी हुनुहुन्छ, नकुल सापकोटा हुनुहुन्छ, विमला भुजेल गुड मर्निङ भन्दै लेख्नुहुन्छ, सुस्मिता तामाङले पनि सबैलाई सम्झना, रमेश नाथ होमप्रसाद घिमिरे शोभा थापादेखि लिएर धेरैभन्दा धेरै साथीहरू जोडिनु भएको छ, रीता अधिकारीले पनि गुड मर्निङ भन्न चाहनु भएको छ है, एचबी बुढा यहाँलाई पनि सम्झना, ज्ञानुमाया भुजेलले पनि सुन्दै हुनुहुन्छ, नैना बस्नेतले पनि सुन्दै हुनुहुन्छ, यहाँहरू सबैलाई नमन गर्न चाहन्छु। हामी बुधबारको बसाईमा छौं, सूर्यज्योति लाइफ इन्सुरेन्स यस कार्यक्रमको साथमा छ। अब चाहिँ भने हामी गीत सुनाउँछौ, ईशा हुनुहुन्छ बाहिर हस भन्नुभएको छ, ढिला गर्दिन, म यतिखेर राख्दैछु मेरो प्यारो साथी प्रकाश थापा, जसले 12 वर्ष अगाडि जस्तो लाग्छ मलाई आजभन्दा 10-12 वर्ष अगाडि भेटियो प्लस टूमा बोलको गीत ल्याउनु भएको थियो, र विशेष गरी भर्खरै आधुनिकतातर्फ नेपाली गीत संगीत अलिकति युवामा लोकप्रिय बन्दै थियो, र प्लस टू पढ्ने त्यो बेलाका धेरै साथीहरूले यो गीतलाई रुचाउनु भएको थियो र अहिले पनि उत्तिकै मन पराउनुहुन्छ, भेटियो प्लस टूमा बोलको गीत यो समयमा।

0: देशैभरका रेडियोबाट मजाले इन्द्रणी सुन्नु भएको छ। कस्तो लागिरहेछ सल्लाह सुझाव चाहिँ पाउँ है साथीहरू। हामीले भर्खरै प्रकाश थापाको भेटियो प्लस टूमा सुनायौं र त्यो बेलाको गीत होइन जहाँ गोविन्दलाई पनि टक्क मास्टर बनेको देख्न पाइन्छ अनि प्रकाश थापा सम्झना बुढाथोकीहरूले ठक्क अभिनय गर्नुभएको अनि कोमल अधिकारी विष्णुमाझीहरूले गाउनु भएको अनि प्रकाश थापाले पनि साथ दिएको गीतलाई सुनायौं। अब यो गीतसँगै मेरा प्यारा प्यारा मन यहाँलाई म स्वागत गर्छु। रेडियो कार्यक्रम इन्द्रेणी सुन्दै हुनुहुन्छ देशैभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट लाइभ अनि फेसबुकमा रेडियो काठमाडौँ एसडी अनि चन्द्रमणि गौतमको टिकटक आईडीदेखि लिएर हामी विभिन्न माध्यमहरूबाट सँगै छौं र आज बुधबारको बसाई हो। बिहानीको समयमा केही कमेन्टहरू वाचन गर्दै साथमा गीत संगीतहरू नै सुनाइरहेका छौं र नेपाली लोकदोहरीमा भएका विभिन्न गतिविधिहरू पनि हामी समेट्छौं। यतिखेर हाम्रो भक्ति नोभा यो नामबाट पनि हेर्दै कोरियाबाट कञ्चन खत्री श्रेष्ठले पनि हामीलाई सिन्धुपाल्चोकबाट सुन्दै रहेको जानकारी। राधाजीले हेलो हेलो गुड मर्निङ भन्नुभएको छ अनि अर्को साथी वहाँ हुनुहुन्छ विष्णु पौडेलले पनि सुन्दै हुनुहुन्छ विष्णुजीलाई पनि सम्झना। मीना सुनारले पनि हामीलाई सुन्दै हुनुहुन्छ अनि बझाङको बुङ्गल नगरपालिका 10 मनोज बोहराले लाइभ हेर्दै गर्दा सुदूरबाट सबैलाई झिक्कै माया अनि मिठो सम्झना पनि भन्न चाहनुभएको छ। बीएम मोक्तानले पनि गुड मर्निङ भन्नुभएको छ। सन्तोष छेत्री पनि सुन्दै हुनुहुन्छ। लक्ष्मी श्रीपालले पनि गुल्मीबाट लाइभ हेर्दैछु है भन्नुभएको छ। गुल्मीमा सामुदायिक रेडियो स्काई मार्फत हामीलाई सुन्नुहुन्छ त्यहाँ रहेका साथीहरूलाई पनि नमन छ। त्यस्तै गरी हाम्रो रिदमले दाई दुरा दरे दाई भन्ने गीत चाहिँ बजाइदिनुहोस् भनेर लेख्नु भएको छ। भण्डारी भाइ रेशमले पनि सुन्दै हुनुहुन्छ अनि हाम्रो कमला खड्काले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ अनि अरवन छेत्री नमस्ते सुन्दैछु म पनि। आज मेरो जन्मदिन है सर, मेरो घर सुदूरपश्चिमको डोटी, अहिले म साउदी अरबबाट भन्नुभएको छ। हाम्रो अरवन यहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना इन्द्रणीको बसाईबाट। हस प्रकाश थापाले थ्याङ्क यू डियर भन्नुभएको छ। प्रकाश के गर्ने अब पछिल्लो समय गीत आउन छोड्यो, शुरूआती दिनका गीतहरू भए पनि आम साथीहरू माझ राखेर एउटा झल्को झझल्को आउँछ नि त होइन साथीभाइको गीत आउँदै गर्दा। त्यो समयमा पनि रेडियोमा धेरै बजाइएको, भर्खर भर्खर डिजिटल बजारको प्रवेश हुँदै थियो अनि त्यही बेलामा यो गीत आउँदाखेरि एसएमएसका कुरादेखि होइन अब हिजो चिठी पत्र थियो अब एसएमएसदेखि लिएर अनि पढ्दै गर्दाखेरिका कुराहरू चाहिँ एक किसिमको यादगारमय थिए। ती यादगारमय पललाई हामीले सुनायौं। लक्ष्मी गौतम जीसीले पनि सुन्दै हुनुहुन्छ। गोपाल तिमल सिन्हाले गीत आज चाहिँ बच्छ कि दाई भन्नुभएको छ। गोपाल कुन चाहिँ गीत हो तिम्रो मलाई भन त। शिला श्रीले पनि सुन्दै र हेर्दै हुनुहुन्छ यहाँलाई पनि सम्झना। ईश्वर कोइरालाले हामीलाई गुड मर्निङ सुन्दैछौ भन्नुभएको छ। गुड मर्निङ हर्क गुरूङले पनि सुन्दै हुनुहुन्छ। सुभाष महतले पनि हामीलाई चाहिँ सुन्दै हुनुहुन्छ। म पनि हेर्दैछु अहिले चाहिँ मलेसियाबाट भन्नुभएको छ। सँगै हाम्रो भण्डारी भाइ रेशमले दाङ घोराईबाट सुन्दै हुनुहुन्छ। रेडियो मध्यपश्चिम बच्छ अहिले चाहिँ म माल्टामा छु भन्ने हाम्रो एमबीले भन्नुभएको छ। गौरव श्रेष्ठले पनि सुन्दै हुनुहुन्छ। त्यसपछि केशव खड्काले सुन्दैछु भनेर लेख्नु भएको छ। हस् थ्याङ्क यू यहाँलाई पनि भन्न चाहन्छु। मन्जु भूषालदेखि लिएर धेरै साथीहरू इन्द्रणीमा हुनुहुन्छ। अब चाहिँ सा एउटा गीत राखौ न त है। हामीले चौतारीको बर बोलको गीत तयार पारेका छौं। विक्रम परियार र यतिखेर सुमित्रा तामाङलाई सम्झिएका छौं हजुर यतिखेर यो गीत यहाँको माझमा।
1: हेलो
2: हेलो

14 तारिकको बर बोलको यो गीतलाई सुनायौं बसन्त थापा युट्युब च्यानल मार्फत सांगीतिक बजारमा आएको हो। विक्रम परियार अनि सुमित्रा तामाङ नेपाली लोकदोरीमा असाध्यै राम्रो सम्भावनासँगै राम्रा राम्रा गीतहरू ल्याइरहनु भएको छ। हामी नमन व्यक्त गर्न चाहन्छौ रामजी खाँड सुमित्रा तामाङलाई, हामीले यसमा भिडियोमा देख्न सक्छौ। यात्रा त इन्द्रणीको अगाडि बढ्दैछ, तपाईँलाई कस्तो लागिरहेछ? सल्लाह सुझाव पाऊ है साथीहरू, म तपाईँहरूको सल्लाह सुझावको एकदम भोको छु कि होइन। राम्रो भए राम्रो छ चन्द्रमणि भनिदिनुहोस्, नराम्रो भए यस्तो भयो नि भनिदिनुहोस् न है। त्यति भयो भने चाहिँ हामीलाई टक्क अगाडि बढ्न सजिलो हुन्छ नि त। हाम्रो कोपिला अधिकारीले कार्यक्रम सुन्दै हुनुहुन्छ, अनि गंगा खड्काले पनि यतिखेर तातो पानीबाट कोदारी राजमार्ग तातो पानीबाट कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। सन्दीपले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि अफिसियल श्यामले पनि सुन्दै हुनुहुन्छ, अनि चिरञ्जीवी कार्कीले पनि सुन्दै हुनुहुन्छ, हाम्रो इसुले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ, अनि जुना बानिया धितालले पनि कार्यक्रमलाई सुन्दै गर्दा सम्झना भन्नुभएको छ। सूरजजङ खड्काले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि सम्झना छ। कति मिठो गीत भन्नुभएको छ हाम्रो राधाजीले। त्यसपछि पम्फा कलेलले नमस्ते दाई म पनि सुन्दैछु है भनेर लेख्नुभएको छ। सँगै विमला भुजेलको मैले जानकारी गराइसकेको छु। सिकेले पुरानो सम्झना आयो दाई भन्नुभएको छ। धेरै धेरै सम्झना छ, धेरै धेरै माया छ साथीहरूलाई। विमला पोखरेलले दाङ गोराईबाट सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु। रेडियो मध्यपश्चिम मार्फत दाङमा सुन्न पाइन्छ, राम्रो लाग्छ हजुर भन्नुभएको छ। अनि अर्को साथी हुनुहुन्छ रमेशजीले सुन्दै हुनुहुन्छ, उमेशले सुन्दै हुनुहुन्छ होइन। अनि हाम्रो शिवहरि भट्टराईले पनि सुन्दैछु काठमाडौँबाट भन्नुभएको छ। सँगै गुड मर्निङ बहराइनबाट भनेर रोशन मगरले लेख्नु भएको छ। सुरेश धामी पनि परदेशी भूमिबाट मजाले सुन्दै, गोपाल तिमल सिन्हाले नसम्झेको दिन छैन कुनै रात छैन मेरो युट्युबमा छ भन्नुभएको छ। ठिक छ, अहिले जाँदै सुनाउला। सुरेशदेखि लिएर सबैलाई सम्झना छ। नवराज कुंवर सम्झना, सुभाष धामी तिमी बिनाको जीवन यो नामबाट पनि हेर्दै हुनुहुन्छ, अनि निर्मला रंजित कारलाई पनि धेरै धेरै सम्झना छ। हामी इन्द्रणीको बसाईमा छौं, अब गीत राख्ने बेला भएको छ। ईसा अब ढिला नगरौं, एउटा गीत हामीले तयार पारेका छौं, कुलेन्द्र विश्वकर्मा अनि बीमा कुमारी दुराले गाउनु भएको यो पुरानो भाका यहाँको लागि।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परमेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694 होइन भाइला लखर लखर कहाँ हिनिस
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
5: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741
3: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
7: डाक्टरद्वारा दिइने सेवाहरू
6: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
7: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
6: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
7: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइराइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
6: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
8: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। दाङको हुलागी सड़क अन्तर्गत राजपुर गाउँपालिकाका विभिन्न खोलामा पुल निर्माण सम्पन्न भएसँगै स्थानीयको दैनिकी जनजीवन सहज बन्दै गएको छ। वर्षातको समयमा खोलामा आउने बाढ़ीका कारण आवत जावतदेखि दुग्ध ढुवानी लगायतका काममा स्थानीयले वर्षौंदेखि शास्ति भोग्दै आएको समस्या हटेको छ। राजपुर गाउँपालिका 3 अन्तर्गत बेला र प्रतापपुर गाउँलाई जोड्ने लसुरी सोमाइथान खोलामा 120 मिटर लामो र 11 मिटर चौडाई पुल निर्माण भएपछि हिँडुल गर्न सहज भएको छ। राजपुर गाउँपालिका 3 प्रतापपुर निवासी रामचरण यादवले खोलामा पुल निर्माण भएसँगै वर्षातमा खोला तर्नुपर्ने बाध्यताका कारण यातायात अवरूद्ध हुने र सवारी साधन फस्ने समस्या अन्त्य भएको बताउनुभयो। लसुरी सोमाइथान खोलामा पुल निर्माणका लागि 2077 भदौ 12 गते इलाइट प्यासिफिक देवी काठमाडौँसँग 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी 13 करोड़ 86 लाख रूपियाँमा ठेक्का सम्झौता भएको थियो। निर्धारित अवधिमा पुल निर्माणको काम नभएपछि पछिल्लो पटक निर्माण कम्पनीलाई 2083 असारसम्म म्याद थप गरिएको थियो। हुलाकी सड़क आयोजना नेपालगंजका इन्जिनियर सुरेश बस्यालले सोही अवधिभित्र पुल निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। यस्तै आर्थिक वर्ष 2082-83 राजपुर गाउँपालिका 6 स्थित गंगदी खोलामा 50 मिटर लामो र 11 मिटर चौडाई भएको पुल निर्माण सम्पन्न भएको छ। राजपुर गाउँपालिका 4 स्थित सालभौरी खोलामा पनि 30 मिटर लामो र 11 मिटर चौडाई भएको पुल निर्माण सम्पन्न भएको छ। बाँकेको नेपाल भारत नाकाबाट सशस्त्र प्रहरीले गत आर्थिक वर्ष 2082-83 करिब 14 करोड़ रूपियाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल 30 नम्बर गढ़ बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष 2082-83 नेपाल भारत सीमाबाट 13,61,31,698 रूपियाँ बराबरका अवैध सामान बरामद गरिएको हो। उहाँका अनुसार बरामद सामान मध्ये 11,71,63,464 रूपियाँ बराबरका सामग्री फन्सार कार्यालयमा दाखिला गरिएको छ। त्यसै गरी 22,48,000 रूपियाँ बराबरको काठ बरामद गरिएको र 80,23,000 रूपियाँ बराबरका केही सामग्री नष्ट गरिएको सशस्त्र प्रहरी बल 30 नम्बर गढ़ बागेश्वरीको प्रतिवेदनमा उल्लेख गरिएको छ। सो अवधिमा गढ़ले 60,96,663 रूपियाँ स्रोत नखुलेको रकम समेत बरामद गरेको जनाएको छ। करिब 21 लाख रूपियाँ बराबरका वन्यजन्तु सम्बन्धी ओखेटो पहार पनि बरामद भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। अवैध सामान ओसार पसारमा संलग्न 21 जनालाई नियन्त्रणमा लिए आवश्यक कार्यवाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ। गाउँमै रोजगारी सृजना गर्दै मजबूत र दिगो विकासलाई ध्यानमा राखेर सल्यानको कुमाख गाउँपालिकामा ग्रामीण सड़क स्तरोन्नति गरिएको छ। कुमाख गाउँपालिका 4 स्थित बल्लेदेखि ढुङ्गेपानीसम्मको ग्रामीण मोटर बाटो स्थानीय श्रमिक परिचालन गरी ढुङ्गा बिछ्याएर स्तरोन्नति गरिएको हो। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत गरिएको सड़क सुधारले वर्षौंदेखि हिलो धूलो र दुर्घटनाको जोखिम झेल्दै आएका स्थानीयवासी तथा विद्यार्थीहरूलाई राहत पुगेको छ। वर्षायाममा हिलाम्य र चिप्लो तथा हिउँदमा धुलाम्य हुने उक्त सड़कमा सामान्य वर्षा हुँदा पनि पैदल हिँड्न कठिन हुने र मोटरसाइकल लगायत सवारी साधन सञ्चालन गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको थियो। विशेष गरी बस्नेत जिउला कोटनौला र बल्लेले बस्तेका स्थानीय तथा अरणीको माध्यमिक विद्यालय कोटनौका विद्यार्थीले यही सड़क प्रयोग गर्दै आएका थिए। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत मोटर बाटोको दायाँ बायाँ र आवश्यक स्थानमा पीपीसी ढलान गरी ढुङ्गा बिछ्याएर सड़कलाई मजबूत बनाइएको छ। कुमाख गाउँपालिकाका रोजगार संयोजक जीवन शर्माका अनुसार बल्लेदेखि ढुङ्गेपानीसम्म करिब 300 मिटर सड़क स्तरोन्नत गरिएको छ।
राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम र कुमाख गाउँपालिकाको साझेदारीमा 9,06,284 रूपियाँ लागतमा मोटर बाटो स्तर उन्नति गरिएको हो। निर्माण सामग्री खरिद तथा ढुगानी खर्च गाउँपालिकाले बेहोरेको छ भने श्रमिकको ज्याला राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको रोजगार संयोजक शर्माले जानकारी दिनुभयो। योजनामा 15 जना स्थानीय श्रमिक करिब 41 दिनसम्म परिचालन भएका थिए। यसले सड़क सुधारसँगै स्थानीयलाई गाउँमै रोजगारीको अवसर समेत दिएको छ। र गुल्मीका 12 वटा स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ। जिल्लाका 2 नगरपालिका र 10 गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो। सेवाग्राहीलाई कार्यालयसम्म धाउनु पर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घर दैलोमै भन्ने नीति अनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। हुलाक सेवा विभाग मार्फत सञ्चालन गरिएको घरमै राहदानी वितरण सेवा अन्तर्गत सबै स्थानीय तहमा सेवा पुगेको जिल्ला हुलाक कार्यालय गुल्मीले जनाएको छ। रेसुङ्गा नगरपालिकाबाट शुरू भएको अभियान जिल्लाका सबै पालिका माताहतमा पुगेको र हालसम्म 1,110 जनाले घरमै राहदानी सेवा लिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरीले बताउनुभयो। जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
8: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578353990, 98578313684 र 98578320170।
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
16: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 0825362027,
16: 98418746746।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
17: सीता, के भयो तिमीलाई? घुम्चेर बसेछौ
18: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
17: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको

0: तपाईको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिचो खोर हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: हार्दिक आमन्त्रण।
4: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
3: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 9858304304 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 9858832391।
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
6: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
6: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
5: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
6: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
5: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
7: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
5: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 0982560052।

0: पल्ट हो।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1534 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25770

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ मा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
12: Hey!

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858834910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिस बगिरहने कान गड्ढा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
7: मध्य पश्चिम टाइम चेक यति बेला मध्याहको 12 बजे
8: प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास सुनको भाव आज एकै दिन तोलामा 5400 रूपियाँले बढ़्यो तोलाको 2,91,000 रूपियाँमा कारोबार युक्रेनका रक्षा मन्त्री पछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू नेपाल खबरमा अब पूरा खबर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ग्रीन रन प्रतियोगिता गरेको छ जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम भएको हो ललितपुरको यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ वहाँले प्रतियोगिताको निर्धारित दूरी 16:15.7 सेकेण्डमा पूरा गर्दै 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ महिलातर्फ सहभागीले निर्धारित रूट छाडेकाले पुनः संचालन गरिने भएको छ यसै अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरिएको छ यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनु पर्ने बताउनु भएको छ जलवायु परिवर्तन र बीपीको विचार विषयको छलफल छलफल कार्यक्रममा बोल्दै वहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो। बीपी कोइरालाको 45 स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम भइरहेका छन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियालाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज 1 अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार 83 दिनका लागि निक्षेप संकलन उपकरण मार्फत 1 अर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरिएको हो। बोलकबोल दिउँसो 3 बजेसम्म अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ। सावा तथा ब्याज 2083 असोज 27 गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम 10 करोड़देखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटी सहभागीले फरक फरक ब्याजदरमा 1 भन्दा बढ़ी बोल गर्न पनि पेश गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गरिनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलाको 2,91,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेर तोलाको 2,85,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी पनि आज तोलामा 110 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,480 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,370 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम, अण्डाको भाव बढ़्यो तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो लगायतका खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रवेश परीक्षा 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 0825626601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर ललितपुर सहित 18 जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। काठमाडौँ उपत्यका सहित आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रे, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुलाका ससाना नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूला तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यसै गरी मध्यम अण्डा 420 470 पुगेको छ भने सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573 रूपियाँ 60 पैसा पर्न आउने संघको दावी छ। यसअनुसार प्रति गोटा 19 रूपियाँ 20 पैसा पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बिहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनापति अलेक्जाण्डर सेर्स्कीलाई पदमुक्त गर्नुभएको छ। रक्षा मन्त्री मिखाइलो फेडेरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका हुन्। रक्षा मन्त्री फेडेरोभलाई हटाइएपछि देशभर प्रदर्शन समेत भएको थियो। सेनापति सेर्स्कीसँगको विवादका कारण रक्षा मन्त्री फेडेरोभलाई हटाइएको प्रारम्भिक आंकलन गरिएको थियो। 60 वर्षीय सेर्स्कीलाई पदबाट हटाएर 43 वर्षीय मिखाइलो द्रापतिलाई सेनापति नियुक्त गरिएको छ। उहाँलाई सेनापतिमा नियुक्त गरेर राष्ट्रपति जेलेन्स्कीले प्रदर्शनको माग सम्बोधन गरेको ठानिएको बीबीसीले जनाएको छ। फेडरोभले पनि द्रापतिलाई खुलेर समर्थन गरेका कारण राजनीतिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जेलेन्स्कीले रक्षा मन्त्रीको जिम्मेवारीका रूपमा रहेका ख्याम्रा र सेना प्रमुख द्रापतिलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति र द्रोण सहितका विषयमा नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिनुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल र कजाकस्तानसँग खेलिरहेको छ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। यो प्रतियोगितामा नेपालका हरि हजुर थापा कप्तान रहेका छन् भने टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष बिक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज चुनारा, नृपध्वज बस्नेत, रवि नगरकोटी, हिमाल सुनारी, दिपेश कुवर र विनोद बहादुर चन्द रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य। बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार।
युक्रेनका रक्षा मन्त्री पछि सेनापति अलेक्जाण्डर

यी पदमुक्त 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। 12 बजेको नेपाल खबर सकियो।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
3: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
2: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
11: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
13: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607634 र 0825601638
14: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
14: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
15: मन आचिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
14: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
15: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
4: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871

0: कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
1: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 98578935090, 98578131684 र 98578320170।
0: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
2: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
3: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
4: मुटुको भल्भमा खराबी भएको, मुटुमा पाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
3: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
4: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
3: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
4: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

तपाईहरुको घर घरमा रेडियो मध्ये उपस्थित नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम स्टेशन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: भाउ राज कस्तो राम्रो जुत्ता लगाएको
1: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
5: सम्पर्क फोन नम्बर 082-5635-775
1: सम्पर्क नम्बर 98-478-26873
6: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा

0: भाइनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। भाइनेट, अब सबै कनेक्टेड।
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: साढे तीन जेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलइडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
4: फोन नम्बर
5: 0825627452
4: 0825627452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराहे, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9849987741।
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
10: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
11: सम्पर्क मोबाइल नम्बर 9857744722, 9857738060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
12: भर्ना सम्बन्धी सूचना
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
15: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
16: मध्यपश्चिम जाङ च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा 2 पुरूषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 रजौड़ामा निर्माणाधीन घरको पानी ट्याङ्कीमा आज बिहान शव देखिएको हो। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन्। स्थानीय उमेश डाँगीले पानी ट्याङ्कीमा शव देखिएपछि प्रहरीलाई खबर गरिसकेको बताउनुभयो। उहाँका अनुसार 2 शव देखिएको छ, यद्यपि पहिचान हुन बाँकी छ। प्रहरी पनि अहिले घटनास्थलमा पुगिसकेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी इलाका प्रहरी कार्यालयले शव भेटिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको बताउनुभयो। शव कसको हो, घटना कसरी भएको हो, विस्तृत विवरण खुल्न बाँकी रहेको बताइएको छ। दाङमा दैनिक जसो अवैध रूपमा भरुवा बन्दुक फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा अवैध भरुवा बन्दुक फेला परेका हुन्। यसै क्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर 8 घोरल भीर भनी र चिनिने पिपली जंगलको झाड़ीमा लुकाई राखेको अवस्थामा 11 थान अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। विशेष सूचनाको आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले जंगलका विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा अवैध बन्दुकहरू फेला पारेको उहाँले जानकारी दिनुभयो। र गाउँमै रोजगारी सिर्जना गर्ने मजबूत र दिगो विकासलाई ध्यानमा राखेर सल्यानको कुमा गाउँपालिका ग्रामीण विकास स्तर उन्नति गरिएको छ। कुमा गाउँपालिका 4 स्थित बल्लेदेखि ढुंगे पानीसम्मको ग्रामीण मोटर बाटो स्थानीय श्रमिक परिचालन गरी ढुंगा बिछाएर स्तर उन्नति गरिएको छ। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत गरिएको सड़क सुधारले वर्षौंदेखि हिलो धूलो र दुर्घटनाको जोखिम झेल्दै आएका स्थानीयवासी तथा विद्यार्थीलाई राहत पुगेको छ। वर्षायाममा हिलामे र चिप्लो तथा हिउँदमा धुलामे हुने उक्त सड़कमा सामान्य वर्षा हुँदा पनि पैदल हिँड्न कठिन हुने र मोटर साइकल लगायत सवारी साधन सञ्चालन गर्दा जोखिम मोल्नुपर्ने अवस्था थियो। विशेष गरी बस्नेत जिउला कोटनावला र बल्ले बस्तीका स्थानीय तथा अरेणीको माध्यमिक विद्यालय कोटनावलाका विद्यार्थीले सोही सड़क प्रयोग गर्दै आएका थिए। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत मोटर बाटो दायाँ बायाँ र आवश्यक स्थानमा पीपीसी ढलान गरी ढुंगा बिछ्याएर सड़कलाई मजबूत बनाइएको छ। कुमाक गाउँपालिकाका रोजगार संयोजक जीवन शर्माका अनुसार बल्लीदेखि ढुंगे पानीसम्म करिब 300 मिटर सड़क स्तर उन्नति गरिएको छ। उहाँका अनुसार कोटनावला बल्ले तथा आसपासका बासिन्दाले चौरजारीतर्फ आवत जावत गर्दा यही सड़क प्रयोग गर्ने भएकाले यसको सुधार स्थानीयको लामो समयदेखिको आवश्यकता थियो। सड़क जीर्ण हुँदा दैनिक आवत जावत बिरामी ओसार पसार तथा विद्यालय जाने विद्यार्थीलाई समस्या हुने गरेको थियो। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम र कुमाक गाउँपालिकाको साझेदारीमा 9,06,284 रूपियाँ लागतमा मोटर बाटो स्तर उन्नति गरिएको हो। निर्माण सामग्री खरिद तथा ढुवानी खर्च गाउँपालिकाले बेहोरेको छ भने श्रमिकको ज्याला राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको रोजगार संयोजक शर्माले जानकारी दिनुभयो। र बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिनुभएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष मन्त्रीहरूले आज सामूहिक राजीनामा दिनुभएको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियालाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। बागमती सरकारमा एमालेबाट सुदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। बागमतीमा कंग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चालेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको हर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
9: र 98578730689।
10: के तपाईँलाई पायल फुसफुसा फुस्रा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
13: भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू,
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 98480096 98580036086 र 98481723

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जार को व्यवस्था
0: अर्डर अनुसार खाली बोतल को उत्पादन
1: बीस लिटर जार मा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-6375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै थानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै सिकारी हुँ, सिकारी पुरै डायलेक्ट मलाई चाहियो।
0: VFX सिनेमा कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मध्यपश्चिम ट्याङ्क चेक यति बेला दिउँसोको दुई बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुर उपमहानगरपालिका 6 रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीमा परेर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर 9 दोघर निवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको खुलेको दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीका अनुसार कमल ठेकदार हुन् भने घनश्याम मिस्त्री हुन्। उनीहरू दुवैजनाले यसरी घर ठेक्का लिएर काम गर्ने गर्थे। उनीहरू दुवैजना दाजुभाइका छोराहरू हुन्। उनीहरू पानी ट्याङ्कीको सेटिङ खोल्न गएको अवस्थामा निसासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयले उनीहरू पानी ट्याङ्कीमा रहेको भन्ने थाहा पाएपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए। राति उनीहरूको मोटरसाइकल समेत त्यही स्थानमा बेबारिसी अवस्थामा थियो। त्यो मोटरसाइकल प्रहरीले बिहान मात्रै बरामद गरेको थियो। यद्यपि यस विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले जनाएको छ हाल उनीहरूलाई निकाल्ने काम भइरहेको छ। पानी ट्याङ्की फोडेर निकाल्न लागिएको हो। निर्माण भइरहेको घर मणिराम चन्दको रहेको खुलेको छ। उनी तुलसीपुरका व्यवसायी हुन्। साधारण प्रकृतिका वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने भएको छ। यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालयबाटै मिलापत्र गराउन सकिने भएको हो भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान वैदेशिक रोजगार विभागले नै गर्नेछ। यसका लागि वैदेशिक रोजगार विभागले उजुरी दर्ता मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ। उक्त प्रणाली मार्फत वैदेशिक रोजगार ठगीका घटना सम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। प्रणाली मार्फत वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिले आवश्यक प्रमाणसहित उजुरी दर्ता गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर नपठाएको, सम्झौता अनुसारको काम, तलब वा सेवा सुविधा नपाएको लगायतका विषयमा स्वदेश वा विदेशबाटै पीड़ित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्नेछन्। दर्ता भएको उजुरीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई ईमेल र एसएमएस मार्फत नियमित जानकारी दिने विभागले जनाएको छ। विभागका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि वैदेशिक रोजगार सम्बन्धी उजुरी 77 वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न सकिनेछ। साथै उजुरी माथिको प्रारम्भिक कार्यवाही समेत सम्बन्धित जिल्लाबाटै हुने व्यवस्था मिलाइनेछ। यसबाट उजुरीकर्ताले सामान्य प्रक्रियाका लागि काठमाडौँ धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने विभागको विश्वास छ। जिल्लाभित्र भएका साधारण प्रकृतिका ठगीका घटना सम्बन्धित जिल्लामै मिलापत्र गराइनेछ। मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले गर्नेछ। यसबाट पीड़ितलाई न्याय दिलाउन वैदेशिक रोजगारीमा जाने वा गएका श्रमिकलाई राहत तथा क्षति प्रति उपलब्ध गराउन तथा अलपत्र परेका श्रमिकको उद्धारमा समेत सहज हुने विभागले जनाएको छ। बितेका 24 घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र माकेमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 5 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका 8 मर्दी स्थित सड़कमा ट्रेलरले सर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका 6 आमडालीका 55 वर्षीय विनोद अर्यालको मृत्यु भएको हो। सप्तरीको शुभनाथ नगरपालिका 8 बेरियाइकमा ट्रकमा मोटरसाइकल थोकिँदा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका 1 चहकाका 55 वर्षीय खड़क बहादुर आले मगरको मृत्यु भएको छ। यसै गरी हेटौडा उपमहानगरपालिका 11 झमसिंहटारमा ट्रयाक्टर दुर्घटना हुँदा त्यसका चालक सल्यानको कपुरकोट गाउँपालिका 3 का 22 वर्षीय विक्रम खड्काको मृत्यु भएको छ। रौतहटको गुजरा नगरपालिका 9 सिमरा भानीपुर चोकको अटो र भारतमा दर्ता भएको मोटरसाइकल 1 आपसमा ठोकिँदा 22 वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको समाचार कक्षले जनाएको छ। त्यसै गरी बाँकेको बैजनाथ गाउँपालिका 5 बाँसगढ़ीबाट कोहलपुरतर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट सोही स्थानकी 59 वर्षीय रूपावती सुनारको मृत्यु भएको छ। र
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा अवैध भरुवा बन्दुकहरू फेला परेका छन्। यसै क्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर 8 घोरलभीर भनेर चिनिने पिपली जंगलको झाडीमा लुकाई राखेको अवस्थामा 11 थान अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। विशेष सूचनाको आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले जंगलका विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा अवैध बन्दुकहरू फेला पारेको उहाँले जानकारी दिनुभएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहीदाङ।
3: फोन 562-521।
0: सम्पर्क मोबाइल
2: 98-578-32-819 र 98-578-32-223।

0: know it like pro. Rashita Pao from Greenland for Sanchez ma hamro patro.
1: Nepal ma sarvadhik download garieko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kinaki yesma sabai cha.
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त

0: न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ। तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-65-23।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू,
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
1: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टर RK झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोट, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
7: बिरामी
8: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
7: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-562-63-23, 98-478-1817 र 98-478-35-643।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
9: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: सुने खबर जीवन साथी असल पाकी छौरे, खुशी छौरे, सुखी छौरे।
12: म गीतकार संगीतकार राजकुमार बगर, तपाईँ अहिले सुन्नै हुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

टाटा नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाई नेट अब सबै कनेक्टेड

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन न जाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिन
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: भन्दा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइ जाए बिरामी भए गोर्खा हस्पिटल जाऊ फोनमा टिप्नु 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
8: खुशीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछु
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
13: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ
13: गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
16: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
17: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
17: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
16: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
17: ब्लड प्रेसर तथा सुगर का समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
16: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
18: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
16: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0825606552।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 जना पर्यटकको ज्यान गयो। सड़क मार्गबाट एकै दिन धेरै उचाई पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक। मौसम अनुसार घटबढ़ हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो। राहुल गान्धीको पनि साथ। मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द। हजारौं यात्रु अलपत्र। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसैगरी एमाले सांसद सोमनाथ पोर्ते र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न, पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर भर

0: आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाई छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबढ़ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ। नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59.38% अर्थात 155 मुद्दा फर्सुट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सुट हुन बाँकी छ। भदौ 24 आन्दोलनका क्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति पुगेकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि दुई वर्ष नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै बाट मुद्दाका पक्ष र साक्षीले सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेल्लो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनुपर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। हिजो विपक्षी दलका नेता राहुल गांधी, प्रियंका गांधी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री

यात्रु कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेबीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्ज्याङ पत्रिका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
8: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी, अब बुद्ध हस्पिटल प्राली घोराही दाङमा। डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू एनआइसियु साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम, रुगाखोकी, एलर्जी, बच्चाको विद्युत काठमा कमी, पेट दुख्ने, पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार।
9: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362218।
14: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक।

0: गरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
0: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
1: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
0: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
1: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
2: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
3: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
4: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू
7: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
7: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
9: सम्पर्क फोन 081536086
7: र मोबाइल नम्बर 9480096600 9580836086 र 9481720273
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
11: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड।
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001।

नमस्कार आवासिक आवास पश्चिम नेपाल का आवास रेडियो मध्य पश्चिम फिल्म एकानब्बे थोप्लो चार मेगाहर्ट्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्वेसीको फाकामा प्राविधिक मित्र शालिक राम चौधरी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्वेसीको फाका तीन बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब चार बजेसम्म रेडियो मध्यपश्चिम फिल्म एकानब्बे थोप्लो चार मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई लोक तथा दोहोरेकी संगीतको संग्रह रेडियो कार्यक्रम लेग्वेसीको फाका फ्रोकबार फ्रोक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछ। आज भने हामी बुधबार श्रृंखलामा छौं। तपाईँकै लोक फाकालाई स्थान दिने श्रृंखलामा छौं। आफूलाई मन परेको लोक फाका आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082568054 टेलिफोन नम्बर डायल गरेर आउँदै सामान्य कार्यक्रमको शुभारम्भ गर्छु। निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अहो एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए है सोले मैले फो यस्तै बोलको गीत चाहिँ हजुर भएको थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम हामीले बेसीको फाकामा छ। मलाई टेक्निसियनबाट स्वालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ र अनलाइनबाट पनि हामीले सुनिराख्नु भएको छ है। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। नमस्कार।
1: नमस्कार हजुर। नमस्कार।
0: अह नमस्कार शुभ नाम।
1: हजुर
0: हजुरको शुभ नाम?
1: उयो रतनपुर भराईबाट टोपेन्द्र नेपालले।
0: हाम्रो मेरो साथी रेडियो प्रेमी साथी आउनुभयो है।
1: हजुर कार्यक्रम आउँदैन खल लाग्छ आज मात्रै आयो।
0: अलिअलि ग्याप चाहिँ भइरहेको छ हाम्रो श्रोते भएको भएर हजुरहरूलाई खल्लो लाग्नु स्वाभाविकै हो। हामी चाहिँ कोसिसरत छौँ है। सो तपाईँहरूको यति धेरै मिठो माया छ खुसी लाग्छ। के गर्दै हुनुहुन्छ?
1: बसेर रेडियो सुनेको थियो एकैचोटि लाइन गयो। अब त्यही पनि गर्छु भनेको थियो लाइन आयो रेडियो खोलेर कार्यक्रम सुनेर बसेको हजुर नुहाउन
0: लाग्थे
1: छिटो नुहाइधाइ गरेर अनि त्यहाँ फुल लगाएको।
0: यति धेरै मिठो माया गर्नुहुन्छ खुसी लाग्छ। नस्ता खानुभयो?
1: नास्ता बनाएको छैन बुहारी बाबु ल्याउनु गएको थिएन आएछ। हजुरले खाइसक्नु भयो?
0: हाम्रो पनि भएको छैन एकछिन पछाडि चाहिँ हुन्छ है।
1: हजुर
0: ओके आज कुन गीत गाउनुहुन्छ सुरु गर्नुहोस् है।
1: म त अब त्यही हो गाउँला कि न केही अब गीत भनेपछि कहीँ न कहीँ हृदय छुनै पर्छ है।
0: हो नि हो नि है।
1: अब चित्त पनि बनाउने उगानी गरिराखेको छु अब के भन्छ नि गीत त गाउनै पर्ला हजुर है।
0: आश्चर्य गर्नुहोस्
1: देवखरी बग्ने रातपति लागी सुर्खेत बग्ने डेरी देवखरी बग्ने रातपति लागी सुर्खेत बग्ने भेरी डाटेर जानु मायासँग भेट होला कि फेरि माया लम्त मायालु आइना घर दत मूल बाटो भेटाइना माया लत मायालु आइना घर दत मूल बाटो भेटाइना। हजुर
0: अह एकदमै मिठो गीत गाउनुहुन्छ खुसी लाग्छ। आगामी दिनहरूमा पनि सम्झुती गर्नुहोला भन्ने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
1: हामीले सङ्घ गाएको पनि हो डाक्टर गोविन्द आचार्यसँग। त्यही भएर कहिले कहिले सम्झना आउँछ गाउनुपर्छ मन हलुको हुन्छ कार्यक्रम सुन्नुपर्छ हजुर।
0: हो नि हो नि हो। सो सहभागिता जनाउनुहुन्छ सो आफ्नै शब्दहरू पनि कोर्नुहुन्छ खुसी लाग्छ है। हजुरलाई धन्यवाद छ। आफ्नो सबैलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त प्यारो कार्यक्रम चल्ने हजुरलाई
0: धन्यवाद।
1: आज प्रयोग भएको शालिक राम चौधरी उहाँसँग म राम्रो सुझाउँ छ र होल युनिट चाहिँ मध्यपश्चिम युनिटलाई र मेरा साथीहरू भन्दाखेरि आरआर मगर दौजी घरती मगर गजराज सिंह राधा आचार्य लगायत सम्पूर्ण मलाई टोपिन्द नेपाली भनेर प्यारो मान्ने साथीहरूलाई सम्झिँदै बिदा हुन्छ। हवस् नमस्कार।
0: नमस्कार। सम्झिनु भएको थियो हाम्रो टोपिन्द्र नेपाली रतनपुरबाट हुनुहुन्थ्यो निमी साथी हुनुहुन्छ रेडियो प्रेमी साथी हुनुहुन्छ है। सो हजुर पनि जोडिन सक्नुहुनेछ 082-85-8-9 टेलिफोन नम्बर डायल गरेर। सो तपाईँले पनि आफूलाई मन परेको गीत आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। तपाईँले चाहिँ लोक विधाको गीत मात्रै गाउन पाउनुहुनेछ है आजको श्रृंखलामा किनकि हामी लेखबिसीको फाकामा छौँ नि तान्त लोकगीत संगीतलाई चाहिँ हामी स्थान दिने गर्दछौ। यो त तपाईँलाई अवगत नै छ। सामला फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट के साथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट शालिक राम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। सो तपाईँ पनि जोडिन चाहिँ नबिर्सिनुहोला। 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी चाहिँ 4 बजेसम्म चाहिँ रहनेछौँ। यति बेला मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला।

0: एकदमै मिठो नाचु नाचु लाग्ने गीत चाहिँ तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। मलाई टेक्निसियनबाट शालिगराम चौधरीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी साथ तपाईँहरूको छ। सो साथीहरू, हामी तपाईँहरूसँग मिठो कुराकानी साथसाथै तपाईँहरूको माझमा चाहिँ तपाईँहरूकै गीतहरू चाहिँ सुनिरहेका छौँ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, शुभ नाम?
1: कर्ण बहादुर ओली, बनगार कुबिन्द नगरपालिका 10 सल्यानबाट।
0: कर्ण बहादुर ओली है?
1: हजुर हजुर, सन्चै हुनुहुन्छ?
0: एकदमै सन्चै छ। अनि हजुर सन्चै हुनुहुन्छ?
1: यतातिर हामी सन्चै छौँ। यतातिर शीतल गरिरहेको छ, अघि चर्को घाम लाग्थ्यो, अहिले बादमा गरिरहेको छ।
0: मौसम त्यस्तै है, छिनमै घाम लाग्छ, छिनमै पानी पर्छ, आफ्नो ख्याल गर्नुहोस् है।
1: हजुर हजुर, आज जुगाहरू लाग्ने, सर्पहरूले टोक्ने डर छ नि बर्खाको समयमा त।
0: हो नि है, बाहिरतिर निस्किँदाखेरि गाह्रै हुन्छ नि है आजभोलि।
1: हजुर हजुर, एकदमै पनि डरै हुन्छ, सचेत भएर बाँच्नुपर्छ नि यो समयमा त, बर्खाको समयमा।
0: आफ्नो ख्याल चाहिँ गर्नुपर्छ, राति हिँड्दाखेरि होस् या जंगलतिर जाँदाखेरि होस्, सबैजना साथीले पक्कै पनि ख्याल चाहिँ गर्नुहुने रहेछ। यो चाहिँ हामीले आग्रह पनि गर्यौँ। अनि के गर्नुहुन्छ हाम्रो कर्ण बहादुर ओलीजीले?
1: म त गोठालतिर आएको छु गोरुहरू चराउन, बाख्रा चराउन। हजुर हजुरले के गर्दै हुनुहुन्छ सुनाउनु?
0: हामीहरू तपाईँहरूसँग मिठो कुराकानी चाहिँ गरिरहेका छौँ। सो आज हामीलाई गीत सुनाउनु पर्ने हुन्छ, लोकगीत, थाहा छ है?
1: ए, लोकगीत भन्नुभयो नि?
0: हजुर,
1: सपनीमा म पनि घुमेथे, म पनि घुमेथे, हिँड्दै सम्बन्ध जोडेथे, अहिले हेरेर अहिले हेरेर लाउ माया लाउन त धोको फिरेर, म पनि हिँड्थे सपनीमा, घुम्न नि घुमेथे, ऐना हेरेर ऐना हेरेर लाउ माया लाउन त धोको फिरेर, ऐना हेरेर लाउ माया लाउन त धोको फिरेर। हजुर यति नै गरौँ।
0: ऐना हेरेर है?
1: हजुर हजुर, त्यस्तो होइन, गिरमेरलाई सीमित हो भन्नुपर्छ, कतिपय त अब सजिलो हुन्छन् होला कतिपय साथीले त।
0: ऐना त हेर्नुपर्छ, अरू जे जस्तो भए पनि है, ऐना चाहिँ हेर्न नछुटाउनु होला, सबभन्दा छुट्टिनु पर्छ आफ्नो साथीलाई सम्झिनुहोस्।
1: हजुरलाई सुनिरहन्छु, यस्तै मदन भण्डारी अनि भट्ट खट्का, रामलाल शर्मा अनि यस्तै गरी अगाडि आउने पछाडि आउने साथीहरू, आजभरि साथीहरू हराइसक्नु भएको छ मेरो, धेरै वर्षपछि रेडियोमा फोन लागेको छ, साथीहरू हराउनु भएको छ। यति साथी बुलाउन चाहनुहुन्छ भने चाहिँ मेरो वाट्सएप नम्बर रहेको छ 97675189900। फेरि भन्न चाहन्छु, पुरा डुराउन चाहन्छु, 97675189900 कल होला, एसएमएस गर्नु होला, वाट्सएप कल जे गर्दा पनि हुन्छ भन्दै बिदा भएर जान्छु। नमस्ते।
0: हजुर नमस्कार, सम्झिनु भएको थियो कर्ण बहादुर ओली, सल्यानबाट फोन देख्नुहुन्थ्यो। एकदमै मिठो अनि पुरानो गीत गाइरहेको सक्नु भएको छ। पालो तपाईँको छ 82565 6059 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसार फ्रीबाट सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यति बेला फेरि पनि टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौ। नमस्कार। टेलिफोनको साथी नमस्कार।
2: हजुर नमस्कार।
0: नमस्कार, शुभ नाम?
2: हजुर, म सल्यान शारदा साथ देखि भद्रबहादुर खड्का।
0: भद्रबहादुर खड्का आउनुभयो है?
2: हजुर हजुर,
0: सुन्छु हुनुहुन्छ नि?
2: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ
2: अहिले? हाल बसी बसाउनै छ भन्नुपर्छ है।
0: बस्दै हामीले सुनिराख्नु भएको छ, फ्रिक्वेन्सीमै हो है?
2: हजुर।
0: ओके, सुन्नुहुन्छ, हामीले सुनिराख्नु भएको छ है यति बेला?
2: कतिखेर सुन्छौँ, अहिले चाहिँ सुनेको थिएनौँ, तर कार्यक्रमको चाहिँ जानकारी पाएको थियौँ,
0: खुसी लाग्यो।
2: सुनिरहन्छौँ टाइम टाइम। हजुर
0: ओके, ल ठिक छ, सम्झिनु भयो, धन्यवाद छ। सो आज चाहिँ लोकगीत गाउनुपर्छ है, सुरु गर्नुहोस्।
2: हजुर ल भन्नै पर्ने कुरा के लुकाए कि अन्जानै म तिम्रो मन दुखाए कि बिर्स्यौ कि जस्तो लाउन थाल्यो
3: यो कल इज अन होल्ड प्लीज वेट अ मोमेन्ट कृपया केही क्षण पर्खनुहोस्
2: किन तिम्रो मायामा कमी आउन थाल्यो नै पनि कुरा के लुकाए कि जाँदैमा तिम्रो मन दुखाए कि बिर्स्यौ कि जस्तो लाउन थाल्यो पराईलाई रोज्यौ कि सारा हुन खोज्यौ किन तिम्रो मायामा हामी आउन थाल्यो किन तिम्रो मायामा कमी आउन थाल्यो यति नै भन्नुपर्छ है त
0: मायामा कमी आएपछि शङ्का चाहिँ गर्नै पर्छ है के भयो भनेर ल ठिक छ एकदमै मिठो गीत गाउनु हजुरलाई धन्यवाद छ अब छुट्टिनु पर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस्
2: हजुर सर्वप्रथम त हजुरलाई नै सम्झिन चाहे अनि कार्यक्रम
0: नमस्कार सम्झिनु भएको थियो भद्रबहादुर खड्गा फन्दै हुनुहुन्थ्यो सल्यानबाटै आउनुभएको थियो धेरै धेरै धन्यवाद छ अब पालो तपाईँको छ 82 65 60 85 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ यति बेला टेलिफोनमा फेरि अर्को सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार
4: हजुर बहिनी नमस्ते गरे
0: नमस्कार हजुर कसो नाम
4: यता धानसरदेखि यो दलवीर घरती मगर
0: दलवीर घरती मगर आउनुभयो है
4: हजुर
0: सन्चै हुनुहुन्छ नि
4: एकदम सन्चै हजुरको आशीर्वाद्यले माया ममताले सन्चै छु आजसम्म
0: सधैँभरि सन्चै हुनुहोस् हामीले त्यही कामना गर्छौँ है
4: हजुर हजुर धन्यवाद
0: अनि के गर्दै हुनुहुन्छ त हाम्रो दलवीर
4: यता कोठाबाट छु त वनतिर गाई चराउने चिउरी खाने
0: तपाईँहरूकोतिर चिउरी पाइन्छ है
4: चिउरी नै हुन्छ है साल र चिउरी हाम्रो बराबर नै हुन्छ
0: ओके हामी चिउरी खाने आउने भयौँ पक्कै पनि धान्सेतिर है
4: ल एकदम सर आउनुहोस् एकदमै खुल्ला छ
0: हस् हस् आएपछि पक्कै पनि हामीले सम्झिनेछौँ सो आज लोकगीत गाउनुपर्छ तपाईँलाई थाहा छ है
4: हजुर हजुर हजुर थाहा छ
0: ओके सुरु गरौँ

0: 的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的的
1: बुढो भए पनि यसो हेरिहाल्छ नि तपाईँले नदेख्नु भएको होला अलि बुढो भएर ल ठिक छ आफ्नो सँगसाथीलाई सम्झिनुहोस् न
2: हजुर सरभन्दा हजुरलाई धेरै धेरै माया र सम्झना त्यहाँ कार्यक्रम चलाउने त्यहाँ बस्ने आज को हुनुहुन्छ अरे
1: आज शालिग्राम चौधरी हुनुहुन्छ है
2: ए उता शालिग्राम भाइले धेरै धेरै माया र सम्झना छ प्रदीप बाबु अब गइजानु भएको छ र उहाँले पनि धेरै सम्झना र माया छ मभन्दा अगाडि आउने साथीहरूले सबैले सम्झना छ र मलाई चिन्ने नचिन्ने सबै सङ्घ साथीहरूलाई कार्यक्रम सुनेर बस्नुहुने सङ्घ साथीहरूलाई सबैले धेरै माया र सम्झना छ भन्दै छुट्टिन्छु नमस्ते
1: हजुरज्यू नमस्कार र सम्झिनु भएको थियो दलबिरी खर्ती मगर धानसरीबाट फोन्दै हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ अब पालो तपाईँको है शनिबयाजी पासाटी आरसीएस फोनको टेलिफोन नम्बर तपाईँको लागि हामी खुल्ला गरिसकेका छौँ साथी राई राख्नु भएको छ यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं नमस्कार नमस्कार शुभ नाम तुलसीपुरबाट है दुर्गा बुढा मगर
3: हजुर हजुर
1: दुर्गाजी
3: हजुर
1: सुन्नुहुन्छ नि
3: हजुर आरामै छु हजुर कस्तो हुनुहुन्छ भन्नुहोस्
1: एकदम हामी पनि सन्चै आरामै छु अनि के गर्दै हुनुहुन्छ
3: हजुर म त यता गोठालतिर छु अनि हजुर कार्यक्रम भर्खरै अहिले पारी पनि दिँदो भयो अनि सुनेको ठ्याक्कै फोन पनि लाग्यो त्यही नै भन्नुपर्छ
1: आज भोलि बर्खाको सिजन है छिम्मी पानी छिम्मी घाम चाहिँ गर्छ है
3: हजुर हजुर
1: ओके सुन्नुहोस् त खानुभयो
3: नास्ता त अब पाँच बजीतिर होला बहिनी
1: ए ल ठिक छ पाँच बजीतिर हुन्छ पक्कै पनि सुनिराख्नु भएको छ आज लोकगीत सुन्छ है हामी हजुरको
3: हजुर
1: हजुर गर्नुहोस्
3: तिम्रै कारण रोगी भए म त कहिल्यै निको उनारे आदत हिजो कसैले रुवायो आज पनि तिमीले रुवायो हैगो मलाई कोही पनि चाहिँदैन रोगी भयो म त कहिल्यै निको उन्नारे आबत अब पिरतिलाइदैन हिजो कसैले रुवायो आज पनि तिमीले रुवायौ हैगो मलाई कोही पनि चाहिँदैन हिजो कसैले रुवायो आज पनि तिमीले रुवायौ हैगो मलाई कोही पनि चाहिँदैन हजुर दुनिया पनि भन्नुपर्छ
1: मायाले पनि आँसु दिन्छ कि है ठिक छ एकदमै मिठो गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ भने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
3: हजुर सरपञ्च हजुर सम्झिन चाहन्छु अनि कार्यक्रम मित्र सम्झिन चाहन्छु अनि आयल मगरलाई सम्झिन चाहन्छु र अनिसा बुढा मलाई सम्झिँदै बिदाउँछ। नमस्कार बाबाई।
1: हस्तु नमस्कार। सम्झिनु भएको थियो दुर्गा बुढा मगर तुलसीपुरबाट फोन्दै हुनुहुन्थ्यो। एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। अब साथी आउनुभयो भने हामी एकजनासँग चाहिँ कुराकानी गर्न सक्छौ है। 082-5 60 85 59 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। आजको श्रृंखलामा चाहिँ तपाईँले चाहिँ लोकगीत गाउनु पर्ने हुन्छ। आफूलाई मन परेको लोकगीत गाउनको लागि चाहिँ जोडिन सक्नुहुनेछ। अन्तिम सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
4: नमस्कार।
1: नमस्कार, शुभ नाम।
4: हजुर, भराइटिनबाट गजरसिंह मवाली छेत्री।
1: गजरजी आउनु भयो है।
4: हजुर हजुर।
1: अनि के छ हाम्रो गजरजीको खबर?
4: एकदम ठिक छ, घाम लागिरहेको छ, कतिखेर बादल गर्छ, यही त हो नि बर्खाको मौसम।
1: बर्खाको त त्यस्तै छ, तपाईँको त ठिक छ नि है?
4: एकदम ठिक छ, हजुरको ठिक छ।
1: हाम्रो पनि ठिक छ है। नास्ता खानुभयो?
4: हजुर भएको छैन, अब हुन्छ।
1: अन्तिममा आउनु भएको छ, धेरै लामो कुराकानी जोडिएन, सो गीत सुनौँ है।
4: हजुर हजुर, एउटा सानो छोटो छोटो गाउँ है त।
1: सुरु गर्नुहोस् है।
4: हुन्छ हुन्छ, म गर्छु। मायालोको शैली गर्दैछु ध्यान, गर्दैछु ध्यान, खुकरीको दाराइमा छ जान, खुकरीको दाराइमा छ जान। हजुर
1: एकदमै छोटो गीत गाउनु भयो, हजुरलाई धन्यवाद छ। भन्नु सुटिनुपर्छ आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस्।
4: सर्वप्रथम त मिठो भएको धन्य हजुरलाई, अनि करबजीमा बस्नु भएको शालिग्राम दाजुलाई र हल मध्य पश्चिमलाई, अरू साथीहरूमा आर्यन मगर, दलमिर घटे मगर, रुन्द्र बहादुर फुन, राधा आचार्य, अनि टोपेन्द्र नेपाली नै आउनु भएको थियो, मभन्दा अघि पछि आउने सबै सबै साथीहरूलाई मिठो माया सम्झना भन्दै छुट्यो। नमस्ते।
1: कसरी नमस्कार। सम्झिनु भएको थियो गजरसिंह मौली छेत्री खुराईबाट फोन हुनुहुन्थ्यो, अन्तिम सहभागी साथी हुनुहुन्थ्यो। अब भने कार्यक्रमको लागि छुट्टाएको निर्धारित समय चाहिँ सकिने लागिसकेको हुन्छ। तपाईँको माझबाट चाहिँ हामी छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिजनसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर आफूलाई मन परेको लोकगीत गाउनुहुने सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ शालिग्राम चौधरीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सिनुला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता दागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: दीपक के सम्पर्क मोबाइल 9847727977
9: र 9857830689।
10: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
13: फोन 562-521।
10: सम्पर्क मोबाइल
12: 9857328719 र 9857328223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
15: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
16: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
15: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
16: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
15: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
16: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9849967487।
17: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराई दाङमा।
18: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
17: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
18: सम्पर्क मोबाइल नम्बर 9857844722, 9857835060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सडक विभाग रोड, दान।
19: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए, त्यसो हो भने घुराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
19: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857834910।
19: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट, दाङ।
0: मध्यपश्चिम ट्राङ्क च्याक।
9: यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। धाङ जिल्लामा आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटनामा 72 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 50 पुरूष, 19 महिला र 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार ती दुर्घटनामा परि 163 पुरूष, 47 महिला, 16 बालक र 6 बालिका गम्भीर घाइते हुनुभयो। दुर्घटनामा सबैभन्दा बढ़ी 281 मोटरसाइकल दुर्घटना भएका थिए। सड़क दुर्घटना हुनुका मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन, चालकको लापरवाही, सड़कको अवस्था, यान्त्रिक गड़बड़ी रहेको प्रहरीको भनाई छ। प्रहरीले यस्ता दुर्घटना नदोहरिन दिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सड़क सुरक्षा कार्यक्रम गर्दै आएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले जथाभावी सड़क बार पार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि निशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुर्खेतको गुरबाकोट नगरपालिका 13 सेराघारी स्थित सड़क खण्डमा सिमताबाट गुमीतर्फ आउँदै गरेको क प्र 02-001-04-90 नम्बरको फोर्स गाड़ी अनियन्त्रित भई सड़कमै पल्टिएको हो। गुरबाकोट नगरपालिका 13 सेराघारी बस्ने अन्दाजी 43 वर्षीय गगन थापाले चलाएको उक्त गाड़ीमा चालक सहित 20 जना सवार थिए। दुर्घटनामा चालक बाहेक अन्य 19 जना घाइते भएका हुन्। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त गाड़ी घटनास्थलमा रहेको छ भने चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कंग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी साई, एमालेका सांसद सोमनाथ पोर्टेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीसँग कुरा गर्दै कंग्रेस प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारी प्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। त्यस्तै नेकपा प्रमुख सचेतक शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र पालिकासँगको समन्वय चुस्त बनाउन सरकारलाई माग गरेका छन्। र साधारण प्रकृतिका वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी अब जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न सकिने भएको छ। यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालयबाट मिलापत्र गराउन सकिने भएको हो भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान वैदेशिक रोजगार विभागले गर्ने भएको छ। यसका लागि वैदेशिक रोजगार विभागले उजुरी दर्ता मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ। उक्त प्रणाली मार्फत वैदेशिक रोजगार ठगीका घटना सम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था गरिएको हो। प्रणालीतर्फ वैदेशिक रोजगार ठगीमा परेका व्यक्तिले आवश्यक प्रमाण सहित उजुरी दर्ता गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिएर नपठाएको, तोकिए भन्दा बढ़ी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, विदेशमा करार सम्झौता अनुसारको काम, तलब वा सेवा सुविधा नपाएको लगायतका विषयमा स्वदेश वा विदेशबाटै पीड़ित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्नेछन्। दर्ता भएको उजुरीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई ईमेल र एसएमएस मार्फत नियमित जानकारी दिइने विभागले जनाएको छ। विभागका अनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि वैदेशिक रोजगार सम्बन्धी उजुरी 77 जिल्लाका प्रशासन कार्यालयमा दर्ता गर्न सकिनेछ। साथै उजुरीमाथिको प्रारम्भिक कार्यवाही
सहित सम्बन्धित जिल्लाबाटै हुने व्यवस्था मिलाइनेछ। यसबाट उजुरीकर्ताले सामान्य प्रक्रियाका लागि काठमाडौँ धाइरहने बाध्यताको अन्त्य हुने विभागको विश्वास छ। जिल्लाभित्र भएका साधारण प्रकृतिका ठगीका घटना सम्बन्धित जिल्लामै मिलापत्र गराइनेछ। मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान भने वैदेशिक रोजगार विभागले गर्नेछ। यसबाट पीड़ितलाई न्याय दिलाउन वैदेशिक रोजगारीमा जाने वा गएका श्रमिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन तथा अल्पत्र परेका श्रमिकको उद्धारमा समेत सहज हुने विभागले जनाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
7: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
10: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
11: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
10: हुलासले बनाउँदैछ परिवार एक साथ

0: त्यसलाई प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
1: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332070।
0: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मञ्च, खुल्ला अवसर। अब तपाईँको आवाज, तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भोइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसको प्रतीक्षा गरिबस्नु भएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मैले प्रविधिबाट शालिग्राम चौधरीले साथ दिइराख्नु भएको छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णुगरा थके। हजुर पक्कै पनि तपाईँ कार्यक्रम सुनिराख्नु भएको छ। तपाईँ फोन गर्न चाहनुहुन्छ भने 0825608154 तपाईँको लागि नै खुल्ला गरेका छौं। फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ। तपाईँका मुखारविन्दुबाट हामी विभिन्न खालको प्रतिभा लिन्छौ र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता घोषणा गर्छौं र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर आफ्ना भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825608154 तपाईँको लागि नै खुल्ला गरेका फोन गर्न सक्नुहुन्छ अथवा तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामी यति बेला लाइभमा छौँ भने हामीलाई विष्णुगुरा थुकी जर्नालिस्ट फेसबुक पेजबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ। त्यहाँ पनि धेरै साथीहरू लाइभमा जोडिरहनु भएको छ। विभिन्न खालको सामाजिक सञ्जालबाट पनि हामी यति बेला जोडिने प्रयास हाम्रो रहेको छ र तपाईँ रेकर्डेड कार्यक्रम हेर्न चाहनुहुन्छ भने साँझ 8 बजे विष्णुगुरा थुकी जर्नालिस्ट फेसबुक पेज र युट्युब च्यानलमा पनि कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ। रेकर्डेड कार्यक्रमहरू हिजो अस्तिका अथवा अघिल्लो बसाइका कार्यक्रम पनि हेर्न र सुन्न चाहनुहुन्छ भने त्यहाँ उपलब्ध छन्। तपाईँले विष्णुगुरा थुकी जर्नालिस्ट भनेर सर्च गर्नुभयो भने युट्युबमा प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ। त्यहाँबाट धेरै कार्यक्रमहरू पनि हामीले राखिसकेका छौँ। त्यहाँबाट पनि धेरै साथीहरू जोडिन सक्नुहुन्छ र तपाईँ यति बेला कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम मध्यपश्चिम भाइस सुनिरहनु भएको छ। इन्टरनेट अनलाइनमा www.rmp.org बाट पनि कार्यक्रम सुनिरहनु भएको छ हाम्रो पात्रो।

पात्र साथै रेडियो मध्यपश्चिमको आफ्नै एप्सबाट पनि कार्यक्रम सुनिरहनु भएको छ। धेरै साथीहरू विभिन्न सामाजिक सञ्जालबाट पनि कार्यक्रम हेरिरहेको मैले यहाँबाट देखिरहेको छु। विभिन्न सामाजिक सञ्जालबाट जोडिनु भएको छ, मिठा मिठा कमेन्ट पनि छोडिरहनु भएको छ, यहाँबाट मैले निहालिरहेको छु। तपाईँका ती कमेन्टलाई पनि एकछिनपछि वाचन गर्ने मेरो प्रयास रहनेछ। त्योभन्दा तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम हो 082-560-8054 तपाईँका लागि नै खुल्ला गरेका छु। फोन गर्दै गर्नुहोस् 082-560-8054 बाटो हुँदै हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौं, त्यसपछि उपस्थित हुने नै छौं।

0: हजुर, फेरि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जबाट कार्यक्रम मध्यपश्चिम भाइ सुनिरहनु भएको छ। तपाईँ पनि जोडिन चाहनुहुन्छ, फोन गर्न चाहनुहुन्छ र प्रतिभा राख्न चाहनुहुन्छ भने 0285608154 तपाईँको लागि नै खुल्ला गरेका छौँ। यति बेला फोन गर्न कोही साथी जोडिसक्नु भएको छ, म अनिरहन छु। नमस्ते हजुर।
1: हजुर नमस्कार।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
1: हजुर, गर्जसिम्मा
0: ओली छेत्री है।
1: हजुर हजुर,
0: गर्जसिम्मा ओली छेत्रीजी।
1: हजुर,
0: तपाईँको नामै लामो छ भन्ने अप्ठ्यारै हुन्छ, गर्जसिम्मा ओली छेत्री भन्ने छ होइन?
1: हजुर हजुर।
0: के गर्दै हुनुहुन्छ गर्जजी?
1: हजुर, बसेर कार्यक्रम सुन्ने, फोन गर्ने कार्यक्रममा आइता भने।
0: कार्यक्रम सुनिरहनु भएको छ, कस्तो लाग्दैछ कार्यक्रम?
1: हजुर,
0: कार्यक्रम कस्तो लाग्दैछ हजुरलाई?
1: एकदम ठिकै छ, राम्रो लाग्छ।
0: कुनै सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ?
1: नै केही छैन, एकदम राम्रो चलेको छ, राम्रै चलाउनुहुन्छ।
0: अनि गर्जाजीले नास्ता पनि खाइसक्नु भएको छ?
1: हजुर, भर्खर नास्ता पानी भयो, उहाँ त्यहाँ कार्यक्रम आएर फोन गर्न आएछौँ।
0: कार्यक्रम आएछ, फोन गर्नु, फोन लागिहाल्यो।
1: हजुर
0: ल, ठिक छ गर्जाजी, लामो समयपछि सम्भवतः कुराकानी हुँदैछ हाम्रो।
1: हजुर हजुर,
0: ठिक छ, हुन्छ गर्जाजी, मिठो माया गर्नुहुन्छ, सम्झिनुहुन्छ, खुसी लाग्छ क्यारे है।
1: हजुर हजुर,
0: हुन्छ गर्दाजी, हामी तपाईँको प्रतिभा सुन्छौ नि।
1: मायालुको गर्दैछु ध्यान, मायालुको गर्दैछु ध्यान, खुकुरीको धारैमा छ ज्यान, फुल मायामा नभुल। मायालुको गर्दैछु ध्यान, मायालुको गर

0: मोल कुकुरीको धारैमा छ जना फुल मायामा नबुल।
1: हजुर हजुर गर्जरजी
0: हजुर
1: हुन्छ मिठो प्रतिभा राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त।
0: हजुर
1: हुन्छ हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला तपाईँ पनि बिजदा भन्न सक्नुहुन्छ। हजुर कसैबाट छुट्टिनु पर्छ गाडी सम्झिनुहोस्
0: सर्वप्रथम त मिठो भएको धनी हजुरलाई अनि प्रविधिमा बस्नु भएको हाम्रो शालिग्राम बाबुलाई त्यसपछि होल मध्य पश्चिम युनिटलाई साथीहरूमा आर्यल मगर दलबीर घटी मगर रुद्रबहादुर कुन दादा आचार्य अरू म भन्दा पछि आउने सबै सबै साथीहरूलाई मिठो र माया सम्झना भन्दै छुट्यौ नमस्ते।
1: छुट्टै छ नमस्ते। हामीलाई फोन गर्नुभएको छ गर्जर सिंह ओली छत्री घोराई तिनबाट हामीले फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ। पालो तपाईँको छ 082-5608-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने मिठा कुराकानी सँगसँगै तपाईँको प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौँ। तर त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम पुरानै हो 082-5608-54 तपाईँको लागि नै खुल्ला गरेका अथवा सामय सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामी लाइभमा जोडिएका छौँ। लाइभबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ र साथै विष्णु कोराथोकी जर्नालिस्ट फेसबुक पेज र युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ। साँझ 8 बजे रेकर्डेड कार्यक्रम प्रसारण हुन्छ है। त तपाईँ विभिन्न सामय सञ्जालबाट हामीलाई कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ भने मिठा मिठा कमेन्ट पनि छोड्न सक्नुहुन्छ। तपाईँको त्यो मिठा मिठा कमेन्टलाई पनि हामी यहाँबाट स्थान दिने प्रयास मेरो रहनेछ। त्यसको लागि तपाईँ विभिन्न सामय सञ्जालबाट जोडिनुपर्ने हुन्छ। इन्टरनेट अनलाइन सुन्दै हुनुहुन्छ भने www.radioamp.org पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो रेडियो मध्यपश्चिम एफएमको आफ्नै अफिसियल एप्सबाट पनि हामीलाई कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ भन्ने हामी अपेक्षा गरेका छौँ। र तपाईँ जोडिने माध्यम छ 082-5608-54 तपाईँले फोन गर्नुपर्छ। फोन गर्नुभयो भने विभिन्न खालको प्रतिभा हामी तपाईँको लिनेछौँ र सामेल सञ्जालमा आबद्ध हुने साथीहरूले पनि मिठा मिठा कमेन्ट छोडिराख्नु भएको छ। त्यो मिठा मिठा कमेन्टलाई पनि यहाँबाट स्थान दिने प्रयास मेरो रहनेछ। मिठा मिठा कमेन्ट छोड्दै गर्नुहोला। तपाईँको त्यो मिठा मिठा कमेन्टले पनि हामीलाई एउटा ऊर्जा दिने गर्छ। त्यो ऊर्जा पायो भने हामी तपाईँसँग निरन्तर रूपमा जोडिने प्रयास हाम्रो रहनेछ। त्यसको लागि जुनसुकै सामेल सञ्जालबाट जोडिने भएको छ उक्त समय सञ्जालमा मिठो कमेन्ट छोड्नु होला। हामी तपाईँका ती कमेन्टलाई पनि स्थान दिने प्रयास गर्ने नै छौँ।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज पश्चिम नेपालको आवाज एउटै मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट शालिग्राम चौधरीले साथ दिइरहनु भएको छ। म तपाईँको माझमा छु विष्णु र बाँकी साथ तपाईँको छ। यति बेला फोन गर्न कोही साथी जोडिसक्नु भएको छ। अडिन गरेर नमस्ते हजुर।
1: नमस्ते
0: हजुर। नमस्ते हजुर। राधाजी सञ्चारमै हुनुहुन्छ?
1: हजुर हजुर हजुर, काश्मीरले सञ्चै आरामै छु।
0: अनि के गर्दै हुनुहुन्छ राधाजी?
1: म त हजुर बोलेको सुन्दै बस्दै गएँ।
0: बोलेको सुनेर बसिराख्नु भएको छ। कार्यक्रम कस्तो लाग्दैछ?
1: रमाइलो लाग्छ।
0: कुनै सल्लाह सुझाव अनि प्रतिक्रियासम्म दिनुहोस् न आज।
1: तपाईँलाई पनि के पर्ने के सल्लाह सुझाव दिने होला यस्तो म भन्दा पनि जान्ने मान्छेलाई?
0: सबै राम्रै छ उसो भाइ।
1: हजुर एकदम हजुरको बोली भएस मिठै छ, कार्यक्रम पनि राम्रै चलाउनु।
0: विशेष विशेष धन्यवाद छ तपाईँलाई। अनि राधाजी नास्ता बिना खाइसक्नु भएको छ?
1: नास्ता खाइसके भन्नु पर्यो है त हजुर।
0: खाइसक्नु भयो, हामीले खाएनौँ ग्यारे, तपाईँले एक्लै खानुभयो
1: त्यही त।
0: ल ठिक छ, आज निस्टोरी हुनुभएको छ अलि। ल ठिक छ, केही छैन, हामी पनि एकछिन बजी खाउँला नि है।
1: हजुर हजुर,
0: कुनै दिन खाउँला, ठिक छ। अनि राधाजी है, कार्यक्रममा आइसक्नु भएको छ, के गर्छ थाहा छ है?
1: हजुर हजुर,
0: मिठो परिदिया सुनाउ न आज।
1: सिरैमा फुला टलकै टल्कियो, टलकै टल्कियो, आएको मेरो यो लाली जोबान, डलकै ढल्कियो, डलकै ढल्कियो, सलाल बगेको पनि लाको माया छोडेर कहाँ जाने, सलाल बगेको पनि लाको माया छोडेर कहाँ जाने, मदलुको दुईपट्टी गिन्दकी यसै गरी बिताए जिन्दगी, मदलुको दुईपट्टी गिन्दकी यसै गरी बिताए जिन्दगी, यसै गरी बिताए जिन्दगी। हजुर धन्यवादै छ।
0: हजुर राधाजी, हुन्छ मिठो पर्थ्यो, राख्नु भएको छ। नाचौ नाचौ जस्तो लागेको थियो मलाई पनि। नाचेन, नाच्नु नमिल्ने भयो, नाचेन। एकछिन पछि रेकर्डेड कार्यक्रम सुनेर फेरि एक्लै नाच्नुपर्छ कार्यक्रममा गएर।
1: हुन्छ
0: ल ठिक छ राधाजी, मिठो पर्थ्यो, राख्नु भएको छ। तपाईँलाई विशेष विशेष धन्यवाद छ है त।
1: हजुर,
0: अन्त्यसम्म सुन्ने प्रयास चाहिँ गर्नु होला है त। छुटिनुपर्छ क्यारे, सम्झिनुहोस्।
1: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है, मेरो फोन रिसिभ गर्ने शालिग्राम सरलाई पनि मिठो माया सम्झना, अघि नै आएर जानुभएको दाईलाई पनि मिठो माया सम्झना नमस्कार, अब आउनेलाई पनि मिठो माया सम्झना नमस्कार, सुभाषिरत भन्दै सिकिन्छ नमस्ते।
0: छोडिन्छ नमस्ते, हामीलाई फोन गर्नुभएको थियो राधा आचार्य हुनुहुन्थ्यो, हामीलाई गोगलीबाट फोन गर्नुभएको थियो, उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ। नाचौ नाचौ जस्तो पनि लागिरहेको थियो, मिठो प्रतिभा राखेर गइसक्नु भएको छ। पालो तपाईँको छ, 082-5508-854 हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका मिठा मिठा प्रतिभा त लिन्छौँ नै, साथमा कुराकानी पनि गर्छौँ है, तपाईँसँग जोडिने एउटा माध्यम हो। 082-5508-854 फोन गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि जोडिनुहुन्छ भने हाम्रो इन्टरनेट अनलाइनबाट पनि र समय सञ्जालबाट पनि कार्यक्रम हेर्न सक्नुहुन्छ। इन्टरनेट अनलाइनमा www.radiomp.org र फेसबुकमा सर्च गर्न सक्नुहुन्छ रेडियो मध्यपश्चिम एफएम र विष्णुनगर एफएम जर्नलिस्ट, त्यहाँबाट पनि हामी लाइभमा जोडेका छौँ, त्यहाँबाट पनि धेरै साथीहरू जोडिरहनु भएको छ र मिठो साथ दिनुभएको छ, मिठा मिठा कमेन्ट पनि प्राप्त भएका छन्। त्यो मिठा मिठा कमेन्टलाई पनि हामी यहाँबाट वाचन गर्ने प्रयास त हामी गर्छौँ नै र तपाईँका फोन कल पनि लिन्छौँ, उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौँ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम हो 082-5508-854, तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। र हामीलाई विभिन्न स्वयं सञ्जालमा प्राप्त भएकाले मिठो मिठो कमेन्टलाई पनि स्थान दिनुपर्छ तपाईँले फोन चाहिँ गर्दै गर्नुहोला र हामीलाई स्वयं सञ्जालमा मिठो मिठो कमेन्ट प्राप्त भएका छन् म कमेन्ट पनि लिन्छु हामीलाई यति बेला धर्मराजले कमेन्ट गर्नुभएको छ सबैमा मिठो सम्झना दुवैबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धर्मजी तपाईँलाई विशेष धन्यवाद छ दुवैबाट पनि यति धेरै माया गरिदिनु भएको छ दुवैबाट पनि कार्यक्रम सुनेर साथ दिनुभएको छ तपाईँलाई पनि विशेष धन्यवाद छ यति बेला फोन गर्न कोही साथी जोडिसक्नु भएको छ म फोन गर्न लिन्छु त्यसै हामी तपाईँको कमेन्ट पनि पढ्नेछौँ यति बेला फोन गर्नमा साथी स्वागत गरी नमस्ते हजुर
2: नमस्ते
0: हजुर सन्चै हुनुहुन्छ
2: हजुर नास्ता भयो कि
0: नहोस् हाम्रो नास्ता भएको छैन एकछिन पछि हुन्छ होला सम्भव छ है
2: हजुर
0: ठिक छ क्यारे भन्नुपर्छ कृष्णजी
2: हजुर हजुर
0: अनि के गर्दै हुनुहुन्छ यति बेला
2: ठ्याक्कै भन्नुपर्दा नास्ता खाएर बसिरहेको अनि हजुरलाई सुन्दै छु
0: कार्यक्रम सुन्दै हुनुहुन्छ कस्तो लाग्दैछ कार्यक्रम
2: एकदम राम्रो लाग्छ त्यही भएर सहभागी हुन्छु कि अब त फुर्सद टाइम मिलेपछि
0: समय मिलेसँग फोन गर्नुहुन्छ सहभागी जनाउनुहुन्छ र त हामी पनि खुसी हुन्छौँ समय मिलेसँग फोन गर्नुहुन्छ माया गर्नुहुन्छ र त पनि हामी आउँछौँ है
2: हजुर हजुर
0: विशेष धन्यवाद छ तपाईँलाई है
2: थ्याङ्क
0: यू अनि के गर्दै हुनुहुन्छ यति बेला कृष्णजी
2: नाका खाएर बसिरहेको अब भर्खर खेतीपाती सक्यो के
0: खेतीपाती सकेर बस्नु भएको छ व्यापार व्यवसाय पनि गरिराख्नु भएको छ होइन
2: हजुर हजुर
0: ठिक छ कार्य सफलताको शुभकामना पनि यहाँबाट बोल्न चाहन्छु है अनि कृष्णजी
2: हजुर हजुर
0: नास्ता बिना पनि खानु भएको छ घरमै बसिरहनु भएको छ खान सकेर बसिरहनु भएको छ होइन दिनचर्याहरू राम्रै बितिरहेको छ आजभोलि व्यापार चलिरहेको चलिरहेको छ बसोबास भइरहेको छ राम्रो छ भन्नुपर्छ क्यारे हुन्छ कृष्णजी हामी धेरै लामो कुराकानी नगरौँ हामी तपाईँको प्रतिभा सुन्छ नि
2: जुन दिन नजर जुटाउन सुरु भो जुटाउन सुरु भो यही दिन माया उडाउन सुरु भो गालिनु ग्यो शरीरले टेकेर टाढाको बाटो मढाउँदै आएको मायालाई टेकेर जुडाउन सुरु भो जुडाउन सुरु भो यही दिन माया उडाउन सुरु भो गालिनु ग्यो शरीरले टेकेर टाढाको बाटो मढाउँदै आएको मायालाई टेकेर टाढाको बाटो मढाउँदै आएको मायालाई टेकेर
0: कृष्णजी
2: हजुर
0: हुन्छ एकदमै छोटो अनि मिठो पर्दा राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
2: थ्याङ्क
0: यू हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ क्यारे हजुरको सेवाबाट छुट्टिनुपर्छ क्यारे सम्झिनुहोस्
2: अनि बस्नुभएको शालिकाम भाइलाई अनि जसले मध्ये भोइस सुनिरहनु भएको छ उहाँसम्म लिएर मेरो प्यारो छोराछोरी र बुढीलाई सम्झन्छ र अन्तिममा अहिले भर्खर आउनु भएको राधा दिदीलाई पनि सम्झन्छ र
0: आफ्नै कार्यव्यस्तताले गर्दै आउन सक्नु भएको छैन स्टुडेन्ट नमस्ते हामीलाई फोन गर्नुभएको थियो कृष्ण चौधरी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 0825685754 तपाईँको लागि नै खुल्ला भएको छ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ तपाईँको प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौँ त्यसको लागि तपाईँले फोन गर्नुपर्छ फोन गर्ने माध्यम खुल्ला भइसकेको छ 0825685754 तपाईँको लागि नै खुल्ला छ फोन गर्न सक्नुहुन्छ तपाईँ समय सञ्जालमा आबद्ध हुनुहुन्छ भने पनि हामी ती सामी सञ्जालमा प्राप्त भएका ती मिठा मिठा कमेन्टलाई पनि हामी स्थान दिन्छौँ र विभिन्न सामी सञ्जालमा विभिन्न खाले कमेन्ट प्राप्त भएका छन् ती कमेन्ट पनि लिने हाम्रो प्रयास रहनेछ र तपाईँले फोन गर्न चाहनुहुन्छ भने 0825685754 तपाईँको लागि खुल्ला छ र तपाईँ यति बेला समय सञ्जालबाट हेर्दै हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोला त्यहाँबाट पनि हामीलाई कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ विष्णुको रात्रकी जर्नालिस्टबाट पनि हामी यति बेला लाइभमा जोडिएका छौँ र साँझ 8 बजे रेकर्डेड कार्यक्रम विष्णुको रात्रकी जर्नालिस्ट युट्युब च्यानलमा पनि उपलब्ध रहनेछ तपाईँले यो कुरा जानकारी गराउँदै 0825685754 तपाईँले फोन गर्न सक्नुहुन्छ त्यहाँबाट पनि हामी लाइभमा जोड्ने प्रयास हामी गरिरहेका छौँ त्यहाँबाट पनि धेरै साथीहरू कमेन्ट प्राप्त भएका छन् र म एउटा कमेन्ट दिन्छु हाम्रो देवन किशोर अन्जानले पठाउनु भएको छ गाउँ जस्तो सहर हुँदैन विदेशी नै कसैलाई रहर हुँदैन तिम्रो नाममा डुबिरहँदा तिम्रो मायामा डुबिरहँदा बिछुडको पीड़ा भन्दा अरू जहर हुँदैन गाउँ जस्तो सहर हुँदैन विदेशी नै कसैलाई रहर हुँदैन तिम्रो मायामा डुबिरहँदा बिछुडको पीड़ा भन्दा अरू जहर हुँदैन नमस्कार हजुर लगायत होल रेडियो परिवारलाई पनि मिठो सम्झना छ, साथै मिडा प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना छ भन्नुभएको छ। देवन किशोर अन्जान हाल दुहा कतरबाट हामीलाई यो मिठो मिठो कमेन्ट पठाउनु भएको थियो। देवनजी तपाईँलाई विशेष धन्यवाद छ, यो मिठो लाइन सँगसँगै कमेन्ट गर्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद छ। हामीलाई मिठो माया गर्ने साथी पनि हुनुहुन्छ, गाडी समय सञ्जालबाट पनि धेरै सुन्नुहुन्छ र नेपाल भइरहँदा पनि हामीलाई फोन गर्ने र सहभागी जनाउने साथी पनि हुनुहुन्छ, तपाईँहरूलाई विशेष विशेष धन्यवाद। मिग्रा गर्न चाहन्छु, यति बेला फोन गर्न साथी स्वागत गरिनु। नमस्ते हजुर, फोनकलको साथी नमस्ते हजुर, फोनकलको साथी नमस्ते हजुर, गइसक्नु भएको छ, फोन गर्नको साथी जोडिनु भएको थियो र उहाँसँग हामी कुराकानी गर्न असमर्थ भएका छौँ। कृपया फोन गर्ने हुनुहुन्छ भने नेटवर्कले काम गर्ने ठाउँमा गएर फोन गरिदिनु भयो भने हामी तपाईँसँग जोडिन सक्छौँ, अन्यथा हामी असमर्थ हुनेछौँ। किनभने नेटवर्कले काम गरेन भने तपाईँ र हाम्रो दूरी टाढा हुन्छ, त्यसर्थ नेटवर्कले काम गर्ने ठाउँमा फोन गएर फोन गरिदिनु होला। मोबाइलमा टन्ने ब्यालेन्स राखेर फोन गर्नुभयो भने हामी अन्त्यसम्म लामो कुराकानी र हामी तपाईँको प्रतिभा सुन्न सक्छौँ, अन्यथा हामी सक्दैनौँ। त्यसको लागि तपाईँले यो चाहिँ अलि सावधानीपूर्वक अपनाउनु पर्ने हुन्छ। र यति बेला फोन गर्न अर्को साथी पनि जोडिसक्नु भएको छ, अनि गर्छु। नमस्ते हजुर, नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? आर्यलजी चारमै हुनुहुन्छ, सन्चय सन्चय हुनुहुन्छ, कार्यक्रम विजेता भएपछि रेडियोमा आउनुहुन्न क्यारे होइन?
3: हजुर, माग्न चाहन्छु, यता फ्याक्दैखेरि यता खेतीपाती लगाउने सुरु भयो, त्यसैले गर्दा आउन पाएन सर। म त आउने नै भनेको थिएँ पहिला, भन्न त
0: अब
3: ठाउँ पऱ्यो, पानी परेपछि खेतीपाती गर्नुपर्ने, पानी पऱ्यो त्यसै बेला
0: ठिक छ, आफ्नो खेतीपाती पनि गर्नुपर्छ। गाडी सकेसम्म आइदिनु भएको भए हामी खुसी पनि हुन्थ्यो, गाडी कार्यक्रम सुन्ने श्रोताहरूले पनि एउटा खल्लो हुने थिएन भन्ने चाहिँ हाम्रो उद्देश्य हो है।
3: हजुर हजुर, म सकेन, यसपटक चाहिँ सकिएन, अब वर्षा दिनसम्म खाने खेती पनि गर्नै पर्यो, त्यसैले गर्दाखेरि आउन पाएन सर, नत्र म आउने थिएँ।
0: ल हुन्छ, ठिक छ, क्यारे अब समस्या पनि हेर्नुपर्छ, ठिक छ, हुन्छ। आर्यलजी
3: हजुर,
0: नमस्ते, बिना खाइसक्नु भएको छ,
3: अब म त गोठालो पनि छु, साँझ गएर हुन्छ,
0: गोठालोमा हुनुहुन्छ, साँझ गएर पक्कै पनि हुन्छ क्यारे होइन? ल ठिक छ, गोठालोमा जानु भएको छ, कार्यक्रम सुनिरहनु भएको छ, कस्तो लाग्दैछ कार्यक्रम? राम्रो रमाइलो लाग्छ क्यारे होइन? ल ठिक छ, हुन्छ। आर्यलजी सहभागी जनाउनु भएको छ, खुसी लागेको छ, हामी तपाईँको प्रतिभा सुन्छ नि।
3: हजुर हुन्छ, म प्रयास गर्छु,
0: सुरु गर्नुहोस्।

0: para mapukai larasi tiga udai ku para mapukai larasi tiga udai ku guning barila mira liri bhai sahar le tiru nasah daila mere dhale ra ikhar le tiru nasah daila dukhi jivan yatra bhari bhulau nasah daila sapan paya paharu tin lai lai khori sonitai Bariela, Tiru Kangalera, Agatara,
1: हजुर आर्यलजी एकदम मिठो गरिदिइ राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हुन्छ हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला तपाईँ पनि विजेता बन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनु पर्छ क्यारे सम्झिनुहोस्
2: सम्झनु पर्दा सर्वप्रथम त हजुरलाई टेक्निसियन मराउनु भएको कालिग्राम चौधरी सरलाई रेडी मध्यपश्चिमको होल युनिटलाई साथीहरू भन्नुपर्दा भरसिम्म ओली दाई दुर्गबहादुर पुन हुनुहुन्छ त्यसै गरी राधाधर दिदी रुद्रबहादुर पुन दलवीर घरती पोपेन्द्र दाई हुनुभयो पोपेन्द्र नेपाली दाई त्यसै गरी कृष्ण चौधरी जगत चौधरी नारायणी बस्नेत प्रतीक्षा चौधरी त्यसै गरी सम्पूर्ण सबै अरू साथीहरूलाई पनि
1: नमस्ते हामीलाई फोन गर्नुभएको थियो आर्यल मगर हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि गर्दै गराएर गइसक्नु भएको छ पालो तपाईँको छ 082-5850-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका प्रतिभा लिने हाम्रो प्रयास नै रहन्छ र तपाईँ सामु सञ्जालमा आबद्ध हुनुहुन्छ भने पनि हामीलाई मिठा मिठा कमेन्ट गर्न सक्नुहुन्छ हामी तपाईँको त्यो कमेन्टलाई पनि स्थान दिने प्रयास हाम्रो रहनेछ र हामीलाई मिठा मिठा कमेन्ट पनि प्राप्त भएका छन् त्यो कमेन्ट पनि हामी लिनुपर्छ अनि साथीहरू रिसाउनुहुन्छ क्यारे हामीलाई सुषमा क्षेत्रीले कमेन्ट गर्नुभएको छ नमस्ते दाई बुटुलबाट सुन्दैछु है मिस यु अल भन्नुभएको छ सुषमाजी तपाईँलाई पनि विशेष धन्यवाद छ बुटुलबाट कार्यक्रम सुन्नुभएको रहेछ अर्को जिल्लाबाट पनि धेरै माया गरिदिनु भएको छ लाइभमा कार्यक्रम सुनेर पनि हामीलाई मिठो कमेन्ट गर्नुभएको छ तपाईँहरूलाई विशेष धन्यवाद छ सुषमाजी यति बेला फोनकोमा अर्को साथी जोडिसक्नु भएको छ म अनि गर्छु नमस्ते हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट खेतमा पानी चार्न जानु भएको छ योभन्दा अगाडि आउँदाखेरि चाहिँ तरकारी खेतीमा व्यस्त हुनुहुन्थ्यो सम्भवत है अझै पनि छ क्यारे कहिले काहीँ यस्तो धेरै भएको तरकारी बजारतिर फाल्दिनु होला क्या है अनि अमरजी अहिले खेतमा पानी चार्दै हुनुहुन्छ धानमा पानी चार्दै हुनुहुन्छ ल ठिक छ क्यारी अमरजी हामीलाई काम गर्दै कार्यक्रम सुन्दै गर्नु भएको छ माया गरिदिनु भएको छ तपाईँलाई विशेष धन्यवाद छ है त अनि के छ अमरजी रामपुरतिरको नयाँ अनि नौरो खबर ठिकै छ क्यारे है हुन्छ अमरजी हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि आउन लागिसकेका छौँ हामी तपाईँको प्रतिभा सुन्छौँ नि
3: प्रतिभा सुन्नुहुन्छ ए यो खोलीमा नाचिर गरे मैलाई देखि नाचिन्को परेली चलक पल भैकैले छुन्छ र बस यहाँ भेट कहिले हुन्छ र
1: हजुर ठिक छ बिचमा गीत बिर्सनु भएको छ ठिक छ हुन्छ प्रयास नै गर्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हुन्छ अन्य विषयमा अलिक तयारी गरेर आउनु होला है त
3: हस्
1: हुन्छ अमरजी छुट्टिनु पर्छ क्यारे सम्झिनुहोस्
3: ल ल सर्वप्रथम हजुरलाई रेडियो मध्य पश्चिम सुनेर बस्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णलाई सम्झिँदै र म भन्दा अघि आउने साथी सबै पछि आउने साथी सबैलाई सम्झिँदै बिदा हुन चाहन्छु। नमस्कार
1: भाइ। नमस्ते। हामीलाई फोन गर्नुभएको थियो, अमर हुनुहुन्थ्यो रामपुरबाट, हामीलाई फोन गर्नुभएको थियो, उहाँले पनि प्रतिभा अलिक बिचमा झुक्किनु भएको छ, ठिक छ, प्रयास नै गर्नु भएको छ, तपाईँलाई विशेष धन्यवाद छ। तपाईँ जोडिन चाहनुहुन्छ भने 0825608154 तपाईँको लागि नै खुला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ र समय सञ्जालमा पनि जोडिन सक्नुहुन्छ। विष्णुगराथकी जर्नलिस्टबाट पनि धेरै साथी जोडिरहनु भएको छ र तपाईँ फोन गर्न चाहनुहुन्छ भने हामी अन्तिम एकजनासँग कुराकानी गर्न सक्छौँ, अन्तिम एकजनालाई हामी बिताउने प्रयास गर्नेछौँ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम पुरानै हो 0825608154 तपाईँले फोन गर्न सक्नुहुन्छ। समय सञ्जालमा आबद्ध हुनुहुन्छ भने पनि हामीलाई रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ र विष्णुवराथकी जर्नलिस्टबाट पनि हामी जोडिने प्रयास हामी गरिरहेका छौँ। विभिन्न सामी सञ्जालबाट पनि जोडिनु भएको छ, धेरै साथीले कार्यक्रम इन्टरनेट अनलाइनबाट पनि सुनिरहेको छु भनेर हामीलाई जानकारी गराइराख्नु भएको छ। विभिन्न माध्यमबाट विभिन्न साथी जोडिरहँदा खुसी लाग्छ किनभने इन्टरनेटको जमानामा विभिन्न सामी सञ्जालबाट विभिन्न इन्टरनेट अनलाइनको माध्यमबाट पनि धेरै साथी जोडिने प्रयास गर्नुहुन्छ र हामी खुसी लाग्छ। हामीलाई अरू साथीको पनि धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ, सबै साथीको कमेन्ट त पढ्न सक्दैन होला र पनि हामी नाम मात्र भए पनि वाचन गर्छौँ किनभने साथीहरूसँग हुन्छ, मिहिनेत गरेर कमेन्ट गरिदिनु भएको हुन्छ, नाम पनि पढेन भने भोलि पनि हामीले गाली खाने अवस्था पनि सृजना हुन्छ। तसर्थ यदि धेरै माया गर्ने साथीको नाम पनि लिन्छु र हामीलाई फोन गर्न चाहनुहुन्छ भने 0825608154 तपाईँको लागि नै खुल्ला छ, फोन गर्न सक्नुहुन्छ। हामीलाई कमेन्ट गर्ने साथी हुनुहुन्छ, म सकेसम्म सबै साथीको कमेन्ट लिन्छु, सकेन भने नाम मात्र भए पनि पढेर भए पनि साथ दिने मेरो प्रयास रहनेछ। हामीलाई रामनगरले कमेन्ट गर्नुभएको छ, भोलि दुईबाट हामीलाई कार्यक्रम सुनिरहेको जानकारी गराउनु भएको छ, रामजी तपाईँलाई पनि विशेष धन्यवाद छ। त्यसरी हामीलाई सरिता थापा घोराई 18 हामीलाई फोन गर्नु भएको छ, तपाईँलाई विशेष धन्यवाद छ। हामीलाई सरताजीले मिठो कमेन्ट गर्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद छ। सबै कमेन्ट पढ्न सकेन, क्षमा चाहन्छु। त्यसरी हामीलाई सन्तोष शर्माले हामीलाई तुलसीपुरबाट हामीलाई कमेन्ट छोड्नु भएको रहेछ, सन्तोषजी तपाईँलाई पनि विशेष धन्यवाद छ, धेरै लेख्नु भएको छ र तपाईँ हामी छोटो गरीमा तपाईँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसरी हामीलाई मिरा डाँगी घोराइचारबाट हामीलाई कमेन्ट छोड्नु भएको रहेछ, तपाईँलाई विशेष धन्यवाद छ। मिठो मायाको लागि मिराजीलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामीलाई बसन्तजीले कमेन्ट गर्नुभएको छ, घोराई 7 हामीलाई साथ दिनुभएको छ र कमेन्ट गर्ने साथीलाई पनि विशेष धन्यवाद छ, घोराई 7 भन्नुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद छ। त्यसरी हामीलाई सन्तोष चौधरीले कमेन्ट गर्नुभएको छ, घोराई 19 भन्नुभएको छ, सन्तोषजी तपाईँलाई पनि विशेष धन्यवाद छ, माया गरिदिनु भएको छ। र धेरै साथीहरू कमेन्ट गर्नु भएको छ, सबै साथीहरूलाई विशेष धन्यवाद छ र अन्य सामी सञ्जालबाट पनि धेरै कमेन्ट प्राप्त भएका छन्। म सबै कमेन्ट त लिन सक्दैन होला र इन्टरनेट अनलाइनमा पनि धेरै साथीहरूले उत्तिकै माया दिनु भएको छ, यति धेरै मायाको लागि पनि सबै श्रोता मनहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु किनभने यो मध्यपश्चिम भएपछि धेरै माया गरिदिनु भएको छ कि पछिल्लो समय एउटा आफ्नो एउटा उत्कृष्ट कार्यक्रमको रूपमा पनि लिनुभएको छ, सबै साथीहरूलाई विशेष धन्यवाद छ। त्यसरी हामीलाई अर्को साथी मनिषा चौधरीले कमेन्ट गर्नुभएको छ, सर नमस्ते भन्नुभएको छ, नमस्ते छ, यहाँबाट पनि फर्कन चाहन्छु। धेरै साथी जोडिरहनु भएको छ, सबै साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा छौँ। अब पनि हामी पनि छुट्टिनु पर्छ, गरे छुट्टिनुभन्दा पहिले हामी एउटा छोटोमा साङ्गीतिक आवाज छोड्छौँ, त्यसपछि हामी विजेता साथीको नाम लिएर उपस्थित हुने नै छौँ।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भएछौँ। हामी कार्यक्रमको अन्तिममा छौँ क्यारे, अब भोलि हामी छुट्टिनुपर्छ। हामीलाई फोन गर्ने साथी गर्ज सिम्मा ओली छेत्री घोराई तिनबाट उनले फोन गर्नुभएको, त्यसै गरी हामीलाई राधा आचार्य हुनुहुन्थ्यो, त्यसै गरी हामीलाई कृष्ण चौधरी र आर्यन मगर र अन्तिममा साथी अमर हुनुहुन्थ्यो। हामीलाई पाँचजना साथीले फोन गर्नुभएको थियो, आज पाँचजना मध्येबाट हामी एकजनालाई विजेता पनि घोषणा गर्नुपर्छ क्यारे। हामीलाई फोन गर्ने साथी मध्ये हामीलाई एकजना विजेता पनि घोषणा गर्नुपर्छ क्यारे। हामीलाई आजको विषयमा विजेता हुने साथी हुनुहुन्छ राधा आचार्य। राधाजी, तपाईँ विजेता हुनुभएको छ, हामीलाई एकैछिनपछि 0825608154 फोन गर्नुहोला भन्दै, तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घर घरको रेडियो इन्टरनेट अनलाइनसम्म पुरा साथी हुने प्रविधिबाट शालिग्राम चौधरीलाई पनि विशेष विशेष धन्यवाद दिँदै, इन्टरनेट अनलाइनमा सुनेर साथ दिनुहुने समय सञ्चालन साथी र सुनेर साथी हुने र युट्युबबाट पनि कार्यक्रम हेरेर साथी हुने सबै श्रोता मनहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै, अर्को हप्तासम्मको लागि म तपाईँ नियमित कार्यक्रम प्रस्तुत विष्णु गराथ्यो बिदा हुन्छु। नमस्कार।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्न भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
0: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? गुम्सो र बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
8: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
11: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
11: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081536
11: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9841720273।
14: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्र रोड, छोराही
8: दाल, सम्पर्क मोबाइल 98 4 77 2779
9: र 98 5 78 3 6 8 9।

0: वाया नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वाया नेट, अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार।
3: डाक्टर द्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार।
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
4: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-29913, 98-478-26163 र 98-095-12-871।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसा
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसा
3: भर्ना खुलियो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 9840-96-600 9850-80-3686 र 9841-72-273

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम
1: डीजे आर सिंगर नेम भोजराज काफले टप टेन बोतल को पानी ले
2: हजुरबाले भन्ने ग

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नासा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पादोपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
1: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
19: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
16: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जाँच तथा उपचार सेवा
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल गोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-5-78-30-145 98-4-78-30-153 र 98-6-49-41-944।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।
9: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
20: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
20: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
20: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
20: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
20: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-89-08।
21: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
22: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
21: हाम्रा विशेषताहरू:
22: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
21: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
22: शान्त तथा पारिवारिक वातावरण भएको,
21: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
22: तिहार सुसारको राम्रो व्यवस्था भएको,
21: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
22: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
24: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, घोराई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
25: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847।
16: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
16: उपलब्ध। शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
16: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
7: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
0: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गन्ना हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
0: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
27: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
27: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
27: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
0: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9849987741।
1: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
11: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
11: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
1: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
11: ब्लड प्रेसर तथा सुगर का समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
1: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
12: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
1: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0982560052।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार भुडामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा निसासिएर दुईजनाको मृत्यु, मृत्यु हुनेमा निर्माणाधीन घरका ठेकेदार र मिस्त्री।
1: दाङमा आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटनामा 72 जनाको मृत्यु। बंगलाचुलीमा लुकाई राखेको अवस्थामा 11 थान अवैध भरुवा बन्दुक फेला।
0: वन जंगलमा उम्रने च्याउ सिजनको तरकारी भन्दै धेरै उपभोक्ताको रोजाईमा जथाभावी रूपमा उम्रिएको च्याउ खाँदै नखान चिकित्सकहरूको सुझाव।
1: र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भीम खतिवडा नियुक्त। लमैमा 20 दिने हस्तकला तथा उद्यमशीलता शिप विकास तालिम शुरू।
0: अब खबर विस्तारमा।
1: दाङको तुलसीपुर उपमहानगरपालिका 6 रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीमा निसासिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर 9 दोघर निवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको खुलेको दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीका अनुसार कमल ठेकदार हुन् भने घनश्याम मिस्त्री हुन्। उनीहरू दुवैजनाले यसरी घर ठेक्का लिएर काम गर्ने गरेको र उनीहरू दुवैजना दाजुभाइका छोराहरू रहेको प्रहरीले जनाएको छ। उनीहरू पानी ट्याङ्कीको सेटिङ खोल्न निकाल्न गएको अवस्थामा निसासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयले उनीहरू पानी ट्याङ्कीमा रहेको भन्ने थाहा पाएपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए। राति उनीहरूको मोटरसाइकल समेत त्यही स्थानमा व्यवहारिष्ठ अवस्थामा थियो। त्यो मोटरसाइकल प्रहरीले बिहान मात्रै बरामद गरेको थियो। यद्यपि यस विषयमा अनुसन्धान भइरहेको छ। निर्माण भइरहेको घर मणिराम चन्दको रहेको खुलेको छ भने उनी तुलसीपुरका व्यवसायी हुन्।
0: बंगलाचुली गाउँपालिका वडान नम्बर 8 घोरल भीर भनेर चिनिने पिपली जंगलको झाड़ीमा लुकाई राखेको अवस्थामा 11 थान अवैध बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। विशेष सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले जंगलका विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा अवैध बन्दुक फेला पारेको उहाँले जानकारी दिनुभयो। प्रहरीले हिजो पनि लमही नगरपालिका 1 नर्ती स्थित बकेन सामुदायिक वनबाट 1 नाल भरुवा बन्दुक बरामद गरेको थियो।
1: दाङ जिल्लामा आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटनामा 72 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 50 पुरूष, 19 महिला र 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार त्यही दुर्घटनामा परि 163 पुरूष र 47 महिला, 16 बालक र 6 बालिका गम्भीर घाइते भएका छन्। दुर्घटनामा सबैभन्दा बढी 281 मोटरसाइकल दुर्घटना भएका थिए। सड़क दुर्घटना हुनुका मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन, चालकको लापरवाही, सड़कको अवस्था, यान्त्रिक गडबड़ी रहेको प्रहरीको भनाइ छ। प्रहरीले यस्ता दुर्घटना नदोहोरिन दिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सड़क सुरक्षा कार्यक्रम गर्दै आएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले जथाभावी सड़क वारपार गर्ने पैदल यात्रुहरू सचेतना तथा चालकका लागि निशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ।
0: सिप सिकौं, रोजगार सिर्जना गरौं, आत्मनिर्भर बनौं भन्ने मूल नाराका साथ दाङको लमहीमा 20 दिने बाँस हस्तकला तथा उद्यमशीलता शिव विकास तालिम शुरू भएको छ। ग्रीन फाउण्डेशन दाङको आयोजना तथा डीजीएमआरआरएन को आर्थिक सहयोग में कार्यक्रम भाग हो। कार्यक्रम में ग्रीन फाउंडेशन नेपाल का केन्द्रीय अध्यक्ष घनश्याम पांडे ने सीपमूलक तालीम ले स्थानीय स्रोत र सीप को उपयोग करते रोजगारी तथा स्वरोजगार का अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलने बताउनुभयो। उहाँले बाँसजन्य हस्तकलालाई आय आर्जनसँग जोडेर समुदायलाई आर्थिक रूपमा सबल बनाउन यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ डाङका अध्यक्ष हरिप्रसाद भूषालले सामुदायिक वनसँग जोडिएका उपभोक्तालाई सिप मार्फत आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा स्थानीय वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेत, स्थानीय वन महासंघ गुठुवाका अध्यक्ष नवराज शर्मा, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत, ग्रीन फाउण्डेशन दाङका उपाध्यक्ष आशा जीसी, सचिव जीवबहादुर खड्का तथा ग्रीन फाउण्डेशन नेपालका कार्यक्रम संयोजक दीपक परियारको उपस्थिति रहेको थियो। आयोजकका अनुसार 20 दिने तालिममा सहभागीलाई बाँस हस्तकला सम्बन्धी व्यावहारिक ज्ञान, उत्पादन निर्माण तथा उद्यम सञ्चालन सम्बन्धी सिप प्रदान गरिनेछ। ग्रीन फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भूषालको विशिष्ट आतिथ्य र सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष कलसी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशन नेपालका कर्मचारी गणेश भण्डारीले गर्नुभएको थियो।
1: नेपाली कांग्रेस दाङले 44 बीपी स्मृति दिवसका अवसरमा जरा अभियानको समापन गर्दै घोराई उपमहानगरपालिका 16 बाहुन डाँडा स्थित सृजनशील आधारभूत विद्यालय परिसरमा वृक्षारोपण गरेर मनाएको छ। नेपाली कांग्रेस दाङका कार्यवाहक सभापति गिरिराज सुवेदीको सभापतित्व तथा केन्द्रीय सदस्य लीला नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरूले बीपी कोइरालाको मेलमिलाप, लोकतन्त्र र संगठन सुदृढीकरणको विचारलाई आत्मसात गर्दै पार्टीभित्रको मतभेद अन्त्य गरी संगठनलाई एक ढिक्का बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य नेपालीले बीपीको विचार र सिद्धान्तलाई व्यवहारमा उतार्दै संगठनलाई मजबूत बनाउन नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो। उहाँले पार्टीभित्र देखिएका असन्तुष्टिलाई संवाद मार्फत समाधान गर्दै कांग्रेसलाई विभाजन हुन नदिने गरी केन्द्रीय नेतृत्व सक्रिय रहेको बताउनुभयो। कार्यक्रममा जरा अभियानका केन्द्रीय प्रतिनिधि शंकर तिवारीले कांग्रेस संरचनात्मक प्रतिपक्षका रूपमा सरकारमा कंग्रेस रचनात्मक प्रतिपक्षका रूपमा सरकारमा कमजोर विरूद्ध निरन्तर आवाज उठाइरहेको बताउनुभयो। लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र संविधानको रक्षामा कंग्रेस दृढ रहेको उल्लेख गर्दै उहाँले आवश्यक परे सत्याग्रहको आन्दोलन गर्ने चेतावनी दिनुभयो। कार्यक्रममा कांग्रेस नेत्री तथा संविधान सभा सदस्य अनिता देवकोटाले पार्टीभित्र देखिएका समस्याको बौद्धिक विश्लेषण गर्दै संगठन सुदृढीकरणमा नेतृत्व केन्द्रित हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति बिर्केश्वरी गौतमले सरकारले कर वृद्धि, महँगी तथा किसानका समस्यामा प्रभावकारी काम गर्न नसक्दा नेपाली कांग्रेसले विरोध गर्न नसकेको बताउनुभयो। कांग्रेस कमजोर अवस्थामा पुगेको भन्दै जनताको पक्षमा कांग्रेसले सशक्त रूपमा आवाज उठाउनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता भोगबहादुर डाङ्गीले विगतको विभाजनबाट शिक्षा लिँदै संगठनलाई एकताबद्ध बनाएर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनुभयो। उहाँले युवालाई अवसर र अग्रजलाई सम्मान गर्दै संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस प्रदेश सदस्य जानका केसी, महाधिवेशन प्रतिनिधि विमला योगी, नेपाली कांग्रेस क्षेत्र नम्बर 2 का सभापति भीमप्रकाश खड्का, क्षेत्र नम्बर 1 का सभापति भेषराज पाण्डे लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्सालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन कुमार योगीले गर्नुभएको थियो। सो अवसरमा विद्यालयको परिसरमा श्रीखण्ड, सिमी कपूर र रिठा लगायतका 150 बिरुवा रोपिएको नेपाली कांग्रेस दाङका सचिव अर्जुन कुमार योगीले जानकारी दिनुभयो।
0: मध्यपश्चिम खबरमा रिपोर्टको पालो। वर्षातको समयमा घर, करेसाबारी तथा वन जंगलमा उम्रने च्याउ सिजनको तरकारी भन्दै धेरै उपभोक्ताको रोजाईमा पर्छ। घर, करेसाबारी तथा वन जंगलमा उम्रने च्याउ कतिपय परिवारलाई आमदानीको स्रोत पनि बनेको छ, तर नचिनेर खाँदा कतिपयको अकालमा ज्यानै समेत जाने गरेको छ। सानो लापरवाहीले ज्यानै जोखिममा पर्न सक्ने भएकाले चिनीको सुरक्षित र भरपर्दो च्याउ मात्र प्रयोग गर्न र जथाभावी रूपमा उम्रिएको च्याउ खाँदै नखान चिकित्सकहरूको सुझाव छ। एक रिपोर्ट।
2: वर्षा लागेसँगै वन जंगल तथा घरका करेसा बारीमा च्याउ उम्रने गर्छ। खानका लागि स्वादिलो तरकारीको रूपमा लिइने च्याउ सिजनको तरकारी भन्दै उपभोक्ताले पनि खुबै मन पराउँछन्। वन जंगल तथा घरका करेसा बारीमा उम्रने च्याउ स्थानीय

0: 200 मुठा 150 मुठा 400 रुपियाँ केजी 500 केजी छ।
1: नागरिकहरू कति आफै वनजङ्गलमा गएर च्याउ टिपेर ल्याउँछन् भने ग्राहकको माग पनि राम्रो रहेको कारण गाउँबाट स्थानीयले ल्याएको च्याउ किनेर व्यापारीहरूले पनि बिक्री गर्ने गरेका छन्। जंगलमा च्याउ टिप्न जाने कतिपयलाई कुन च्याउ विषालु हो र कुन होइन भन्ने सम्मको ज्ञान हुँदैन। साउनको पहिलो हप्तामै दाङमा जंगली च्याउ खाँदा तुलसीपुर तीनकी एक 37 वर्षकी महिलाको मृत्यु भएको छ। तर सकेसम्म चिनेका र पहिलेदेखि खाँदै आएको जंगली च्याउ मात्र बिक्री गर्ने प्रयास गरेको च्याउ बेच्नेहरूको भनाइरहेको छ। घोराई उपमहानगरपालिका 18 गुम्बाकी सुकमती सुनार।
2: खरिदेर बेच्नु 10-20 रुपियाँ खानै पर्यो। म जान्छु जान्दा यस्तो च्याउ पार्नमा हामीले भैँच्याउ मात्रै ल्याएर बेच्दैनौँ।
1: च्याउमा प्रोटिन, फाइबर तथा विभिन्न पोषक तत्व पाइन्छ। तर नागरिकहरूले जंगली च्याउ खान योग्य छ कि छैन भनेर त्यति मेसो नपाउने भएका कारण विषालु च्याउले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन मात्र होइन ज्यान पनि जान सक्ने चिकित्सकको भनाइ छ। खानका लागि स्वादिलो भए पनि जंगली च्याउले गम्भीर संकट निम्त्याउने भएका कारण जंगली च्याउ खाँदै नखान र च्याउ खाने नै भए व्यावसायिक रूपमा उत्पादन भएका च्याउ खान सुझाव दिनुहुन्छ। घोराई स्थित संजीवनी शिक्षण अस्पतालमा कार्यरत डाक्टर परवेश पोखरेल।
3: सकेसम्म एकछिन मिठो स्वादको लागि चाहिँ जंगलको च्याउ सेवनै नगरौं। च्याउ खान मन लाग्यो भने आजभोलि बजारमा विभिन्न किसिमको घरमै बनाएको च्याउ पाइन्छ, त्यही च्याउ सेवन गरौं। अनि अर्को चाहिँ सामान्य पखला हो भनेर चाहिँ घरमा रोग लागिसकेपछि चाहिँ सामान्य हो भनेर चाहिँ नबसौँ, बरु एकैछिन हस्पिटल गएर डाक्टरसँग परामर्श लिएर ठिक छ भने घर फर्किम, ठिक छैन भने उपचार गरेर मात्रै घर फर्किम।
1: विशेषज्ञहरूका अनुसार च्याउको रंग, आकार वा किराले खाएको आधारमा विषालु वा अविषालु छुट्याउन सकिँदैन। त्यसैले पहिचान नभएको च्याउ नटिप्ने, नकिन्ने र नखाने नै सबैभन्दा सुरक्षित उपाय हो।
4: दाङको तुलसीपुर उपमहानगरपालिका 6 नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भीम खतिवडा नियुक्त हुनुभएको छ। धरान स्थित पिण्डेश्वर विद्यापीठमा 30 वर्षदेखि साहित्य विषयमा प्राध्यापक रहनुभएका खतिवडालाई आज सरकारले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको हो। 2078 सालमा विद्यालयको शिक्षा अध्यक्ष भएर काम गर्नुभएका खतिवडा 3 महिना विश्वविद्यालयको उपकुलपति समेत बन्नुभएको थियो। धरान उपमहानगरपालिका 7 स्थायी बासिन्दा उपकुलपति खतिवडा संस्कृत साहित्यमा ज्ञाता समेत हुनुहुन्छ। रेडियो मध्य पश्चिमसँग संक्षिप्त कुराकानी गर्दै उपकुलपति खतिवडाले सबैको साथ र सहयोगबाट नेपाल संस्कृत विश्वविद्यालय नयाँ उचाइ प्रदान गर्ने बताउनु भएको छ। संस्कृत साहित्यको विकास र आयुर्वेद चिकित्सा शिक्षाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको पनि उहाँले बताउनु भएको छ।
5: घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयले 738 हेक्टर जमीन सिंचाई सुविधा पुगेको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण तथा वर्षायामको पानी संकलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले 43 कृत्रिम जलाशय निर्माण गरेका छन्। उपमहानगरपालिकामा अधिकांश जलाशय सिम भएको जमीनमा ठूलो पोखरी निर्माण गरेर तथा साना खोल्साहरूमा बाँध बाँधेर बनाइएका छन्। वर्षायाममा संकलित पानी हिउँदसम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरिएका छन्। घोराई उपमहानगरपालिकाका अनुसार घोराई उपमहानगरपालिकाका 19 मध्ये 14 वडामा कृत्रिम जलाशय निर्माण भएका छन्। वडा नम्बर 3, 7, 9, 14, 15 र 19 बाहेक अन्य सबै वडामा जलाशय बनाइएका छन्। सबैभन्दा बढ़ी 8 जलाशय वडा नम्बर 17 निर्माण गरिएका छन्। यस वडामा कटही, ढिपुर, आरोग्य, कर्जाई, डबरी, गुलरिया, मगई, ओखरा र कमल पोखरी जलाशय

0: दर्ता तथा नवीकरण निशुल्क रूपमा गर्न थालेको हो। प्रदेश सरकारले ल्याएको उद्योग दर्ता तथा नवीकरण निशुल्क कार्यक्रम तत्कालका लागि राहत प्याकेज भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठले बताउनुभयो। सरकारले राहत प्याकेज भन्दा समस्याको दीर्घकालीन समाधान गर्न ऐन नियम ल्याउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ। केही समयको छूटले मात्र लगानीकर्ताको आकर्षण बढ़न नसक्ने श्रेष्ठले बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै निशुल्क उद्योग दर्ता तथा नवीकरण गरिने घोषणा गर्नुभएको थियो।
1: घोराई उपमहानगरपालिका वडा नम्बर 8 का मुक्त कमलरी महिलाहरूले विगत 3 वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन्। यस वर्ष पनि उनीहरूले सामूहिक रूपमा धान रोपाई सम्पन्न गरेका छन्। मुक्त कमलहरी महिलाले जनचेतना महिला कृषक समूह गठन गरी 3 वर्षदेखि सामूहिक खेती गर्दै आएको समूहकी अध्यक्ष एवं मुक्त कमलहरी देव कुमारी चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष 3 बिगाहा क्षेत्रफलमा धान रोपाई गरिएको छ। अध्यक्ष चौधरीले मुक्त कमलहरी महिलाको आय आर्जन वृद्धि गर्ने उद्देश्यले सामूहिक खेती शुरू गरिएको बताउनुभयो। उहाँका अनुसार घोराई उपमहानगरपालिका वडा नम्बर 8 को कटुकी सेवार गाउँमा लीजमा जग्गा लिएर धान खेती गर्दै आएको हो।
0: सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष तोक्नुका साथै मिटर ब्याजी अनुचित लेनदेनसँग सम्बन्धित फर्जी लिखित अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश दिपेन्द्र अधिकारीलाई टोक्ने निर्णय गरेको छ। यस्तै गोथी संस्थानको प्रशासक पदमा शैलेश राज कंवरलाई नियुक्त गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उड्डानका लागि ल्याण्डिङ पार्किङ र नेभिगेशन शुल्कमा पूर्ण छूट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय समेत सरकारले गरेको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। भारतमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ। नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बावजूद प्रदर्शनकारीहरू सहभागी भएका छन्। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा गर्नुपर्ने माग सीजीपी र विद्यार्थीहरूको छ। दिल्लीमा सीजीपी को आह्वानमा अस्ति सोमबार भेला भएका हजारौं मानिसले संसद भवनतिर मार्च गर्ने प्रयास गरेको भोलिपल्ट हिजो कांग्रेसले पार्टीले पनि मोदी सरकारमाथि सड़कबाट राजनैतिक दबाव दिन थालेको छ। राहुल गांधी सहितका कांग्रेस नेताहरू हिजो बेलुका प्रधानमन्त्रीको सरकारी निवास बाहिर धरनामा बसेका थिए।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। खराब ब्याटिङका कारण आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल नामेबियासँग 8 विकेटले पराजित भएको छ। नेदरल्याण्डसको उट्रेखत मैदानमा मंगलबार राति सम्पन्न खेलमा जीतका लागि 158 रनको सामान्य लक्ष्य पछ्याएको नामेबियाले 37.4 ओभरमा 2 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 46.5 ओभरमा सबै विकेटको क्षतिमा 157 रन बनाएको थियो। जीतसँगै 29 खेलबाट 24 अंक बनाएको नामेबिया 7 स्थानमा छ। समान खेलबाट समान 24 नै अंक ल्याएको नेपाल रन रेटका आधारमा 5 स्थानमा छ। श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसको यस श्रृंखलामा नेपालले आयोजक नेदरल्याण्डस र नामेबियासँग कुल 4 खेल खेल्नेछ। विश्वकप लीग 2 शीर्ष 4 भित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो श्रृंखला महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो खेल सोमबार नामेबिया र अर्को बुधबार नेदरल्याण्डस विरूद्ध खेल्दै यो श्रृंखलाको समापन गर्नेछ।
1: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको

0: 24 घण्टामा 0.5 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 73% रहेको मौसम कार्यालयकी प्रमुख श्री आर रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा परेर दुईजनाको मृत्यु, मृत्यु हुनेमा निर्माणाधीन घरका ठेकेदार र मिस्त्री।
1: दाङमा आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटनामा 72 जनाको मृत्यु। बंगला चुलीमा लुकाई राखेको अवस्थामा 11 थान अवैध भरुवा बन्दुक फेला।
0: वन जंगलमा उम्रने च्याउ सिजनको तरकारी भन्दै धेरै उपभोक्ताको रोजाईमा, जथाभावी रूपमा उम्रिएको च्याउ खाँदै नखान चिकित्सकको सुझाव।
1: र नेपाल संस्कृत विश्वविद्यालय को उपकुलपतिमा प्राध्यापक डाक्टर भीम खतिवडा नियुक्त। लमैमा 20 दिने हस्तकला तथा उद्यमशीलता शिव विकास तालिम शुरू।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षेत्री
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरु छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: हामी जन्मदात्री पुरै दैलेख मलाई चाहियो।
6: VFX सिनेमाज कोराही 10 नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
6: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइ रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 082-5902222।
9: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: सीता के भयो तिमीलाई? घुम्छु अरे बसी छु।
16: के हुनु नि,
15: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिट चलेन। अब त आश्रय मरिसक्यो।
16: के कुरा गर्छु निम्ले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848 5572.
7: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना.
19: स्थापना को पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला. सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ.
7: सम्पर्क फोन नम्बर 0825625601. सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332770.
19: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला.
20: के तपाईँलाई पायल फुस्फुसा फुस्फुसा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
21: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
7: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई. सम्पर्क मोबाइल नम्बर 9841939944, 9841939944.
22: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz.

0: नमस्कार, कार्यक्रम समय चक्रमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधिका मित्र अमृता डाङ्गीसँगै म कार्यक्रम प्रस्तोता अमर क्षितिज भण्डारीको। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी समाजमा रहेका विभिन्न पाटाहरूका विषयहरूका बारेमा कुराकानी गर्छौं र नयाँ अतिथिका साथमा आज हामी कुराकानी गर्न गइराखेका छौं। यो वर्षातको समय विभिन्न रोगहरूको प्रकोपसँगै विषाक्त च्याउ खाएर मानिसहरू धेरै बिरामी पर्ने र मानिसको अकालमा ज्यान जान सक्ने खतरा समेत भइराखेको छ। पछिल्लो यसै हप्ता दाङमा एकजनाले च्याउ खाएर ज्यान गुमाउनु परेको अवस्था छ। समग्र स्वास्थ्यको बारेमा कुराकानी गर्नका लागि घोराईमा रहेको सञ्जीवनी टिचिङ हस्पिटलका डाक्टर प्रवेश पोखरेल आज हामीसँग हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्ते।
0: अहिले यहाँ सञ्जीवनीमा कार्यरत हुनुहुन्छ। सुरु यो च्याउकै विषयबाट गरौं। यो च्याउ खाएर मानिस चाहिँ कसरी बिरामी पर्छ?
1: च्याउ खाएर सामान्य व्यक्तिहरू चाहिँ पखाला, झाडा पखाला जस्तो लक्षण ल्याएर आउनुहुन्छ। पखाला धेरैचोटि गयो, माथिबाट बमिट पनि धेरै पटक भयो भनेर चाहिँ हाम्रो इमर्जेन्सीमा प्राय चाहिँ त्यही बिरामी भएर आउनुहुन्छ।
0: च्याउमा के चिज त्यस्तो हुन्छ र मानिसले त्यो खाइसके पछाडि बिरामी पर्छन् अथवा त्यो ज्यान जान सक्ने अवस्था?
1: हजुर, च्याउमा चाहिँ एक किसिमको केमिकल जुन इन्ग्रिडियन्ट न्युट्रियन्स हुन्छ त्यो जंगलमा पाउने च्याउमा चाहिँ एमालाटेरिन भन्ने तत्व हुन्छ। त्यसले चाहिँ हाम्रो पेटमा गएर चाहिँ एब्जर्ब भइसकेपछि चाहिँ झाडा पखाला जस्तो लक्षण, मुटुको चाल कम गर्ने र दिमागमा गएर असर गरेर दिमाग अलिकति गाजा खाएको जस्तो लट्ठ बनाउने, होस गएको जस्तो हुने र एक्सट्रिम उसमा चाहिँ छारे रोग जस्तो लक्षण ल्याएर पनि आउनुहुन्छ।
0: अब मानिसहरूले च्याउ खाइसके पछाडि मलाई यो च्याउले बिगार गर्यो भनेर चाहिँ कसरी थाहा पाउने? कति घण्टा पछाडि यसका लक्षणहरू देख्न थाल्छन्? कस्ता कस्ता लक्षण देखिन्छन्?
1: हामीले यो च्याउको लक्षणलाई चाहिँ हामीले दुई भागमा विभाजन गर्न मिल्छ। त्यो भनेको 24 घण्टा अगाडि र 24 देखि 3 दिनसम्मको बीचमा हामीले विभाजन गर्न मिल्छ। 24 घण्टाभित्र चाहिँ सामान्य पेट अलिकति असजिलो भए जस्तो, पेट दुखेको जस्तो मात्रै हुन्छ भने त्यसपछि बिस्तारै त्यही पेट दुखेको चाहिँ पखाला, झाडा पखाला जस्तो, पखाला पातलो दिशा आयो, एक दुईचोटि बमिट भयो भनेर आउनुहुन्छ। तर त्यही चिज चाहिँ अब यदि त्यही समयमा उपचार भएन भने चाहिँ 2 दिनपछि चाहिँ कसैले चाहिँ अब एकदमै 25-30 चोटि पखाला गएको, 10 चोटि बान्ता भयो भनेर आउनुहुन्छ। कसै चाहिँ अब मुटुको चाल एकदमै कम भयो भनेर आउँछ। कोही चाहिँ अब रक्सी खाएको, गाजा खाएको मान्छे जस्तो लट्ठ भएर होस नभएको जस्तो भएर आउनुहुन्छ। 3 दिन पछाडि चाहिँ यसको

0: त्यो नै शरीरले मेन्टेन गर्न नसक्ने अवस्था भएर बेहोस भएर आउने अवस्था पनि हुन्छ.
1: अब चिकित्सकसँग ठ्याक्कै चाहिँ यो विषाक्त हो यो विषाक्त होइन च्याउ भन्ने त थाहा नहोला, तर यसबाट बच्नका लागि चाहिँ हामीले के गर्छ?
0: यसको मेन बच्नलाई भनेकै नै जंगलको च्याउ नखाने, किनभने हामी जंगलको च्याउ कुन विषादी हो कुन होइन भनेर हामीले छुटाउन सकिँदैन है. त्यही भएर विषज्ञ नभएको हुनाले सकेसम्म च्याउ खान मन लाग्यो भने हाम्रो बजारमा पाइने घरमा बनाएको च्याउ खाने, जंगलको विषादी च्याउ चाहिँ सकेसम्म प्रयोगै नगर्ने.
1: यसबाट चाहिँ बच्नका लागि चाहिँ विषाक्त हो होइन भन्दा पनि जंगलमा उम्रेको चिज चाहिँ
0: नखाने
1: नखाने.
0: हजुर.
1: अब अर्को प्रसंगमा जाउँ. अहिले पछिल्लो समय मानव स्वास्थ्यमा चाहिँ विभिन्न खालका प्रकोपहरू देखिनेछ. अहिले हामीले यो च्याउको बारेमा पनि कुरा गरौं. यस्ता विभिन्न मौसमी रोगहरूको चाहिँ कस्ता कस्ता हुन्छन्, कति कति बेला चाहिँ देखा पर्छन्? हामी चैत वैशाखमा देखियो भने पछाडि त्यो गहुँ पोलेर खाने अनि झाडा पखालाको प्रकोप लाग्ने होइन. अब यो वर्षातको समय भयो, यसमा चाहिँ बढी मात्रामा आउँ हैजा अब पहिलाको तुलनामा त अलिकति कम नै छ. कस्ता कस्ता रोगहरूको चाहिँ अलिक बढी देखिरहेको
0: छ? यो चाहिँ सामान्य चाहिँ कस्तो भन्नाले अब यो ठ्याक्क बर्खाभन्दा अगाडि चाहिँ अब गहुँसहुँ लगाउने भएर होला. अब यो बिख हामीले मेटासिड भन्ने हाम्रो भाषामा चाहिँ अर्ग्यानोफस्फेट पोइजनिङ भन्छौँ. यो अगाडिको दुई महिना जस्तो चाहिँ प्राय बिख खाएर आउने, अर्ग्यानोफस्फेट खाने, अर्को त्यो मुसामा हाल्ने बिख भन्ने हुन्छ, जिङ्क फस्फेट अग्निम फस्फेटहरू त्यो बिख खाएर आउने हुन्छ अघिल्लो दुई महिना जस्तो. अब यो बर्खाको समयमा चाहिँ च्याउ बिख अनि अर्को चाहिँ सर्पले टोकेको एकदमै धेरै आउने हुन्छ. अब त्यसपछि चाहिँ जाडो महिनामा चाहिँ धेरै प्राय चाहिँ निमोनिया जाडोले गर्दाखेरि दम बढेर आउने हुन्छ. त्यो सँगसँगै अब यो बर्खामा चाहिँ डेंगू पनि बिस्तारै अब बढ्दै जान्छ, स्क्रब टाइफस बढ्दै जान्छ. सामान्यत यही रोगहरू नै ल्याएर आउनुहुन्छ.
1: अब अहिले पछिल्लो समयमा मानिसहरू आफ्नो स्वास्थ्यप्रति त्यति धेरै जिम्मेवार भएको पाइँदैन. अब जति पनि अस्पतालहरू खुलिराखेका छन् बिरामीको त्यति नै चाप बढ़िराखेका छन्. अहिले यो सर्ने रोग भन्दा नसर्ने रोगहरूको प्रकोप चाहिँ बढ़िराखेका छ, यस्तो किन भइराखेका छ?
0: हजुर, म चाहिँ अब यो आईसीयू सँगसँगै चाहिँ म नसर्ने रोगको उसमा पनि काम गर्दैछु, हेल्थ फाउन्डेशन नेपाल भन्ने. हामी चाहिँ विशेष त सुगर र प्रेसरको लागि चाहिँ निशुल्क क्याम्पहरू गरेर उपचार गरिरहेको छौं. अहिले हाम्रो चाहिँ मेरो विचारमा चाहिँ खानपान र लाइफस्टाइल भन्छौँ हामीले, यो चाहिँ पहिलेको तुलनामा अलिकति अल्छीपना अनि खाने पनि फास्ट फुडहरू चाउचाउ बिस्कुट मोमो पिज्जा भने जस्तो. अब काम गर्ने भनेर जुन फिजिकल वर्क हाम्रो अहिले चाहिँ जिरो छ, बस्ने, ल्यापटप चलाउने, मोबाइल चलाउने, खेतमा गएर काम गर्ने, बारीमा गोड्ने भन्ने कुरा अब हाम्रो लगभग हराइसकेकै छ.
1: परिश्रम त छ तर शारीरिक
0: छैन. हजुर. अनि अब यो शारीरिक परिश्रम नभएर नसर्ने रोग एउटा यो सुगर प्रेसरवाला कोलेस्ट्रोलवाला पाटो छँदैछ. अर्को चाहिँ मानसिक भएर चाहिँ मानसिक रोग जस्तो डिप्रेसनहरू, एन्जाइटीहरू, साइकोसिसहरू पनि अहिले पहिलेभन्दा बढ्ने क्रममै छ.
1: यो मानसिक रोगको कुरा निकालिहाल्नु भयो. अब अहिले धेरै मानिसमा चाहिँ यो मानसिक रोगको समस्या चाहिँ बढ़िराखेको देखिन्छ, यसका पछाडिका कारणहरू चाहिँ के हुन सक्छन्? तपाईँहरू यो फिल्डमा हुनुहुन्छ, थुप्रै थरीका मानसिक रोगका मानिसहरूसँग तपाईँहरूको अलिक बढी संगत हुन्छ, यो किन चाहिँ यसरी बढ़िराखेको छ?
0: अब यो मानसिक रोगलाई हामीले हेर्यौँ भने अहिले मैले सामान्य हजुरहरूलाई बुझ्ने हिसाबले विभाजन गरेँ भने हामीले प्राय देख्ने अहिले एउटा चाहिँ बच्चामा जुन बोल्ने बच्चाहरूमा अलि ढिला भयो, बोलेन भन्ने कुरा आइरहेछ. यो चाहिँ अहिले अटिजम लाइक डिसअर्डर भन्छौँ हामीले है. यो चाहिँ बच्चाहरू प्राय अब पहिले के हुन्थ्यो, हामी घरमा हजुरबा हजुरआमा अङ्कल आन्टी बाबा मम्मी भन्ने हुन्थ्यो, एउटा परिवार हुन्थ्यो, जोइन्ट फ्यामिलीमा हुन्थ्यो, खेल्ने बोल्ने टिभी भन्ने कुरा त अब कमै हेरिन्थ्यो. एउटा घरमा एउटा टिभी हुन्थ्यो, कसले हेर्ने के गर्ने हुन्थ्यो. अब सबको हात हातमा मोबाइल, इभन अब चार वर्षको बच्चा भने चाहिँ एउटा ट्याब बच्चालाई पनि भन्ने जस्तो भइसक्यो होइन. भात खुवाउने बेला राइम्स नहेरेर टिभी नहेरेर त भात खाँदैन मेरो छोराले भनेर अब एकदम प्राउडली भन्ने जस्तो अवस्था आयो. तर त्यो गर्दाखेरि आफ्नो बच्चालाई के किसिमको मानसिक अवस्थामा मानसिक ऊ परिरहेछ भन्ने कुरा अझै हामीले पूरै रूपले बुझिराखेनौँ. एक हिसाबले एजुकेटेड शिक्षित त भइरहँ, तर त्यो शिक्षित हुँदाखेरिको पछाडिको कुराहरू सबै नबुझेको कारणले बच्चाहरूलाई

0: एउटा फ्यामिली टाइम भन्ने कुरा छुट्याएर घरमा आइसकेपछि आवश्यक बाहेक अनावश्यक रूपमा मोबाइल टिभीमा नझुन्डिने गर्न सकिन्छ बच्चा बच्चीहरूको लागि. स्कूलको ठाउँबाट चाहिँ अब स्कूलमा हामीले बच्चा बच्चीलाई धेरै प्रेसर दिने, इभन अहिले चाहिँ कति ठाउँहरूमा चाहिँ स्कूलमा साइको सोसल काउन्सलर भनेर बच्चा बच्चीहरूलाई चाहिँ हप्तामा एक दिन एउटा सेसन जस्तो यस्तो गर्नु गर्दाखेरि यस्तो हुन्छ, यस्तो गर्दाखेरि नराम्रो यस्तो हुन्छ भनेर उहाँहरूलाई बढ्दो भर्खर दिमाग पुरै हिसाबले डेभलप भइसके पनि उहाँहरूलाई अब राम्रो नराम्रो कुरा थाहा नभइसकेको हुनाले चाहिँ साइको सोसल काउन्सलर मार्फत चाहिँ यस्तो गर्दाखेरि यस्तो कुरा हुन्छ, त्यही भएर हजुरहरू यस्तो कुराबाट टाढा बस्नुपर्छ भनेर सिकाउने कुरा सिकाउन सकिन्छ. अनि बुढेसकालमा चाहिँ हामीले एउटा हामीले आजभोलि हामीले गर्ने भनेको ज्येष्ठ नागरिक क्लबहरू अहिले खुलिरहेको छ होइन, त्यो कुरालाई प्रोत्साहन दिएर बुढाबुढीलाई यसो दिनमा राति 4-5 बजे एउटा नजिकको आश्रम होला मन्दिर होला कहीँ भजन कीर्तन गर्ने बस्ने व्यवस्था गर्यो भने यो कुरा बिस्तारै कम हुन सक्छ.
1: त्यसमा त घरमै समय दिनु पर्यो,
0: समय दिनु पर्यो होइन
1: हजुर. समय त्यो चाहिँ अहिलेको व्यस्त लाइफ शैलीले गर्दाखेरि जीवनशैलीले गर्दाखेरि घरमा समय दिन सकेको छैन भने पनि त्यस्तो ज्येष्ठ नागरिक क्लबहरूमा चाहिँ उहाँहरूलाई आबद्ध
0: गराएर
1: हामी चाहिँ यसलाई कम गर्न सकिन्छ.
2: आदरणीय श्रोताहरू तपाईँ यति बेला समय चक्र कार्यक्रम सुनिराख्नु भएको छ र म छु कार्यक्रम प्रस्तुता अमर सेबीच. आज हामीसँग हुनुहुन्छ दाङको घोराई स्थित सञ्जीवनी शिक्षण अस्पतालमा कार्यरत डाक्टर प्रवेश पोखरेल. हामी विभिन्न स्वास्थ्यका बारेमा हामी कुराकानी गरिराखेका छौं. डाक्टर साहब म पुनः स्वागत गर्न चाहन्छु. अब पछिल्लो समय मानिसले आफ्नो स्वास्थ्यलाई चाहिँ त्यति धेरै वास्ता गरेको पाइँदैन. अघि पनि हामीले कुरा गर्यौं व्यस्त जीवनशैली अस्वस्थ खानपान होइन, यो हामीले चाहिँ हाम्रा चीजहरू छोड्दै गएर नयाँ चीजहरू अंगाल्दै जाँदाखेरिको परिणाम हो अथवा चाहिँ के हो?
0: अब सबै कुराको राम्रो पाटो पनि हुन्छ नराम्रो पाटो पनि हुन्छ है. अब हामी चाहिँ अहिले कस्तो भयौँ भने पश्चिमी भनेर पुरै युरोपियन लाइफस्टाइल पनि मा भिज्न पनि सकिरहेको छैनौँ र हाम्रो जुन यो पहिले हाम्रो जुन लाइफस्टाइल थियो त्यसमा पनि हामी ढाल्न सकिरहेको छौँ. हामी अहिले कस्तो भने बीचको पाटो भयो. अब पश्चिमीहरूलाई सबै कुरा थाहा छ, मोबाइल चलाउँदाको बेफता के हो, रक्सीको बेफता के हो, मासु खाँदा कति खाने, नुन खाँदा कति खाने. अब हामीलाई चाहिँ सबै एकैचोटि सबै कुरा आयो, एकै 10 वर्षभित्रमा मोबाइल पनि आयो, वाइफाई पनि आयो, होटल रेस्टुरेन्ट पनि त्यही अनुसार खुल्यो, अनि त्यही भएर हामी एकैचोटि चाहिँ छलाङ मार्दाखेरि चाहिँ आएको हो जस्तो लाग्छ मलाई चाहिँ. अब बिस्तारै बुझ्दै जाँदाखेरि धेरै मान्छेहरू अलि सचेत पनि भइराख्नु भएको. अब बिहान मर्निङ वाक जाने ट्रेनहरू अहिले हामीले हेर्न सक्छौँ यहीँ सबैजना लगभग घरमा एक न एकजना कोही न कोही चाहिँ मर्निङ वाक जान्छु भनेर हिँडेकै देखिन्छ. तर मर्निङ वाक जाँदाखेरि पनि कति हिँड्ने होइन, मर्निङ वाक मात्रै गएर हुँदैन, खाँदाखेरि खानपान नुन कति खाने, तेल कति खाने, तोरीको तेल खाने कि सनफ्लावर तेल खाने कि गुलियो कति खाने. अब अहिले हाम्रो के हुन्छ, म त चिनी खाँदै खान्न भन्ने, चिनी नखाएरै बेलुका चाहिँ रक्सी चाहिँ खाने, अनि तेल तारेर चिनी चाहिँ खाँदिन भन्ने, तोरीको तेलमा तारेर दिउँसो पुडी चाहिँ खाने. त्यही भएर यो सबै कुराको ज्ञान भइ नसकेको हुनाले नै यो अहिले आएको प्रब्लम हो जस्तो लाग्छ मलाई चाहिँ.
1: अहिले के भन्छन् भन्दाखेरि नेपालमा खान नपाएर कोही पनि मर्या छैन, जति मर्या छ चाहिँ खान नजानेर मर्या होइन. अब हुन त व्यावसायिक हिसाबले हेर्ने हो भने बिरामी भइदेनन् भने अस्पताल कसरी चल्ने, स्कूल खोलेर विद्यार्थी आइदेनन् कसरी चल्ने भन्ने कुरा पनि होला. तर यसका साथसाथै हामीले स्वास्थ्य संस्थामा पछिल्लो समय यो काउन्सिलिङको पाटो, जनचेतना जगाउने पाटो, यसमा चाहिँ हामीले कतिको काम गरिराखेका छौँ?
0: अब यो अलिकति दुविधाको विषय हो जस्तो लाग्छ मलाई चाहिँ. अब कस्तो हुनाले नेपालमा जुन किसिमले डक्टरहरू, नर्सहरू, प्यारामेडिक्सहरू हुनपर्ने हो त्यो तुलनामा डब्ल्युएचओको क्राइटेरिया अनुसार छैन है. एकजना अब जस्तो मैले आइसियूमा काम गर्ने एकजना नर्सले एउटा बिरामी हेर्न पर्ने हो डब्ल्युएचओ क्राइटेरिया अनुसार, त्यो भयो भने चाहिँ बिरामीको हाम्रो रेखदेखमा एकदमै राम्रो इम्प्याक्ट पार्न सक्छौँ भन्ने छ. अब त्यो जनतामा हाम्रो अहिले छैन है. त्यसले गर्दाखेरि पनि अब डक्टर पनि अब हामीले हेऱ्यो भने एकजना डक्टरले दिनमा 5-10 जना बिरामी हेर्न पर्नेमा 50-60 जना नै पुग्छ कहिले काहीँ है. त्यसले गर्दा हाम्रो मलाई चाहिँ मेन चाहिँ औषधिले गर्ने पाटो त आफ्नो ठाउँमा छँदैछ, तर हामीले चाहिँ यो जुन काउन्सिलिङको पाटो पनि एकदम मुख्य भूमिका हुन्छ जस्तो लाग्छ. भन्दाखेरि चाहिँ अब कुराले मात्रै कसरी ठिक हुन्छ र जस्तो लागे पनि जुन इम्प्याक्ट हाम्रो काउन्सिलिङमा हुन्छ एउटा डक्टर स्वास्थ्यकर्मी हुने गइसकेर स्वास्थ्यकर्मीले भनेको हामीले घरमा सामान्य बाबु चिनी खान हुन्न भन्नु र डक्टरले चिनी खान हुन्न भन्नुमा हामीले आफै पनि फिल गर्छौँ. डक्टरले मलाई चिनी नखा भने हा, मासु नखा भने हा भनेर हामीले बार्ने कुरामा, त्यही भएर औषधि कसरी खाने, व्यायाम कसरी गर्ने, बिहान उठेर कति मिनट हिँड्ने, खाना खाइसकेको कति पछि बल्ल हिँड्ने, अनि तेलहरू खाँदाखेरि कस्तो तेल खाने, यो सबै कुरा डक्टरले सिकाएको अनुसार गर्न सकियो भने चाहिँ औषधिले गर्ने जुन इम्प्याक्ट हुन्छ र औषधि सँगसँगै काउन्सिलिङ गरेको इम्प्याक्टमा धेरै हामीले डिफरेन्स देख्न सक्छौँ।
1: अब

0: एउटा भनाई छ, त्यो बिरामी अस्पतालमा गएर डाक्टरले गर्ने त्यो व्यवहारमा राम्रो भइदियो भने पछाडि 50% बिरामी चाहिँ डाक्टरको व्यवहारले नै निको हुन्छ भनेर भनिन्छ। अब हुन त डाक्टरहरूका यहाँले पनि भनिहाल्नु भयो आफ्नै खालका बाध्यता छन्, बिरामीको चाप। अब भनिन्छ डाक्टरलाई प्रेसरमा भयो भने त्यो डाक्टरले राम्रोसँग उपचार गर्न सक्दैन, होइन? अहिले तपाईँहरूलाई चाहिँ खास गरेर काममा चाहिँ कतिको प्रेसर हुन्छ, कतिको चाप हुन्छ?
1: हजुर, चाप त अब मैले अब हामीले अहिले एकचोटि म ड्युटी गएँ भने म 24 घण्टाको ड्युटी गर्नुपर्ने अवस्था छ है। अब एकचोटिमा आइसियुमा 10 जना बिरामी हुनुभयो भने अब मैले 24 घण्टा गर्दाखेरि जुन अहिले बिहान म 7 बजी गएँ भने जुन मेरो मैले गर्न सक्ने क्षमता हुन्छ, र राति 3 बजेको बिरामीलाई मैले एउटा क्षमताले गर्न सक्दैन, किनभने मेरो पनि शरीर हो, म पनि थाक्छु होइन, मेरो दिमागले पनि रेस्ट खोज्छ। अब रातभरि काम गर्दाखेरि अभियसली त्यो इम्प्याक्ट हामीले गर्न सक्ने प्रोडक्टिभिटी त डिक्रिज हुन्छ नै। अब त्यसले गर्दाखेरि बिरामीलाई नोक्सान पनि हुन्छ कतिपटक होइन, तर अब त्यो के गर्ने, त्यसको सावधान त अब डक्टरहरू त्यही अनुसार म्यान पावर खोज्नु पर्यो। त्यो अब फेरि हस्पिटलले पनि त्यो अनुसार थ्याक्न सक्दैन र हामीसँग त्यति म्यान पावर पनि पुगिसकेको छैन। त्यसले गर्दाखेरि चाहिँ थोरै म्यान पावरमा धेरै काम गर्न खोज्दाखेरि चाहिँ कतिपटक त्रुटिहरू पनि आउँछ नै।
0: त्रुटिको कुरा निकाल्नुभयो, डक्टर आफैमा भगवान होइन,
1: होइन?
0: तर विभिन्न ठाउँमा हामीले देख्ने गर्छौं, अब यहाँले चाहिँ हेल्थ फाउन्डेसनमा पनि काम गरिराख्नु भएको छ, काउन्सिलको पाटोमा पनि काम गरिराख्नु भएको छ, डक्टरले बिरामी मार्यो भनेर अफवाहहरू आइदिन्छन् होइन। आधिकारिक न्यूज मिडियाहरूमा त त्यस्तो आउँदैन, अहिलेको यो सामाजिक सञ्जालको ट्रेन्डले गर्दाखेरि यस्तोहरू भइराखेको छ, जसले गर्दाखेरि चिकित्सकमाथि भौतिक आक्रमण हुनेदेखि स्वास्थ्य संस्थामाथि चाहिँ तोडफोडका कुराहरू पनि सुन्छौं। यसमा चाहिँ मानवीय इररहरू कतिको हुन्छन्, अनि त्यो बिरामी चाहिँ लास्ट आवरमा पुग्दाखेरि त्यस्ता खालका घटनाहरू चाहिँ किन हुन पुग्छन्?
1: अब मानवीय इररबाट कुरा गरौँ, मानवीय इररै नहुने अब हामीले सबै कुरा पर्फेक्टली 100% गर्छौँ भन्ने चाहिँ हुँदैन। तर हामी कस्तो प्रोफेसनमा छौँ भने हामीले सकेसम्म हामीले इरर गर्ने हाम्रो ठाउँ हुँदैन है। हामीले त्यही अनुसार ट्रेन छौँ, हामी 6 वर्ष पढियो, फेरि 2 वर्ष काम गरियो, फेरि 3 वर्ष पढियो, फेरि 1 वर्ष काम गरियो, फेरि 2 वर्ष पढिसकेपछि बल्ल एउटा विशेषज्ञ डाक्टर बनियो। यत्रो दिन यत्रो वर्षसम्म एउटै कुरा गर्दाखेरि टुटी हुने पाटो चाहिँ मिनिममै हुन्छ,
0: हामीले कम हुन्छ,
1: हजुर कमै हुन्छ। तर हामीले सकेसम्म बिरामीलाई राम्रो होस् भनेर नै गर्ने हो। तर त्यो सँगसँगै कस्तो हुन्छ नि, हाम्रो मैले अहिले यहाँ हेर्दाखेरि चाहिँ अब विगत 2 वर्षदेखि म यहीँ घोराईमा आइसियुमा काम गर्दाखेरि चाहिँ मैले के देख्छु भने बिरामीहरूको चाहिँ के हुन्छ भने सामान्य 4 दिन ज्वरो आयो, 4 दिन ज्वरो आउँदासम्म फार्मेसीमा जानुभयो, पावरीको एन्टिबायोटिक खानुभयो, अनि ज्वरो कम भएन, 7औं दिन आउनुभयो, प्रेसर पनि छैन, त्यसलाई हामीले सेप्सिस भन्ने वर्ड बुझ्छौँ, त्यो भनेको शरीरको विभिन्न ठाउँमा चाहिँ इन्फेक्सन फैलिसकेको त्यस्तो अवस्थामा आउनुहुन्छ। अनि बिरामीको आउँदाखेरि चाहिँ के हुन्छ, अब मैले आइसियुमा राखेर राख्दाखेरि आज लगाएर औषध चलाए पनि भोलि बिहान त त्यो बिरामी ठिक भएर हिँड्ने भएर पठाउँछ भन्ने हुन्छ, अपेक्षा त्यो हुन्छ। तर यति जटिलमा अवस्थामा पुगेर आउनु भएको हुन्छ कि हामीले चाहेर गर्न सक्ने कुरा गर्दा गर्दै पनि सधैँभरि राम्रो आउटकम हुन्छ भन्ने छैन। अनि त्यसपछि राम्रो कुरा बिरामी खुसी हुनुहुन्छ जानुहुन्छ, नराम्रो कुरा चाहिँ बाहिर निक्लिने हो,
0: राम्रो कुरा प्रचार हुँदैन
1: हुँदैन, नराम्रो कुरा चाहिँ प्रचार हुने। अब जस्तो हिजकै म अहिले यहाँ आइपुग्नु चाहिँ त्यही च्याउकै कुरामा, बिरामीले च्याउ खानुभएछ, च्याउ खाएर बिहान खानुभएछ, बिहान खाएपछि दिउँसो पेट दुख्न थालेछ, अब सामान्य पेट दुखेको होला भन्नुभयो, बेलुका पनि च्याउ खानुभयो, त्यसपछि रातिबाट पखाला सुरु भयो, रातिबाट पखाला सुरु भएपछि अर्को दिन पनि पखाला हो भनेर सामान्य बस्नुभयो। हाम्रो हस्पिटलमा आउँदाखेरि 3 दिनको दिन राति 1:30 बजे
0: त्यो पनि तेस्रो पटकमा आउनुभएको छ,
1: तेस्रो पटक
0: सिपुर जानुभएको छ, प्रतिष्ठान आउनुभएको छ,
1: त्यहाँ पनि प्याक भएपछि त्यहाँ आइपुग्नु भएको छ, आउँदाखेरि प्रेसर छैन, हाम्रो सामान्य 120/80 हुनुपर्ने प्रेसर 50/30 बनाएर आउनु भएको छ, 25 पटक बखला लाग्यो, 10 चोटि बान्ता भयो भनेर आउनु भएको छ। अब त्यो अवस्थामा हामीले आइसियुमा लगेर हामीले गर्न सक्ने सबै कुरा गर्दाखेरि पनि अब फर्काउन त गाह्रो हुन्छ, अब त्यति गर्नुभयो डक्टर, हामी म रातभरि नसुतेर गर्दाखेरि पनि मैले बचाउन सकेन, तर त्यो कस्तो अवस्थामा हुनुहुन्थ्यो भने उहाँलाई अब जहाँ लग्यो भने बस्ने अवस्था चाहिँ थिएन, हामीले गर्न सक्ने कुरा गर्ने हो। अब त्यसपछि बित्नुभयो, बितिसकेपछि अब बिरामीलाई चाहिँ यहाँ भएर भएन, काठमाडौँ लगाए हुन्थ्यो, हजुरले हामीलाई रिफर गर्नु भएन भने जस्तो कुरा चाहिँ सुन्न आउँछ नै आउँछ। अब त्योमा चाहिँ हाम्रो नेग्लिजेन्स केयरलेसनेस भन्दा पनि बिरामीको चेतना पनि त्यो लेभलको छैन, कुन अवस्थामा मैले बिरामीलाई हस्पिटल ल्याएर आएको छु, अहिले बिरामीको अवस्था कुन अवस्थामा छ, र कुन अवस्थामा भएको बिरामी सुधार हुन्छ र कुन अवस्थामा भएको बिरामी चाहिँ जटिल भएर सुधार हुन नसक्ने अवस्थामा हुनुहुन्छ भन्ने जुन चेतना एउटा चाहिन्छ, त्यो नै नभएको कारणले पनि यो यस्तो न्यूजहरू धेरै आएको जस्तो लाग्छ मलाई।
0: डाक्टर साहब, जस्तो एउटा कुरा, हामी पेसाले डाक्टर छौं तर फेरि हामीमा त्यो मानवीय स्वभाव चाहिँ छ नै, होइन? गर्दा गर्दै अब एउटा उमेरले पाएको होइन उत्तरार्ध उमेरले चाहिँ भइसकेका मान्छे 70-80-90 वर्ष पुगिसकेका मान्छेमा त बुढेसकाल थियो जाने उमेर भइसकेका थियो होइन एउटा सांस्कृतिक हिसाबले पनि हामी त्यो सोच्छौँ तर लाउलाउ खाउँ खाउँको उमेरको बच्चा एउटा केही गर्ने दक्ष जनशक्ति गर्दा गर्दै आफ्नै आँखा अगाडि त्यसले प्राण त्याग गर्दाखेरि कस्तो लाग्छ
1: यस्तो हुन्छ अलिकति बुढो मान्छे दम भएर आउनु भएको छ लामो समयदेखि दममा हुनुहुन्छ भेन्टिलेटरमा राख्छौँ हामीले चाहिँ त्यो बेला चाहिँ के गर्छौँ भने 80 वर्षको पुगिसक्नु भए भेन्टिलेटरमा मैले एक हप्ता राखेर भेन्टिलेटरबाट निकाल्न नसकेर अवस्था बिगारेर बिरामीलाई पनि गाह्रो भयो भने हामीले त्यही अनुसार काउन्सिलिङ गर्छौँ सकेसम्म उहाँलाई 2 दिन हेरौँ उपचार ठिक भयो राम्रो भयो भने हामीलाई इम्प्रुभ भएको थाहा हुन्छ हामी त्यही अनुसार भन्छौँ त्यही अनुसार अगाडि बढौँला अवस्था अब सुधारै भएन भने चाहिँ हामीले पनि घर लग्नुहोस् ठिक छ भनेर जान्छौँ तर अब जुन बिरामी चाहिँ अब भर्खरको 20-25 वर्षको उमेरको बिरामी अब बिखाएर आउनु भएको छ हामीले गर्न सक्ने सबै कुरा गर्दा गर्दै पनि बित्नु भयो भने चाहिँ हामीलाई पनि त्यो दिन चाहिँ निद्रा नलाग्ने नै हुन्छ
0: त्यहाँ चाहिँ त्यो बेला चाहिँ एक खालको सन्नाटा त हुन्छ नै होइन त्यो डक्टरमा पनि हुन्छ त्यो चाहिँ बिरामीका आफन्तमा छन् हुने कुरा भइहाल्यो त्यो बेला चाहिँ बिरामीका आफन्तहरूले त्यो एग्रेसिभ पाराले डक्टरहरूले अलिकति नेग्लिजेन्स गर्यो होइन भन्दाखेरि त्यो आफूले गरिराखेका छ सक्दो गरिराखेका छ एउटा पेसागत हिसाबले विशेषज्ञताका हिसाबले आफूले गरिराखेका छ त्यो कुरा नेगेटिभिटी आउँदाखेरि चाहिँ कस्तो लाग्छ
1: यस्तो सुरु सुरुमा चाहिँ अलिकति रिस उठेको जस्तो हुन्थ्यो मलाई तर अहिले चाहिँ मैले आइसियुमा लामो समय गरेपछि चाहिँ मलाई कस्तो भइसक्यो भने आफूलाई त्यो ठाउँमा राखेर हेरिदो रहेछ कि किनभने मेरो लागि त मैले आइसियुमा 10 जना बिरामी हेरिरहेको छु तर 10 जना बिरामीको त कसैको सबैको आफ्नो आफ्नो बुवा आमा छोरा छोरी बुढी भन्ने हुनु रहेछ अनि त्यही भएर अब बुढी नै बितिसक्यो भनेपछि सामान्य आक्रोश आउनु भनेको सामान्य हो जस्तो लाग्छ अहिले त्यही भएर चाहिँ त्यो कुरालाई सामान्य रूपमा नै लिन्छु मैले चाहिँ ठिकै छ अब हामीले गर्न सक्ने गरेको मैले गर्न सक्ने गरेकै हो होइन मैले गर्न सक्दा गर्न खोज्दा खोज्दै पनि कति अब हजुरले भने जस्तै भगवान् त होइन मैले सकेसम्म त बचाउन प्रयास नै गर्ने हो होइन त्यो गर्दा गर्दा पनि बित्नु भयो भने चाहिँ आक्रोश आउनु सामान्य हो र मैले यो कुरालाई सामान्य रूपमा नै लिनुपर्छ जस्तो लाग्छ त्यही भएर आजभोलि चाहिँ मैले सामान्य रूपमा नै लिने गरेको छु
0: हामी कार्यक्रमको उत्तरार्धतिर छौँ दाङको एउटा प्रतिष्ठित र सुविधा सम्पन्न हिसाबले हेरिन्छ सञ्जीवनी शिक्षण अस्पताललाई आम नागरिकको एउटा गुनासो के छ भने स्वास्थ्य सेवा चाहिँ महँगो भयो भनेर भनिन्छ अब हुन त त्यहाँ तपाईँ काम गर्नुहुन्छ त्यसका लगानीकर्ताहरू अनि छुट्टै छन् होइन खासले यो सेवा नै महँगो हो कि बनाइन्छ डाक्टर साहब
1: सेवा नै महँगो त होइन होला यसलाई किनभने अब विदेशमा यही कुरा फ्रीमा हुने नेपालमा यही कुरा पैसा यति महँगो अब हाम्रो आइसियुमा एक दिन बसेको मात्रै 16,000 पर्छ भेन्टिलेटरमा राखेको 16,000 भनेको भेन्टिलेटर चार्ज मात्रै औषधि यताउति गर्दा 20,000 पर्छ सामान्य अब एउटा दिनमा 1,000 रुपियाँ कमाउने मान्छेलाई भेन्टिलेटरमा राख्दाखेरि दिनको 20,000 पुग्दाखेरि मलाई नै हात काम छ भेन्टिलेटरमा राखौँ कि नराखौँ भनेर सेवा नै महँगो त होइन होला यो चाहिँ हाम्रो के भन्छन् नियमहरू जुन सरकारले बनाएको नियम कानूनहरू बिमादेखि लिएर सबै कुरा गर्दाखेरि चाहिँ सामान्य नागरिकलाई सहज नै हुनुपर्ने कुरा हो जुन 16,000 भनेको एउटा मसिन हो मसिनले अक्सिजन दिइरहेको यसलाई 16,000 पुर्याउनु पर्ने हो जस्तो चाहिँ लाग्दैन तर मसिन आफैमा महँगो छ अब एउटा भेन्टिलेटर मसिन 1 करोडदेखि 2 करोड बीचमा पर्छ एउटा एमआरआई मसिन 10 करोडदेखि 15 करोड पर्छ होइन मसिन महँगो भए पनि यसलाई हामीले सहज बनाउन चाहिँ सकिन्छ अब सहज बनाउनलाई मेरो डक्टरको हातबाट मात्रै भन्दा माथिबाट नै मन्त्रालयदेखि नै नियमदेखि लिएर हाम्रो सबै कुरा त्यही अनुसार सहज बनायो भने सामान्य जनतालाई सहज हुने हो अब माथिदेखि नै सहज छैन अब जस्तो हाम्रो यहाँ सरकारी अस्पताल भनेको तुलसीपुरमा आइसियु सर्भिस नै छैन जबकि त्यहाँ भेन्टिलेटरहरू पनि छ डक्टरहरू पनि हुनुहुन्छ भेन्टिलेटर त्यहाँ नचलेको 2-3 वर्षदेखि नै भयो त्यहाँको बिरामी आउनुभयो भने त्यहाँबाट रिफर हुन्छ त्यहाँबाट आउनुहुन्छ प्रतिष्ठान
0: त्यो चल्यो भने त त्यो 16,000-20,000 त तिर्नु पर्दैन थियो
1: तिर्नै परे पनि 16,000 सरकारी अस्पताल हुनाले 5,000-10,000 कम हुन्थ्यो होला होइन त्यहाँ बन्द भएपछि आउनुहुन्छ प्रतिष्ठानमा बेड प्याक हुन्छ किनभने सबै लोड बोक्ने प्रतिष्ठानले त्यसपछि जानुहुन्छ सञ्जीवनीमा जाँदाखेरि अब भेन्टिलेटर चार्ज त हाम्रो राप्तीमा र प्रतिष्ठानमा र सञ्जीवनीमा इक्वल नै छ तर पनि अब बिरामी एक त बिरामीको अवस्था बिग्रिनु भयो तुलसीपुरमै भएको भए त बिरामीले त्यही सुविधा पाउनुहुन्थ्यो हुँ उपचार हुन्थ्यो 10 मिनटले पनि फरक पर्छ 5 मिनटले फरक पर्छ लामो घुम्दै त्यहाँ पुग्नुहुन्छ त्यसपछि फ्रीमा हुने कुरा या 5,000 हुने कुरा प्राइभेट संस्थामा गएपछि अलिकति महँगो त पर्ने नै भयो बिरामीलाई नै लास्टमा गएर सबै भोर चाहिँ बोझ बोक्ने चाहिँ बिरामी नै पर्नुहुन्छ लास्टमा चाहिँ
0: अन्तिममा रेडियो सुनेर बस्नुभएका आम श्रोताहरूलाई आफ्नो स्वास्थ्यप्रति सामान्यतया बेसिक कुराहरू हामी यो कुराहरूमा चाहिँ ख्याल गर्यौँ भने धेरै चिजहरूबाट चाहिँ बच्न सक्छौ भन्ने कुरामा चाहिँ के भन्नु?
1: यसमा चाहिँ अब सुरुमा चाहिँ एउटा चाहिँ मैले अहिले देखेको चाहिँ यही मोबाइलहरू स्क्रिन टिभी को ल्यापटपको कुरा नै यो चाहिँ सकेसम्म कम गर्यो भने मानसिक रूपले चाहिँ हामी स्वस्थ हुन्छौँ। मानसिक स्वस्थ भयो भने बल्ल अरू फिजिकल स्वास्थ्य हुनलाई हेल्प हुने हो। फिजिकल स्वास्थ्यको लागि चाहिँ शारीरिक स्वास्थ्यको लागि एउटा भनेको हामीले देखेको हाम्रो समाजमा मैले एकदमै देखेर ऊ हुने भनेको रक्सी र चुरोट। रक्सी र चुरोट खानु भएन। त्यसपछि चाहिँ व्यायाम भनेर जिम जाने, दिनको म यहाँबाट घरधारा पुग्छु घरधाराबाट यहाँ आउँछु होइन कि, सामान्य 15-20 मिनट बिहान सिधा बाटोमा उकालो पनि चढ्नु परेन ओह्रालो पनि झर्नु परेन, सामान्य सिधा बाटोमा 10-20 मिनट हिँड्नु पर्यो। त्यसपछि नुन सकेसम्म नुन एकदमै मिनिमम खानु पर्यो। त्यसपछि तारेको कुराहरू कम गर्नु पर्यो। रातो मासु, खसीको मासु, राँगाको मासु, बुङ्गुरको मासु भनेको महिनामा एकचोटि खाए पुग्छ। त्यो सँगसँगै हामीले खान पर्ने तर नखाने भनेको सागसब्जी फलफुललाई चाहिँ सकेसम्म धेरै खानु पर्यो। त्यति गरेपछि चाहिँ अब हुने रोग, अब जुन चाहिँ हामीले रोकेरै नरोकिने रोगहरू त होला नै, तर जुन हामीले रोकिने रोगहरू छन् 50-60% त हामीले रोक्न सक्ने कुराहरू हुन्छ, त्यो कुराहरू चाहिँ रोकिन सक्छ।
0: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद
0: आदरणीय श्रोताहरू, आजको कार्यक्रमको समय यही सकिन्छ। अर्को हप्ता नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि प्रविधिका मित्र अमृता डाङलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता अमर क्षितिज पनि विदा हुन्छु। नमस्कार।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
6: सम्पर्क मोबाइल नम्बर 9822964264
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
8: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चौक दाङ सम्पर्क फोन नम्बर 9686 61694

हेर्ने साथमा मायाको मधु मासमा लागोस् न बाडुत किक्कुक्क तिमीले खाँदा गाँसमा अनि पो माया पक्ष नि हौ दुबईको एकै नाचमा।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जाङ।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899088।
6: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9858734910।
6: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9848987141।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। पीड़ितलाई राहत दिने सरकारको निर्णय।
1: सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव। तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
2: तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको हो।
0: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार। केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
3: 4-5 दिन भयो होइन, 7-7 दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ। संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना लाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने।
5: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085/2 पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानी को स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
3: कुनै पनि आउटब्रेक देखिएको छैन, 5-7 नै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ। अब हामी यत्तिकै, यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भेलेन्स भनिन्छ, बर्ड फ्लू जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत दिन्छ।
5: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
2: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री पनि राखेपछि अलिक सभ्यता खडा भएको हो। खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो
5: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
6: विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू, जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्टाङ सहित मध्यमसम्मको वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभाग एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतर बाटा लागिरहेको अवस्था छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
5: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्तरमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रृंखला सहभागी छन्।
0: संतोषी रावल। आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ़दो विश्वास।
7: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
0: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत भरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267707।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
2: अडगुरी ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाँटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेखगाउँ स्वारा फाँट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ, जोर्नी, नसा, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
5: आर्थिक वर्ष 2082-83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो। आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडेलधुरा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाथ, जोर्नी दुख्ने, हात खुट्टा दुख्ने, नसा झ्यापिने, मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अमरगढ़ी नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थी।
6: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ। आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। पहिला मैले धेरै लामो समय खाए, मेरो कम हुँदै गएछ रोगहरू।
5: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ़दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन, उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो।
7: ओपिडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने, अर्को सेवा स्तनपाई सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं, र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौं हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्दा पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं। यो आर्थिक वर्षमा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझै यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढ़ाउन सके अझै राम्रो हुन्थ्यो।
5: आर्थिक वर्ष 2082-83 केन्द्रबाट अन्तरङ्ग तथा ओपिडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपाई सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
8: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
4: सुखी बुढेसकालको सूत्र के होला विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
11: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
12: फोन नम्बर 082-563-479
11: मोबाइल नम्बर 98-494-67-487
13: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी तेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
14: बिरामी
15: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार
16: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही फोन नम्बर 082-562-63-23 98-478-1817 98-478-3543
19: भर्ना सम्बन्धी सूचना
20: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ
21: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286
4: र यो अनुपात निरन्तर बढ़दो क्रममा छ उमेर बढ़दै जाँदा दीर्घरोग आर्थिक निर्भरता एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं
8: अब हामी अहिले पछिल्लो समय के भन्छौं भने एजिङ विथ डिग्निटी सम्मानित वृद्धावस्था भनेर भन्छौं त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउन तर्फ लाग्ने मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन् मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस् त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो यी धेरै कुराहरू जोडिएको हुन्छ त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो
22: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ
8: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ कति बेला चाहिन्छ कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन त्यो भएर यी सबै कुराहरू अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ कुन समाजमा आफू रमाउने हो त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने यस्तै धेरै कुराहरू छन् ती सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ
22: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो. त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर.
8: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन् त्यसपछि बाँकी आफ्नो लागि हामी चाहिँ सन्तान
22: नहुर्क्युन्जेल
8: भनेको उनीहरूको सर्ट एन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्. हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ. अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले. त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो. आफूसँग भएको जुन सम्पत्ति छ जग्गा हुन सक्ला चल अचल जे जति सम्पत्ति छ यी नै मेरा छोराछोरी हुन् नि यिनलाई छिट्टै अंशभण्डा लगाइदिउँ मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्न भएन. त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ. अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभेन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ.
22: तर कतिपय अवस्थामा चाहिँ अंशभण्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्ने.
8: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ मै हो नि थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि किन तिर गर्नु भएको छ यो नगर भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ. नाम मेरो नाममा के अरे घर छ घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ. तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन. त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन उहाँहरूलाई भोलि तिमीहरूको नै हो अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आस नगर पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ.
22: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ अरू केही उपायहरू छन्.
8: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन् जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्. जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले जेस नागरिकहरूको समूह बनायो. त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यसमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो उहाँहरूले आफूले पनि उठाउने जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने अनि त्योबाट चाहिँ कुनै सामान किन्ने कोही मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्.
4: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ। औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू भएको छ। आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाण्डुमा हुने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि थितालाई धन्यवाद। भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा।
0: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम। लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी।
1: आज राति चार प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना। जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन।
0: नीट प्रश्न पत्र चुहावट प्रकरणले भारतभर आन्दोलन चर्कियो। सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सोनम तयार।
1: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरूष कबड्डी टोली भोलि भारत जाँदै। काबा मेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ितसँग भएको सम्झौता अनुसार मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू आजकै मितिदेखि अवैध भएको घोषणा गर्ने निर्णय गरेको हो। यो सँगै सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083-4-1 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
0: मन्त्री परिषद बैठकले मुगुको सोरु गाउँपालिका 1 गणेश नेपालीको मृत्यु प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको समय जगतमा 3 सदस्यीय न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी, विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ। यस्तै बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि गरेको मन्त्री पोखरेलले बताउनुभयो।
4: गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने, 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिन र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन स्वीकृति गर्ने।
1: सरकारले चालू आर्थिक वर्षका लागि लोकसेवा आयोग मार्फत हुने नयाँ स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेपछि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूमा अन्यलता र निराशा देखिएको छ। यही साउन 4 गते मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व स्वीकृति बिना नयाँ स्थायी पदपूर्तिको माग आयोगमा नपठाउने निर्णय गरेको थियो। सरकारको पछिल्लो निर्णयले वर्षौंदेखिको लोकसेवा तयारी गरिरहेको मेहनत खेर गएको विद्यार्थीले गुनासो पोखेका छन्। निर्णयले लोकसेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया प्रभावित हुने भन्दै तयारीमा जुटेका विद्यार्थी परीक्षार्थीहरूले आज काठमाण्डुको माइतीगर मण्डलामा विरोध जनाएका थिए। लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। सरकारले भने हालै संख्या घटाएर 18 कायम गरेपछि दरबन्दी र संगठन संरचना पुनरावक अवलोकन भइरहेको जनाएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा पुगेकाले केही कार्यालयहरूमा कर्मचारीहरू दरबन्दी भन्दा बढ़ी फाजिल हुन पुगेका सरकारले जनाएको छ। फाजिल कर्मचारी व्यवस्थापन गरिसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ दरबन्दी सिर्जना भएमा नियमित प्रक्रियाबाट लोकसेवा आयोगमा माग पठाइने प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अड्याले बताउनुभयो।
5: फाजिलमा परेका कर्मचारीहरूको दरबन्दीलाई अलिकति मिलान गर्नु पर्दा लागि सबभन्दा पहिला चाहिँ यो जहाँ जहाँ खाली छन् खाली हुँदै जान्छन् ती खाली हुँदै गएको ठाउँमा चाहिँ यो फाजिलमा परेका मान्छेहरूबाट कर्मचारीबाट यसलाई उपयोग गर्दै जाने त्यहाँ प्रयोग गर्दै जाने अनि त्यसपछि यदि फाजिलमा परेका कर्मको संख्या भन्दा बढी रिक्त पद रह्यो भने तिनीहरूलाई त्यो चिजलाई चाहिँ अब लोकसेवा आयोगमा परामर्श गर्दै जाने अनि त्यो सँगसँगै अब यदि नयाँ दरबन्दी क्रिएट पनि हुन्छ ओएनएमले सबै दरबन्दी खारेज दिने भत्ताउने मात्रै काम पनि गर्दैन नयाँ स्वीकृत भएका दरबन्दीमा पनि रिक्त भएको अवस्थामा ती पदहरूलाई पनि खोल्दै जाने हो। त्यो भन्नुको अर्थ के हो भने सरकारले अहिले अब यो सालको लोकसेवा आयोग बन्दै गर्ने भनेर भनेको चाहिँ होइन त्यसो गर्नु पनि होइन तर अब फाजिलमा परेका कर्मचारीको व्यवस्थापन पनि गर्ने र सँगसँगै जति कर्मचारी रहन्छ त्यही अनुसार चाहिँ लोकसेवा आयोगमा पनि माग गर्दै जाने भन्ने
1: तत्कालका लागि विभिन्न पदमा माग हुने संख्यामा केही थपघट वा कमी हुन सक्ने भए पनि विज्ञापन नै बन्द नहुने उहाँले बताउनुभयो।
5: विद्यार्थीहरूले विरोध त गर्न जरुरी छ जस्तो लाग्दैन मलाई किनभने यो हामीले बन्दै गर्ने अब लोकसेवाकै नखोल्ने भनेको चाहिँ होइन दरबन्दी भन्दा बढीमा रहेका कर्मचारीहरू त फाजिलमा परिसकेपछि आफै सरकारले यो दरबन्दीलाई अलिकति सानो बनाउने संगठनलाई सानो बनाउने दरबन्दी संख्या चाहिँ घटाउने खर्च घटाउने त्यो अभियान अन्तर्गतकै यो काम हो त्यसले गर्दाखेरि अब अलि संख्याको हिसाबले जो अलि धेरै संख्यामा लोकसेवा आयोगमा खोल्ने गर्थ्यो होइन कुनै कुनै पदमा कम हुन सक्छ भन्ने मात्र हो।
1: स्थायी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहमा कस्तो असर पर्ला भनेर हामीले पूर्व प्रशासक खेमराज रेग्मीलाई सोधेका छौं।
6: तिनीहरूले चाहिँ अब यो अहिले अलिकति पुराएर 1 लाखलाई चाहिँ फ्याँक्ने भनेका छन् होइन कैयौं दरबन्दी कटौती गर्ने भनेका छन् हुन्छ अहिलेसम्म चाहिँ अब कानून नबनिसकेका हुनाले अब यो प्रस्ताव मात्रै हो त्यो कानून बनिसकेका छैन किनभने संसदबाट पास हुनुपर्ने हुन्छ त्यो त केही समय लाग्ला तर चाहिँ त्यो कारणले चाहिँ रोकिएको छ रोक्नु भनेको वास्तवमा एउटा चाहिँ नयाँ इमर्जिङ चाहिँ प्रतिभाहरूलाई रोक्नु भयो यो रोक्न मिल्दैन वास्तवमा चाहिँ तिनीहरू चाहिँ त्यो फ्लो भन्छ नि यो चाहिँ राज्य प्रशासनमा आउने योग्य व्यक्तिहरूको फ्लोलाई चाहिँ रोक्नु चाहिँ यो मुलुकको विरुद्धको चाहिँ काम हो यो गलत हुन्छ।
1: यसरी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहमा चाहिँ कस्तो असर पर्ला
6: होइन यो चाहिँ जेनेरेसनै हुन्छ हेर्नुहोस् त मानव 2 वर्षलाई चाहिँ रोकिदियो भने 2 वर्षसम्म चाहिँ अब ग्रेजुएसन गर्ने जुन चाहिँ व्यक्तिहरू छ त्यो 2 वर्षपछि जान दिने होइन लोकसेवा आयोगको भने त उनीहरूले चाहिँ त्यो गुमाइसकेका हुन्छन् त्यो चाहिँ मुलुक छोडेर हिँड्न सक्ने पनि हुन्छन् यो त हाम्रो ब्रेन ड्रेन भनेर चाहिँ भनिराखेका अवस्था छ यस्तोमा त यो त झन् तिमीहरू चाहिएन राम्रो मान्छे भनी जस्तो कुरो हुन्छ यो गलत हो यो।
1: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले आफ्ना मागहरू व्यवस्था गरेको भन्दै भोलिदेखि अनसन शुरू गर्ने घोषणा गर्नुभएको छ। दार्चुलाबाट आज विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप लगाउनुभयो।
0: पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा चक्रप्रसाद बास्तोला बौद्धिक र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेले संहिता नराख्ने भनेर बोलेको उल्लेख गर्दै देशलाई पछाडि धकेल्ने अभिव्यक्ति भएको टिप्पणी गर्नुभयो। अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो पूर्व राष्ट्रपति यादवले भन्नुभयो।
7: लोकतन्त्रको मर्म नबुझेको मानिसहरू छ कि अर्थमन्त्रीले भन्छ अब संहिता खत्तम गर भनेर भन्छ जसले बुझेको छ तपाईँले कि यो देशमा तपाईँको के भन्छ फेरि हामीले पेन्डोरा बक्स खोलेर तपाईँको के भन्छ फेरि रडाकोमा गएर देशलाई बर्बाद गर्ने कुरा चाहिँ भइरहेको छ भन्नु जसलाई कि विद्वान भन्छु हामी पनि भन्छौँ कि विद्वान मान्छे छ युएनपिएनमा काम गरेका छ बडा सिकेर आएको होला भनेर प्याराडाइम सिफ्ट गर्छ देशलाई सोझै तपाईँको कहाँबाट कहाँ लड्छ तर त्यसको हालत त त्यो छ।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवसका दिन नेपाली कांग्रेसको संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन्। विशेष महाधिवेशनबाट चुनिएको पार्टीको संस्थापन पक्षले ग्रीन रन लगायतका कार्यक्रम गरेको छ भने संस्थापन इतर पक्षले प्रज्ञा भवनमा भेला गरेको छ। बिहान यूएन पार्क ललितपुरबाट 5 किलोमिटर दौड़ेर जावला खेलको फाल्चा पुग्नुभएका सभापति गगन कुमार थापाले बीपी कोइरालाको विचारसँग जलवायु परिवर्तनको एजेण्डालाई जोड़नु भएको थियो। त्यसक्रममा उहाँले पार्टीको आन्तरिक विवादबारे नबोली सरकार र प्रतिपक्षको भूमिकाबारे चर्चा गर्नुभएको थियो।
8: मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, भाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। ठिकै छ, यसपालि यस्तै हो भने
1: तर विपक्षीकै स्मृति दिवसका तर बीपीकै स्मृति दिवसका अवसरमा कमलादीमा छुट्टै भेलाको आयोजना गरेका इतर समूहका नेताहरूले भने पार्टी विभाजनको स्पष्ट संकेत गरेका छन्। नेता प्रकाश मान सिंहले हालसम्म एकताका लागि प्रयास गरे पनि नभएकाले अब यही साउन 29 गते राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभयो। 7 प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौँमा हुने उहाँले जानकारी दिनुभयो।
9: यो विशेष महाधिवेशनवालाहरूले चाहिँ पार्टीले चाहिँ

0: सभापति पूर्णबहादुर खड्काले पार्टीको पन्ध्रौं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू हुँदा पद खोजेको भनेर बदनाम गराउन खोजिएको आरोप लगाउनुभयो। थापा पुस्तालाई अस्वीकार गर्दै आउनुभएका देउवा समूहका कमाण्डर खड्काले युवालाई अघि सारेर नेतृत्व दिन तयार रहेको वाचा गरेर आश्वस्त पार्ने प्रयास गर्नुभएको छ।
1: हामीले तपाईँहरू विशेष महाधिवेशन कार्यक्रम मान्यौं, हामीलाई जोड्नुहोस्, हामी जोडिन्छौ, सानेपामा सबैलाई राख्नुहोस् भन्ने कुरा यो पदमा आगे हो, पदको लागि बार्गेनिङ गरे हो। हामी यो पद निवर्तमान कार्यवाहीदेखि उपसभापति महामन्त्री नेता सारा पदै पदका भारी छ। हामीलाई कुनै कसैलाई पनि पदको आकांक्षा छैन र हामी सबै अग्रपंक्तिका नेताहरू हामी कोही पनि निष्क्रिय बस्नेवाला छैनौं, कोहीलाई भ्रम नहोस्। हामी युवाहरू अगाडि सारेर हामी आजभन्दा सक्रिय भएर युवाहरूको रक्षा कवच भएर तपाईँहरू युवाहरू ढुक्क हुनुहोस्।
0: बीपी पुत्र डाक्टर शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ। पछिल्लो समूह देउवा समूहतिरै ढल्किनुभएका कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापा सहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताउनुभयो।
2: पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधित गरी संगठनलाई थप सुदृढ गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वमा माथि रहेको यथार्थलाई पनि म स्मरण गराउन चाहन्छु। नेतृत्व सबै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद, सहमति र सहकारीको वातावरण निर्माण गर्न सके मात्र कांग्रेस वास्तव रूपमा एकताबद्ध हुन्छ। अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ।
0: बुबा बीपीले लामो निर्वाचनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै शशांकले यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आजको कांग्रेसले पनि राख्न सक्नुपर्ने भनाई राख्नुभयो। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। विक्रमसम्वत 2015 संसदीय निर्वाचनपछि 2016 जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो।
3: नेपाल परिवेशमा गाउँपालिकाकी पूर्व उपाध्यक्ष सहित 10 विरूद्ध भ्रष्टाचार मुद्दा दायर लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्शन।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
2: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पूर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। शाह कपिलवस्तु क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
4: कालीकोटको पलाता गाउँपालिकाकी पूर्व उपाध्यक्ष 10 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले पलाता गाउँपालिकामा सड़क निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने

0: ওড়া নম্বর নৌকা আদেশে টক্ক বাহাদুর বম, তৎকালীন নিমিত্ত প্রমুখ প্রশাসকীয় অধিকৃত রাজবাহাদুর বম, লেখা অধিকৃত খিমলাল পুন, সহায়ক লেখাপাল মুনি প্রসাদ প্যাকুরেল, সব ইঞ্জিনিয়ার দ্বয় বিনোদ কুমার বম র নন্দবাহাদুর সিং, উপভোক্তা সমিতিকে অধ্যক্ষ কুম্ভবাহাদুর বম, কোষাধ্যক্ষ সুলছেণা বম র সচিব কমল বাহাদুর বম বিরুদ্ধ মুদ্দা দায়ের গরেকো হো। অখতিয়ারলে 8,08,680 রূপিয়া 57 পয়সা বিগো অসুল পরগর্ন র কানুন বমোজিম সজায়ক মাগ সহিত মুদ্দা দায়ের গরেকো বিশেষ আদালতকা সূচনা আধিকারী পার্বতী হিতানলে জানকারী দিনুভয়। সূচনা আধিকারী হিতানকা অনুসার আর্থিক বর্ষ 2075-76 মা বেলকে ঢুঙ্গা লেখনওয়াড়া উড়া কার্যালয় দুর্সি পাগোটি সড়ক নির্মাণকা লাগি বিনিয়োজিত বজেটমা অনিয়মিততা ভয়েকো ভন্দে অখতিয়ারলে আরোপ পত্র দায়ের গরেকো হো।
1: सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले आज नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडि बढ़ाउने सहमति भएको हो। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रविन्द्र साक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिनुभयो। यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्यांकन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उहाँको भनाइ छ। उहाँका अनुसार प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणतर्फ अग्रसर हुने प्रतिबद्धता जनाउनु भएको छ।
2: अब सुन्नलाई त सबैले सुनेको अवस्था छ, तर त्यसलाई कार्यान्वयन पक्षमा तदारुक देखाएको हामीले महसुस गरियन। तर आज उहाँको एउटा पर्सनल रूपमा इन्ट्रेस्ट अथवा देश विकासमा लानुपर्छ, देशलाई परिवर्तन ल्याउनुपर्छ भन्ने एउटा भावना अनुरूप अन द स्पटै उहाँले सम्बन्धित निकायलाई चाहिँ के गर्नु सकिन्छ गरिहाल्नु भन्ने जुन निर्देशन दिन सक्नु भनेको एउटा साँच्चै नै हामीले परिवर्तनमा जान्छौं, परिवर्तन जानुपर्छ भन्ने एउटा सन्देश जस्तो मलाई फिल भएको छ।
0: सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई गृह जिल्ला जान भनेको छ। भूमि समस्या समाधान समितिले आज सूचना जारी गरी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई आफ्नो गृह जिल्लामा सम्पर्क गर्न भनेको हो। पहिलो चरणमा सरकारले 29 जना सुकुम्बासीको नाम सार्वजनिक गरेको छ। काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका उनीहरूको नाममा कतै पनि जग्गा नदेखिएको उल्लेख छ। अरू जग्गा भएकाहरूलाई भने आफ्नो घरमा जान भनिएको हो।
1: हाल देशका बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। यो क्रम राति पनि जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो एक घण्टाको विवरण अनुसार लमजुङ आसपास बढ़ी वर्षा मापन गरिएको छ। जिल्लाको भुजुङमा पछिल्लो एक घण्टामै 42.6 मिलिमिटर वर्षा भएको छ। यस्तै आज दिउँसो दैलेखको गुवाहाटी स्टेशनमा 73 मिलिमिटर वर्षा भारी वर्षा मापन भएको मौसमविद डेभिड ढकालले बताउनुभयो। आज राति देशका कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो।
3: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा चाहिँ कठिन चट्टाइ मध्यमको वर्षा देखिएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा साथै मध्य प्रदेश तथा कर्णाली प्रदेशको पहाड़ी भूभाग लुम्बिनी र सुदूरपश्चिम पहाड़ी र तराई भूभागका थोरै स्थानमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ। कोशी, बागमती, गण्डकी र कर्णालीको पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको समेत सम्भावना देखिएको छ।
0: प्रतिपक्षी दलहरूले भने राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन कंग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तको प्रस्तावमा उक्त प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी पहिरो डुबान चट्याङ र हिमपात विस्फोटको जोखिम बढ़िरहेकोले गर्दै सरकारको पूर्व तयारी प्राप्त नभएको भन्दै गृहमन्त्रीसँग जवाब मागिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: कस्तो राम्रो जुत्ता लगाएको मेरो नि दंगाली हो नि त राम्रो त भइहाल्छ नि
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
4: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
4: एकपटक दंगालीबाट किनेर हेर न
5: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
4: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
7: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
8: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
4: प्रोप्राइटर सोमराज रैदास
9: सम्पर्क फोन नम्बर 0825367775
4: सम्पर्क नम्बर 98478726873
10: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
12: मेरुदण्डको नसा च्यापिएक विशिष्टीकृत उपचार तथा पुनर्स्थान अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825365509 र मोबाइल 98453065323
1: विभिन्न कम्पनीका 1,13,62,465 किता सियर 5,18,74,67,67,000 रूपियाँमा खरिद बिक्री भएको छ आज 77 कम्पनीको शेयर मूल्य बढ्दा 193 कम्पनीको शेयर मूल्य घटे भने 7 कम्पनीको शेयर मूल्य स्थिर रह्यो
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार भारतमा

0: विद्यार्थी तथा विद्यार्थी संगठनहरूले विरोध गरेका छन्। दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलन उग्र भएको छ। प्रदर्शनका कारण सुरक्षा व्यवस्था कड़ा पारिदा जनपथ सहित दिल्ली मेट्रोका 16 स्टेशन अस्थायी रूपमा बन्द गरिएका छन्। यसबाट यात्रुहरू प्रभावित भएका छन् भने जनपथ मेट्रो स्टेशन बाहिर यात्रुहरूले पनि सेवा अवरोध भएको भन्दै विरोध जनाएका छन्। उता पटनामा अखिल भारतीय विद्यार्थी संघ एआईएसए को नेतृत्वमा विद्यार्थीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै लोकभवनतर्फ जुलुस निकालेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले लाठीचार्ज समेत गरेको भारतीय संचार माध्यमले जनाएका छन्। यस्तै चेन्नईमा विद्यार्थी संगठन एसएफआई र डीवाईएफआईले प्रश्नपत्र चुहावट विरूद्ध प्रदर्शन गर्ने तयारी गरेको थियो। प्रदर्शन शुरू हुनु अघि नै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लियो। यसैबीच सामाजिक अभियन्ता सोनम वाङचुकले सरकारसँग आफ्ना मागबारे सकारात्मक पहल भए पनि अनसन अन्त्य गर्न तयार रहेको बताउनु भएको छ। वाङचुकले आफ्ना मागहरू औपचारिक रूपमा सम्बोधन भए अनसन अन्त्य गर्ने संकेत गर्नुभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा हुने 20 एसियाली खेलकुदको तयारी स्वरूप नेपाली पुरूष कबड्डी टोली प्रशिक्षणका लागि भोलि भारतको हरियाणा जाने भएको छ। टोलीले हरियाणा स्थित संजीव नरवाल एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। भारतमा प्रशिक्षण पूरा गरेपछि टोली थप तयारीका लागि थाइल्याण्ड जानेछ। त्यसपछि टोली प्रशिक्षण स्थलबाटै असोज 3 देखि 18 गतेसम्म जापानमा आयोजना हुने 20 एसियाली खेलकुदमा सहभागी हुनेछ। नेपाली पुरूष कबड्डी टोलीको एसियाली खेलकुदमा यो 5 सहभागिता हुनेछ। भारत जान लागेको पुरूष टोलीले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले आज एक कार्यक्रमका बीच विदाई गरेका छन्।
0: र काबा मेन्स भलिबल च्याम्पियनशीप 2026 को पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपालले कजाकिस्तानसँग 3-2 को सेटमा पराजय भोग्यो। शुरूआती 2 सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो खेलमा जित निकाले पनि नेपाल निर्णायक 5 सेटमा पछि पर्यो। पहिलो सेट 19-25, दोस्रो सेट 21-25 गुमाएको नेपालले तेस्रो खेल 34-32 र 25-19 जितेर बराबरीमा ल्याएको थियो। तर 5 खेलमा नेपाल 9-15 पछि पर्यो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा।
0: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम। लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी।
1: आज राति 4 प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना। जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन।
0: नीट प्रश्नपत्र चुहावट प्रकरणले भारतभर आन्दोलन चर्कियो। सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सोनाम वाङचुक तयार।
1: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरूष कबड्डी टोली भोलि भारत जाँदै काभामेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दाङ फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै यात्रा हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
13: अन्य छ विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6083 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-585-734 र 082-585-138।
9: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
6: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
15: डाक्टरद्वारा दिइने सेवाहरू:
9: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
15: बिना टाका प्रभावकारी उपचार,
20: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
21: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
20: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
21: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
22: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
23: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू,
25: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
29: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
30: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-581-6994, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
31: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.aspatiicare.com।
32: खुसीको खबर।
33: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
32: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
34: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
35: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
34: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
33: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
36: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
37: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
36: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
37: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
20: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
35: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
27: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
36: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825562023, 98478617 र 98478635645।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
27: ल ल काका, गइहाले म।
1: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।

0: एनएमसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्,
1: त्यो संख्यामा रहेको स्टाफहरूबाट संरक्षण हुँदै असम्भव नै देखिन्छ, त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: काँग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने पनि म त्यसबाट ठुलै खती हुने, काङ्ग्रेस खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सीएसकी र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए यता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्, इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़िरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड कागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागू औषध तस्करी, लागू औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उप कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले एक घण्टा भित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा एक घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। एक घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
2: एकै घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुन पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
4: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने हुजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30 देखि 35 वटा गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान आफूहरू कहाँ आउने हुजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30 देखि 35 वटा गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान
0: छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
2: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो त्यो आफ्नो पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजिदियो कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मानजी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
0: कंग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कंग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
2: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अलि 2-3 जना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफ्नै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्त्रवादक पनि मान्दिनँ। अब पछाडि फेरि चुट्न पनि यस्तो चलिरहन्छ। अब हरेक कुरा त डिक्टेटै गरेको भरमा यो हुनै पर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्दा भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ नामीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
0: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
2: मदर स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, त्यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तत गत्त गाह्रो हुन्छ टिक्नलाई।
0: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ?
2: सम्भावनामा त्यति धेरै देख्दिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई असरवादिक अथवा त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने
0: अब जस्तो बीपी कोइरालाको अब आज स्मृति दिवस होइन, बीपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
2: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन नसक्ने, उहाँको भिजन जुन थियो, दृष्टि जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो खालको सोच अहिलेको परिस्थितिमा, समय र परिस्थिति, जहिले पनि बीपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने, नेता जो हो त्यो यथार्थको धरातल उभिन्छ भनेको अहिलेको यथार्थ त यो नयाँ पिढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ नि यथार्थको धरातल त त्यही हो हामीले बुझ्दा त उहाँहरू त्यो धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलिदिनलाई टुक्रिनुहुन्छ फेरि यो अगाडि बढ्दै जान्छ त अरू ठाउँ पनि यस्तो भएका हुन्छ नि त्यसलाई मैले अस्वाभाविक मान्दिनँ।
0: दुवै पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
2: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिक त पाइसकेका छ त्यत्रो ओभरवेलमिङ सपोर्ट छ अब सर्वसम्मतिको आधारमा चुनाव भइसकेका छ अब त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले होइन समा भए समा एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो अब आफूले उनीहरूले भनेकै यस्तो यो यो यो भनेर बाहिर बस्ने तर जनमत छैन भने त भएन नि त कि त महाधिवेशन हुनेछ त्यहाँ चुनावमा जित्नु पर्यो गगन थापाको समूहलाई हराउनु पर्यो त्यो त डेमोक्रेटिक प्रोसेसै हो अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई त्यस कारणले अब मेरो विचारले त सायद टुक्री चिन्ह हाल्ला भन्ने जस्तो लाग्छ।
0: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसंग संक्षेपमा। सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज व्यक्ति पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रिएक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: वाशिङटन र रियाद बीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्ततः साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढ़ाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रीट जर्नलले जनाएको छ।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। शिवसीको रोजगार सिर्जना गरौ आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ दाङको लमैमा 20 दिने बाल हस्तकला तथा उद्यमशीलता शिव विकास तालिम शुरू भएको छ। ग्रीन फाउण्डेशन दाङको आयोजना तथा डीजीएम र आरआरएनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रममा ग्रीन फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले सिपमूलक तालिमले स्थानीय स्रोत र सिपको उपयोग गर्दै रोजगारी तथा स्वरोजगारका अवसर सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले वास्तवीय हस्तकलालाई आय आर्जनसँग जोडेर समुदायलाई आर्थिक रूपमा सबल बनाउन यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद फुसाली सामुदायिक वनसँग जोड़िएका उपभोक्तालाई सिप मार्फत आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा स्थानीय वन महासंघ लमहेका अध्यक्ष पूर्ण बहादुर बस्नेत, स्थानीय वन महासंघ गढ़वाका अध्यक्ष नवराज शर्मा, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत, ग्रीन फाउण्डेशन दाङका उपाध्यक्ष आशा जीशी, सचिव जित बहादुर खड्गा तथा ग्रीन फाउण्डेशन नेपालका कार्यक्रम संयोजक दीपक परियारको उपस्थिति रहेको थियो। आयोजकका अनुसार 20 दिने तालिममा सहभागीलाई बाल हस्तकला सम्बन्धी व्यावहारिक ज्ञान, उत्पादन निर्माण तथा उद्यम सञ्चालन सम्बन्धी सिप प्रदान गरिनेछ। ग्रीन फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद फुसाल विशिष्ट अतिथि एवं सामुदायिक वन उपभोक्ता समूह लमैका अध्यक्ष कलसी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशन नेपालका कर्मचारी गणेश भण्डारीले गर्नुभएको हो। खोराही पुमा नगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयले 738 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र वर्षायामको पानी संकलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले 43 वटा कृत्रिम जलाशय निर्माण गरेको छ। खोराहीमा अधिकांश जलाशय सिम भएको जमीनमा ठूलो पोखरी निर्माण गरेर तथा साना खोल्साहरूमा बाँध बाँधेर बनाइएका छन्। वर्षायाममा संकलित पानी हिउँसम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरिएको छ। उपमहानगरपालिकाको अनुसार खोराहीका 19 वडा मध्ये 14 वटा ओडामा कृत्रिम जलाशय निर्माण भएका छन्। वडा नम्बर 3, 7, 9, 14, 15 र 19 बाहेक अन्य सबै वडामा जलाशय बनाइएका छन्। सबैभन्दा बढी 8 वटा जलाशय वडा नम्बर 17 निर्माण गरिएका छन्। यस वडामा कटही, ठिकपुर, आरोग्य, कर्जाही, डबरी, गोलिरियामै, पोखरा र कमल पोखरी जलाशय सञ्चालनमा छन्। उपमहानगरपालिकाका अनुसार जलाशय निर्माणले वर्षायाममा खेर जाने पानीको उपयोग बढेको छ। यसबाट सिंचाइ सुविधा विस्तार हुनुका साथै भूजल पुनर्भरण, वातावरण संरक्षण र स्थानीय कृषि प्रणालीलाई दिगो बनाउन पनि सहयोग पुगेको छ। कृषि उत्पादन वृद्धिसँगै जलाशयलाई पर्यटन तथा पर्यावरण संरक्षणसँग जोडेर थप उपयोग गर्ने तयारी समेत अघि बढ़ाएको उपमहानगरपालिकाले सुनाएको छ। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष 2083-84 निशुल्क उद्योग दर्ता तथा नवीकरण गर्न शुरू गरिएको छ। साउन 1 गतेबाट निशुल्क दर्ता तथा नवीकरण गर्न शुरू गरिएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदीले जानकारी दिनुभयो। प्रदेश सरकारले बजेटमा उल्लेख गरेर चालू आर्थिक वर्षको शुरूआतसँगै निशुल्क रूपमा उद्योग दर्ता तथा नवीकरण गर्न भएको सूचना अधिकारी सुविदीले बताउनुभयो। सुविदीका अनुसार सरकारले प्रदेशमा लगानी भित्राउने उद्देश्यले उद्योग दर्ता तथा नवीकरण निशुल्क रूपमा गर्न थालेको हो। प्रदेश सरकारले ल्याएको उद्योग दर्ता तथा नवीकरण निशुल्क कार्यक्रम तत्कालका लागि राहत प्याकेज भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठले बताउनुभयो। सरकारले राहत प्याकेज फण्डा समस्याको दीर्घकालीन समाधान गर्न इन नियम ल्याउनु पर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ। केही समयको छुटले मात्र लगानीकर्ताको आकर्षण बढ्न नसक्ने श्रेष्ठले बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्री थरेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै निशुल्क उद्योग दर्ता तथा नवीकरण गरिने घोषणा गर्नुभएको थियो। र घुराही पुमा नगरपालिका आठका मुक्त कमजोरी महिलाले विगत तीन वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन्। यस वर्ष पनि उनीहरूले सामूहिक रूपमा धान रूपाई सम्पन्न गरेका छन्। मुक्त कमजोरी महिलाले जनचेतना महिला कृषक समूह गठन गरी तीन वर्षदेखि सामूहिक खेती गर्दै आएको समूहकी अध्यक्ष एवं मुक्त कमजोरी देवकुमारी चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष 3 बिघा 60 कट्ठा क्षेत्रफलमा धान रोपाई गरिएको हो। अध्यक्ष चौधरीले मुक्त कमजोरी महिलाको आय आर्जन वृद्धि गर्ने उद्देश्यले सामूहिक खेती शुरू गरिएको बताउनुभयो। उहाँका अनुसार खुराई आठको कटुकी सेवार गाउँमा लिजमा जग्गा लिएर धान खेती गरिदिइ आएको हो। उहाँका अनुसार सामूहिक खेतीले मुक्त कमजोरी महिलाबीच सहकार्य आत्मविश्वास र आर्थिक सशक्तिकरण बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको छ। धान खेतीसँगै समूहले तरकारी खेती पनि गर्दै आएको छ। हौस अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478813 र 98095121871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9845 0653523।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

कार्यक्रम साहित्यिक डबलीको तर्फबाट हार्दिक स्वागत, आत्मीय अभिवादन तथा नमस्कार। म शारदा शर्मा सहरको सामु आइपुगेकी छु। राप्ती साहित्य परिषदद्वारा सञ्चालित एवं रेडियो मध्यपश्चिम 91.4

नाहरू पल्टाइरहेका हुन्छन् र केही शब्दहरू यस्ता पनि हुन्छन् जसले एउटा मानिसको जीवन, समाजको पीड़ा र पुस्तौसम्म बाँचिरहने सत्यलाई आफ्नै काखमा सुरक्षित राखेका हुन्छन्। यिनी शब्दहरूको संसार हो साहित्य। साहित्य भनेको केवल कविता, कथा वा उपन्यासको नाम मात्र होइन, त्यो मानिसको अनुभूति, समाजको चेतना, समयको साक्षी र जीवनको गहिरो दर्शन हो। जब इतिहास मौन हुन्छ, साहित्य बोल्छ। जब पीड़ाले आवाज गुमाउँछ, साहित्यले त्यसलाई शब्द दिन्छ। अनि जब मानिस आफैलाई बुझ्न खोज्छ, साहित्यले उसको हात समातेर आत्माको यात्रामा डोर्याउँछ। प्रिय श्रोता मित्रहरू, आजको साहित्यिक डबली विशेष बनाउन प्रयास गरेका छौ, किनभने आज हामीसँग हुनुहुन्छ समकालीन नेपाली साहित्यका एक संवेदनशील स्रष्टा नवीन विवास। उहाँसँगको आत्मीय संवाद मार्फत हामी उहाँको साहित्यिक यात्रा, लेखनको प्रेरणा, जीवनका संघर्षहरू, नेपाली सेनासँग बिताएका दिनहरू, पीड़ाबाट सृजनासम्मको यात्रा तथा साहित्य प्रतिको उहाँको दृष्टिकोणलाई नजिकबाट सुन्नेछौ। जीवनले दिएको घाउलाई कसरी शब्दमा रूपान्तरण गर्न सकिन्छ भन्ने गहिरो अनुभूतिको यात्रामा आज हामी उहाँ सँगै रहनेछौ। अब लागौ आजको साहित्यिक डबलीमा। सर्वप्रथम रहनेछ एउटा गहन साहित्यिक आलेख, जहाँ हामी साहित्य, संवेदना र जीवन बीचको सम्बन्धलाई शब्द मार्फत अनुभूति गर्नेछौ। त्यसपछि प्रस्तुत हुनेछ आजको विशेष स्रष्टा नवीन विभाससँगको विशेष अन्तर्वार्ता। उहाँसँगको संवादमा हामी उहाँको बाल्यकालदेखि साहित्यिक यात्रासम्म सृजनाको प्रेरणा, संघर्ष, समाज र समयका अनुभूतिहरूलाई आत्मीय रूपमा सुन्नेछौ। कार्यक्रमको अन्तिम चरणमा रहनेछ हाम्रो नियमित प्रस्तुति स्रष्टाको सृजनशील आवाज, जहाँ स्रष्टाले आफ्नै स्वरमा आफ्ना सृजनाहरू श्रोता माग प्रस्तुत हुनेछन्। त्यसैले कार्यक्रमको अन्तिम क्षणसम्म हामीसँग रहनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ। आजको यो साहित्य यात्राले तपाईँको मनलाई छुनेछ, सोचलाई अझ गहिरो बनाउनेछ र शब्द प्रतिको प्रेमलाई अझ उज्यालो बनाउनेछ। प्रस्तुत गर्दैछौ एउटा आलेख, समय भन्दा छिटो दौडिएको मानिस। समय पहिले पनि बग्थ्यो, आज पनि बगिरहेको छ। फरक यति मात्र हो, पहिले मानिस समय सँगै हिँड्थ्यो, आज समयलाई जित्न दौडिरहेको छ। हातमा संसार अटाउने प्रविधि आयो, तर मनभित्र अट्ने मानिसहरू हराउँदै गए। कुराकानी बढ्यो, संवाद घट्यो, अनुहारमा मुस्कान देखिन्छ तर आँखामा थकान लुकेको छ। घरहरू ठुला बने तर परिवारका बीचको दूरी झन ठूलो भयो। हामीसँग सूचना धेरै छन् तर आत्मीयता कम छ। साथीहरूको सूची लामो छ तर मन खोल्ने एउटा साथ भेट्न गाह्रो छ। आजको समाजको सबैभन्दा ठूलो विडम्बना के हो भने, मानिस बाहिरबाट सफल देखिन चाहन्छ, भित्रबाट शान्त हुन होइन। प्रतिस्पर्धाले हाम्रो क्षमता बढाएको छ तर संवेदनालाई बिस्तारै थकित बनाएको छ। भविष्यको चिन्तामा यति व्यस्त छौ कि वर्तमानलाई बाँच्न बिर्सिरहेका छौ। आखिर जीवन भनेको केवल गन्तव्यमा पुग्नु मात्र होइन, बाटोमा भेट्ने मानिसहरू, अनुभूतिहरू र सम्बन्धहरूलाई जोगाउँदै अघि बढ्नु पनि हो। किनकि समयले एक दिन हाम्रो नाम बिर्सन सक्छ, तर हाम्रो व्यवहारले छोएका मनहरू भने लामो समयसम्म सम्झनामा बाँचिरहनेछ। श्रोता, यति बेला हामी राप्ती साहित्य परिषदद्वारा सञ्चालित एवं रेडियो मध्य पश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा छौ। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ अमृता। अब पालो कुराकानीको। आजको विशेष अतिथि हुनुहुन्छ साहित्यकार नवीन विवास। उहाँको वास्तविक नाम हो किरण पुन। रोल्पामा जन्मिनु भएका विभास, नवीन विभास, नेपाली साहित्यका सशक्त कथाकार, कवि, निबन्धकार तथा पत्रकारका रूपमा परिचित नाम हो। विशेष गरी नेपालको सशस्त्र द्वन्द्व, रोल्पाको जनजीवन, सीमान्तकृत समुदायका अनुभव र समाज, राजनीतिका जटिल यथार्थलाई साहित्यिक संवेदना सहित प्रस्तुत गर्ने स्रष्टाका रूपमा उहाँको विशिष्ट पहिचान रहेको नवीन विभासका प्रकाशित कृतिहरू मध्ये रोल्पा सुइना, आधा बाटो हिँडेपछि, मौसमका हरफहरू उल्लेखनीय छन्। उहाँका शीर्षक सृजनामा द्वन्द्वका घाउ, मानवीय संवेदना, स्मृति, प्रेम र परिवर्तनको गहिरो अनुभूति पनि पाइन्छ। उहाँका लेख र विचारहरू विभिन्न राष्ट्रिय पत्र पत्रिका तथा अनलाइन माध्यममा
नियमित रूपमा प्रकाशित हुँदै आएका छन्। प्रगतिशील साहित्यमा पुर्याउनु भएको योगदानका लागि उहाँ कृष्ण सेन स्मृति पुरस्कारबाट पनि सम्मान

0: अनित भइसक्नु भएको छ। साहित्य पत्रकारितालाई सँगसँगै अगाडि बढाउँदै उहाँले नेपाली समाजका अनेकौं कथा र भोगाईलाई शब्द मार्फत अभिलेखीकरण गर्ने कार्य निरन्तर गरिरहनु भएको छ। आजको विशेष संवादमा हामी उहाँको साहित्यिक यात्रा, लेखनको प्रेरणा, सृजनाको दर्शन, जीवनका उतार चढाव र साहित्य प्रतिको उहाँको दृष्टिकोणलाई नजिकबाट बुझ्ने प्रयास गर्दैछौ। आउनुहोस् अब लागौं आजको विशेष अन्तर्वार्तातिर। प्रस्तुत छ समकालीन नेपाली साहित्यका सशक्त स्रष्टा नवीन विभाससँग गरिएको विशेष संवाद।
1: नवीनजी, रेडियो मध्यपश्चिम दाङद्वारा प्रसारित एवं राप्ती साहित्य परिषदद्वारा सञ्चालित कार्यक्रम साहित्यिक डबलीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
2: धन्यवाद दिदी।
1: सन्चै हुनुहुन्छ?
2: हजुर, सन्चै छु। यस दाङ आइपुग्दाखेरि मलाई ती पीड़ाहरू सबै अप्ठ्याराहरू चाहिँ भुले जस्तो लाग्छ। अलि नोस्टाल्जिक पनि हुन्छु, किनभने मैले चाहिँ मेरो अलिकति जुन ऊ भन्छ नि डन्डी फोरे याम चाहिँ मैले दाङमा बिताएँ। आफ्ना जीवनका साहित्यिक र पत्रकारिताको बाटो चाहिँ यहीँबाट सुरु गरे हुनाले यहाँ आउँदाखेरि मैले सबै 2060 साल असोजको सुरुको 4 गते चाहिँ म चाहिँ बेपत्ता पारिएँ। अहिले म किर्तिपुरबाट, काठमाडौँ किर्तिपुरबाट हो। अनि बेपत्ता पारिएपछि म झन्डै 3 महिनासम्म म बेपत्ता पारिएँ। एक दिन या एक रात यहाँ सुताएपछि अर्को ठाउँ त्यसरी सार्दाखेरि चाहिँ म निर्मला भण्डारीको छेउमा परेछु। त्यस दिन त्यो रात थियो, दिन थियो मलाई थाहा छैन। अनि उहाँले भन्नुभयो यो चाहिँ भैरवनाथ गण हो भनेर। उहाँले किन थाहा पाउनु भएको रहेछ भने यो अघिल्लो वर्ष पनि उहाँ चाहिँ बेपत्ता पारिनु भएको रहेछ र त्यही राखिएको रहेछ। तर उहाँले के भन्नुभएको थियो भने सोद्धाखेरि चाहिँ नभन्नु है यो यहाँ छ भनेर। र हामीलाई जहिले पनि भन्थ्यो खै तिमीहरूलाई कहाँ राखिएको छ थाहा छ भन्थ्यो, त्यसपछि सबैले थाहा छैन भन्थे। अब थाहा छ भने कसरी थाहा भयो भने कुट्ने भयो नि। त्यसरी चाहिँ मलाई राखिएको झन्डै 2 महिनापछि चाहिँ मैले सायद त्यो चाहिँ थाहा पाएँ होला मलाई आफूलाई राखिएको
1: ठाउँ।
2: तर अब एउटा अनौठो कुरो के हो भने अब 3 महिनासम्म बस्दा पनि मलाई राखिएको ठाउँ मैले चाहिँ एकदमै जीवनका एकदमै जटिल यामहरू काटेको ठाउँ चाहिँ देख्न पाइन। लामो समयपछि लेख्नुपर्छ भन्ने लागिसकेपछि फेरि सम्झिने कोसिस गरेँ। त्यो मलाई त्यो सुरु सुरुको याद छ, यो 15-20 दिन बस्दाखेरि चाहिँ यति धेरै म चाहिँ ऊ भएको थिएँ के अरे यो एउटा लेख्छु भन्ने खालको थुप्रै प्लटहरू भन्थे कि। अब के गर्नुहुन्छ तपाईँ चाहिँ अब 24 घण्टा त कुट्दैन होइन। त्यो बीचमा चाहिँ मैले जीवनलाई चाहिँ रिभ्यू गर्ने अवसर चाहिँ म त्यस बेला पाएँ। अब त्यतिकै बसेर के गर्ने, मैले चाहिँ थाहा पाएदेखिको सबै कुरा चाहिँ सम्झे, फ्ल्यासब्याक जाने। अब कुनै बेला उभ्याएको छ, कुनै बेला बसेको छ, कुनै बेला पल्टेको छ होइन। त्यस बेला त के गर्नु र गजबको प्लट बने के, यस्तो लेख्छु उस्तो लेख्छु भन्ने खालको प्लट बने के। अब त्यहाँ चाहिँ बाँचेर फर्किने हो कि फर्किने होइन भन्ने ठेगान छैन, तर त्यस्तो खालको चाहिँ हुँदो रहेछ कि प्लट बने रहेछ। तर के भयो भने 1 महिना कटेपछि चाहिँ ती कुराहरू चाहिँ सामान्य लाग्दै गए, जस्तो त्यसलाई चाहिँ सामान्यकरण भन्छ नि,
1: अनि अनि
2: सामान्यकरण हुँदै जाँदो रहेछ। भनेपछि त्यो कुराहरूले चाहिँ छुन छोड्यो के, भन्नाले त्यो जुन एउटा यस्तो लेख्छु होला भन्ने जुन एउटा इमोसन आउने त्यो चाहिँ बिस्तारै हुँदै गयो। अनि 3 महिनापछि फर्किने होला त म ब्ल्याङ्क भइसकेको थिएँ। मैले अहिले सोच्छु कि मैले पत्रकारिता गर्दाखेरि काठमाडौँ बसेर कहिले काहीँ दाङ आइन्छ, रोल्पा गइन्छ, या सुदूरपश्चिम तराई, म थुप्रो ठाउँ गएँ नि। त्यहाँ जाँदाखेरि चाहिँ त्यहाँको चाहिँ मैले चाहिँ मेन्युज लेख्छु कि, कारण के हो भने त्यहाँबाट आउँदाखेरि छुन्छ कि त्यो चिजले
1: ताजा हुन्छ।
2: अब यहाँ 5-7 दिन बस्यो भने त्यो चाहिँ ऊ फेमिलियर लाग्न थाल्छ नि त, सामान्यकरण हुन्छ। अनि धेरै उहरूले भन्थे त्यहाँ लोकल रिपोर्टरहरूले चाहिँ हामीले केही देखेकै थिएनौँ, तपाईँ त्यहाँ काठमाडौँ आएर मेन्युज लेख्नु भन्थे कि। त्यो भने के भने यहाँ त युज त भइन्छ नि त, सामान्यकरण हुन्छ कि। हो त्यस्तै चाहिँ त्यहाँका सबै दुःखहरू चाहिँ पछि चाहिँ सामान्य हुँदै गए कि। जस्तो उसले चाहिँ हाम्रो अगाडि ल्याएर ल है अब दाल चाहिँ झान्ने हो तेलमा भन्थ्यो होइन, चहिए पार्ने भन्थ्यो अनि पानी हाल्थ्यो कि, अनि त्यही पानी हालेको दाल चाहिँ हामीलाई दिन्थ्यो। अनि भात चाहिँ त्यो मुछेको जस्तो न बासी हुन्थ्यो होइन, अब देखिँदैन थियो नि त, सामान्य हो नि त। अनि त्यहाँ चाहिँ अलि राम्रो मनले कोहीले बोलाएपछि पो अप्ठ्यारो लाग्थ्यो कि, त्यो ऊ चाहिँ फरक हुन थालेछ कि त्यहाँको जीवनशैली। मैले भन्न खोजेको के भने यो एक वस्तुले हरेक जुन समभाव भन्छ नि अनुभूत गर्ने कुरा चाहिँ लामो समय भयो भने चाहिँ त्यो चाहिँ सामान्यकरण हुँदै जाँदो रहेछ र पछि चाहिँ

0: मैले त्यो बनाएका प्लट बनाउने यस्तो यस्तो कुराहरू सबै बिर्सिँदै गयो कि। अब मलाई त्यस बेला के लाग्थ्यो भने ओहो कापी भइदिएको भए कस्तो गजब लेख्थेँ होला मैले टिप्थेँ होला भन्ने लाग्थ्यो कि। अब त्यस बेला त कापी पनि थिएन ऊ पनि थिएन होइन, अनि अब हात पनि थिएन, अनि त्यो खुट्टाले चाहिँ त्यो भुइँमा चाहिँ कोट्याउने यस्तो गर्ने होइन, अब समय कटाउने, अब राखिएको ठाउँ चाहिँ जुटको बोरा थियो माथि चाहिँ, तल चाहिँ ऊ थियो त्यो पनि पाल परेको, अनि तल चाहिँ गिटीहरू थियो कि, अनि जति रात पर्दै गयो त्यति चिसो हुन्छ खस्छ, अनि त्यो माइग्रेसन भन्यो नि त्यो चाहिँ मोबाइल जस्तो सार्थ्यो नि ओछ्यान चाहिँ हामीलाई अनि ठाउँ छ, अनि लगिसकेपछि त्यही अर्को ठाउँ नसर्दासम्म ओछ्यान बनाउने नै हुन्थ्यो। अब त्यो हात चाहिँ पछिल्लोतिर बाँधेको हुन्थ्यो के अरे खतखतीसित, त्यही कुइनाले या खुट्टाले यसो सम्याउने अनि हातीले सुत्ने, किनभने पछिल्लोतिर उ भएपछि त उतानो सुत्न हुन्नथ्यो अप्ठ्यारो। सुरु सुरुमा त एकदम अप्ठ्यारो हुन्थ्यो। मैले त्यस ब्ल्याङ्केट फेरि काटेको हो कि पाल पारेको पुरै त्यस्तो हुन्थ्यो क्या, त्यो थोत्रा उ मात्रै हुन्थ्यो, अनि त्यो खस्थ्यो, खसेपछि हामी त ओढ्न सक्दैनथ्यो नि, फेरि ओढाइदिन भन्नु पर्थ्यो उसलाई, पाले ड्युटी बसेको सेनालाई होइन, फेरि उसले ओढाइदिनुथ्यो, फेरि कुर्थ्यो हामीलाई होइन, कोल्टे फेर्ने बित्तिकै खसिहाल्थ्यो कि। सुरु सुरुका ऊ चाहिँ एकदम अप्ठ्यारा थिए, तर अब त्यो बिस्तारै सामान्य हुँदै गयो। मेरो त्यो अनुभूति कस्तो छ भने त्यहाँ बस्दाखेरि चाहिँ यो मान्छेको जात चाहिँ खाना पाएपछि चाहिँ जति अप्ठ्यारो भए पनि सिटीमा चाहिँ नमर्ने रहेछ क्या, खाना पाएपछि खाना चाहिँ हामीले एकादशीको दिन चाहिँ एक छाकिने खुवाउँथ्यो, उनीहरू त एकादशी दिन त मान्ने नै हो होइन, यो सेना पुलिसहरूको त हिन्दू धर्मको त उनै हो नि के अरे नि त सबै ठाउँमा, अनि हामीलाई चाहिँ त्यो हाकिम जैलै हे दुर्गे रक्षा गर भनेर त्यो घन्टी हानेको पूजा गरेर आएर भित्र बस्थ्यो, नजिकै थियो होला मन्दिर चाहिँ, त्यस्तो चाहिँ हुन्थ्यो, त्यो चाहिँ एकादशी भन्ने चाहिँ थाहा हुन्थ्यो, तर गते चाहिँ कहिले पनि थाहा हुँदैन थियो, किनभने थाहा भएन कुन महिना भन्ने पनि थाहा हुँदैन थियो होइन, त्यो एकादशी चाहिँ एक छाकै भइन्थ्यो, अदरवाइज होइन भने चाहिँ कुनै बेला चाहिँ एक छाकै खुवाउँथ्यो। तर फेरि कस्तो हुन्थ्यो भने हामीले राखेको चाहिँ तिनवटा पाल थियो, तिनवटा कोठा जस्तो बनाएको थियो, अनि कहिले चाहिँ बिहान चाहिँ यताबाट सुरु गरेको छ भने बेलुकी चाहिँ अर्को साइडबाट सुरु गर्थ्यो, अनि बिचको पालमा हुनु चाहिँ सबभन्दा राम्रो हुन्थ्यो, कारण के भने जता सुरु गरे पनि खाना पुग्थ्यो कि, अब यता सुरु गर्दा कहिले उता छेउ पुग्दैन थियो, उता सुरु यता छेउ पुग्दैन
1: थियो,
0: होइन सकिहाल्यो नि, खाना पाइँदैन थियो कहिले कहीँ चाहिँ होइन, होइन भने
1: चार बजे बिहान
0: त्यो केही कराए जस्तो कानमा त्यस्तो सुन्ने गुन्जी राख्ने कहाँ चाहिँ उसमा जस्तो ठ्याक्कै हामीले लोककथा त पढाएको छौँ नि, राक्षसको चाहिँ उसमा ओडारमा लगेको कहाँ यस्तो गरेको ठुलो खोला बगिरहे जस्तो त्यस्तो चाहिँ आइराख्ने, खास कारण के थियो भने हामीलाई राखेको चाहिँ ग्यारेजमा रहेछ क्या, गाडी चाहिँ आएको आई लगेको लगे बन्दी ल्याएको ल्याएको गरेको गरी गर्थ्यो नि, सायद यिनै उहरू चाहिँ उहरू त्यसमा परिणत भयो होला कि, किनभने म त अब लोककथाहरू पढेको उहरू गरेको सुनेको थिएँ नि त, गाडीको बारेमा के थाहा पाएको थिएँ त्यो कुरा लेख्ने भए होइन, एउटाको नाम चाहिँ पापी बुढा भन्ने राख्दै थियो होइन, पापी बुढाले के भन्थे होइन, अब एक दिन चाहिँ एकदम चिसो बढिसकेको थियो, चिसो बढाए बेलामा चाहिँ आएर हाकिमले भन्यो ल तिमीहरूलाई के दिउँ ल के छ माग भनेपछि, उहाँले चाहिँ बिहान पख चाहिँ एक कप चिया भन्नुभएको थियो, उनीहरूले मान्छेलाई त्यो एक कप चियाको पनि कति तिर्सना थियो नि त्यस बेला होइन, अनि उसले चिया अब दिएन क्या हामीलाई चाहिँ, अनि उनलाई चाहिँ उनी सुगरका रोगी थिए होइन, उनलाई पानी धेरै चाहिने, तर उनले चाहिँ पानी खाएपछि फेरि पिसा फेर्न जाने भयो होइन, पिसा फेर्न लगाएर दुखाउने भयो नि त उनलाई पानी नदिने भनेर, साना साना मसिना कुराहरू मात्रै छ मेरो एकदमै मसिना कुराहरू, जस्तो त्यो जुम्रा जुम्राले टोकेको कुराहरू छ होइन, जुम्रा अनि घाममा एक दिन चाहिँ हामीलाई घाममा लगाएको थियो होइन, त्यो घाममा चाहिँ जुम्रा यसरी आउनु रहेछ कि, अब कन्याउनु त ऊ थिएन नि कि हात थिएन होइन, जुम्रा र घाम सत्तासँग कस्तो ऊ छ, यस्तै मसिना कुराहरू मात्रै छ अरू छैन, जस्तो नुहाउँदाखेरिको अनि टोयलेटभित्र जाँदाखेरिको त्यो त्यो अनुभूति कस्तो हुन्थ्यो होइन, अनि त्यो सब चाहिँ शरीर कन्याउने होइन, अनि त्यो शरीर मुसार्ने किनभने हात त आवश्यक भयो नि त होइन, अनि त्यो भेल आइसकेपछिको कस्तो अनुभूति भयो होइन, आँखा गुमाउँदाखेरिको, अनि त्यो ओछ्यानमा कसरी एडजस्ट गर्न थालियो, मसिना मसिना कुराहरू, अनि त्यो हामीलाई के भन्थ्यो सेनाले कुराहरू मात्रै छ मसिना कुराहरू। नेपालीमा मैले एक स्वरण चाहिँ लेखिसकेँ, अब केही साथीहरूसित डिस्कस पनि गर्नु छ होइन, खासै यो युएनओएसिएचआरको नेपाल चिफसँग चाहिँ एक चरण चाहिँ बसेको थिएँ, खासै इङ्ग्लिसमा लेख्ने विषयमा चाहिँ उसले के भनेको थियो भने भैरवनाथको गनको विषयमा त उनीहरूले त्यस बेलाको यो
1: रोल्पा सुइनाको बारेमा केही कुराकानी गरौँ न,
0: रोल्पा सुइना यो मेरो कथाको कलेक्सन हो। मेरो पहिलो किताब चाहिँ 57 आएको थियो, जुन बेला म तन्नेरी थिएँ भनौँ न, भर्खर ब्याचलर जोइन गरेका थिएँ, यो 20-21 वर्षको उमेरमा मेरो छापिएको किताब हो। त्यसपछि लामो ग्याप पछि झन्डै 16 वर्षपछि चाहिँ कथाको अर्को कलेक्सन हो यो चाहिँ। यसमा खास 3 पार्ट छ, 37 कथा छ यसमा। त्यसमा 3 पार्टमा चाहिँ एउटा द्वन्द छ, द्वन्द कथा चाहिँ 13 छ,
1: हजुर हजुर,
0: द्वन्दसँग। अनि द्वन्दोत्तर कथा चाहिँ छ त्यसपछि, त्यो चाहिँ 15 चाहिँ द्वन्द कथा, द्वन्दोत्तर कथा चाहिँ 13। अनि विविध विषयमा खास चाहिँ यो कल्चरल यहाँको सोसियो इकोनोमिक र कल्चरल विषयमा लेखिएका चाहिँ 9 कथा छ। 9 यो गरिकन 37 कथाको चाहिँ सङ्गालो हो। यसमा चाहिँ यो अगाडिका 2 भागका कथाहरू चाहिँ टोटली माओवादी मुभमेन्टसँग जोडिएका कथाहरू छन्। यसको कारण के भने, म चाहिँ मैले रोजीरोटीको काम गर्दाखेरि चाहिँ मैले लेफ्ट मुभमेन्टको अनि त्यसमा पनि माओवादीको माओवादी बिट लिएर अनि पिस प्रोसेस शान्ति प्रक्रिया आदि बिट लिएर चाहिँ रिपोर्टिङ गरेँ। अनि यो रिपोर्टिङको क्रममा मैले अनुभूत गरेका, देखेका, भएका, भेटेका पात्रहरू अनि विषयवस्तुहरू सबभन्दा नजिकका तिनै भएको हुनाले कथाहरू चाहिँ उनीका हुन्, यो द्वन्द र द्वन्दोत्तर दुई खाले कथाहरू। अर्को विविध कथा विविध चाहिँ खास गरिकन रोल्पा रुकुमको जुन सोसियो इकोनोमिक जुन चित्र छ, दाङको जुन चित्र छ, खास गरी दाङको चाहिँ थारू अनि कर्णालीका, हजुर हजुर, त्यसमा चाहिँ कर्णालीको अनि काठमाडौँको गरेर यी विषय विविध चाहिँ
1: आर्थिक स्थिति पनि गयो,
0: हजुर
1: हजुर, कर्णाली
0: त्यहाँको सोसियो इकोनोमिक पोलिटिकल अनि अनि अनि अनि काठमाडौँको गरेर यो चाहिँ 9 कथाहरू चाहिँ टोटली पोलिटिक्स भन्दा चाहिँ बाहिरको कथाहरू छ। त्यसकारण अब धेरैले चाहिँ मेरो कथाको विषयमा चाहिँ विश्लेषण गर्दाखेरि यो द्वन्द्वलाई मात्रै लिएर चाहिँ हेरिदिनु भएको छ। म चाहिँ मेरो के अनुरोध छ भने, द्वन्द्व बाहेकका 9 कथाहरू पनि छन् है, जो चाहिँ नेपालको सोसियो इकोनोमिक सोसल कल्चरल होइन यी विषयहरूसँग जोडिएका छन्। अर्को कुरा मैले भन्नुपर्ने कुरा के छ भने, यी मेरा कथाहरू चाहिँ रोल्पाको लोकल फ्लेभरमा चाहिँ मैले भन्ने भन्नाले यसको कथ्य चाहिँ यहाँको लोकल फ्लेभरमा चाहिँ भनिएका छन्। यहाँको त्यो के कारणले पनि हो भने, पहिलो कुरो त हाम्रो ठाउँका धेरै विषयहरू चाहिँ लेखिएका छैनन्। अर्को कुरा चाहिँ माओवादी मुभमेन्टको इपिसेन्टरको रूपमा चाहिँ रोल्पा रुकुम अब यो राप्तीकै उत्क्षेत्र भइसकेपछि यहाँका विषयहरू चाहिँ आउनुपर्छ भन्ने चाहिँ मलाई लोभ लाग्यो। अनि अर्को कुरो चाहिँ यी विषय वस्तुहरू र यहाँको लोकल फ्लेभरमा चाहिँ नआएका हुनाले यो चाहिँ मेरो दाबी चाहिँ यो चाहिँ भर्जिन हो, हुनाले अरूले लेखेका छैनन् भनेपछि यो चाहिँ नयाँ हुन्छ भन्ने पनि लोभ हो। त्यसकारण मैले चाहिँ यो 2 पार्टमा चाहिँ द्वन्द्व र द्वन्द्वोत्तर कथाका माध्यमबाट चाहिँ मैले रोल्पाको लोकल फ्लेभरबाट चाहिँ माओवादी मुभमेन्टलाई चाहिँ निहाल्ने कोसिस गरेको छु, त्यसलाई चाहिँ हेर्ने र त्यसलाई चाहिँ इन्टरप्रेट गर्ने मैले चाहिँ प्रयास गरेको छु। र अर्को चाहिँ हजुर हजुर, अर्को चाहिँ 9 कथाहरू जो विविध विषयमा छन् त्यसले चाहिँ कर्णाली, थारू, मगर या राप्तीका परिवेश अनि काठमाडौँको परिवेशलाई चाहिँ त्यहाँको कल्चरल सोसल इकोनोमिक सेक्टरलाई चाहिँ को आँखाबाट चाहिँ निहाल्ने चाहिँ कोसिस।
1: अहिले यसको बजार कस्तो पाउनु भएको छ?
0: अब अहिले त खास यो माओवादी मुभमेन्ट सम्बन्धी लेखिएको भन्नाले त्यो 2 पार्ट नै त्यो भएपछि धेरैले चाहिँ यो चाहिँ माओवादी मुभमेन्टसँग मात्रै लेखिएको भनेर चाहिँ जोडेका छन्। अब अहिले चाहिँ यो यसको बजार चाहिँ पहिलेको जस्तो चाहिँ होइन, जुन चाहिँ पिस प्रोसेस लगत्तै द्वन्द्वका लेख्ने चाहिँ खुब बजार थियो नि, त्यो चाहिँ अब अहिले चाहिँ एकदमै बजार चाहिँ सुकेको अवस्था हो यो द्वन्द्वको लेख्ने ऊ चाहिँ के अरे बजार चाहिँ। तर एउटा समय नै भनौँ, मेरो किताबले चाहिँ राम्रै रेस्पोन्स चाहिँ मैले पाएको छु, मेरा पाठकहरू अनि मेरो शुभेच्छकहरूले चाहिँ राम्रै रेस्पोन्स दिनुभएको छ। र अब अर्को कुरो चाहिँ साहु चाहिँ खुसी भएको छ, साहु खुसी भयो भने त त्यसले बजारमा चाहिँ ठिकै व्यापार गरेर न साहु खुसी हुने हो, पब्लिसर खुसी। त्यसकारण अब यसबाट चाहिँ मलाई चाहिँ हौस्याकै छ, यसको चाहिँ ऊ प्रकाशन भइसक्यो होइन, तीन महिनाकै बिचमा चाहिँ ऊ भइसक्यो, के अरे दोस्रो रिप्रिन्ट भइसक्यो। त्यसपछि फेरि यो कस्तो छ भने बजारमा जुन प्रचार प्रसार हो त्यो चाहिँ अब अरूले जति जुन बजारमा देखिन्छ त्यस्तो चाहिँ छैन। त्यसको कारण के छ भने पहिलो कुरो त अब मेरो चाहिँ किताब चाहिँ बजारले के खोज्यो बजारले मागेको किताब होइन, मैले चाहिँ यो मेसेज चाहिँ दिनुपर्छ भन्ने हिसाब लेखेको हो। यति हुँदाहुँदै पनि मैले यति चाहिँ रेस्पोन्स पाउनु चाहिँ म यसलाई चाहिँ राम्रै रूपमा लिएको छु। यसमा चाहिँ म चाहिँ एकदम के भनौँ यसलाई अलिक एक्साइटमेन्ट उनै बनाएको छ।
1: पछिल्लो समयमा गरिसक्नु भएको छ, यो भन्दा पछिल्लो समयमा के
0: एउटा किताब त मेरो फेरि पुरानो किताब 60 सालमा आएको, जसले मलाई भैरवनाथगंजसम्म पुर्यायो, रात पनि अठ्यान परेको रातमा भन्ने चाहिँ यो खास संकटकालको रोल्पा रुकुम र खास राप्तीको दाङ भनौ न अझ यहाँको जनजीवनलाई अनुभूत गर्ने गरिकन त्यसलाई चाहिँ अलिकति झल्काउने गरिकन लेखिएको संस्मरणात्मक निबन्धहरूको संगालो हो। त्यो चाहिँ दोस्रो संस्करण आउँदैछ, साङ्ग्रिला नै लिँदैछ, त्यो चाहिँ बाहिर ल्याउँदैछ, त्यो आउँदैछ। अर्को चाहिँ यो किताबको अलावा चाहिँ म चाहिँ यो एउटा ऊ चाहिँ प्रक्रियामा चाहिँ सामान्य छलफल भइरहेछ, एउटा चाहिँ यो एनेक्डोट्स अफ पिपुल्स वार भनेर माओवादी मुभमेन्टलाई हेर्ने नन फिक्सन किताब हो त्यो, जो चाहिँ मैले यो रिपोर्टिङको बेलामा चाहिँ भेटेका थुप्रै यस्ता अनयुजल यस्ता चाहिँ थुप्रै पात्रहरू हुनुहुन्छ उहाँहरूको विषयमा मैले लेखेको प्रोफाइल खालको सायद मैले 20-30 वटा चाहिँ लेख्छु होला, त्यसको किताब चाहिँ आउँछ होला, त्यो नन फिक्सन चाहिँ म त्यसमा चाहिँ काम गर्ने भनेर अहिले कुराकानी चाहिँ भइरहेछ। त्यो त्यसको विषयमा चाहिँ कुराकानी भइरहेछ, त्यो इङ्ग्लिस र नेपाली दुवैमा त्यो चाहिँ कुराकानी भइरहेछ, अहिले के गर्ने होला कसो गर्ने होला भनेर चाहिँ कुराकानी भइरहेछ। त्यसमा चाहिँ मैले रिपोर्टिङको बेलामा भेटेका एकदमै युनिक क्यारेक्टरहरूमाथि चाहिँ लेख्ने किताब हो त्यो, त्यसकारण त्यो तिनै चिजहरूलाई चाहिँ बचाएर मैले कथामा चाहिँ तिनीहरू चाहिँ कोही पनि राखेको छैन।
1: किन
0: त्यसको कारण के छ भने कथा लेखेँ भने त त्यो त फिक्सन हुने भयो, मैले रियल नाम राखिदिए पनि यही कथाको पात्र नै हुने भयो नि, भनेपछि मलाई लागेको के भने उहाँहरूलाई क्रेडिट दिनुपर्छ भनेर चाहिँ नन फिक्सन लेख्न खोजेको हो मैले। उहाँहरूले मलाई चाहिँ ट्रस्ट गरेर आफ्ना कुराहरू मसँग सेयर गर्नुभयो नि, सेयर गरिसकेपछि मैले उहाँलाई दिने क्रेडिट के हो त, मैले कथा लेखेँ भने त उहाँको रियल नाम लेखे पनि यो त कथाको हो नि, यो त फिक्सन हो भन्छ कि। त्यसकारण त्यस्ता पात्रहरूको विषयमा जो मैले भेटेका छु, जो मलाई चाहिँ मनले खाएको छ नि, उहाँहरूको विषयमा चाहिँ म नन फिक्सनमा उहाँहरूकै उसमा रियल नाममै उहाँकै उसमा चाहिँ लेख्ने चाहिँ भनेर मैले सायद झन्डै 50-60 जनाको मसँग छ, यो मेरो रिपोर्टिङको सबभन्दा पुँजी भनेकै त्यही हो। अब त्यसमध्ये छानेर 20-30 वटाको चाहिँ हुन्छ होला, त्यसमा चाहिँ मलाई मैले भन्न खोजेको चाहिँ कस्तो कस्तो खालको पात्र इतिहास बनाएर पनि लेख्न सकेन नि तिनको कुरा चाहिँ।
1: नवीन विवाहमा धेरै कुरा कोट्याउन बाँकी थियो, अझै धेरै छ यहाँसँग हामीले लिनुपर्ने, तर हामीलाई समयले नेटो काट्यो। अन्तमा रेडियो सुनेर बस्नुभएका श्रोतालाई छोटकरीमा केही कुरा राख्न चाहन्छु।
0: लेखकले पाठकहरूको चाहिँ प्रतिक्रिया नसुन्ने भन्नाले सकारात्मक प्रतिक्रिया मात्रै सुन्ने जुन एउटा कल्चर बसेको छ त्यो चाहिँ म तोड्नुपर्छ भन्ने चाहिँ मान्छु। म पाठकहरूको चाहिँ सकारात्मक या नकारात्मक दुवै प्रतिक्रिया चाहिँ सुन्न सक्छु म, त्यो खालको ऊ चाहिँ सुन्नुपर्छ भन्ने चाहिँ राख्छु होइन। अब सबै पाठकहरूको चित्त बुझाउन सके त राम्रो, तर अब कति कोसिस गरिरहेछ होइन, तपाईँहरूलाई लागेको कुरा चाहिँ भनिदिनुहोस्, तपाईँले यो कुरा चाहिँ गलत लेख्नुभयो है, यो चाहिँ सच्याउनुपर्छ भनिदिनुभयो भने न एउटा लेखकले चाहिँ अर्को संस्करणमा या अरू आउने कुराहरूमा चाहिँ राम्रो गर्न सक्ने हो। त्यसकारण लेखकले कस्तो लेख्यो कति राम्रो लेख्यो भन्ने त्यो पाठकहरू कति जागरूक छन् भन्ने कुरामा निर्भर रहन्छ। त्यसकारण तपाईँ पाठकहरूले पनि यो कुरा चाहिँ ठिक छ यो कुरा चाहिँ गलत भयो भन्ने चाहिँ देखाइदिनु भयो भने अझ राम्रो हुन्थ्यो। म चाहिँ यही अनुरोध गर्न चाहन्छु।
1: आफ्नो व्यस्तता हुँदाहुँदै पनि हाम्रो रेडियोसम्म आएर यति धेरै आफ्ना अनुभव अनुभूतिहरू आफ्ना लेखनीका क्रममा भएका कुराहरू गरेर हामीलाई सहयोग गरिदिनु भयो त्यसको लागि हार्दिक हार्दिक कृतज्ञता।
0: रेडियो मध्यपश्चिम मार्फत जुन मेरा कुराहरू चाहिँ श्रोता कहाँ पुग्ने जुन मेलोमेसो मिलाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिदी।
2: अब पालो श्रष्टाको सृजना श्रष्टाकै आवाजमा यो कार्यक्रमको यस्तो विशेष खण्ड हो जहाँ सृजनाले केवल अक्षरको रूप मात्र लिँदैन श्रष्टाकै स्वरमा जीवन पाउँछ। जब श्रष्टाले आफ्नै सृजनालाई आफ्नै अनुभूति र लयमा प्रस्तुत गर्नुहुन्छ तब शब्दहरू अझ आत्मीय अझ जीवन्त र अझ प्रभावशाली बन्न पुग्छ। आजको प्रस्तुतिमा सर्वप्रथम सुन्नेछौ नेपाली गजल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका चर्चित गजलकार बुद राणाको स्वरमा उहाँकै गजल।

गरेपछि अरे के पो हुँदैन र गर्ने काम गरेपछि ढुङ्गा पनि मुगा बन्छ धन छिनु परेपछि भिरे बाट झरे बरु उठी माथि पुगिएला भिरे बाट

0: नजर बाट धरे पछि नजर बाट धरे पछि।
1: स्मृति योगी को स्वरमा उहाँकै सृजना
2: पहिलो गजल संग्रह अनुराग गजल संग्रह 2082 प्रकाशित गरेको छु। धेरै त्रुटिहरूका बीचबाट मैले फेरि घुम्ने प्रयास गरेको छु। सिकाएको क्रममा चाहिँ म तपाईँहरूको हात साथ र सहयोग सदैव पाउनेछु भन्ने अपेक्षा पनि गरेको छु। यो साहित्यको श्रीवृद्धिमा साहित्यको महत्व सिर्जना गर्नमा मैले पनि एउटा हिस्सा थप्न सक्छु कि भन्ने आशा पलाएको छ। एउटा वाचन गर्ने अनुमति मागे। घर अगाडिको तुलसी बेचेर निम बेचेर घर अगाडिको तुलसी बेचेर निम बेचेर बाले पैसा दिए आँप बेचेर दारिम बेचेर घर अगाडिको तुलसी बेचेर निम बेचेर। सर मलाई सम्पर्कका लागि नम्बर नदिनुहोस्। सर सर मलाई सम्पर्कका लागि नम्बर नदिनुहोस्। मलाई नम्बर नदिनुहोस् सर। मलाई सम्पर्कका लागि नम्बर नदिनुहोस्। म आएको हुँ मोबाइल बेचेर सिम बेचेर घर अगाडिको तुलसी बेचेर निम बेचेर बाले पैसा दिए आँप बेचेर दारिम बेचेर। यही राहदानी बोकेर सहर धाएको वर्षौँ भयो। यही राहदानी बोकेर यही राहदानी बोकेर सहर धाएको वर्षौँ भयो। सहर धाएको वर्षौँ भयो। यही राहदानी बोकेर सहर धाएको वर्षौँ भयो। कोही आनन्दमा छन् पूर्व बेचेर पश्चिम बेचेर बाले पैसा दिए आँप बेचेर दारी बेचेर। म जिन्दाको अधिया लाएर घर चलाउँछु। म जिन्दाको अधिया लाएर म जिन्दाको अधिया लाएर घर चलाउँछु। म घर चलाउँछु जिन्दाको अधिया लाएर। म जिन्दाको अधिया लाएर घर चलाउँछु। उसले जीवन चलाउँछ ड्रग्स बेचेर अफिम बेचेर घर अगाडिको तुलसी बेचेर निम बेचेर। मेरो गजलको अन्तिम सेट मै रहेछु एक व्यापार गर्न नजान्ने मान्छे। मै रहेछु एक व्यापार गर्न नजान्ने मान्छे। व्यापार गर्न नजान्ने मान्छे मै रहेछु एक व्यापार गर्न नजान्ने मान्छे। पिएन पनि हिँड्छ अफिस बेचेर हाकिम बेचेर। सर मलाई सम्पर्कका लागि नम्बर नदिनुहोस्। म आएको हुँ मोबाइल बेचेर सिम बेचेर घर अगाडिको तुलसी बेचेर निम बेचेर बाले पैसा दिए आँप बेचेर दारिम बेचेर।
1: प्युठानकी स्रष्टा सानो गुलमेलीको कविता उहाँकै स्वरमा
2: सानो कविता वाचन गर्न गइरहेकी छु। कविता एउटा नारीको पीडामा सम्बन्धित छ। सायद म नारी भएको हुनाले होला मैले नारीसँग सम्बन्धित नै कविता लेखेकी छु। यहाँ साहित्यकारको अगाडि मेरो कविताको शीर्षक छ अक्षरको खेती। मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अचेल। मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अचेल। कहिले दुधको भुलको सँगै अचेल उम्लेर अघिना भोरी पोखिन्छन्। मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अचेल। कहिले कसिङ्गरसँगै बढारिएर डस्टबिनमा फ्याँकिन्छन्। म बटुल्ने जमर्को त गर्छु तर खै किन सक्दिन। मेरो भान्सामा पाक्ने हरेक परिकारमा पाक्छन् अचेल। खाना रच्न थाल्छु देख्छु सीता सीतामा अचेल। स्वामीज्यू दाल भात तरकारी सँगै मुछिदिनुहुन्छ मेरा अचेल। म पुछु केवल पसिना फेरि माछु जुठा भाँडा भाँडा सँगै माझिन्छन् अचेल। अनि त अचेल बग्छन् पानी सँगै रच्यानमा खुर्सानीको बोटभरि अक्षरै खोज्छन्। घरी अक्षरै जुन्छन् अक्षरै फलेको देख्छु तर अन्नबाली भन्दा बेसी मुस्कुराउँछन् झारपात। हर बिहानीमा शीत होइन हर पात घर बिहानीमा शीत होइन अक्षर फुलेको देख्छु, जहाँ त्यही अक्षरको खेती झुलाउन मन लाग्छ, अक्षरबाटै प्रीति बोलाउन मन लाग्छ, तर मेरा मनका भावनामा झुलेका अक्षरहरू बढारिएर पोतिएर पाकेर माझिएर बगेर भान्साबाकै हुन्छन् विलीन, फुल्न न फक्रन नपाइ भनप्रिय खतम सपारु कसरी म अक्षरको खेती, भनप्रिय खतम सपारु कसरी म अक्षरको खेती।
1: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्छ? हामीलाई सल्लाह सुझाव दिएर सधैँ सहयोग गरिदिन आग्रह गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने अमृतालाई धन्यवाद। त्यसै गरी यति बेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका शारदा विदा चाहन्छु। तपाईँको साता सृजनशील बनोस्।

0: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्नेहैन।
1: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
0: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 0825630027,
6: 9814684046।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान

0: सफल अनुभवी एवं दक्ष शिक्षकहरू द्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्ष ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
4: मध्यपश्चिम चाङ च्याक यति बेला रात्रिको 10 बजेको छ।

क्षेत्रीय गाउँपालिका वडा नम्बर 8 खुरल फिर भनेर चिनिने पिपली जंगलको छाडीमा लुकाई राखेको अवस्थामा 11 थान अवैध फरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। विशेष सूचनाको आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले जंगलका विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा अवैध बन्दुकहरू फेला पारेको उहाँले जानकारी दिनुभयो। प्रहरीले हिजो पनि लमई नगरपालिका 1 नती स्थित बक्केन सामुदायिक वनबाट 1 नाल फरुवा बन्दुक बरामद गरेको थियो। दाङ जिल्लामा आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटनामा 72 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 50 पुरूष, 19 महिला र 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्गाले जानकारी दिनुभयो। उहाँका अनुसार ती घटनामा परि 163 पुरूष, 47 महिला, 16 बालक र 6 बालिका गम्भीर घाइते भएका छन्। दुर्घटनामा सबैभन्दा बढ़ी 281 मोटरसाइकल दुर्घटना भएका थिए। सड़क दुर्घटना हुनुका मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन, चालकको लापरवाही, सड़कको अवस्था, यान्त्रिक गडबड़ी रहेको प्रहरीको भनाइ छ। प्रहरीले यस्ता दुर्घटना दोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सड़क सुरक्षा कार्यक्रम गर्दै आएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले जथाभावी सड़क वारपार गर्ने पैदल यात्रीलाई सचेतना तथा चालकका लागि निशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ। र घोराही पुमान नगरपालिका 8 मुक्त कमजोरी महिलाले विगत 3 वर्षदेखि सामूहिक रूपमा धान खेती गर्दै आएका छन्। यस वर्ष पनि उनीहरूले सामूहिक रूपमा धान रूपाई सम्पन्न गरेका छन्। मुक्त कमजोरी महिलाले जनचेतना महिला कृषक समूह गठन गरी 3 वर्षदेखि सामूहिक खेती गर्दै आएको समूहकी अध्यक्ष एवं मुक्त कमजोरी देवकुमारी चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष 3 बिघा 60 कठा क्षेत्रफलमा धान रोपाई गरिएको हो। अध्यक्ष चौधरीले मुक्त कमजोरी महिलाको आय आर्जन वृद्धि गर्ने उद्देश्यले सामूहिक खेती शुरू गरिएको बताउनुभयो। उहाँका अनुसार खुराई 8 कटुकी सेवार गाउँमा लिजमा जग्गा लिएर धान खेती गरिदिइ आएको हो। उहाँका अनुसार सामूहिक खेतीले मुक्त कमजोरी महिला बीच सहकारी, आत्मविश्वास र आर्थिक सशक्तिकरण बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको छ। धान खेतीसँगै समूहले तरकारी खेती पनि गर्दै आएको छ। हस्त अलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाई सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवार लागि दिनुहोस्। नमस्कार र शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 MHz बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: क्वान अर्थात इम्पॉसिबल क्वेश्चन, यो यस्तो प्रश्न हो जसको जवाब रेडीमेड हुँदैन। क्वान को कुनै रेडीमेड जवाब भइदियो भने त्यो जवाब के हुन्छ, मनकै एउटा पार्ट हुन्छ विचारकै, र मान्छेलाई जिन्दगी भर बन्धनमा राख्ने चीज त विचारै। त्यसकारण क्वान यस्तो प्रश्न हो जसको जवाफ खोज्दै जाने क्रममा त्यो जवाब भेटाइन्छ, त्यो जवाफ भेटाइसकेपछि त्यहाँ प्रश्न बाँकी रहँदैन, जवाफ पनि बाँकी रहँदैन। किनकि प्रश्न पनि शब्द हो, जवाफ पनि शब्द हो। मुक्ति दशा इन्लाइटनमेन्ट भनेको बियोन्ड द क्वेश्चन एन्ड बियोन्ड द एन्सर। त्यो जोशुको या झाउ झाउको त्यो प्रसङ्ग फेरि याद गर्नुहोस्। इफ यु से यस अर नो, यु विल लुज योर बुद्ध नेचर। कसरी गएर उनलाई सोधेका थिए याद छ होला यहाँलाई, हेज ए डग बुद्ध नेचर, दिस इज द मोस्ट सिरियस क्वेस्चन अफ अल, इफ यु से यस अर नो यु विल लुज योर बुद्ध। अलिकति ऐतिहासिक पृष्ठभूमिमा छिरौं, बुद्ध नेचर बौद्ध परिपाटीमा बुद्ध नेचरलाई तथागत गर्व भनिन्छ। के भनिन्छ रे, के भनिन्छ रे, पहिलोचोटि सुन्नुभएको होला शब्द तथागत गर्व। गर्व भनेको सबैलाई थाहा छ, तथागत भनेको बुद्धत्व। यो दर्शन अनुसार हरेक प्राणीभित्र, मान्छेमा मात्र होइन हरेक प्राणीभित्र बुद्ध लुकिरहेको हुन्छ, त्यसैलाई तथागत गर्व भनिन्छ। जसरी हरेक दाउराभित्र आगो लुकिरहेको हुन्छ, हरेक दाउराभित्र आगो लुकिरहेको हुन्छ, तर तबसम्म त्यसको आगो प्रकट हुँदैन जबसम्म उसले आगोको संगत पाउँदैन। आगोको संगत पाउना साथ सबै कुरा बल्न थाल्छ, जल्न थाल्छ। तर संगत पाएन भने कुहिएर जान्छ यो दाउरा, यो काठ, तर आगो वकल्दैन, यसलाई कुहिएर जान्छ कालान्तरमा। आगो हुन अगाडि, प्रकाश छर्न अगाडि ऊ सडिसकेको हुन्छ यदि आगोको संगत पाएन। त्यस्तै हामी सबै मान्छेहरू यदि यसले ज्ञानको संगत पाएन भने कुहिएर जान्छ यो मान्छे, यी मान्छेहरू मानसिक रूपमा दुखी हुनु भनेको कुहिनु नै हो, कन्फ्युज हुनु भनेको कुहिनु नै हो, मानसिक समस्यामा फस्नु भनेको कुहिनु नै हो, डिप्रेसन एङ्जाइटीको शिकार हुनु भनेको मन त कुहिएकै हो। जसरी कुहिएको चिज काम लाग्दैन, कुहिएको मन पनि काम लाग्छ। त्यसकारण फेरि बुझ्नुहोस् यो कुरालाई, हामी सबै त्यो दाउरा हो, त्यो काठ हो जो बल्न सक्थ्यो र बलेर चारैतिर उज्यालो छर्न सक्थ्यौं हामीले, तर गयौं कुहिएर, न आफूलाई काम लाग्यो न अरूलाई काम लाग्यो। सबैको जिन्दगी प्रकारान्तरमा यसरी नै गुज्रिरहेछ, लोग्नेलाई स्वास्ने काम नलाग्ने भइसक्यो, सुरुमा काम लागे जस्तो हुने, पछि बिस्तारै झगडा सुरु हुन्छ एक आपसमा, स्वास्नीलाई लोग्ने काम नलाग्ने भइसक्यो, आमा बाबालाई छोराछोरी काम नलाग्ने भइसक्यो, छोराछोरीलाई आमा बाबा काम नलाग्ने, मानसिक अर्थमा भनेको। किनकि एकले अर्कोलाई दुःख दिन थाल्यो भने को कसलाई काम लाग्यो, यसलाई याद राख्नुहोस्। एकले अर्कोलाई दुःख दिन थाल्यो भने को कसलाई काम लाग्यो, यो एकले अर्को सँगै पनि बस्ने र एकले अर्कोलाई पेल्ने ठेल्ने दुःख दिन, यसको मतलब सडिसक्यो, बनाइसक्यो मान्छे। त्यसकारण सम्भावना दुईवटा मात्रै देखिन्छ, कि भाइ समयसँगै कुहिएर जाऊ एकाठ, कि भाइ समयसँगै जलेर देखाऊ, बलेर देखाऊ र अँध्यारोमा भट्केकोहरूलाई बाटो देखाएर। तथागत गर्व सबै प्राणीमा, मान्छेमा मात्र होइन बुद्धत्व गर्वमा, तर त्यो बुद्धत्व कहिल्यै प्रकट हुँदैन, काठ कुहिएर जान्छ तर बलेर जाँदैन भने जस्तै। मान्छे 6 वर्ष बाँचेर मरेका पनि देख्छौं, तर जिन्दगीभर कुहिएर बाँचेको हुन्छ मानसिक रूपमा। कुहिनेको अर्थ आफू पनि दुखी हुनु र अरूलाई पनि दुखी भयो। अब यहाँ बौद्ध दर्शनको उद्घोष छ, सन्देश छ कि ए मान्छे तिमी पनि बुद्धै हो। एउटा प्रसङ्ग यस्तै छ, कुनै मान्छेले बुद्धलाई सोधेका थिए, हजुर र हामीमा के फरक छ? बुद्धले मुस्कार भन्नुभयो, केही फरक छैन, केही फरक छैन, म पनि तिमी जस्तै मान्छे हुँ, म पनि तिमी जस्तै मान्छे हुँ, तर म जागिसकेको मान्छे हुँ, म त तिमी जस्तै तर म जागिसके, तिमी पनि म जस्तै बुद्ध हौ। के हौ रे, के हौ रे, के हौ रे, तिमी पनि म जस्तै बुद्ध हौ, तर तिमी सुतिरहेको बुद्ध भयो। मान्छे जाग्यो भने बुद्ध बन्छ, बुद्ध सुत्यो भने फेरि मान्छे बन्छ। त्यसकारण हामी सबै मान्छे सुतेका बुद्ध हौं। सुतेको मान्छे त कसैले कामै लाग्दैन, सुतेको पहलवान पहलवान हुँदैन, किनकि पहलवानी देखाउनलाई उठ्नुपर्छ। सुतेको लोग्ने लोग्ने हुँदैन, लोग्नेपन देखाउनलाई उठ्नुपर्छ। सुतेको स्वास्नी स्वास्नी हुँदैन, स्वास्नीपन देखाउनलाई उठ्नुपर्छ। सुतेका छोराछोरी सुतेको छोराछोरी काम लाग्दैन, उठाउनु पर्छ काम लिनलाई। सुतेका मान्छे काम लाग्छ, ए भन भन भाइ हो, सुतेका मान्छे काम लाग्छ, सुतेको मान्छेसँग काम लिन सकिन्छ। जस्तो सुकै विद्वान सुत्यो भने त खेल सक्यो, जस्तो सुकै वैज्ञानिक जस्तो सुकै महान मान्छे सुतेपछि काम लाग्छ। मान्छे महान हो तर उठ्नु पर्छ काम लिनलाई। त्यसकारण हामी जम्मै सुतेका बुद्ध हौ, यानी कामै नलाग्ने बुद्ध। कस्ता बुद्ध? कामै नलाग्ने बुद्ध। त्यसकारण हामीलाई बुद्ध भनिन्छ, कामै नलाग्ने। मेरो छोरालाई काम लाग्दैन म, किन भन्दा म छोरालाई खुसी पार्न सक्दिनँ। म मेरी आमालाई काम लाग्दैन, किनकि उनलाई खुसी पार्न सक्दिनँ। म मेरो लोग्नेलाई काम लाग्दैन, किनकि उसलाई खुसी पार्न सक्दिनँ। म कसलाई को काम लागेको छ दुनियाँमा? कसैलाई पनि कोही पनि काम लागेन। सडेका काठहरू या सुतेका बुद्धहरू? सुतेका बुद्ध भन्दा खुसी लाग्दैन त मलाई, फेरि सडेका काठहरू भन्दैन। त्यसकारण बुद्धले भन्नुभएको यो कुरालाई फेरि याद राख्नुहोस्, म पनि तिमी जस्तै मान्छे हौ, क्या तिमी र ममा के पनि फरक छैन, म पनि तिमी जस्तै आमाको कोखबाट जन्मेको प्राणी हो र तिमी पनि म जस्तै आमाको कोखैबाट जन्मेको प्राणी हौ। तर फरक के भयो? म उठिसके, तिमी अझै सुतिरह्यो। सुतिरहेको प्रमाण के त? तिम्रो कारण सबै मान्छे दुखी छ, किनकि सुतेको मान्छेबाट के पनि फाइदा लिन सकिँदैन, हामीबाट कसैले केही फाइदा लिएन। मानसिक जगतको कुरा गरे है, भौतिक रूपमा फाइदा लिए होला, भौतिक रूपमा मैले छोराछोरीलाई सम्पत्ति छोडेर जान्छु, या मेरा बाबा आमाले मलाई सम्पत्ति छोडेर जाँदो होला, श्रीमतीले श्रीमानलाई, श्रीमतीले श्रीमानलाई धेरै कुरा गरेको छ भौतिक रूपमा, त्यसमा शङ्का छैन। तर भौतिक रूपमा जे दिए पनि जे गरे पनि यसले सुख त दिँदैन, सुविधा दिन्छ सुख दिँदैन, सुख दिनै सकेन कसैले कसैलाई, किनकि सुतेकाहरूले कसैलाई सुखी बनाउनै सक्दैन। सुखी बनाउनलाई उठ्नुपर्छ भन्नुहुन्छ जोसुको क्वानमा हो, एज ए डग बुद्ध नेचर। सोध्ने मान्छेले किन सोधेको भने, बौद्ध दर्शन अनुसार अथवा बुद्धले भन्नुभए अनुसार सबै प्राणीभित्र बुद्धत्व छ, त्यसैलाई तथागत गर्व भनियो। त्यसकारण त्यो केटोले सोधेको हो, त्यो भिक्षुकले सोधेको हो गुरुलाई, जोसुलाई, झाउ झाउलाई, एज ए डग बुद्ध नेचर। मान्छेको त बुद्ध नेचर होला ल मानु, तर कुकुरको पनि हुन्छ त, कुकुरको पनि हुन्छ र, कुकुरमा पनि तथागत गर्व हुन्छ र, हुन्छ कि हुँदैन? फसिसक्नु भयो, हुँदैन भने पनि फस्नुहुन्छ, हुन्छ भने पनि फस्नुहुन्छ। सडेको काठ भनेको यही। अनि गुरुले के जवाफ दिनुभयो? मु, त्यहाँ जापानिज शब्द छ, चाइनिजमा उम हुन्छ। अब मुको अर्थ के? मुको सामान्य अर्थ त नो हो, तर यो नो के त भन्नाले यस्तो थोत्रो प्रश्न, तेरो प्रश्नै मु, किनकि जवाफ यस आए पनि तिमी फस्छौ। इफ यु से यस, यु विल लुज युर बुद्ध नेचर। तपाईँले अघि नै बुद्ध नेचर सिद्धिसक्नुभयो तथागत गर्नु, किन हुँदैन भन्नुभयो नि, कसैले हुन्छ भन्नुभयो नि, दुवै सिद्धि।
1: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन

0: किराले खाएको दाँत निकाल्ने,
1: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
0: खाली ठाउँमा दाँत राख्ने,
1: दाँतको जरैदेखि उपचार गर्ने,
0: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
1: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
2: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश विद्यालयको अगाडि।
3: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: अब भन्नुहोस् त, कुकुरको बुद्ध नेचर तथागत गर्नु कुकुरमा हुन्छ कि हुँदैन? मुन मतलब यो प्रश्नै गलत छ, नो क्वेश्चन। यो वाइयात क्वेश्चन नगर भने, वाइयात क्वेश्चन नगर, किनकि यो वाइयात क्वेश्चन गर्यो भने एन्सर यस आए पनि तिमी फस्छौ, एन्सर नो आए पनि फस्छौ। यो कुरामा अल्मलिरहनु भएको छ तपाईँ, के भनेको होला यो, कहाँनिर फिट गर्ने यो कुरालाई, मैले कुन कन्टेक्स्टमा बुझ्ने? अब बुझ्ने भाषामा बुझौँ, बुझ्ने भाषामा, कुनै पनि कुरालाई बुझ्ने भाषामा। पैसा, किनकि पैसा सबैले खोजेको चिज पैसा हुन्छ दुनियाँमा, पैसाको कुरा गरौँ। पैसो काम लाग्ने चिज हो कि कामै नलाग्ने चिज हो? यताबाट काम लाग्छ कि लाग्दैन? पैसा लाग्छ कि लाग्दैन? ओके, लाग्दैन भन्नेले हात उठाउनुहोस् त। लाग्दैन भन्ने दुई तिनजना आयो, लाग्दैन, लाग्दैन भन्ने पनि हात आयो, लाग्छ भन्ने पनि हात आयो है। तपाईँहरू दुवै फस्नु भयो, दुवै फस्नु भयो, नराम्ररी फस्नु भयो। अब सुन्नुहोस्, पैसा काम लाग्छ भन्ने पनि फस्छ, लाग्दैन भन्ने पनि फस्छ। फस्नु भनेको दुःख पाउनु क्या? पैसो काम लाग्छ भन्नेहरू कसरी फस्छ सुन्नुहोस्। त्यो पैसै काम लाग्छ भन्नेहरू पैसोप्रतिको एट्याचमेन्ट बढ्छ, मोह बढ्छ। यस अर नो, पैसा साह्रै काम लाग्ने चिज भनेर पछि लाग्यो भने त यसप्रति यति लोभ बढ्छ, मोह बढ्छ, जसको कारणले गर्दा त्यो मोह र एट्याचमेन्टले तपाईँलाई दुःखी बनाइदिन्छ। किनकि तपाईँको पैसा हराउला भन्ने पनि डर हुन्छ तपाईँलाई, हो, कसैले कुइँचो माग्न आउला भन्ने पनि डर हुन्छ। त्यस कारण पैसो काम लाग्छ, पैसै काम लाग्छ भन्नेहरू एट्याचमेन्टमा फस्छ, मोहमा। सारा दुःखको कारण त मोह हो। अब यसको उल्टो, पैसो काम लाग्दैन भन्ने दुई तिनजनाले हात उठाउनु भयो। पैसो काम लाग्दैन भन्यो भने हुन्छ के त भन्नाले, पैसोप्रति फेरि तपाईँको घृणा जाग्छ। यो घृणा जाग्नु पनि फेरि समस्या, किनकि पैसो कतै कतै काम लाग्ने हुन्छ, त्यहाँ त काम दिनु पर्ने, कतै कतै काम लाग्दैन, त्यहाँ फाल दिनु पर्ने हुन्छ। यसलाई फेरि याद राख्नुहोस्, पैसो काम लाग्ने एउटा कन्टेक्स्ट हुन्छ, त्यहाँ त पैसै प्रयोग गर्नु पर्यो। पैसो कामै नलाग्ने कन्टेक्स्ट हुन्छ, त्यहाँ पैसा फाल दिनु पर्यो। त्यसकारण जहाँ पैसा काम लाग्दैन त्यहाँ ठ्याक्कै पैसा फाल्न सक्नु, जहाँ पैसा काम लाग्छ त्यहाँ पैसाको सदुपयोग गर्न सक्नु, द्याट इज एनलाइटेनमेन्ट, द्याट इज फ्रिडम। त्यो फ्री त कोही पनि मान्छे छैन। कोही पैसाको एट्याचमेन्टले लोभी भएर मरिरहेका छन्, कोही पैसाप्रति बेपरवाह भएको कारणले गरिब भएर मरिरहेका छन्, कोही पैसा कामै लाग्दैन भन्नुहोस् अब जिन्दगीभर गरिब भएर बाँच्छ,

0: आएर पैसा काम लाग्दैन भन्नेहरूले पैसा कमाउँदैन, अब पैसा काम लाग्छ भन्नेहरू सुखी हुँदैन एट्याचमेन्ट। त्यस कारण पैसा काम लाग्छ कि लाग्दैन, अब लाग्छ कि हुँदैन, अब पैसा मात्र होइन हो स्वास्ने काम लाग्छ कि हुँदैन, यही कुरा लोग्ने काम लाग्छ कि लाग्दैन। साइलेन्ट डिभोर्स हुन्छ कि अचेल, घरैमा बसिरहेको हुन्छ, प्रेम मरिसकेपछि एक्लै अर्कोलाई वास्तै गर्दैन, त्यो साइलेन्ट डिभोर्स हुन्छ अचेल, त्यो धेरै चलिरहेछ। स्वास्ने लोग्ने कामै लाग्छ भनेर पछि लागेको हो, अनि एउटा पोइन्टमा कामै लाग्दैन भनेर डिभोर्स गर्छन् मान्छेले। अब मलाई भन्नुहोस् काम लाग्छ कि लाग्दैन स्वास्ने लोग्ने? अब तपाईँले जवाब दिनुहुन्छ नि लाग्छ, खस्यो तपाईँ लाग्छ भन्नेहरूले बिहे गर्छ, खस्यो ए स्वास्ने काम लाग्दैन बिहे गर्दैन, त्यो पनि फस्छ। फेरि किन फस्छ भन्नाले, बिहे गरेन भने तपाईँले सन्तान जन्माउनु त सक्नुहुन्न, सेयर केयर गर्न सक्नुहुन्न, फस्यो फेरि। काम लाग्दैन भने पनि तपाईँले गुमाउनुहुन्छ धेरै कुरा, काम लाग्छ भने पनि गुमाउनुहुन्छ, पोइन्ट टु बी नोटेड। अब छोराछोरीमा हुँ, काम लाग्छ कि लाग्दैन? त्यहाँ दुवै पाटो छ नि, छोराछोरी काम लाग्ने पाटो पनि छ, काम नलाग्ने पाटो पनि छ। त्यसकारण कुनै कन्टेक्स्टमा उनीहरू काम लाग्छन्, कुनै सन्दर्भमा उनीहरू चाहिँ काम लाग्दैनन्। यही तर्जमा दुनियाँमा जहिले पनि काम लाग्ने चिज केही छ? क्वेसन, हावा। हावा होइन, हावा मरेपछि काम लाग्छ, अनि जहिले पनि काम कहाँ कहाँ लाग्छ? जति नजान्ने जस्तो हावा भन्छ, मरेपछि सबभन्दा काम नलाग्ने चिज त हावै हुन्छ, बाँचुन्जेल हावा काम लाग्यो होइन मरेपछि। त्यस कारण हावा पनि होइन भन्ने कुरो, जहिले पनि काम लाग्दैन, जहिले पनि काम लाग्ने चिज के छ दुनियाँ? यो सबै जवाफ नै दियो कि फस्यो? त्यो भनी भनी त फसेको हो, केटीलाई स्वास्नी भनेर फसेको हो यो केटा, केटालाई लोग्ने भनेर फसेको हो यो केटी। अब त्यस्तै राजनीति, काम लाग्छ कि लाग्दैन? अब संसारमा सधैँ काम लाग्ने चिज छैन, संसारमा सधैँ काम नलाग्ने चिज छ त? दिस इज अनदर क्वेश्चन, कहिले काम नलाग्ने चिज के छ अलि ठुलो स्वरमा? यति बुझेपछि तपाईँ शान्त बस्नु पर्ने नि, अझै जवाब दिइरहनु भएको छ, अझै तपाईँको मन जान्ने छ। कुरा त क्लियर भयो नि, दुनियाँमा काम नलाग्ने चिज केही पनि छैन सधैँ, दुनियाँमा सधैँ काम लाग्ने चिज पनि केही पनि छैन। अब केही पनि चिज काम लाग्दैन सधैँ, केही पनि चिज काम नलाग्ने चिजै छैन दुनियाँमा सधैँ, भनेपछि मेरो एट्याचमेन्ट छ नि, मोह, केलाई मैले मोहित हुने केही छ त्यस्तो? यही चिज प्यार गरेर च्यापिएर बस्नुपर्ने चिज केही छ दुनियाँमा? केही छ? न पैसा, न पत्नी, न छोराछोरी, केही छ जहिले पनि च्यापिएर राख्नुपर्ने, अनि जहिले पनि घृणा गर्नुपर्ने चिज केही छ? यो बुझ्यो कि मन शान्तमा जान्छ? तपाईँको मन चञ्चल त किनकि तपाईँलाई काम लाग्ने चिज यो हो, काम नलाग्ने चिज यो हो भनेर छुट्याएर बस्नु भएको छ कि? जर्नी जर्नी यस पापा इटिङ सुगर नो पापा, हो यो काम लाग्छ यो काम लाग्दैन भनेर त्यो नर्सरी क्लासका बच्चाहरूको राइम जस्तै जिन्दगी भयो क्या? हामीलाई, हामी त बच्चै भयौँ, हुर्कँदै हुर्केनौँ मानसिक रूपमा, जहिले पनि बच्चै। त्यसकारण दुनियाँमा सधैँ काम नलाग्ने चिज पनि हुँदैन, दुनियाँमा सधैँ काम लाग्ने चिज पनि हुँदैन। अब केलाई केलाई प्यार गर्ने, केलाई घृणा गर्ने, ल भन्नु अब मलाई केही छ त्यस्तो? र शत्रु भनौँ न, शत्रु के सधैँ काम नलाग्ने हो? अब अहङ्कारको कुरा आयो है, अहङ्कार पनि काम नलाग्ने चिज हो र सधैँ? किनकि मान्छेले विकास जम्मै अहङ्कारको कारणले गरेको, इखको कारणले, इख नभएको मान्छे र बिख नभएको सर्प र इख नभएको मान्छे कामै लाग्दैन। त्यसकारण अहङ्कार पनि सधैँ काम नलाग्ने होइन आमा, किनकि मान्छेले इख लिएपछि उसले विकास गर्छ, त्यसकारण इख लिँदा विकासको लागि त काम लाग्यो नि। हाँ, अहङ्कारले सुख ल्याउँदैन, दुःख दिन्छ, त्यहाँ काम लागेन, तर सम्पत्ति त ल्याउँछ नि अहङ्कारले, तँभन्दा बढीमा कमाएर देखाउँछु भन्नेहरूले नै कमाउने हो, तँभन्दा माथि पुगेर देखाइदिन्छु भन्नेहरूले नै पुग्ने हो। त्यसकारण अहङ्कार पनि काम नलाग्ने हो र? त्यसो हो भने चुपचाप बसे हुन्छ नि, किन भन्नुभयो यो शब्दको अर्थ के हो त? गर्ने त त्यही हो, केही छ दुनियाँमा प्यार गरिराख्ने चिज र घृणा गरिराख्ने चिज? त्यस्तो केही छैन भने मन किन चञ्चल भयो? यो गीतालाई निगरानीमा राख्नुहोस् है, निगरानीमा, मन चञ्चल भएको छैन भन्नुभयो, निगरानीमा राख्नुहोस् यिनलाई। दुनियाँमा काम लाग्ने चीज केही छैन, काम नलाग्ने चीज पनि केही छैन भनेर छर्लङ्ग भएपछि मनको रोल अब के छ त? वाट इज द रोल अफ माइन्ड? के रोल भयो अब मनको? कर्मको रोल हुन्छ, एक्सनमा त गर्नु पर्यो, अगाडि जे छ त्यो त गर्दै जानु पर्यो। किनकि यात्रुको लागि गन्तव्य ठुलो हुँदैन, पाइला चाल्नु ठुलो कुरा हुन्छ। गन्तव्य त पाइला चालेपछि पुग्ने ठाउँको, त्यसकारण गन्तव्यमा पुग्छु कि पुग्दैन भनेर चिन्ता लिनु पर्दैन, हिँड्नु पर्यो। चिन्ता लिएर गन्तव्यमा पुगिँदैन, हिँड्यो भने चिन्ता नलिए पनि गन्तव्यमा पुगिन्छ। त्यसकारण हामी पनि यात्रु हौ यो संसारमा, त्यसकारण हाम्रो काम त हिँड्ने हो। हिँड्ने भनेको अगाडि जे जे छ त्यो गर्दै जाने हो, यो ठिक हो यो गलत भनेर भन्नै पर्दैन, पर्छ र? किनकि गलत भनेका कुराहरू ठिक हुँदै जान्छ एउटा समयमा, ठिक भनेका कुराहरू गलत हुँदै जान्छन् अर्को समयमा। सानो बेला तपाईँलाई पुतली ल्याएर उपहार दिँदा कति खुसी हुनुभएको थियो नि तपाईँ, ए पुतली किनेर ल्याउनु भयो, पुतली भनेको खेलौना पुतली, र ठुलो भएपछि पुतली दियो भने तपाईँ रिसाउनुहुन्छ। अब तपाईँलाई सबभन्दा मजा लाग्ने चिज के हो भनेर सोध्यो भने धेरै मान्छेले के भन्छन्, घुम्नुमा मजा लाग्छ भन्छ। अब त्यो बिरामी भएर थला परेको मान्छेलाई घुमाउनु लग्नुहोस् त, अब मजा लाग्छ उसलाई? उसलाई के मजा लाग्छ? आराम मजा लाग्छ। तर जो टगडा छ, एनर्जी जुरजुर भएको मान्छेलाई चाहिँ त्यहीँ बस, घुम्नु पर्दैन, आराम गर, अझ आराम गर भन्यो भने उसलाई खुसी हुन्छ कि रिस हुन्छ? अब आराम काम लाग्छ कि घुम्नु काम लाग्छ? मु भनेको त्यही हो, नन्सेन्स क्वेश्चन, नन्सेन्सको, इट्स नन्सेन्स। त्यसकारण
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-478-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू,
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
13: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
12: सम्पर्क फोन 082-597-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340088 04 98340088 04 www.pashupatiicare.com
16: भर्ना खुल्यो
17: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
16: हाम्रा विशेषताहरू
17: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
16: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
17: शान्त तथा पारिवारिक वातावरण भएको
16: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
17: तिहार सुसारको राम्रो व्यवस्था भएको
16: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
17: घरको जस्तै माया पाउने
18: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
19: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
18: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183
9: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
9: सम्पर्क फोन नम्बर 082-5-62-601 सम्पर्क मोबाइल नम्बर 98-5-78-35-990 98-5-78-31-684 र 98-5-78-30-270
20: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
21: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
21: डाक्टरद्वारा दिइने सेवाहरू
22: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
21: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
22: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हातखुट्टा जिउ र जोड्नेहरू दुख्ने
21: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
22: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
9: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
21: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
23: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
9: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
23: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
9: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
23: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910
9: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
0: खुरखुरो जे अगाडि छ गर्दै जाऊ मनलाई डुलाउनुको अर्थ छ र किनकि कुनै चिज कामै नलाग्ने चिज पनि छैन, कुनै चिज कामै लाग्ने चिज पनि छैन भने मन डुलाउनुको अर्थ भयो अगाडि जे छ त्यो त गर्दै जाऊ, भोक लाग्यो खाँदै जाऊ, निद्रा लाग्यो सुत्दै जाऊ, कमाउनु पर्यो काम गर्दै जाऊ, तर मनको रोल छ कतै त्यस साइलेन्ट, त्यही घडी ध्यान सुरु भयो अब तपाईँमा, काम गरिरहेको छ तर ध्यान भइरहेको छ, काम ध्यान कुन बेला बन्छ जब मन शान्त हुन्छ, सबै कुरा गर्नु अगाडि जे छ छोरा छ अँगालो हालो तर मन शान्त हुनु पर्यो, श्रीमती छ श्रीमान छ गर्लफ्रेन्ड छ बोयफ्रेन्ड छ गर तर मन शान्त हुनु पर्यो, सबै चल्छ वर्जना केही छैन, जे छ अगाडि गर्दै जाने, तर चुपचाप द्याट इज फ्रीडम। एउटा कथा जोडेर यो कुरा अझ प्रश्न पार्नु, त्यो कथा रोचक भएकोले कथा भनेको हो, हुन त इतिहास हो, प्रसङ्ग लिन्जीको छ, महान जैन मास्टर लिन्जी, लिन्जीको एउटा प्रसङ्गमा कथा कथामा त्यो प्रसङ्ग फरक छ, गुरु वाङबो उनका गुरु के नाम रे वाङबो, वाङबो ध्यान हलमा छिर्छन् गुरु छिर्दाखेरि एकजना भिक्षुक चाहिँ ध्यान गरिरहेको थियो अनि लिङ्जी सुतिरहेको थियो, अनि सुतिरहेको लिङ्जीलाई गुरुले उठाउँछन्, ए उठ उठ कहाँ ध्यान हलमा आएर चाहिँ सुतिरहेको उठ उठ, लिङ्जी जुरुक्क उठ्छ अनि चिच्याउँछ फेर गएर सुत्छ, अनि गुरु अर्को ध्यान गरिरहेको मान्छे ऊ त शान्तसँग ध्यान गरिरहेछ उसलाई पनि घचघचाउँछ, ए उठ उठ के ध्यान भनेर कल्पना गरिरहेको उठ, ध्यानको नाउँमा टाइम मात्रै वेस्ट गरेर कल्पना सल्पना गरेर बसिएछ मरा उठ, केही भ्यू पाउनु भयो कथाको, त्यो सुतिरहेकोलाई चाहिँ उठाउँदा भनेर चिच्याउँछ फेरि गएर सुत्छ, र अर्को ध्यान गरिरहेको मान्छेलाई ए ध्यानको नाउँमा टाइम वेस्ट गरेर कल्पना गरेर बसिया त, अब यसको अर्थ बुझ्नुहोस्, बहुत गहकिलो अर्थ छ, तपाईँ ध्यानमा बसेर पनि मनमा कुरा खेलाउने हो भने त्यो ध्यान होइन, त्यो वेस्ट अफ टाइम, पोइन्ट टु बी नोटेड, यसरी बसिया छ कति न चाहिँ पुण्य कर्म गरे जस्तो है ठुलै ध्यानी जस्तो टाक्क बसेछ टाइम वेस्ट गरेछ, अनि ध्यान भनेको तपाईँले घरको भाँडा मस्काउँदा पनि त्यहाँ मनमा कुरा चलेन भने त्यो ध्यान हो, याद राख्नुहोस् त्यो ध्यान मात्र भने पुग्दैन, मुक्ति भनेकै त्यही हो ध्यान, किनकि मुक्त हुनु भनेको त दुःखबाट मुक्त हुनु हो, दुःख विचारले ल्याउँछ, मैले भाँडा मस्काइरहेछु यति मेरो तकदिरमा भाँडा मस्काउनु मात्रै लेखिएछ कि क्या हो भनेर मस्कायो भने त दुःख हुन्छ तपाईँलाई, तर भाँडा मस्काउँदाखेरि पनि यू क्यान प्ले, किनकि मनमा केही कुरै छैन प्ले, त्यसकारण जुन काम गर्नुहुन्छ नि त्यो काममा यो काम सिद्ध्याउनु पर्छ भनेर गर्ने होइन गर्नुपर्छ भनेर गर्ने, किनकि सिद्ध्याउने विचारले तपाईँलाई बोर गराइदिन्छ त्यो काम, ए कहिले सिद्धिने हो यो होइन, म सुरु मात्रै गर्ने हो अन्त्य गर्नै पर्दैन, अन्त्य त आफै हुन्छ तपाईँले गर्नुपर्छ र, सो जस्ट बिगिन वाट एभर यु आर डुइङ, इभन पेन जस्ट लभ डोन्ट एन्ड इट, एन्ड त आफै हुन्छ गर्दै गएपछि, तपाईँको यो दिमागमा यसलाई टुङ्गाउनु पर्छ होइन यसलाई सुरु गर्नुपर्छ, किनकि टुङ्ग्याएर पुग्ने कहाँ गर्न त केही छैन, जस्ट इन्जोय द प्रोसेस, हामी त हतारो हतारोमा काम टुङ्गो लगाउनु खोज्छौँ किन वाइ, त्यो काम टुङ्गो लगाएपछि के हुन्छ फेरि अर्को काम सुरु हुन्छ फेरि बोर, त्यस कारण काम टुङ्गो लगाउने होइन काममा मजा लिने हो है, अनि मजा कहिले हुन्छ जब विचार शान्त हुन्छ, त्यसकारण चाहिँ ध्यान गरिरहेको मान्छेलाई उठाइदिए गुरुले, यो तरिका होइन मुद्रामा बस्ने मन खेलाएर बस्ने यो ध्यानै होइन, तर तिमी टाइम वेस्ट गर्दैछौ, अनि काक्सु जुन चिच्याए नि लेन्जी गएर सुते, गुरुले के बुझे यो मान्छे एनलाइटेन भइसक्यो, किनभने निद्रा लाग्छ सुत्ने द्याट इज मेडिटेसन, भोक लाग्छ खाने द्याट इज मेडिटेसन, क्यान इमेजिन, किनकि दुनियाँमा सुत्नु ठिक कि गलत भनेर सोध्यो भने जवाफ के आउँछ अब अब कोही मान्छे जान्ने भएर कुरा गरिरह्यो भने काट्छु म गएर खोलो सुत्ने। यो प्रवचन तपाईँले कल्पना गरे भन्दा बाहिरको एङ्गलबाट आइरहेको छ। यो सुनिरहँदा तपाईँलाई कन्फ्युजन बढी बढ्यो कि हल्का जस्तो फिलिङ भयो भन्नुहोस् त? कन्फ्युजन बढ्यो कि हल्का भयो? हल्का भयो कि कन्फ्युजन भयो? पोइन्ट बुझ्नुहोस्। कुनै पनि कुरा टुङ्गो लगाउने लागि नगर्नुहोस्, सुरु मात्रै गर्नुहोस्, इन्जोय इट। टुङ्गो किन लगाउनु पर्यो? अनि यसको मतलब टुङ्गो नलाग्ने होइन नि त, काम गरेपछि टुङ्गो लागिहाल्छ। यहाँ ट्रिक हेर्नुहोस्, फेरि तपाईँको मनले के भन्छ, टुङ्गै न सोचेन भने त फेरि यो टुङ्गै लाग्दैन भन्ने लागिरहेको होला, त्यस्तो त हुँदैन। काम गरेपछि टुङ्गो लागिहाल्छ, त्यो टुङ्गो आफै लाग्छ। तर तपाईँले पहिल्यै यसलाई छिटो टुङ्गो लगाउने भनेर सोच्यो भने के हुन्छ? बोर हुन्छ, टुङ्गो नलाग्छ, बोझ हुन्छ त्यो कुरा, हो होइन? त्यस मलाई टुङ्गो लगाउनु होइन, मलाई त गर्नु, चाहे कुचो लाउने, भ्याक्युम क्लिनरको कुरा, टोयलेट साफको कुरा, या गार्डनिङको कुरा, या किचनको कुरा, या अफिसको कुरा, कुनै कुनै कुरामा डेडलाइन हुन्छ। त्यो डेडलाइन हुने कुरालाई त टुङ्गो लगाउने भनेरै जानुपर्ने हुन्छ। त्यो बाहेकका कुरा जस्तै इन्जोय, अनि यो पुरा गर्नु ल, मैले चाहिँ समयमा टाइमिङमा ट्याक्क ट्याक्क पुरा गर्नु र नगर्नु दुई कुरा हुन्छ नि, कुन राम्रो? त्यसकारण तपाईँ मन शान्त किन शान्त भन्नाले, मनको त्यहाँ कुनै रोलै छैन हो। देयर इज नो रोल अफ योर माइन्ड, ओन्ली रोल अफ योर एक्सन। अब हेर्नुहोस्, जिन्दगी अब लीला भन्छ, खेल, द गेम। अहिले त हाम्रो जीवन त बोझ बनिरहेछ नि। सो यु हेभ टु मेक यर लाइफ अ गेम। त्यसकारण कृष्ण लीला भन्छौ नि हामीहरू, किन लीला त भन्नाले, हि प्लेड विथ द गेम। हेर्नुहोस् त कृष्णको सारा जीवन, भगवान कृष्णको जीवनमा हेर्नुहोस् त, सबै खेल खेलमा छ, सबै खेल खेलमा छ। इभन मान्छे मार्नु पनि खेलैमा मारिदिए, कंसलाई त मार्दै नि, कंसलाई भन्दा शिशुपाललाई त खेलै खेलै मारे, खेलै खेलै। ल तिमीले गाली गर, ठिकै छ, सयवटा गालीसम्म म सुनौला, म केही गर्दिनँ, गर्दै रहे, सयवटा पुगेपछि गर्दन काट्दिए, खेलै खेलै। Can you imagine it? That's, it's just play with life. जिन्दगी खेल हो क्या? खेल तपाईँले जाल झेल बनाउनु भयो, त्यसैमा फस्यो भन्नु। सो लाइफ इज जस्ट अ गेम, खेल्नु। देयर इज नो एन्डिङ, जस्ट बिगनिङ। एन्ड आफै हुन्छ, बिगनिङ तपाईँले गर्नु। देन यु इन्जोय वाट एभर यु आर डुइङ, एन्ड द्याट इज फ्रिडम। त्यसकारण हरेक कुरा यस र नो होइन, मु भन्न सिक्नुहोस् हरेक कुरामा। यो राम्रो कि नराम्रो? मु कहिले राम्रो हुन्छ, कहिले नराम्रो हुन्छ, मलाई थाहा नै छ। हरेक कुरा, कुन पार्टी राम्रो, यसलाई भोट दिने कि यसलाई भोट दिने भन्ने हुन्छ नि। म यो राम्रो हुँदा हुँदै खराब हुन्छ, खराब हुँदा हुँदै राम्रो हुन्छ। अब मान्छे हाँस्दा हाँस्दै रुन्छ, रुँदा रुँदै हाँस्छ, प्यार गर्दा गर्दै थप्पड मार्छ, थप्पड मार्दा मार्दै प्यार गर्छ। अब कसलाई कसको कसको पक्ष लिनु, के को पक्ष लिनु छ कि?
1: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो,
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
24: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
25: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
26: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल
5: यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 0825902222।
7: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सर बाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टल को सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सा